यो सुमधुर सङ्कीर्तनका साथै आजको कार्यक्रम यहीँ समाप्त हुन्छ। कार्यक्रम श्रवण गरी अवश्य नै लाभ प्राप्त गर्नुभयो होला। भोलि पुनः भेट हुने नै छ, तबसम्मको लागि आज्ञा दिनुहोस्।

0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसी को डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। नेपालीमा समाचारपछि विभिन्न पत्र पत्रिकाको सङ्गालो अखबार कार्यक्रम सुनाउँछौँ। 6:30 को समय हो कार्यक्रम अन्तर्संवादको। अब सुन्नुहुनेछ संस्कृतमा समाचार।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभामा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या भएको सम्बन्धमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। हिजो बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटनाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुहुँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। कृषि क्षेत्रमा बजेट बढाउनु पर्नेमा सरकारले वर्षेनी बजेट कटौती गर्दा बसाई सराईको लगायतका समस्या थप बढ्दै गएको सांसदहरूले बताउनुभयो। कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कोतिर रहेको भन्नुहुँदै सांसदहरूले त्यस विषयमा पुनर्विचार गर्नै पर्ने धारणा राख्नुभयो। सांसदहरूले बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र सयौं बिघा खेतीयोग्य जमिन काटिएर नाश भएको सन्दर्भमा त्यसको व्यवस्थापनप्रति पनि सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिनुभयो। हिजोको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। सांसदहरूले उठाउनु भएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफमा मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिका आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको, संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाको बैठकमा हिजो विभिन्न 4 विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुरक्षा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। त्यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083, महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बोलाइएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ। हिजो बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 तथा विपक्षमा 22 मत पर्यो। 4 सांसद तटस्थ रहनुभयो। बैठकमा 83 सांसद उपस्थित हुनुहुन्थ्यो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभाको बैठक आज अपरान्न 4 बोलाइएको छ। यसअघि हिजो साँझ 8 लागि निर्धारण गरिएको बैठक विभिन्न कारणले आजका लागि सारिएको प्रदेश सभाका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौँडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासमा हिजो प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 लिखित जवाब पेश गर्न आदेश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अझ बढी खाँचो भएको औल्याउनु भएको छ। नेपाल जनप्रशासन संघले हिजो काठमाडौँमा आयोजना गरेको हेमबहादुर मल्ल सम्मान वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिँदो परिवेश र परिस्थितिमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाटै पूरा गर्नुपर्ने बताउनुभयो। हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिनुहुँदै राष्ट्रपति पौडेलले आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणको योगदान बापत उहाँहरू सम्मानित हुनुभएको धारणा राख्नुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै त्यहाँ मोबाइल तथा इन्टरनेट सेवामा द्रुतता आएको छ। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी एवं गैर सरकारी निकाय लाभान्वित भएको नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको हिजो उद्घाटन गर्नुहुँदै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
1: पूर्ण तर अब एउटा ठाउँ हो बढीमालिका होइन, यस्ता सयौं ठाउँहरूमा चाहिँ हामीले सेवा विस्तार गर्नुपर्छ सबै मिलेर, र सबैको साथ सहयोग रह्यो भनेदेखि त्यो सम्भव छ। सरकार त कमिटेड छ नै छ यसको लागि होइन। म यही अवसरमा चाहिँ त्यो बढीमालिका नगरपालिकाका मेयर साहबलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु, र त्यहाँ का स्थानीय सम्पूर्ण स्थानीयहरू जसले सहयोग गर्नुभयो यो सम्भव गराउन उहाँहरूप्रति पनि आभारी छु, र नेपाल टेलिकमका सम्पूर्ण टेक्निकल टेक्निसियन साथीहरू र अन्य प्रशासनिक यो काममा काम गर्नुहुने सबैप्रति आभार। र आगामी दिनमा हामीले यस्ता धेरै कामहरू गरेर चाहिँ एक वर्षभित्र चाहिँ अब नो वन लेफ्ट बिहाइन्ड भन्छ नि, कोही पनि संचार सेवाबाट चाहिँ वञ्चित हुनु नपरोस् भन्ने सरकारको प्राथमिकता छ, त्यसमा लाग्नको लागि यहाँहरूलाई प्रेरणा मिलोस्। नेपाल सरकार सधैँ सबै प्रोभाइडरहरूसँग छ यो कामको लागि भन्ने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु।
0: सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्रहरूमा 4G सेवाको पहुँचलाई महत्त्व दिएको छ। यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा हिजो नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफलका क्रममा अर्थमन्त्री डाक्टर वाग्लेले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनुभयो। नेपाल राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था आउने भएकाले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 गते सार्वजनिक गर्ने विषयमा पनि सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 गतेको मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 दफावार छलफल जारी रह्यो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ पारदर्शी प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीहरूसँगको हिजोको भेटमा मन्त्री डाक्टर तिमिल सिन्हाले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव र वन्यजन्तु द्वन्द व्यवस्थापनका विषयमा हिजो छलफल भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले गरेको अध्ययनको प्रतिवेदन हिजो प्रस्तुत गरिएको थियो। प्रतिवेदन अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बालीनालीमा बाँदरले क्षति पुर्याएको उल्लेख गरिएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगु नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन थप कानूनी सुधार आवश्यक रहेकोमा जोड दिनुभयो। सार्वजनिक निजी साझेदारीबारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनु पर्ने तथा लगानीको उद्देश्य र प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो। बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले समग्र पूर्वाधार विकासका लागि सड़कसँगै डिजिटल पूर्वाधार, जलस्रोत, ऊर्जा प्रसारण र शहरी पूर्वाधार समेटिएको एकीकृत गुरियोजना बनाउनु पर्ने सुझाव दिनुभयो। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले परियोजना सुरु हुनु अघि नै लगानी र स्रोत सुनिश्चित हुनुपर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिले उद्योग क्षेत्रमा लगानी भित्र्याउन कानूनी जटिलता र चुनौती दुवै हटाउनु पर्ने बताउनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी राजमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा हिजो 2 जनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 34 मन्दिरा मगर र नामथर ठेगाना खुल्न नसकेकी अर्की 1 महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 साङ्गिलियातर्फ जाँदै गरेको जीप हिजो साँझ दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 यामबहादुर विक र गल्याङ 8 सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 घाइते भएका छन्। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेको माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा उहाँकै कार्यकक्षमा हिजो बसेको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभाका सदस्यहरू, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिहरूबीच छलफल भएको हो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया अघि बढाएको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका विभिन्न 11 जिल्लामा स्तरगत सर्वेक्षणको काम अघि बढाइएको जनाएको छ। त्यसबाट उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन भई मूल्य निर्धारण प्रक्रिया अघि बढ्ने विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जानकारी दिनुभयो। र मुस्ताङको मुक्तिनाथमा हिजो एकै दिन 8 हेलिकप्टरले उडान भरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उडान भरेका हुन्। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल भदौ 9 गते मंगलबार, श्रावण शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार 25 अगस्त सन् 2026, नेपाल सम्बत 1146, आज गोलाथ 13। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसङ्गका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर, बन्चरे डाँडा ल्यान्डफिल साइट, फटक फटक सहमति, समस्या जस्ताको त्यस्तै, शीर्षकमा गोर्खापत्र दैनिकमा प्रकाशित यो समाचारबाट कार्यक्रम अखबारको सुरुवात गर्दैछौ। बन्चरे डाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न 3 तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या जिउका छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन्। भएका सहमति कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुट्याइनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको छ। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समस्या साना ठुला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन् तर कार्यान्वयन नभएको स्थानीयको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बन्चरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यसैता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बन्चरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल सुरु गरेको छ। केही दिन अघि सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागितामा छलफल गर्नुभएको छ। मन्त्री तिमेन सिन्हाले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताउनुभयो। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीडितका विवरण र आरोपीका बयान छताछुल्ल, शीर्षकको समाचार प्रमुख समाचारको रूपमा कान्तिपुरमा प्रकाशित छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि नै मात्रै प्रश्न उठेको छैन, विद्यमान कानुनी प्रणालीबारे समेत बहस सुरु भएको छ। घटनाको 6 दिन सरकारले पीडित परिवारसँग सम्झौता त गर्यो तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोडिएका मन्त्रीहरूले पीडित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानुनी व्यवस्थाकै उल्लङ्घन गरे। सरकार र पीडित पक्षबीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो त्यसमा पनि पीडित बालिकाको गोपनीयता उल्लङ्घन गरिएको छ। गृहमन्त्री सुदन गुरुङ, कानुन मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीडित बालिका र उहाँको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका 5-5 मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानुनी प्रावधानको उल्लङ्घन गरिएको छ। पीडितको प्रारम्भिक सूचनामा प्रहरीको सधैँ व्यवस्था सम्बन्धी उपशीर्षकमा पनि यो समाचार प्रकाशित छ। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएका हौँ। यौन अपराधको निशानामा बालिका शीर्षकको समाचार गोर्खापत्र दैनिकको अग्रपृष्ठबाट लिँदैछौ। 10 वर्षभन्दा कम उमेरका साना बालिका जबरजस्तीकरणीको निशानामा पर्न थालेको देखिएको छ। पछिल्लो उदाहरण 12 कि 3 वर्षीय दुधे बालिकाको जबरजस्तीकरणीपछि निर्मम हत्या गरिएको अवस्थामा भदौ 2 गते
शव फेला परेको घटना हो। बालिकालाई जबरजस्ती गर्ने र त्यसपछि हत्या गरेको विषयलाई निकै गम्भीर रूपमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नरेन्द्र कुँवरले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, बालिकाको शव झण्डै गल्न लागेको अवस्थामा फेला परेको थियो। त्यसपछि अहिलेसम्म 9 जना उक्त घटनाको आरोपमा पक्राउ परेका छन्। हामी अनुसन्धानमै छौँ, एकपछि अर्को गर्दै 9 जना पक्राउ परेका हुन्। सरकारसँग बालिकाका परिवारले कानूनमा रहेको सजायको व्यवस्थालाई कडा बनाउन माग गरेको छ। जस अनुसार कानूनमा विद्यमान कसुर र सजाय सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्दै सरकारले कानून बनाउन सुझावसहितको प्रतिवेदन तयार गर्दैछ। जबरजस्तीकरणको श्रृङ्खला उपशीर्षकमा खबर अगाडि छ। साना बालिकाको जबरजस्तीकरणपछि हत्या भएको यो पहिलो पटक भने होइन। गत आर्थिक वर्षमा पनि यसै गरी बालिकासहित 4 जनाको जबरजस्तीकरणपछि हत्या भएको थियो। यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। रोकियो भिआइपीको लर्को शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौ। पोखरा काठमाडौँ हवाई रूटबाट राजनीतिक दलका नेता, मन्त्री, उच्च पदस्थ अधिकारी, उनीहरू निकट व्यक्ति तथा व्यवसायीको नियमित आउजाउ घटेपछि हवाई कम्पनीको अकुपेन्सीमा असर परेको छ। यस्तो यात्रामा हुने सरकारी खर्च पनि घटेको व्यवसायीको भनाइ छ। पोखरा काठमाडौँ पोखरा उडान गर्दै आएको हवाई कम्पनीका एक उच्च अधिकारीका अनुसार विगतमा यस रूटको कुल अकुपेन्सीको करिब 15% हिस्सा राजनीतिक दलका नेता, मन्त्री, कार्यकर्ता, व्यवसायी तथा स्वार्थ समूहसँग सम्बन्धित यात्रुले ओगर्थे। कतिपय अवस्थामा यो हिस्सा अझ बढी हुने गरेको ती अधिकारी बताउँछन्। पर्यटकीय सहर पोखरामा हुने उद्घाटन, शिलान्यास तथा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन मन्त्री र उच्च पदस्थ अधिकारी काठमाडौँबाट आउने क्रम बाक्लो हुन्थ्यो। उनीहरूसँगै कार्यकर्ता, सहयोगी र निकट व्यक्ति समेत आउने भएकाले विमानस्थलदेखि कार्यक्रम स्थलसम्म चहल पहल हुन्थ्यो। कतिपय अवस्थामा मन्त्रीलाई स्वागत तथा विदाई गर्न विमानस्थलमै ठूलो भिड लाग्थ्यो। यस्तो आउजाउबाट हवाई कम्पनी र होटल व्यवसायीले प्रत्यक्ष रूपमा लाभ लिँदै आए पनि राज्य कोषबाट हुने खर्चबारे भने खासै बहस हुने गरेको थिएन। एक मन्त्री पोखरा आउँदा होटलमा कम्तीमा 5 कोठा बुक हुने र खानपिन तथा अन्य व्यवस्थापनमा समेत सरकारी र आयोजकको खर्च हुने गरेको व्यवसायी बताउँछन्। वर्तमान सरकार बनेपछि भने मन्त्री, राजनीतिक दलका नेता तथा उच्च पदस्थ पदाधिकारीको पोखरा आउजाउ उल्लेख्य रूपमा घटेको छ। उनीहरूलाई भेट्न काठमाडौँ जाने व्यवसायी तथा राजनीतिक कार्यकर्ताको संख्यामा समेत कमी आएको हवाई व्यवसायीको भनाइ छ। यसले हवाई कम्पनी र होटेलको कारोबारमा केही असर पारे पनि अनावश्यक यात्रा तथा सरकारी खर्च घटेको उनीहरूको भनाइ छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। आजको नयाँ पत्रिका दैनिकमा दिनमै 4 बालिका बलात्कृत, अधिकांश पीडक आफन्त वा चिनजानकै शीर्षकको समाचार प्रकाशित छ। बारा सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्याको घटनाले देश स्तब्ध छ। अब बालिकामाथि भएको यो अपराधले धेरैलाई आक्रोशित र आन्दोलित बनाएको छ। गरिमा एक प्रतिनिधि हुन्। दिनमै उनी जस्ता 4 बालिका बलात्कृत हुने गरेको तथ्याङ्कले देखाउँछ। त्यसमा एक पीडित 10 वर्ष मुनिकी हुन्छन्। अझ डरलाग्दो त अधिकांश पीडक आफन्त वा चिनजानकै हुन्छन्। यो समाचार नयाँ पत्रिका दैनिकमा तथ्याङ्कसहित प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै 11 सचिव, 72 सहसचिव र 139 उपसचिव सहित 2670 कर्मचारीको दरबन्दी कटौती, 1 सहसचिव, 7 उपसचिव, 23 अधिकृत, 8 नासु र 29 खरिदार सहित 93 दरबन्दी थप, 2577 कर्मचारी परे फाजिलमा शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। संघीय मन्त्रालयमा अस्वाभाविक र बढी कर्मचारी रहेको भन्दै आलोचना भइरहँदा सरकारले धमाधम दरबन्दी कटौती गरिरहेको छ। सरकारले गरेको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षणको प्रारम्भिक नतिजामा 2577 संघीय कर्मचारी फाजिलमा पुगेका छन्। यो विशिष्ट श्रेणी सचिवतर्फ
एघार प्रथम श्रेणी सहसचिवतर्फ 72 उपसचिवमा 139 सहितको संख्या हो। संघीय संरचना चुस्त बनाउने भन्दै सरकारले 4 मन्त्रालय नै खारेज गरेको थियो। प्रशासनिक सुधार मितभेटा कायम गर्दै कार्य सम्पादन प्रभावकारी बनाउने उद्देश्यले गत 30 वैशाखको मन्त्री परिषदको निर्णयबाट नयाँ कार्य विभाजन नियमावली स्वीकृत गरी संघीय मन्त्रालयको संख्या 18 कायम गरी कार्य विभाजन गरेको थियो। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। अन्नपूर्ण पोस्टमा 15,000 मेगावाट बिजुली होल्ड शीर्षकको समाचार प्रकाशित छ। 3 वर्षभन्दा लामो समयदेखि 281 आयोजनाका 15,700 मेगावाट विद्युत खरिद सम्झौताको पर्खाइमा छन्। पिपिए हुन नसक्दा ती आयोजनामा प्रभाव हुनुपर्ने अर्बौं रुपियाँको निजी लगानी समेत रोकिएको छ। सरकारले सन् 2035 30,000 मेगावाट विद्युत उत्पादन गर्ने र त्यसको आधा आन्तरिक खपत गरी बाँकी निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारे पनि लक्ष्य पूरा गर्ने आधार मानिएका आयोजनाहरू नै पिपिएको अनिश्चिततामा परेका हुन्। नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको 994 बैठकले 2081 चैत 12 गतेसम्म ग्रिड कनेक्सन सम्झौता गरेका 54 आयोजनाका 4,966 मेगावाट विद्युतको पिपिए गर्ने निर्णय गरेको थियो। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। एक दशकमा विद्युत उपलब्धता 196 र पिक आवरमा 72% वृद्धि शीर्षकको समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। कारोबार दैनिकबाट मौद्रिक नीति अब साउन एकमा शीर्षकको समाचार लिँदैछौ। संविधानले जेठ 15 नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको 10 वर्षपछि मौद्रिक नीति पनि कानूनी रूपमै साउन 1 गते आउनुपर्ने व्यवस्था हुने भएको छ। नेपालको संविधान 2072 जारी भएपछि पहिलोपटक 2073 जेठ 15 नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक भएको थियो, जुन संवैधानिक व्यवस्था थियो। सोही बजेटलाई अगाडि बढाउन वित्तीय सहजीकरण गर्ने मौद्रिक नीति सार्वजनिक गर्न भने कुनै निर्धारित मिति तोकिएको छैन। कतिपय अवस्थामा साउन 15 सार्वजनिक गरिएको मौद्रिक नीति गभर्नर विश्व पौडेलले भने 2 वर्ष असार अन्तिमसम्ममा सार्वजनिक गर्नुभएको थियो। मौद्रिक नीति सार्वजनिक गर्ने मिति निश्चित हुनुपर्ने आवाज उठिरहेका बेला प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले साउन 1 सार्वजनिक गर्नुपर्ने गरी निर्णय गरेको हो। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। जुम्ला हुम्लाबाट स्याउ बेच्न सुरु शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। विगतमा स्याउ बिक्रीका लागि बजारको समस्या झेल्दै आएका जुम्लाका किसानलाई यस वर्ष भने सहज भएको छ। किसानको बगैँचामै पुगेर 2 सहकारीले स्याउ खरिद गर्न थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता घटेको हो। चन्दननाथ बहुद्देश्य सहकारी र पञ्चेश्वर बहुद्देश्य सहकारीले किसानको बगैँचामै स्याउ पुगेर स्याउ खरिद गरिरहेका छन्। चन्दननाथ बहुद्देश्य सहकारीले यस वर्ष 3,00,000 किलो स्याउ खरिद गर्ने लक्ष्य राखेको छ। सहकारीका वरिष्ठ प्रबन्धक विश्वराज खत्रीका अनुसार किसानबाट प्रति किलो 90 रुपियाँसम्ममा स्याउ खरिद भइरहेको छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आफन्त गुमाएको धरालीमै रोजगारी खोज्दै पुगे नेपाली शीर्षकको समाचार आजको कान्तिपुर दैनिकबाट लिँदैछौँ। जाजरकोटको कुसे गाउँपालिका 2 गणेशमान सिंहले 1 वर्ष अघि भारतको उत्तराखण्ड स्थित उत्तरकाशीको धराली बजारमा आएको बाढीमा भाइ कर्णबहादुरलाई गुमाउनु भयो। कर्णबहादुर आमाको उपचारका लागि धराली पुग्नुभएको थियो। धेरै दिन खोजी गर्दा पनि नभेटिएपछि भाइ गुमाएको पीडा बोकेर गणेशमान घर फर्किनु भएको थियो। 6 महिनादेखि उहाँ त्यही धराली नजिकैको जसपुरमा ज्याला मजदुरी गरिरहनु भएको छ। रहरले भन्दा पनि गाउँघरमा काम नपाएपछि बाध्यताले उहाँ त्यहाँ पुग्नु भएको हो। पोहोरको घटना त ताजै छ, अझ भाइ गुमाएको पीडा झन बढी छ। उहाँले भन्नुभयो, के गर्नु, फेरि यही ठाउँमा आएर काम गर्नुपर्ने बाध्यता छ। गणेशमानले गत साता मात्रै घरबाट भाइकी बुहारी र भतिजालाई बोलाएर भाइ बेपत्ता भएकै स्थानमा वर्ष दिनको दान गरिदिनुभयो। त्यसपछि उनीहरूलाई घर पठाउनुभयो। आफू भने त्यही क्षेत्रमा मजदुरी गरिरहनु भएको छ। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। तमिलनाडुमा कम आय भएका परिवारलाई वर्षेनी 3 ग्यास सिलिन्डर निशुल्क दिइने शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। भारतको तमिलनाडु राज्यका मुख्यमन्त्री जोसेफ विजयले वार्षिक 25 लाख भारूभन्दा कम आय भएका प्रत्येक परिवारलाई वर्षमा 3 निशुल्क एलपिजी सिलिन्डर उपलब्ध गराउने घोषणा गर्नुभएको छ। सोमबार विधानसभा बैठकमा उहाँले यस्तो घोषणा गर्नुभएको हो। अन्नपूर्ण सुपर 6 नाम दिएको यो योजना सन् 2027 कार्यान्वयनमा आउनेछ। यसबाट करिब 1,30,00,000 परिवार लाभान्वित हुने अपेक्षा गरिएको छ। कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ। अखबार कार्यक्रममा आजलाई यति नै। अब यसपछि अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक उत्तम पाण्डेलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14 हेस डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। राजनैतिक अवस्था, त्यसको दिशा र गतिप्रति असन्तुष्ट नव युवाहरूको नेतृत्वमा गत वर्ष भएको जेएनजी प्रदर्शन एक वर्ष पुग्दैछ। आगामी साता युवाहरूले प्रदर्शन गरेको एक वर्ष पुग्नेछ। गत भदौपछि राजनीतिमा फेरिएको आयाम, आवश्यकता, अपेक्षा र तदनुरूप राजनीतिक दलका गतिविधि, कार्यक्रम छन् या छैनन्, यसले आगामी बाटो कस्तो देखाइरहेको छ लगायतका विषयमा विश्लेषण गर्न आज हामीसँग त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक समेत रहनुभएका राजनीतिक विशेषज्ञ डाक्टर पीताम्बर भण्डारी अन्तरसंवादको अतिथि हुनुहुन्छ। उहाँ हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिसक्नु भएको छ। डाक्टर साहब, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: अब जसरी गत भदौ अघिको राजनीतिक अवस्था, व्यवस्था, खास गरी त्यसभित्रका आयामहरू, अन्तर्यहरू, गतिविधिहरूका विषयमा जसरी असन्तुष्टि व्यक्त भएर चाहिँ आन्दोलन भयो भनौँ, युवाहरूले प्रदर्शन गरे, जुन प्रदर्शन हिंसात्मक पनि भयो र त्यसपछि राजनीतिका आयाम फेरिएको भनिएको छ, दलहरूले त्यो फेरिएको आयाम अथवा त्यो आन्दोलनको मुद्दा, आन्दोलनले बोकेको अन्तर्य के कसरी सम्बोधन गरिरहेका छन् आज एक वर्ष करिब करिब हुन लाग्दा हामीले हेर्दाखेरि?
4: गत भदौ 23-24 गते जुन खालको आन्दोलन भयो, त्यो आन्दोलन चाहिँ एउटा राजनैतिक पृष्ठभूमिबाट भन्दा पनि सामाजिक मुद्दाहरूलाई उठान गरेर अगाडि बढेको आन्दोलन थियो। त्यसले उठाएका मुद्दाहरूलाई सम्बोधन गर्ने जो पक्षहरू थिए, ती पक्षहरू नै अहिले सरकारमा गएका छन्। यद्यपि आम जनताले अहिले त्यो आन्दोलनको मर्म अनुरूप अगाडि बढेको छैन कि भन्ने शङ्का व्यक्त गर्न थालेका छन्। त्यो आन्दोलनले केही सामाजिक मुद्दाहरूलाई सम्बोधन गर्नका निमित्त राजनीतिक संरचनाहरूमा परिवर्तन छ भन्ने शङ्कबोध गर्यो। त्यसैको आधारमा निर्वाचनमा त्यो शक्तिले दुई तिहाई लगभग हारारीको बहुमत पनि प्राप्त गर्यो र त्यसले केही शक्ति सम्बन्धहरू पनि परिवर्तन भयो। यद्यपि लोकतन्त्रमा सेवा प्रवाह गर्ने भनेको चाहिँ सत्तामा जो छ सङ्ख्यात्मक उपस्थितिले मात्र त हुँदैन भन्ने कुरा चाहिँ योभन्दा अगाडिका सरकारहरूले र संसदमा प्रतिनिधित्व गर्ने दलहरूले पनि देखाइसकेका थिए। त्यही सन्दर्भमा अहिले झन् कस्तो समस्या देखिन थाल्यो भने, जुन दलले लगभग दुई तिहाईको बहुमत प्राप्त गरेको छ, त्यो दलको राजनैतिक अवस्था संस्थागत हुँदा नहुँदै त्यही दलभित्र सरकार र दलको नेतृत्वको बिचमा कुनै न कुनै असमझदारी हुन थालेको भन्ने आभास जनताले गर्न थाले, एउटा समस्या त्यो देखिन थाल्यो। अर्को मुख्य समस्या चाहिँ के देखिन थाल्यो भन्दा, सेवा प्रवाहका निमित्त चाहिने दलहरूका बिचका आन्तरिक समन्वय, किनभने त्यसमा विधान बनाउने कुराहरूदेखि लिएर अन्तर्राष्ट्रिय स्तरको कूटनीतिक मर्यादालाई कायम गर्ने कुराहरूसम्ममा चाहिँ केही मानिसहरूले अब प्रश्न उठाउन थालेका छन्। यो अलिक छिटो होला हामीले यसको बारेमा धेरै निष्कर्ष निकाल्न, तर जसरी दुई तिहाईको सरकारले लोकतान्त्रिक परिधिभित्र बसेर सहिष्णुतालाई आधार मानेर, राजनीतिक सम्बन्धलाई आधार मानेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता बोकिन्छ लोकतन्त्रमा, त्यसमा चाहिँ एउटै दलभित्र, त्यो पनि सत्ताधारी दल छ, त्यसका जिम्मेवार नेताहरूले दिने विरोधाभासपूर्ण अभिव्यक्तिहरूले गर्दाखेरि चाहिँ सरकार सञ्चालनमा काहीँ न काहीँ यो सङ्ख्यात्मक उपस्थिति भन्दा पनि व्यवहारिक दर्शन चाहिँ बढी आवश्यकता हो कि भन्ने चाहिँ देखिन्छ।
3: जस्तो भनौँ न, अब जुन आन्दोलन भयो, जुन प्रदर्शन भयो, जुन सङ्ख्यामा सहभागिता रह्यो र त्यसको चाहिँ असर प्रभाव देशभरि नै रह्यो, एउटा काठमाडौँ उपत्यकामा मात्रै अथवा एउटा कुनै क्षेत्रमा मात्रै त्यसको सीमित रहेन, अधिकांश क्षेत्रमा भयो, जहाँ हिंसा या चाहिँ आगजनीहरू भएनन् त्यहाँ पनि मानिसहरूको सहभागिता, आन्दोलनप्रतिको चाहिँ एउटा भनौँ न आकाङ्क्षा, आकर्षण या सहभागिता त्यो देखियो र त्यसले एउटा फरक जनमत निर्माण गर्यो, त्यो बारे यहाँले भनिसक्नुभयो। जसरी सरकारमा आयो, दुई तिहाईको सरकार आयो, सञ्चालन गरिरहेको छ, यद्यपि जसरी जनमतले जे भनिरहेको थियो कि संविधानमै पनि तिमी केही परिवर्तन गर या विधान भनौँ कानुनमा परिवर्तन गर नियममा परिवर्तन गर मूलत सेवा प्रवाहमा सहजता देऊ सुशासन देऊ यी यावत कार्यहरूमा सरकारले अहिले गरिरहेको कामलाई के आज नै अब जुन ढङ्गले हुनुपर्ने त्यो भएन भनिहाल्नुपर्ने अवस्था आइसकेको छ अथवा कहीँ कतै भएका कमी कमजोरीहरू मिलाएर नमिलेकाहरूलाई मिलाएर एउटा दिशा या गति मार्फत चाहिँ एउटा लक्ष्यमा तोकिएको समयमा पुग्न सक्छ भन्ने अपेक्षा गर्न सकिने अवस्था छ
4: अहिले धेरै पक्षले विश्लेषण गर्न खोजेको कुरा के देखिन्छ भन्दा सरकारको नियतमाथि नै प्रश्न गरिहाल्नुपर्ने स्थिति छैन जति बेला सेवा प्रवाहका विषयमा चाहिने अथवा त्यो सेवा प्रवाह गर्ने संस्थाका निमित्त व्यक्तिको छनौट गर्ने विधिहरूको निर्माण गर्ने सन्दर्भमा त्यो मनसाय चाहिँ गलत छैन है भन्ने भाष्य अहिले पनि ठुलो आशाका साथ जीवित छ तर व्यवहारमा के देखिन थाल्यो भन्दाखेरि चाहिँ लोकतन्त्रको महत्त्वपूर्ण गहना भनेको पारदर्शिता हो सत्ता सञ्चालनमा पारदर्शिता देखिएन भने त्यसले काहीँ न काहीँ शङ्का उब्जन गराउँछ त्यसले चाहिँ

0: हामीले हेर्दै जाँदाखेरि सामान्य जनजीवनका कुराहरूलाई चाहिँ केही घटनाहरूले केही क्षणका लागि प्रभावित पारेको हो, तर सरकारको नियत ठिकठाक छ भन्ने तर्कहरू पनि छन्।
1: हजुर,
0: तर यथार्थमा मूल भाष्य जुन निर्माण हुनपर्ने हो लोकतान्त्रिक विधिमा, केही पारदर्शिताका कुराहरू, सरकारले लिएका केही गतिविधिहरू जस्तो सम्पत्ति छानबिन समिति गठन गर्नु, त्यसमा फेरि अदालतले त्यसलाई अन्तिम दिनसम्ममा आएर त्यसलाई चाहिँ सरकारले अहिले के अरे अदालतले त्यसका लागि प्रक्रिया अगाडि नबनाउनु भन्ने अन्तरिम आदेश दिनु होइन, त्यो हिसाबले गर्दाखेरि जनताका जीविकोपार्जनहरूमा चाहिँ काहीँ न काहीँ ब्यालेन्स ढङ्गले अगाडि लगे पनि देशका राजनीतिक मूल मुद्दाहरूमा नियामक निकायहरूका काम गतिविधिहरू गर्ने क्रममा र अझ बढी कुटनीतिक क्षेत्रमा सरकारले गर्नुपर्ने कदमहरूका बिचमा लामो समयसम्म राजनीति नियुक्ति नहुनु, कुनै कुनै सामाजिक घटनाहरू अघिल्ला सरकारको नेतृत्व गर्ने पक्षलाई चाहिँ ठुलो दोष दिँदाखेरि त्यही घटना अहिले आफू लागि आइपुग्दाखेरि चाहिँ त्यसलाई सरल ढङ्गबाट चाहिँ स्वीकार गरिदिनुपर्छ जनताले भन्ने खालको आशय आउनु, यो सबै कुराले चाहिँ के देखाउँछ भन्दा नियत अत्यन्त सफा छ, तर काहीँ न काहीँ काम गर्ने प्रक्रियामा केही न केही त्यो शासकीय क्षमतामा कुनै त्रुटि यसरी बढ्दै गयो भने यसले अन्तत गर्दाखेरि प्रणालीलाई नै असर पार्छ कि भन्ने शङ्का चाहिँ जन्मेको हो।
1: डाक्टर साहब, ठ्याक्कै यहीँनिर फेरि पनि जस्तो दुईवटा विषय आयो, एउटा त सरकारको नियत सफा छ, सरकार काम गर्न खोजिरहेको छ, काम गर्ने प्रक्रिया नमिलेको यी यावत कुरा यहाँले गर्नुभयो एउटा, अर्को चाहिँ जस्तो भनौँ न क्षमता र सामर्थ्य यो सँगै जोडिएको हुन्छ, सरकारको नियतको एउटा विषय भयो क्षमता र सामर्थ्य, यदि हामीसँग नियत सफा हुँदाहुँदै पनि हामीसँग क्षमता सामर्थ्य पुगेन भने त्यसले चाहिँ कहीँ न कहीँ नतिजामा त्यो परिणत हुन सक्दैन, हाम्रा भनौँ न एउटा उखानै छ नि कि घाँटी हेरेर हाड निलो, हाम्रो हाड अलिकति ठुलो हुँदै गएको, हाम्रो घाँटी अलि सानो हुँदै गएको, तर हामीलाई चाहिँ भोजन जहाँ पुग्नु पर्ने त्यहाँ नपुग्दा असन्तुष्टि बढ्दै गएको अवस्था हो कि यसलाई कसरी हेर्ने अब?
0: होइन, क्रान्तिको बेलामा जहिले पनि के हुँदो रहेछ आन्दोलनको बेलामा भने अलिकति बढी केही अलङ्कारहरूको प्रयोग गरिन्छ, जनतालाई ठुला ठुला अपेक्षाहरू देखाइन्छ, केही सपनाहरू पनि सुनाइन्छ, तर जब सरकारमा पुगिन्छ सरकारमा पुगिसकेपछि त्यसका सीमितताहरू थाहा हुँदै जान्छ। वर्तमान सरकारमै पनि हामीले देख्यौँ कतिपय नेतृत्वले चाहिँ धेरै कुराहरू यस्तो हुँदो रहेछ भनेर भनेको कुराहरू, यसका सीमितताहरू यो रहेछन् भनेर रियलाइजेसनका कुराहरू बढी आउँछन्, र त्यो सबभन्दा ठुलो कुरा चाहिँ अर्को त्यो जुन जनतालाई ढाँस दिने भाष्य निर्माण गर्ने हो। यो आन्दोलनको बेलामा जुन जुन भाष्य निर्माण गरेर आन्दोलन गरियो त्यही त्यही समस्या सरकारलाई आइपुग्दाखेरि चाहिँ फरक ढङ्गले व्यवहार गरिएको जस्तो जनताले सोच्दैनन् त्यो कुराहरू, यो त पहिला पनि यस्तै थियो फेरि पनि यस्तै हुन थाल्यो भन्ने कतै न कतै त्यो भाष्य चाहिँ निर्मित हुँदै जानु चाहिँ अलिकति बढी शासन गर्ने पक्षमा बसेको र जनताको बिचको त्यो अपेक्षाको दूरी जुन हुन्छ नि त्यसमा मिल्दैन। सरकारले चाहिँ मैले धेरै गन्ध धेरै गरिरहेको छु भन्छ जुनसुकै सरकारले पनि आन्दोलनपछि, भने जनताले चाहिँ होइन त्यो आन्दोलनको बेलामा त यस्ता यस्ता वाचा प्रतिबद्धताहरू थियो, खोइ त यहाँ भन्ने खालको कुराहरू बढी आइदिन्छ, त्यसले गर्दाखेरि चाहिँ त्यो एउटै सामञ्जस्यता मिल्दैन। अहिलेको सन्दर्भमा पनि बिस्तारै हेर्दै जाँदाखेरि के देखिन्छ भन्दा एउटा अपेक्षा थियो जनताको, अझ खास गरिकन भाषा हेर्ने हो भने त अलिकति बढी योभन्दा अगाडिका क्रान्तिहरूमा राजनीतिक प्रणालीसँग जोडिएका क्रान्तिहरू हुन्थे, अहिले पनि समाज रूपान्तरणका मुद्दाहरू नभएका होइनन् तर मुख्य रूपमा सामाजिक राजनीतिक क्रान्तिका कुराहरूलाई चाहिँ स्पष्टसँग माग गरेर व्याख्या गरिएको हुन्थ्यो, तर गएको भदौ 2024 गतेको आन्दोलन जुन एक वर्ष हुन लाग्यो त्यसको आन्दोलनको मूल मर्म भनेको चाहिँ भ्रष्टाचारको विरोध र सामाजिक सञ्जालको सरकारले ल्याएको त्यो खालको नियमन गर्ने अलिकति व्यवस्थाप्रति विरोध थियो हिसाबले, अनि त्यही विषयमा फेरि पनि अहिले सामाजिक सञ्जालभित्र यति धेरै वृत्तायुक्त गतिविधिहरू आउन थाले भन्ने विषयमा सरकारमा बसेका स्वयं मानिसहरू र सम्पूर्ण राजनीतिक दलका नेतृत्वहरूले चाहिँ अब पनि सामाजिक सञ्जाल चाहिँ यत्तिकै यो स्वतन्त्रताको मात्रै परिधिभित्र होइन कि यसलाई अलिकति नियमन गर्नुपर्छ कि भन्ने भाष्य उहाँहरू नै बोल्न थाल्ने एउटा पाटो, र अर्को पाटो भ्रष्टाचारको नियन्त्रण गर्न भनेर आएको काहीँ कतै सरकारमै बसेका मन्त्रीहरूले 13 दिनमै त्यही सन्दर्भमा राजीनामा दिनुपर्ने स्थिति, केही समयपछि फेरि कोही मन्त्रीहरूलाई चाहिँ यसका बारेमा संसदमा र संसदभन्दा बाहिर प्रश्न उठ्न थालिसकेपछि फेरि के देखाउँछ भन्दा जुन भाष्यको विरोध गरेर आएको हो त्यही भाष्यले चाहिँ काहीँ न काहीँ पिरोल्छ कि भन्ने शङ्का देखिएपछि यो हिसाबले चाहिँ अब सरकार सञ्चालनका निमित्त केही कठिनाइहरू भएको जनताले महसुस गर्न थाले। अर्को समस्या मुख्य रूपमा के रह्यो भन्दा जुन राजनैतिक दलले सत्ता सञ्चालन गरेको छ त्यसमा चाहिँ राजनीतिक दलको नेतृत्व र सरकारमा बसेकाहरूको बिचको समन्वय छैन भन्ने कुरो स्वयं सार्वजनिक

0: दलका नेतृत्वहरूले संसददेखि सडकसम्म भन्न थालेको देखिन थाल्यो।
1: त्यही त डाक्टर साहब, अब यो यो परिस्थितिमा जस्तो अब भाषण र शासनका बिचमा जुन भिन्नता छ नि, भाषण अब हामी कहाँ पछिल्लो भनौँ न यो 62-63 आन्दोलन लगत्तैदेखि भाषण अलिक बढी नै भयो, गर्न नसकिने कुराहरू पनि हामी गर्छौँ भन्यौँ, कतिपय कुरा त संविधानमा मौलिक हककै रूपमा व्यवस्था गरियो, मौलिक हक भनेको त्यो आधारभूत हक हो, यद्यपि हामी त्यो आधारभूत तहमा हाम्रो त्यो साधन क्षमता सामर्थ्यले हामी त्यहाँ त्यो नपुगेकै अवस्थामा पनि हामीले यो यो कुराहरू दिन्छौँ भनेर भन्यौँ। पछिल्लो समयमा प्रतिबद्धता, राजनीतिक प्रतिबद्धताकै रूपमा घोषणापत्रमै अब हामी नेपालले आफ्नै पानी जहाज चाहिँ हामी छोड्ने हो भनियो, घर घरमा ग्यास पुर्याइन्छ भनियो, सिङ्गापुर बनाइदिन्छु भने कसैले होइन, सिङ्गापुर होइन हामी स्विजरल्यान्ड बनाउँछौँ भने, तर यो भाषण र शासनको बिचको जुन यो भिन्नता छ नि, अब जनस्तरमा यो कसरी बुझाउने, किनभने हाम्रो क्षमता नभएसम्म त भाषण जति गरे पनि शासनले त्यो नतिजा दिन सक्दैन। अब यो यो यो ठ्याक्कै राजनीतिक दलहरूले पनि बुझ्नु पर्यो, यदि बुझेको छैन भने बुझाउनु पर्यो, जनतामा पनि बुझाउनु पर्यो। अब यो भूमिका कसले कसरी गरिदिन सक्छ, होइन भने त हामी दुर्घटनामा जान्छौँ नै फेरि पनि।
0: होइन, यो आम नेपाली जनताको जुन चेतनाको स्तर बढ्दै गएको थियो, जस्तो हामीले यही कुरा 46 सालको आन्दोलनमा गर्दै गर्दाखेरि संसारभरि भएका विकासका सूचकहरूलाई नेपालमा कसरी हामीले भित्र्याउन सक्छौँ, त्यही तहको विकास कसरी गर्न सक्छौँ भन्ने विषयमा राजनीतिक दल, राजनीतिक दलका घोषणापत्रहरू, आमसभाहरू स्वयंमा त्यो एउटा संचारको माध्यम हुन्थे। तर अहिले बाहिर विकासको विधि कस्तो छ भन्ने कुरा र अहिले नेपालमा विकास कस्तो छ भन्ने कुराको त्यसको खाडल पत्ता लगाउनलाई यस्ता खालका कुनै त्यो खालको मानिसहरू चाहिँदैन। त्यसले गर्दाखेरि अब नयाँ खालको विकसित परिस्थितिमा आउँदै गर्दाखेरि चाहिँ आम मानिसहरूले त्यो प्रश्न गर्न थाले कि त्यसको चाहिँ त्यसलाई तुलना पनि गर्न थाले, तुलना पनि गर्न थाले। त्यसले गर्दाखेरि काहीँ न काहीँ चाहिँ अब यो म्यानेज गर्ने काम कसको हो भन्ने मूल प्रश्न आउँदै गर्दाखेरि त स्वाभाविक ढङ्गले राजनीतिक दल, आम संसारको भूमिका र सबभन्दा पहिलो दायित्व त सरकारमा बस्ने जो छ उसले नै भन्नुपर्ने स्थिति आउन सक्छ त्यसमा चाहिँ। तर त्यसमा कसले भन्दाखेरि जनताले बढी त्यसलाई विश्वास गर्छन् भन्ने कुराको चाहिँ त्यो लेखाजोखा हुनु जरुरी छ, किनभने अब विदेशमा बस्ने मानिसहरू सबभन्दा त्यसको जुन नेपाली डायस्पोरा छ उनीहरूले त झन् त्यसलाई यो विकासको तुलना यहाँ र नेपालमा छोडेर जाँदाखेरिको गर्न थालिसकेपछि त्यसले आम जनताको निराशाको जुन उचाइ छ त्यसलाई झन् बढाउनेतिर जान्छ। हामीले गर्नुपर्ने भनेको हाम्रो क्षमता यति हो, हाम्रा केही सीमितताहरू छन्, यसलाई यसरी जानुपर्छ भन्ने देखाउने काम चाहिँ फेरि पनि मुख्य पाटो त राजनीतिक दलको नै हो, किनभने दलहरू निरन्तर रूपमा समस्याहरूसँग चाहिँ प्रत्यक्षदर्शी भएर काम गरेका हुन्छन्।
1: हामीसँग त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहनुभएका राजनीतिक विशेषज्ञ डाक्टर पीताम्बर भण्डारी हुनुहुन्छ। गत भदौपछि राजनीतिमा फेरिएको आयाम, आवश्यकता, अपेक्षा र तदनुरूप राजनीतिक दलका गतिविधि र कार्यक्रम छन् या छैनन्, आगामी बाटो कसरी यसले तय गर्छ लगायतका विषयमा अन्तर्संवादमा कुराकानी गरिरहेका छौँ। डाक्टर साहब, अब यहाँ ठ्याक्कै ठाउँमा पुग्नुभयो, अब राजनीतिक दलहरूले नै गर्ने हो होइन, भारतका चाहिँ पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी के भन्नुहुन्थ्यो भने शासनका चरित्र चाहिँ करिब करिब एउटै हो, किनभने त्यसले चाहिँ त्यो चाहिँ सामर्थ्य क्षमताले नै त्यसलाई चाहिँ नै प्रदर्शन गर्ने हो। हामी जतिसुकै गफ गरे पनि, एउटा पार्टीले जति गफ गरे पनि त्यहाँ गएर गर्ने त्यही नै हो, जति क्षमता छ राज्यको संयन्त्र जे जस्तो छ त्यही संयन्त्र प्रयोग गर्ने हो, जति क्षमता छ, जति बजेट छ, जति कार्यक्रम छ त्यसलाई केही रूपान्तरण सामान्य गरिएला, तर आधारभूत या मूल चरित्र एउटै हो भनेर भन्नुभएको थियो। अब आजको दिनमा हाम्रा राजनीतिक दलहरूले भदौपछि उनीहरूका क्रियाकलाप जनताका अपेक्षा अनुरूप हामी यो यो चाहिँ गर्न सक्दैनौँ, हामी जति आन्दोलन गरे पनि अहिले हामी यो ठाउँमा हामी पुग्न सक्ने अवस्थामै छैनौँ, हामीले एकले अर्काको विरोध गरेर या हिंसा मचाएर हाम्रो आफ्नै क्षति हुने हो भनेर दलहरू सबैले एउटा समान धारणा कहिले बनाउलान् या बनाउनु पर्छ कि पर्दैन, अथवा त्यो बनाइँदै गर्दाखेरि चाहिँ यो विद्यमान सबै दलहरू चाहिँ अप्रासङ्गिक हुन्छन् कि, यी यावत कुराहरूमा अब अहिले कसरी यो विषयलाई चाहिँ जोड्न सकिन्छ?
0: दलहरूको समन्वय र संवादको जुन पृष्ठभूमि छ त्यो त झन् अहिले सबैभन्दा ठुलो कमजोर पक्ष देख्छु म, किन भन्दा योभन्दा अगाडि भएका सबै खाले क्रान्तिहरूमा काहीँ न काहीँ दलहरूका बिचमा, खास गरिकन अझ मुख्य दलहरूका बिचमा आन्दोलनकै क्रममा सहयात्रा देखिन्थ्यो, चाहे अझ 46 सालको आन्दोलन भन्नुहोस्, चाहे चाहिँ त्यसपछि 62-63 आन्दोलनमा भन्नुहोस्, यतिसम्म कि हतियार बोकेर हतियारबाट मात्रै परिवर्तन सम्भव छ भन्ने तत्कालीन नेकपा माओवादी विद्रोही समेत अन्य राजनीतिक दलहरू जसले संसदलाई आधार मानेका थिए उनीहरूसँग समन्वयात्मक ढङ्गले आन्दोलनकै क्रममा एक ठाउँमा थिए। तर यसपटक के देखियो भन्दा पुराना र नयाँ राजनीतिक दल भनेर जुन भाष्य निर्माण गरियो र एक हिसाबले हेर्ने हो भने त भदौ 23 र 24 आन्दोलन नै जनताको पक्षमा भन्दा पनि बढी पुराना भनेर नाम दिएका राजनीतिक दलहरूको विपक्षमा भएको जस्तो देखिन्थ्यो। त्यसको प्रमाण भनेको चाहिँ ती दलहरूसँग सम्बन्धित भएका जनप्रतिनिधिहरूका घरहरू, व्यक्तिगत निवासहरूमा जुन खालको आगजनी भयो त्यसले त ठुलो घृणाको स्थिति पैदा गरेको छ एक आपसको बिचमा। फेरि हामीले के गर्यौँ भने त्यसपछि लगत्तै भएको नागरिक सरकार भनेर गठन गरिएको, खास गरिकन निर्वाचन प्रयोजनका लागि संविधानको कुनै धारा टेकेर गठन गरिएको सरकारमा चाहिँ कुनै पनि राजनीतिक दलहरू जो लामो समयसम्म शासन सत्तामा बसेका थिए, जसको इतिहास विगतमा लामो थियो, उनीहरूको कसैको पनि प्रतिनिधि नराखिकन त्यो सरकार गठन गरियो र त्यही सरकारले निर्वाचन सम्पन्न गरायो। त्यसकारण भदौ 23-24 पछि यता आउँदै गर्दाखेरि राजनीतिक दलहरूले चाहिँ त्यो आन्दोलन, त्यसपछि भएका सरकारका गतिविधिहरूमा आफू पनि एउटा हिस्सेदार हो भन्ने महसुस गर्न सकेको स्थिति छैन र त्यसको स्वामित्व पनि उसले अहिलेसम्म ग्रहण गरिसकेको स्थिति देखिन्न। भलै ती राजनीतिक दलहरूभित्र केही नेतृत्वहरू उदाएका छन् जसले चाहिँ यो भदौ 23 र 24 चाहिँ केवल चाहिँ क्रान्ति मात्रै हो भन्ने उद्देश्यबाट अगाडि बढिन्छ। केही तिनै दलहरूभित्र फेरि क्रान्तिलाई काहीँ न काहीँभित्र विध्वंस पनि थियो भन्ने पाटोहरू चाहिँ स्वीकार गरेको देखिन्छ। त्यसकारण दलहरूका बिचमा दुईवटा, हरेक दलभित्र दुईवटा धारहरू छन्। एउटाले चाहिँ त्यो भदौ 23-24 आन्दोलन मात्रै मान्ने र अर्कोले त्यो आन्दोलन मात्रै थिएन, त्यहाँभित्र विध्वंस र हिंसा पनि थियो भन्ने मान्ने। अनि त्यही भएर दलहरू बिच नै आपसमा यो एउटा स्पष्ट धारणा व्याख्या हुन पाउँदा नपाउँदै उनीहरू निर्वाचनमा गए र निर्वाचनको परिणामले पनि उनीहरूलाई आफ्ना मागहरू प्रष्टताका साथ राख्ने, सरकार पक्षसँग संसदमा सडकमा अलिकति बढी मानवीय संवेदनासँग जोडिएका मुद्दाहरूमा पनि उनले आफ्नो अडान, स्वतन्त्रतासँग जोडिएका अडानहरू प्रष्ट राख्ने स्थितिमा दलहरू देखिएनन्। फेरि पनि सरकारले केही गल्ती कमजोरीहरू गर्ला र त्यसलाई केही छोपेर हामी फेरि उठाउँला भन्ने एउटा भाष्य, अर्को चाहिँ हाम्रो आफ्नै सङ्गठनहरू बलियो बनाएर अगाडि जानुपर्छ भन्ने भाष्यको बिचमा दलहरू आफै त्यो दलदलमा अहिलेसम्म रहेको देखिन्छ। त्यही कारणले गर्दाखेरि तर लोकतन्त्रमा दलहरू ठुला हुन् या साना हुन्, संसदमा सङ्ख्या कति होस् त्यसले अर्थ राख्दैन। एकपटक प्राविधिक रूपमा निर्वाचित भइसकेपछि पनि 5 वर्षसम्म जनतासँग जोडिने भनेको भावनात्मक रूपमा रहेछ र त्यो भावनाको त्यान्द्रो जोडियो भने के हुँदो रहेछ भन्ने कुरो त हामीले भयो 23-24 देखिसक्यौँ। त्यस कारणले गर्दाखेरि ज्वलन्त मुद्दाहरूमा दलहरूले केही नीतिगत निर्णयहरू गर्दाखेरि सरकारमा हुने नहुने सबै दलहरूले चाहिँ आफ्ना औपचारिक संयन्त्रहरू जुनहरू छन्, संसद, संसदीय समितिहरू, त्योभन्दा माथि उठेर कुनै त्यो अनौपचारिक राजनीतिक संयन्त्रहरू जसले शासन सत्ता सञ्चालन गर्ने होइन तर समन्वय र संवादको बाटो खोल्छ, त्यस्तो खालको समन्वयात्मक संयन्त्रहरू निर्माण गर्न अति आवश्यक भइसक्यो। हामीले सुनेका छौँ पटक पटक धेरै नेताहरूले भनेको कि नेपालको सार्वभौमता सुगौली सन्धिपछि नै अहिले सबैभन्दा ठुलो खतरामा छ भनेका कुराहरू सुनेका छौँ। पहिले पहिले जनताले यस्तो भाषा बुझ्दैनन्, पहिले पहिले सिधा हिसाबमा भन्दै गर्दाखेरि जनताले बुझ्थे, त्यो हिसाबले गर्दाखेरि नेताहरूले किन भनेका हुन्, त्यसमा कुनै राजनीतिक लाभ छ कि भन्ने पनि देखिन्थ्यो। तर यसपटक धेरै नेताहरूले सार्वभौमता र स्वाधीनताका बारेमा प्रश्नहरू उठिरहँदाखेरि जनताले त्यो प्रश्नहरू उठाउँदै गर्दाखेरि ती नेताले आफ्नो राजनीतिक अस्तित्वका लागि भनेका हुन् भन्नेमा पनि विश्वास गर्दैनन्, किनभने त्यसमा जनतालाई प्रत्यक्ष रूपमा त्यसको ज्ञानको बारेमा, त्यसको परिधिको बारेमा दिनानुदिन अत्यावश्यक चाहिँ त्यो सामग्रीहरू चाहिँ आफूसँग हुने नहुने बारेको मुद्दाभन्दा पनि त्यो अलिकति ठुलो मुद्दा हो। त्यस कारणले गर्दाखेरि यो दलहरूका बिचमा यति जटिल मुद्दाहरू छन्। अर्कोतिर संविधान संशोधनको मुद्दा चलिरहेको छ। संविधान संशोधन गर्दाखेरि हामीले अहिलेसम्म राजनीतिक प्रणालीलाई धेरै ध्यान दियौँ भने अबको संविधान संशोधनको एजेन्डाले सामाजिक मुद्दाहरूलाई बढी ओगट्ने विषय छ। केही समय अगाडि हामीले देख्यौँ तराईका केही जिल्लाहरूमा भएको सामुदायिक घटनाहरूप्रति पनि हामीले अब सजग हुनुपर्ने स्थिति आइसकेको छ। एउटा कुरा स्मरण गरौँ, भदौ 23 र 24 हुनु घटना, त्यो हुनुभन्दा अगाडि चैत्र 15 काठमाडौँको 3 गुनेमा घटना भएको थियो, त्यसबाट हामीले पास किन सकेनौँ। त्यसले गर्दाखेरि अहिले दलहरूको बिचमा संवाद र समन्वय भएर केही समय अगाडि तराईका जिल्लाहरूमा भएको सामुदायिक घटनाहरूबाट हामीले तत्काल पाठहरू सिक्नुपर्ने स्थिति, समाजमा भएका जति पनि आपराधिक घटनाहरू छन् र त्यो अपराधलाई तुलस्त सामाजिक सञ्जालमा स्वीकारेका घटनाहरू बजारमा छ्यापछ्याप्ती ल्याउँदाखेरि आम मानिसमा कस्तो चेतनाको विकास भएको छ, यस्ता कुराहरू केवल सरकारले मात्रै अथवा सरकारी संयन्त्रहरूले मात्रै त्यसको निरूपण गरेर सम्भव हुँदैन। यसका निमित्त दलहरू जो मुख्य कारक हुन् समाज रूपान्तरणको भन्छन्, लोकतन्त्रमा त हो नै, त्यो संयन्त्रहरूको बिचमा चाहिँ समन्वय र सम्वाद चाहिँ अत्यन्त जरुरी भइसकेको स्थिति हो।
1: डाक्टर साहबले उठाउनु भएको कुरालाई अब कार्यान्वयन गर्न चाहिँ भनौँ न, अब अहिले तत्कालको अवस्थामा यदि हामी हेर्ने हो भने ठुलो दल, अत्यन्तै ठुलो दल, दुई तिहाईको दल, एउटा ऐतिहासिक अवसर चाहिँ प्राप्त गरेको दलको सभापति रवि लामिछानेले यो अहिलेको अवस्थालाई चाहिँ नेतृत्व गर्नुपर्छ या वर्तमान प्रधानमन्त्रीले त्यो सबै चाहिँ नेतृत्व गरेर अहिलेको यहाँले उठाएका विषयहरू दलहरूका बिचको सम्बन्धलाई राम्रो बनाउने या यथार्थ बारेमा सबैका बिचमा समान धारणा बनाउने अहिले प्रधानमन्त्रीले त्यो काम गर्न सक्नुहुन्छ, अथवा कुनै दलले काङ्ग्रेसले एमाले या अहिले माओवादी सहितका दलहरू मिलेर बनेको नेकपाले त्यो काम गर्न सक्छ या कुनै पूर्व प्रधानमन्त्रीले गर्न सक्नुहुन्छ, यो कसरी यो ठिक ठाउँमा जान्छ त अब यो यसको नेतृत्व, किनभने हिजो एउटा अवस्था थियो बिपी कोइरालाको एउटा चाहिँ ठुलो चाहिँ चामत्कारिक नेतृत्व थियो सबैले माने, पछि मदन भण्डारी त्यसपछि मनमोहनलाई पनि माने, यता आएर गिरिजाप्रसाद कोइरालाले आफ्नो त्यो एउटा क्षमता देखाउनु भयो उहाँलाई पनि माने, अब आजको दिनमा त्यो नेतृत्वको पनि किनभने एक आपसमा एउटै पार्टीभित्र एउटाले अर्कोलाई नेता मानिरहेको छैन, अर्कोले अर्कोलाई मानिरहेको छैन, यहाँ त्यो पनि समस्या छ। अब यो कुराको सबै कुराको अगुवाई गर्ने नेतृत्व गर्ने पार्टीका तर्फबाट कुन पार्टीले कसरी गर्न सक्छ, यहाँको दृष्टिकोण मात्रै मैले जान्न खोजेको।
0: हेर्नुहोस्, राजनीतिमा राजनीतिक नेतृत्वको उपस्थिति भनेको त्यो बढी क्षमतावान अथवा बढी चमत्कारिक हुने कुराहरू, त्यो उसको कन्डक्ट, पर्सनल कन्डक्ट, उसले गर्ने व्यक्तिगत काम कारवाहीको आधार चाहिँ बढी भाष्य र बढी जेस्चरमा त्यो सङ्केतहरू निर्माण गरेको हुन्छ। उसको एकै दिन चाहिँ विकसित हुने नेतृत्वको गुण होइन, दिनानुदिन उसको विगत कस्तो छ, उसले चाहिँ कुन पृष्ठभूमिबाट राजनीतिक नेतृत्व आएको छ, उसँग कति चाहिँ फलोअरहरू छन्, उसलाई ती फलोअरहरू कति प्रतिबद्ध छन्, कति सैद्धान्तिक आडमा कति साङ्गठनिक आडमा नेतृत्व जन्मेको छ भन्ने कुराले, र उसले कुन एजेन्डा समातेको छ महत्त्वपूर्ण कुरा त त्यो देखिँदो रहेछ। जस्तो हामीले बिपी कोइरालाको कुरा गरौँ, बिपी कोइराले निर्माण गरेको भाष्य भनेको त आधुनिक नेपालको राजनैतिक प्रणालीको भाष्य निर्माण गरेको हो, त्यसकै वरिपरि छ नि आजसम्म पनि, किनभने त्यो संसदीय व्यवस्था, जुन संसदीय व्यवस्थाको परिकल्पना उहाँले गर्नुभयो र त्यो स्थापना गर्नका लागि अगाडि बढ्नुभयो, त्यसैको वरिपरि नै नेपालको राजनीति अहिले घुमिरहेको छ नि। हामीले त देखेका छौँ यतिसम्म कि 10 वर्षसम्मको सशस्त्र द्वन्द्वबाट आएको नेतृत्वले समेत त्यो संसदीय प्रणालीलाई स्वीकार गरेर आएको स्थिति छ। त्यसैले एउटै व्यक्ति कसले गर्नुपर्छ भन्ने विषय भन्दा पनि हामीले अहिले नेपाली राजनीतिमा देखिएको धारहरूको चाहिँ विश्लेषण गर्नु जरुरी छ। प्रधानमन्त्री नियुक्त हुनुभन्दा अगाडि नै वर्तमान सरकारले निर्वाचनमा, सरकारको नेतृत्व गरेको पार्टीले निर्वाचनमा लगभग 2/3 विजय हासिल गर्ने बेलामा चाहिँ हामीले देखेका थियौँ छिमेकी देशहरूले एउटै दलको 2 नेतालाई बधाई दिएको चाहिँ मैले नेपालको राजनीतिक इतिहासमा पहिलोपटक थाहा पाएको। हेर्नुहोस्, एउटै चोटि बधाइदिँदाखेरि, त्यसले गर्दाखेरि काहीँ न काहीँ यो व्यक्ति पनि महत्त्वपूर्ण हुँदो रहेछ कि राजनीतिमा भन्ने यहाँको प्रश्नसँग कतै न कतै चाहिँ मेल खान्छ। तर एउटा कुरा के हो भन्दा, सुरुवाती गर्ने चाहिँ जो कार्यकारी भूमिकामा छ, जससँग जनताले बढी अपेक्षा गरेका छन् उहाँसँग नै कार्यकारी भूमिका निर्वाह गर्नुपर्ने हुँदो रहेछ। योभन्दा अगाडि ठुलो दलको सभापतिले राख्नुभएका 1-2 छलफलहरूमा चाहिँ स्वयं प्रधानमन्त्री अथवा मन्त्री परिषदका अन्य सदस्यहरूको उपस्थिति नभइसकेपछि हामी तपाईँसँग कुरा गरेर के गर्ने, यसलाई इम्प्लिमेन्ट गर्ने त सरकारले हो, खै त प्रधानमन्त्री भन्ने प्रश्नहरू पनि त उठे नि। त्यसले गर्दाखेरि नेतृत्व जसले लिए पनि हुन्छ, त्यसमा व्यक्ति गौण हो, तर जसले नेतृत्व लिन्छ उसले लिइसकेपछि त्यहाँ छलफल भएका कुराहरू कार्यान्वयन हुने सुनिश्चितता चाहिँ कसरी गर्ने त, त्यो सुनिश्चितता गर्ने कुरा आयो भने नेतृत्व चाहिँ खासै कसैले लिँदा पनि अप्ठ्यारो हुने स्थिति चाहिँ देख्दिनँ म।
1: ठ्याक्कै यसैको पूरक प्रश्न, जसरी भदौ पछि यसअघिका चाहिँ ठुला दलहरू काङ्ग्रेस एमाले या पछि चाहिँ अहिले नेकपा बनेको दल, यिनीहरूमा जुन खालको रूपान्तरण आवश्यक रह्यो भनेर जनताले मत मार्फत जुन कुरा चाहिँ फागुनमा त्यो कुरा चाहिँ तय गरिदिए, त्यस यता ती दलहरूले त्यसका लागि प्रयास गरेको यहाँले पाउनुभयो या पाउनु भएन?
0: प्रतिपक्षी दलहरूले,
1: हजुर हजुर हजुर,
0: प्रतिपक्षी दलहरू पनि सबै आफ्नै अलिकति अलमलमा परेको देखिन्छ। मैले यहाँ अघि पनि भनेको थिएँ, हरेक दलहरूमा चाहिँ भदौ 23 घटनालाई हेर्ने दृष्टिकोणहरू फरक देखिएका छन् त्यसका नेता कार्यकर्ताहरूमा।
1: त्यसलाई अब त्यसलाई अब संवाद मार्फत त्यसमा समान धारणा बनाउनु पर्छ भन्ने यहाँको दृष्टिकोण होइन त डाक्टर?
0: यदि दलहरू बलियो भएन भने त लोकतन्त्र बलियो कमजोर हुन्छ. जनता मात्रै बलियो भएको ठाउँमा लोकतन्त्र कहिले पनि बलियो हुँदैन. त्यसका मूल दलहरू छन् तिनीहरू बलियो हुनुपर्छ.
1: डाक्टर साहब, यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद. उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक, जो त्रिभुवन विश्वविद्यालयमा उप प्राध्यापक पनि हुनुहुन्छ, डाक्टर पीताम्बर भण्डारी. अन्तर्सम्वादमा कुराकानी गर्दै हुनुहुन्थ्यो प्राविधिक मित्र उत्तम पाण्डे र राजु थापालाई धन्यवाद. सन्तोष रेग्मी बिदा हुन्छु. नमस्कार.

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बलात्कारजन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने कार्यसूची। बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार। यो वर्षभित्र महत्त्वपूर्ण सबै क्षेत्रमा 4G सेवा पुर्याइने सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाको भनाई। नागढुङ्गा सुरुङ मार्ग 4 पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला। र अमेरिका र क्यानेडा बीचको व्यापारिक तनाव थप चर्किँदै।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभामा सांसदहरूले बारामा एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। हिजोको बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटनाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। सांसदहरूले यति बेला बाढी पहिरो जस्ता विपदका कारण मुलुक आक्रान्त भएको र 100 बिघा खेतीयोग्य जमिन काटिएर नाश भएकाले त्यसको व्यवस्थापनप्रति सरकारले यथाशीघ्र पहल गर्नुपर्नेमा जोड दिँदै जनताका माग शीघ्र सम्बोधनका लागि सरकारसँग आग्रह गर्नुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई बजेट विनियोजन गरिएको बताउनुभयो। बैठकमा सांसदहरूले उठाउनु भएको मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले वस्तु वा सेवाको प्रकृतिको आधारमा उद्योग क्षेत्रलाई विभिन्न 8 समूहमा वर्गीकरण गरिएको र संगीत, खेलकुद र चलचित्र क्षेत्र सेवामूलक उद्योगका रूपमा दर्ता भई यी क्षेत्रका लागि मन्त्रालय गत बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा विभिन्न 4 विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका छन्। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव स्वीकृत भएको हो। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले राहदानी पहिलो संशोधन विधेयक 2083 महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्नेछ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। हिजो बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 जना सांसदहरू तटस्थ रहनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभाको बैठक आज अपराह्न 4 बजे बोलाइएको छ। हिजो साँझ 8 बजेका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति सम्बन्धी विवादमा उच्च अदालत पाटन हेटौडा इजलासले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश बबिता उप्रेतीको इजलासले हिजो प्रारम्भिक सुनवाई गर्दै मुख्यमन्त्री नियुक्तिको निर्णय किन बदर हुनु नपर्ने हो त्यसको आधार र प्रमाणसहित 15 दिनभित्र लिखित जवाब पेश गर्न आदेश दिएको हो। रिटमा सुनवाई गर्दै अदालतले अन्तरिम आदेशका सम्बन्धमा आगामी भदौ 10 गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा हिजो काठमाडौँमा आयोजित हेम बहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजू श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको स्पष्ट पार्नुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै हिजोदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्नुहुँदै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
3: तर अब एउटा ठाउँ हो बढीमालिका, होइन, यस्ता सयौँ ठाउँहरूमा चाहिँ हामीले सेवा विस्तार गर्नुपर्छ सबै मिलेर, र सबैको साथ सहयोग रह्यो भनेदेखि त्यो सम्भव छ। सरकार त कमिटेड छ नै छ यसको लागि, होइन, म यही अवसरमा चाहिँ त्यो बढीमालिका नगरपालिकाका मेयर साहबलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु र त्यहाँ का स्थानीय सम्पूर्ण स्थानीयहरू जसले सहयोग गर्नुभयो यो सम्भव गराउन उहाँहरूप्रति पनि आभारी छु, र नेपाल टेलिकमका सम्पूर्ण टेक्निकल टेक्निसियन साथीहरू र अन्य प्रशासनिक यो काममा काम गर्नुहुने सबैप्रति आभार। र आगामी दिनमा हामीले यस्ता धेरै कामहरू गरेर चाहिँ एक वर्षभित्र चाहिँ अब नो वन लेफ्ट बिहाइन्ड भन्छ नि, कोही पनि सञ्चार सेवाबाट चाहिँ वञ्चित हुनु नपरोस् भन्ने सरकारको प्राथमिकता छ। त्यसमा लाग्नको लागि यहाँहरूलाई प्रेरणा मिलोस्। नेपाल सरकार सधैँ सबै प्रोभाइडरहरूसँग छ यो कामको लागि भन्ने प्रतिबद्धता पनि म व्यक्त गर्न चाहन्छु।
2: सरकारले धार्मिक तथा पर्यटकीय क्षेत्रमा 4G सेवाको पहुँचलाई महत्त्व दिएको छ। यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रको रूपान्तरण वर्षका रूपमा घोषणा गरेको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सेनाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले हिजो सञ्चार मन्त्री डाक्टर तिमिल सेनासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सेनाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने बताउनुभयो। प्रतिनिधि सभाको कृषि तथा प्राकृतिक स्रोत समितिमा मानव वन्यजन्तु द्वन्द व्यवस्थापन सम्बन्धमा छलफल भएको छ। समितिको हिजोको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयले गठन गरेको मानव वन्यजन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गरियो। प्रतिवेदनका अनुसार देशभरका वन क्षेत्रमा 1,12,000 रातो बाँदर रहेका छन्। प्राविधिक कार्यदलले 44 पालिकामा गरेको अध्ययनबाट 53% बाली नालीमा बाँदरले क्षति पुर्याएको उल्लेख छ। त्यसै गरी अध्ययन कार्यदलले नेपालमा पाइने विभिन्न चार प्रकारका बाँदरमध्ये रातो बाँदर बढी आक्रामक भएको उल्लेख गर्दै नियन्त्रणका उपायहरू समेत सुझाएको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले अन्तर्राष्ट्रिय अध्ययन र दिगो नीतिका आधारमा निजी क्षेत्रलाई पूर्वाधार विकासका परियोजनाहरूमा सहभागी गराउनु पर्नेमा जोड दिनुभएको छ। समितिको हिजो बसेको बैठकमा सांसदहरूले फोहोर व्यवस्थापन, ऊर्जा, जलविद्युत लगायतका क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढाउन कानूनी सुधार आवश्यक रहेको बताउनुभयो। सार्वजनिक निजी साझेदारी बारे भएको छलफलमा सांसदहरूले उद्योगको उत्पादन तथा बजारीकरणमा निजी क्षेत्रको लगानी बढाउनु पर्ने तथा लगानीको उद्देश्य र त्यसबाट प्राप्त उपलब्धिलाई पारदर्शी बनाउनु पर्नेमा जोड दिनुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कूल बसले अटोलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 की करिब 34 वर्षीय मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करादी हुँदै गल्याङ 9 साङ्गिलियातर्फ जाँदै गरेको जीप हिजो साँझ गल्याङ 8 स्थित करादीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 यामबहादुर बिक र गल्याङ 8 की सदीक्षा थापाको मृत्यु भएको छ। दुर्घटनामा 18 घाइते भएका छन्। घाइते मध्ये 16 गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ भने 2 गम्भीर घाइतेलाई थप उपचारका लागि पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने 1 गम्भीर घाइते भएका छन्। बागचौर नगरपालिका 11 कामी पोल्ने स्थित पानी चौरमा कामको सिलसिलामा गई फर्किने क्रममा हिजो साँझ 7 बाफु खोला तर्ने क्रममा 2 बगाएको हो। खोलाले बगाउँदा रोल्पा गङ्गादेव गाउँपालिका 4 72 देरूप डाँगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै बागचौर नगरपालिका 11 कुकुर गारेका 47 भीमबहादुर ओली गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। अछामको मल्लेख गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 96 परिवारले नयाँ घर पाएका छन्। लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेका अति विपन्न परिवार गाउँपालिकाको पहलमा सुरक्षित आवास पाएसँगै खुसी भएका छन्। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
4: वर्षौंदेखि बाढी पहिरो र प्राकृतिक प्रकोप झेल्दै आएका अछामको मेल्ले गाउँपालिकाका पहिरो र प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका 8 गरीब, विपन्न, दलित, असहाय 96 परिवारले सुरक्षित ठाउँमा नयाँ घर पाएपछि उनीहरू खुसी भएका हुन्। यसअघि पहिरोले कति बेला घरवास लिने हो भन्ने चिन्ताले सताइरहने भए तापनि हाल गाउँपालिकाले सुरक्षित ठाउँमा घर निर्माण गरिदिएपछि सो चिन्ताबाट मुक्त भएको बताउनुहुन्छ स्थानीय इसरा बिक।
5: गाउँपालिकाले
4: सुरक्षित आवासका लागि घर निर्माण गरिदिएकोमा खुसी लागेको बताउँदै मेलले गाउँपालिका वडा नम्बर 7 नन्देगडाका स्थानीय पदम बिक, भजन बिक र भीम सार्की
6: हामीलाई धेरै धेरै खुसी।
7: अछाम जिल्लाको हकमा जोखिममा रहेका अति विपन्न परिवारलाई यस्ता धेरै कार्यक्रम अन्तर्गत हामीले मेलले गाउँपालिका वडा नम्बर 7 पनि यो बस्ती पाएका छौँ।
8: गाउँपालिका सरकारले हामीलाई सहयोग गर्यो, हामी यति खुसी छौँ कि हाम्रा लागि सरकार भएको महसुस गरेका छौँ।
4: संघीय अनुदान मार्फत गाउँपालिकाको 4 र जोखिममा रहेका परिवारले जग्गा सहित 4 श्रमदान गरी प्रति घर 8 लागतमा आवास निर्माण गरिएका हुन्। पक्की 2 प्रत्येक घरमा शौचालय र भान्सा व्यवस्थित छ। 8 सुरक्षित ठाउँमा निर्माण भएका घर भूकम्प प्रतिरोधी समेत छन्। मेल्ले गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउ
9: 2079 भाद्र 22 बाढी पहिरोबाट ज्यादा जोखिममा रहेका समुदायहरूलाई जीवन सुरक्षाका लागि के गर्ने त भन्ने कार्यपालिकाको निर्णयले हाम्रा जोखिममा रहेका समुदायहरूलाई उहाँहरूको जीवन सुरक्षित गर्नुपर्छ भनेर नेपाल सरकारले संघीय विशेष अनुदान मार्फत बहुवर्षीय कार्यक्रम स्वीकृति गर्यो। मेलले गाउँपालिकामा बाढी पहिरोबाट जोखिममा रहेका समुदायका 96 घर निर्माण सम्पन्न गरिसकेका छौँ।
4: करिब 8 करोडको लागतमा निर्माण भएका यी घरले गरिब विपन्न परिवारलाई ठूलो राहत दिएको छ। नयाँ बनेका यी घरमा बिजुली जोडिएको भए तापनि पिउने पानीको भनी पर्याप्त सुविधा छैन र सडक सञ्जाल समेत नजोडिएकाले आगामी दिनमा यी समस्यालाई मध्यनजर गर्दै बजेट विनियोजन गरी सरकारले काम गर्नुपर्ने देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
2: जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा हिजो उहाँको कार्यकक्षमा भएको छलफलमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका प्रतिनिधिको सहभागिता रहेको थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू गरेको छ। त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उडान गरेका हुन्। कैलालीका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि आवश्यक तयारी तीव्र पारिएको छ। पहिलो चरणमा 1000 परिवारलाई लाल पूर्जा वितरण गर्ने योजना अनुसार अहिले भूमिहीनको पहिचान र तथ्याङ्क संकलन, जग्गा नापजाँच तथा कित्ता काट गर्ने काम भइरहेको र कार्तिकसम्ममा लाल पूर्जा वितरण गर्न सकिने भूमि समस्या समाधान समिति कैलालीले जनाएको छ। कैलालीबाट संवाददाता जगत साउदको रिपोर्ट।
10: कैलालीमा भूमिहीन परिवारलाई जग्गाको लाल पूर्जा वितरण गर्नका लागि धमाधम काम भइरहेको छ। भूमि समस्या समाधान समिति कैलालीका अनुसार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारलाई लाल पूर्जा वितरणका लागि अहिले पालिका स्तरमा भूमि सम्बन्धी काम अघि बढिरहेको छ। यति बेला भूमिहीनको पहिचान, तथ्याङ्क प्रविष्ट, जग्गा नापजाँच तथा कित्ताकाट गर्ने काम भइरहेको छ। कैलालीमा हालसम्म 1,37,070 भूमिहीन परिवारको तथ्याङ्क प्रविष्ट भएको छ। यस्तै 10,510 हेक्टर जमिन नापजाँच गरिएको छ भने 96,027 किता काट गर्ने काम पूरा भएको छ। कैलालीमा आगामी कार्तिकमा लाल पूर्जा वितरण शुरू गर्ने सरकारी लक्ष्य रहेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी एवं भूमि समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मी,
11: सरकारले जग्गा दिन्छ है भन्ने एउटा सन्देश पनि दिनुपर्ने गर्छ र पालिकाहरूबाट सिफारिस भए आएकाहरूलाई हामीले सहजीकरण गरेर 1000 बासीको संख्यामा कार्तिकसम्ममा दिन सकिन्छ भन्ने हाम्रो लक्ष्य चाहिँ राखेका छौँ।
10: भूमिहीन परिवारलाई क्षेत्रगत एवं तहगत वर्गीकरणका आधारमा जग्गा वितरण गर्ने सरकारी मापदण्ड रहेको छ। सहर उन्मुख तथा ग्रामीण क्षेत्रमा भूमिहीन दलित सुकुम्बासी परिवारले आवासका लागि 340 वर्ग मिटर र कृषि परियोजनका लागि 2000 वर्ग मिटर जग्गा प्राप्त गर्ने सरकारी मापदण्ड रहेको छ। यस्तै अव्यवस्थित बसोबासी परिवारको हकमा 1000 वर्ग मिटर आवास र 10,000 वर्ग मिटर कृषिका लागि जग्गा वितरण गरिनेछ। अव्यवस्थित बसोबासी परिवारले जग्गा प्राप्तिका लागि तोकिएको राजस्व सरकारलाई बुझाउनु पर्ने व्यवस्था रहेको छ। भूमि प्रशासन कार्यालय कैलालीका प्रमुख एवं भूमि समस्या समाधान समितिका सदस्य लक्ष्मण कठायत,
12: भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले आवासको लागि सहरी क्षेत्रमा 130 वर्ग मिटर जग्गा पाउने व्यवस्था छ भने ग्रामीण क्षेत्रमा आवासको लागि 340 वर्ग मिटर जग्गा प्राप्त गर्न सक्नुहुन्छ। त्यसै गरी अव्यवस्थित बसोबासीले ग्रामीण क्षेत्रमा आवासको लागि 1000 वर्ग मिटरसम्म प्राप्त गर्न सक्ने व्यवस्था छ।
10: कैलालीमा लाल पूर्जा प्राप्तिका लागि निवेदन दिने भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासी परिवारको संख्या 141,066 रहेको सरकारी तथ्याङ्क छ।
2: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एक अर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नेले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानेडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकाले उचित दृष्टिकोणसहित वार्तामा आएमा क्यानेडा पुनः वार्ताका लागि तयार रहेको बताउनु भएको छ। यसअघि अमेरिकाले करिब 20 अर्ब अमेरिकी डलर बराबरका क्यानेडाली सामानमा 50% शुल्क लगाइसकेको छ। त्यसको जवाफमा क्यानेडाले पनि आगामी सेप्टेम्बर 8 अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ। बेलायतले किबलाई लामो दूरीका मिसाइल उत्पादन गर्न आवश्यक जानकारी दिएर युक्रेनमा शान्ति रोकिरहेको क्रेमलिनले दावी गरेको छ। क्रेमलिनले युक्रेनी मिसाइल उत्पादन गर्ने प्लान्टहरू नष्ट गर्ने चेतावनी दिएको छ। यो चेतावनी बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले किब भ्रमणका क्रममा युक्रेनलाई सैन्य सहयोग जारी राख्ने वाचा गरेको बेला आएको हो। अब आर्थिक समाचार।
13: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
14: अर्थमन्त्री डाक्टर सोनी मुवागले बैंक तथा वित्तीय संस्थाका सञ्चालकको अयोग्यता सम्बन्धी व्यवस्था बैंक तथा वित्तीय संस्था सम्बन्धी बाफियामै स्पष्ट गर्नुपर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको सोमबारको बैठकमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथिको दफावार छलफलका क्रममा अर्थमन्त्री वागले सम्बन्धित विषय सम्बन्धित ऐनमै सम्बोधन गर्नुपर्ने बताउनु भएको हो। राष्ट्र बैंक ऐनमा मात्र संशोधन गर्दा पुनः बाफियासँग मिलाउनु पर्ने अवस्था हुने भएकोले सरकारले सम्बन्धित ऐनमै संशोधनको प्रक्रिया अघि बढाएको अर्थमन्त्री वाग्लेले बैठकमा जानकारी गराउनुभयो। बैठकमा अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन 1 सार्वजनिक गर्ने गरी सहमति जुटेको छ। समितिको बैठकमा सभापति डाक्टर कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिए जस्तै मौद्रिक नीति घोषणाका लागि पनि साउन 1 मिति तय गरिएको जानकारी दिनुभयो। समितिमा नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक 2083 माथि दफावर छलफल जारी रहेको छ। नागडुङ्गा सुरुङमार्ग सोमबारबाट सर्वसाधारणका लागि आंशिक रूपमा खुल्ला भएको छ। यसअघि आपतकालीन सेवाका सवारीलाई मात्र खुला गरी परीक्षण गर्दै आएकोमा सोमबारदेखि 4 साना सवारी कार जीप भ्यानका लागि खुला गरिएको सड़क विभागका महानिर्देशक डाक्टर विजय जयसीले जानकारी दिनुभयो। सुरुङ मार्गमा अति प्रज्वलनशील पदार्थ बोकेका र 2 सवारी साधनलाई भने प्रवेश दिइने छैन। हालका लागि बिहान 9 साँझ 6 एकतर्फी रूपमा मात्र सुरुङ मार्ग खुला हुने भएको छ। अवस्था हेरेर 1-2 क्रमशः 2 ट्राफिक खुला गरिने विभागले जनाएको। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले साउन 11 सुरुङ मार्गको उद्घाटन गर्नु भएको थियो। नेपाली कंग्रेस पार्टीले महिला उद्यमशीलता सम्मेलन 2083 आयोजना गर्ने भएको छ। देशमा महिला उद्यमशीलताको प्रवर्धन, आर्थिक सशक्तिकरण तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागि हो। नीति प्रतिष्ठान अन्तर्गत उद्यमशीलता नवप्रवर्धन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यले सम्मेलन 11 आयोजना हुनेछ। मा हुने सम्मेलन बिहान 8 अपराह 6 सञ्चालन हुने उहाँले जानकारी दिनुभयो। सम्मेलनमा 80+ महिला उद्यमीका उत्पादन तथा सेवाको समेत प्रदर्शनी आयोजना गरिने भएको छ। नेपालगंज विमानस्थललाई पश्चिम नेपालको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सम्बन्धित सरकारी निकाय, विमान सेवा प्रदायक तथा निजी क्षेत्रसँग निरन्तर समन्वय गरिनुपर्नेमा जोड दिइएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट नाटा बाँके च्याप्टरले आफ्नो 7 स्थापना दिवसका अवसरमा 7 घोषणा पत्र जारी गर्दै विमानस्थललाई प्रवेशद्वार बनाउन सके त्यस क्षेत्रको पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। बाँके तथा आसपासका धार्मिक गन्तव्यलाई एक आपसमा जोडेर धार्मिक पर्यटन सर्किट विकास गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ।
2: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
15: नेपाल एले अस्ट्रेलियामा जारी टप एन्ड T20 पहिलो जित दर्ता गरेको छ। होबर्ट हेरिकेन्सलाई 39 रनले हराउँदै पहिलो जित दर्ता गरेको हो। 155 रनको लक्ष्य पछ्याएको होबर्ट हुरिकेन्सले 18.3 ओभरमा 115 रन मात्र बनाउन सक्यो। नेपाल एका लागि नारायण जोशीले 3, सहाब आलम र पवन सराफले समान 2 तथा विपिन खर्तीले 1 विकेट लिए। होबार्ट हुरिकेन्सका लागि नितेश सामेमले सर्वाधिक 37 रन बनाए। नेपाल एको लागि कुशल भुतलले सर्वाधिक रन सहित 39 रन बनाए। मयन यादवले 31, अनिल शाहले 28, लोकेश बमले 20 रन बनाए। नेपालीले पछिल्लो दुवै खेलमा ब्याटिङ र बलिङमा कमजोर प्रदर्शन गरेको थियो। बङ्गलादेश हाई पर्फर्मेन्स टिमसँग 9 पराजित भएको खेलमा नेपालले 900 रन मात्र बनाएको थियो। नेपाल ए पहिलो खेलमा एन्टी स्काइसँग 8 पराजित भएको थियो। त्यसमा पनि नेपालले 122 रन मात्र बनाएको थियो। नौ टोली सहभागी रहेको प्रतियोगितामा नेपाल ए दुई अङ्कसहित सातौं स्थानमा उक्लिएको छ। नेपालले अब बुधबार अस्ट्रेलियन क्रिकेटर टेरिटरीको सामना गर्नेछ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 जना पूर्व कप्तानले प्रधानमन्त्री शाहबाज शरीफलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शाहबाजलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्।
2: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशका हिमाली भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। देशका पहाडी भूभाग बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी प्रदेशका तराई भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस तथा कोशी प्रदेशको तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। बलात्कारजन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई विश्वासको मत प्राप्त। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने कार्यसूची। बाजुराको बढी मालिका क्षेत्रमा 4G सेवा विस्तार। यो वर्षभित्र महत्त्वपूर्ण सबै क्षेत्रमा 4G सेवा पुर्याइने सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सेनाको भनाई। नागढुङ्गा सुरुङ मार्ग 4 पाङ्ग्रे साना सवारी साधनका लागि खुल्ला र अमेरिका र क्यानेडा बीचको व्यापारिक तनाव थप चर्किँदै। यो सँगै बिहान 7 बजेको समाचार सकियो। यसपछि 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
16: फोर जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
17: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
18: नेपालको समावेशी आवाज।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनेट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: नेपालको सभ्यताको इतिहास निकै प्राचीन, गहिरो र विविधताले भरिएको छ। हिमाल, पहाड र तराईको माटोभित्र धेरै सभ्यताका कथा लुकेका छन्। ती मध्ये किराँत सभ्यता हाम्रो राष्ट्रिय परिचयको जरा हो। हामी प्राय नेपालको सभ्यताको कुरा गर्दा आर्य, बौद्ध वा वैदिक संस्कृतिको चर्चा गर्छौ, तर वास्तवमा ती सबै सभ्यताका जराहरू यस किराँत सभ्यतासँग मिसिएका छन्।
0: राजा एलम्बरदेखि किराँत राजाहरूले नेपाललाई केवल शासनले होइन संस्कृति, धर्म र दर्शनले पनि समृद्ध बनाए। त्यो समय नेपाललाई किराँत देश भनेर चिनिन्थ्यो, जहाँ प्रकृति, मानवीयता र श्रद्धाको एक अद्भुत सह अस्तित्व देखिन्थ्यो। किराँत सभ्यताको आधार प्रकृति पूजा, सत्य, शुद्धता र सह अस्तित्वमा टिकेको थियो। वन, पहाड, नदी, सूर्य, चन्द्रमा, बोट बिरुवा र जनावरहरूसँगको आध्यात्मिक सम्बन्ध यस सभ्यताको मूल आत्मा हो। यसर्थ विगत केही कार्यक्रमहरूदेखि किराँत सभ्यताको इतिहास, परम्परा, संस्कृति र मूल्य मान्यता लगायत समग्र किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्ने क्रममा छौँ। यस क्रममा आज पनि किराँत सभ्यताका सन्दर्भमा चर्चा गर्नका लागि नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्धुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राईसँग हामी जिज्ञासा सहित कुराकानीमा छौँ।
1: आधुनिक प्रविधि र सहरीकरणले यसको यो किराँत संस्कृति सभ्यताको मौलिकतामाथि कस्तो असर परिरहेको देख्नुहुन्छ?
2: अहिले पछिल्लो समयमा भनौँ न, संसारमै यो किराँती सभ्यता, नेपाली सभ्यतामा मात्रै होइन, विद्युत प्रविधि, विज्ञान र प्रविधिले हाम्रा परम्परागत मूल्य र मान्यता, परम्परागत प्राचीन संस्कृति सभ्यतामा ठुलो परिवर्तन गरेको छ। तर यसलाई फेरि हाम्रा प्राचीन संस्कृतिहरूलाई प्रविधिमा मिसाइयो भने फेरि यसले अत्यन्त ठुलो महत्त्वपूर्ण काम पनि गर्छ। जस्तो मैले एउटा भाषाको एउटा डिक्सनरी, एउटा शब्दकोश बनाउनु पर्यो भने अबको पुस्ताले ठुलो ठुलो ठेली 1200 हद 1500 5000 पेजको ठेली बोकेर पढ्नेवाला छैन। त्यसलाई सफ्ट कपीमा इलेक्ट्रोनिक्स डिभाइसमा उसको हातमा ल्यायो भने उसले 40 लाखको शब्दकोशहरू पनि सर्लक्क पढ्न सक्छ, जसरी अहिले नेपाल प्रज्ञापतिले थालेको छ। त्यस्तै प्रविधि मैत्री शिक्षा दिनुपर्छ नयाँ पुस्तालाई, हाम्रा संस्कृतिहरूलाई पनि। उसले मादल भनेर उसको ल्यापटपमा, उसको अथवा मोबाइलमा ढ्याक्क थित्दाखेरि मादलको चित्र, मादलको आवाज, मादलको ताल, मादलको बितल आउनु पर्यो। सारङ्गी भनेर थित्दाखेरि सारङ्गी बजेको आवाज, त्यसका प्रयोगहरू, त्यसका स्थापनाहरू, त्यसका उत्पत्तिहरू कहिले भए, के प्रयोग गरिन्छ, कुन जातिसँग सम्बन्ध, जस्ता चिज प्रविधि मैत्री शिक्षा बनाइयो भने हाम्रा संस्कृतिलाई संरक्षण गर्न सकिन्छ, युवा शक्तिलाई आकृष्ट गराउन सकिन्छ र आय आर्जन पनि गर्न सकिन्छ। ग्लोबल्ली होइन भने अलिकति हामी परम्परागत रूपमै ढर्रामा गयो भने चाहिँ संरक्षण पनि गर्न सकिन्न, त्यसलाई आय आर्जन पनि गर्न सकिन्न र नयाँ पुस्तालाई आकृष्ट गर्न सकिन्न, र नयाँ पुस्तालाई त्यसमा आकृष्ट गर्न सकिन भने त्यसलाई सम्भाग नै हाम्रो नयाँ पुस्ता हो। यो हाम्रो सम्पूर्ण सभ्यता र संस्कृतिहरू, परम्पराहरू, भाषाहरू लगभग यही पुस्ताबाट सकिन्छ। त्यसो भएर हामी प्रविधि मैत्री हुनु आवश्यक छ।
1: यहाँले मुन्धुमलाई मैले विभिन्न कोणबाट व्याख्या गरेको छु भनेर भन्नुभएको छ। त्यसलाई सामान्य रूपमा बुझ्दाखेरि ती विभिन्न कोणहरू, 5 कोणहरू भन्नुभएको छ, ती कोणहरूको बारेमा चाहिँ जानकारी।
2: अब यसमा चाहिँ मैले ठुलै किताब छ, त्यसमा सरस्वती 14 दर्शनको, खास गरेर पूर्वीय दर्शन भनेर हामीले षड् दर्शन, साङ्ख्य दर्शन, योग दर्शन, न्याय दर्शन, वैशेषिक, मीमांसा र वेदान्त, यी 6 जसलाई हामी आस्तिक दर्शन भन्छौँ, जसले वेदलाई स्वीकार्छ, र वेदलाई नभने नास्तिकको रूपमा 3, एउटा चार्वाक दर्शन, जैन र बौद्ध दर्शन, गरेर 9 दर्शनको बारेमा मात्रै नेपालमा अध्ययन हुने, अनुसन्धान हुने, पठन पाठन हुने, चर्चा हुने, बहस हुने। अनि यत्रो क्षेत्र, एसिया, सिङ्गो एसिया, अफ्रिका सहित भनौँ, यो जुन हाम्रो भूदेवी उत्तरी गोलार्ध र दक्षिण गोलार्ध भनेर भूगोलवेत्ताले पढे जस्तै, हामी चाहिँ अब पूर्वीय सभ्यता र पाश्चात्य सभ्यता भन्छौँ, पूर्वीय दर्शन र पाश्चात्य दर्शन भन्छौँ। अब पूर्वीय यत्रो विशाल क्षेत्रमा मात्रै यो 2 मात्रै हो त भनेर, 9 दर्शन मात्रै छ त भनेर म केही वर्षको घोषेर, र मैले लगभग 10 वर्ष जति पुरै दर्शनसँग सम्बन्धित प्रोफेसरहरू, लेखकहरू, अन्वेषकहरू, त्योसँग सम्बन्धित किताबहरू, पुस्तकहरू, भिडियोहरू जति सबै पढेर, अनि मैले त्यो एउटा मेरो ग्रन्थमा चाहिँ 14 दर्शनको विवेचना गरेँ। त्यसमा चाइनामा ठुल्ठुला दर्शनहरू मध्ये राज्यले अङ्गीकार गरेको एउटा कन्फ्युसियस दर्शन थियो, त्यसको बारेमा चर्चा गरेँ। त्यस्तै गरी हिजो अस्ति महागुरु फाल्गुनन्दको किराँत दर्शनको बारेमा व्याख्या गरेको छु, र यहाँ हाम्रो तन्त्रवादमा आधारित, यो हाम्रो दक्षिण एसिया चाहिँ तान्त्रिक मुलुक मुलुक वास्तवमा, तन्त्रवादमा आधारित यो बोनिजम, एउटा धामी झाँक्री परम्परा बोन दर्शन भन्छ, त्यसको बारेमा पनि विवेचना गरेको छु। र यो सबैवटा जुन षड् दर्शनको हामीले 6 दर्शन, मृत्यु चिन्तन के छ, मुन्धुममा के छ, तुलनात्मक अध्ययन पनि गराएको छ। त्यसले गर्दा अब यहाँले भने जस्तो, अब म छोटकरीमा 5 मीमांसा व्याख्या, जुन दार्शनिक व्याख्या हुन्छ, त्यसको आधारमा मुन्धुममा के छ त, के भेटियो त भन्ने एउटा अत्यन्त महत्त्वपूर्ण सवाल यहाँले गर्नु भएको छ। त्यसमा छोट गरियो भन्ने वेदान्त दर्शनले जगत मिथ्या ब्रह्म सत्य भन्छ, भनेको यो संसारमा हामीले जे देखिरहेका छौँ, यो संसार एउटा जगत छ, एउटा हामीले देखेको ब्रह्म हो, यो कुनै न दिन नष्ट हुन्छ। त्यस कारणले जुन ब्रह्म छ, जुन चेतन छ, अब त्यो ब्रह्मको त अनेकको व्याख्या छ, ब्रह्म के हो भन्ने त हजारौँ किताब निस्किएको छ, हजारौँ व्याख्या छ, त्यसमा छोट गरी नजाउँ। र जुन संसारमा जुन शाश्वत चिज छ, सत्य चिज छ, त्यही ब्रह्म र त्यही मात्रै रहन्छ भन्ने चिन्तन भने जस्तै बौद्ध दर्शनले पनि एउटा रमाइलो के भन्छ भने हामीले जे चिज देखिरहेछौँ त्यही देखिरहेछौँ, तर त्यो ठुलो ब्रह्म त्यो प्रत्येक क्षण परिवर्तन भइरहेको हुन्छ भन्छ। अहिले म मुन्दिम दर्शन आउँछु, त्यही भएर मैले अलिकति भूमिका बाँध्दैछु। अनि जस्तो एउटा रुख हाम्रो घर अगाडि छ, कुनै बगैँचा छ, सधैँ त्यही रुख एउटै देखिरहेको हुन्छ, तर हरेक क्षण त्यो रुखको अनेकौँ सेल्स मर्दै अनेकौँ सेल्स बनिरहेको हुन्छ। साना साना चिजको साना साना रूपमा परिवर्तन हुन्छ, अब ठुलो चिज जसरी पृथ्वी पनि एक दिन प्रलय भएर जान्छ, यो पनि विनाशै हुन्छ। हाम्रो घर छेउका तरकारी बारीले रोप्छौँ, त्यो पनि विनाश भएर जान्छ। हामीले पालेका पशु पन्छीहरू, हामीले देखेका रुखपातहरू पनि, हामी मान्छे पनि हेर्दा जस्तो मैले मलाई आज पनि भोलि पनि सबैले एउटै देखेर हुन्छ, तर मेरो हरेक क्षण मेरा सेल्सहरू नयाँ नयाँ भइरहेको हुन्छ। म अहिले देखेको डाक्टर भक्त राई भोलि अर्को हो, त्यो होइन भन्ने खालको चिन्तन जुन बौद्ध दर्शनमा नै छ। जसरी ब्रह्म सत्य जगत भने जस्तै मुन्दुमी दर्शनले चाहिँ के भन्छ भने हामीलाई सृष्टि गर्ने यो कुनै काल्पनिक भगवान् ईश्वर अथवा जे भनौँ छैन। यो हामी जहाँ धरतीमा जन्मियौँ त्यही धरतीको एउटा जीवन चक्रभित्रको यो सृष्टिभित्रको एउटा परिक्रमा हो। हामी जसरी कुनै माटोमा गनेउलाहरू उम्रिरहेको हुन्छ, कुनै चिज वस्तुहरू कुयो भने अर्को चिजको उत्पादन भइरहेको हुन्छ, हामीले खाँदै गरेको चिज पनि बिग्रियो भने अरू सडे गलेको निस्किन्छ, एउटा कुनै चिज सडो भने झिँगा निस्किन्छ भने जस्तै यो संसारमा यो जगतमा निस्किने क्रममा, उत्पादन हुने क्रममा, सृष्टि हुने क्रममा एउटा मान्छे नाम गरेको हामी एउटा प्राणी निस्किन्छ, यस्तो हामी जस्तो लाखौँ प्राणी छ। त्यसरी हामीलाई यही यसकै नियम, यसकै गति, यसको मतिमै हामी जीवनलाई सार्थक बनाउँछौँ, खुसी बनाउँछौँ। त्यसले हामीले योभन्दा परको सत्य पनि छैन, योभन्दा परको यथार्थ पनि छैन, त्यसैले यही चिज सत्य हो भन्ने खालको एउटा उसको तत्त्व मीमांसा अथवा पदार्थ चिन्तनमा पाइन्छ। अर्को सौन्दर्य मीमांसामा दोस्रो एउटा सौन्दर्य मीमांसा, खास गरी यो पछिल्लो भागमा, खास गरेर कला र साहित्यलाई सौन्दर्य मीमांसाको दृष्टिकोणले हेऱ्यौँ त पछिल्लो समयमा चाहिँ दार्शनिकहरूले पनि दर्शनको क्षेत्रमा पनि यसलाई भित्र्याएर हामीले अहिले पाँचवटा मीमांसा अध्ययन गर्छौँ। र खास गरेर संसारमा सुन्दरता भनेको के हो, केलाई सुन्दर मान्ने, केलाई मिठो मान्ने, केलाई आनन्दमय मान्ने, केलाई शाश्वत मान्ने, कुन चिजलाई असल मान्ने भन्ने जस्तो व्याख्या विश्लेषण गर्ने चिन्तनलाई, चेतनालाई र त्यो त्यसको विवेचनालाई हामी सौन्दर्य मीमांसा भन्छौँ। मुन्दुमले एउटा कुनै पनि चिज वस्तु यही चिज राम्रो हुन्छ र यही चिज मिठो हुन्छ र यही नै सत्य हो भन्ने कुरालाई विश्वास गर्दैन। त्यसका समय परिस्थिति अनुसार र हरेक वस्तुभित्र आफ्नै किसिमको सुन्दरता हुन्छ, हरेक वस्तुमा आफ्नै किसिमको बनोट र बुनोट अथवा रूप र स्वरूप हुन्छ। त्यसैले यही एउटा चिजलाई अर्को चिजसँग दाजेर सुन्दरता खोजिनु हुन्न। हरेक वस्तुमा, चाहे कालो भन्ने भनेको मान्छेमा होस्, चाहे सेतो भनेको चिजमा होस्, कसैलाई अमिलो एकदमै स्वादिष्ट लागिरहेको हुन्छ, कसैलाई गुलियो स्वादिष्ट लागिरहेको हुन्छ, कसैलाई पिरो स्वादिष्ट लागिरहेको हुन्छ भन्ने जस्तो चिन्तन स्वभावैले उनीहरूले त्यसैलाई नै शाश्वत मान्ने हुनाले यसको सौन्दर्य सम्बन्धीको व्याख्या चाहिँ समय सापेक्ष, जाति सापेक्ष, भूगोल सापेक्ष अथवा समुदाय सापेक्ष हुन्छ। एउटा समुदायले राम्रो मानेको चिज अर्को समुदायले नराम्रो मान्न सक्छ भन्ने खालको एउटा चिन्तन छ यसको, यो दोस्रो व्याख्या भनेको सौन्दर्य व्याख्या। अर्को ज्ञान मीमांसा, अब ज्ञानको आधार के, जसरी वैदिक परम्परामा वेद नै अन्तिम सत्य हो, वेदले जे व्याख्या र विवेचना गरेको छ त्योभन्दा अर्को सत्य छैन, सबै कुरा त्यहाँ छ भनेर जसरी वैदिकहरूले वेदलाई, वेदका प्रत्येक रेचालाई एउटा होइन देवतुल्य अथवा त्यो चाहिँ यो चाहिँ कुनै व्यक्तिले बनाएको यो त कुनै होइन, त्यस कारणले भन्ने खालको एउटा हरेक भनेर, जसरी फेरि बाइबलले पनि बाइबलमा जे छ त्योभन्दा अरू चिज पनि छैन, त्यहाँ सबै चिज छ भनेर

0: त कुनै पनि विषयमा व्याख्या गरेर अरूले पढाएर अरूको शास्त्र हेरेर ज्ञान प्राप्त गर्न सकिन्छ भन्यो भने त्यो झुटो हुन्छ भन्ने खालको यसको ज्ञान मीमांसाको व्याख्या छ। अब धेरै लामो छ ज्ञानका कुराहरू, जीवनका कुराहरू कसरी ल्याउने, जगतका कुराहरू कसरी ल्याउने भन्ने, अब यसको सानो पाठ त्यो ज्ञान मीमांसाभित्र नै अनेकौँ त्यसका व्याख्या विश्लेषणका पद्धतिहरू छन्, म छोटकरी मात्रै भन्छु। त्यस्तै गरेर अर्को प्रमाण मीमांसा भन्छ, एउटा महत्त्वपूर्ण प्रमाण भनेको के हो, केलाई प्रमाण मान्ने, वेदलाई किन एउटा अत्यन्त शक्तिशाली मानव कल्याणको लागि, एउटा लोक कल्याणकारीको लागि अत्यन्त महाग्रन्थ हो, प्रत्येक वैदिक ऋचाहरू मानवीय हिसाबले उत्कृष्ट छन्, दार्शनिक हिसाबले उत्कृष्ट छन्, साहित्यिक हिसाबले उत्कृष्ट छन् किन भनिन्छ भनेर उनी वेदान्तीहरूले जसरी मान्छ त्यसरी माने जस्तै यसले के प्रमाण मान्छ भन्दाखेरि मूलत मुन्दुमी परम्परा, मुन्दुम भनेको पिता पुर्खाहरूले ज्ञानबाट प्राप्त अनुभव र उनीबाट भोगेर भोगेको ज्ञानको एउटा श्रृङ्खला हुनाले मुन्दुमा जे कुरा भन्छ त्यही नै सत्य हो, त्यही नै हो त्यसको प्रमाण, किनभने उनीहरूले लाखौँ मान्छेले भोगेर हजारौँ मान्छेले भोगेर प्राप्त गरेको ज्ञान हो। जस्तो कुनै चिज खाँदाखेरि जब पहिला फर्स्टचोटि खाने मान्छेहरू, प्रथम पटक प्रयोग गर्ने मान्छेहरूको मृत्यु भयो, त्यसपछि बाँच्नेलाई थाहा भयो कि यो चिज खाँदा मान्छे मरिँदो रहेछ। पहिलो पटक आगो लागि हुँदा मान्छे आगोमा डढेर मरे, त्यसपछि बाँच्नेलाई थाहा भयो कि आगोले मर्छ पोल्दो रहेछ भनेर जसरी भोगेर थाहा हुन्छ त्यसरी प्राप्त चिज मात्रै ज्ञान हुन्छ र त्यसको आधार चाहिँ त्यही अनुभव जन्ने ज्ञान मुन्दुम भएकोले मुन्दुमी चिजलाई जसरी वेदान्तीले वेद मान्छन्, अरूले आफ्नो आफ्नो ग्रन्थलाई माने जस्तै यसका मुन्दुमका आफ्ना ऋषिहरूलाई आधार मानेर चाहिँ त्यसैका आधारमा यसले चाहिँ प्रमाण मीमांसाको रूपमा मान्छ। र ज्ञान मीमांसा, सौन्दर्य मीमांसा, तत्त्व मीमांसा, आचार मीमांसा, र आचार मीमांसामा चाहिँ खास गरेर नैतिक शिक्षाभित्र पर्छ। यसभित्र अब यही चिज गर्नुपर्छ, यही चिज गर्नु हुँदैन भन्ने त्यत्रो ठुलो पनि हुँदैन, किनभने भाषा पनि जस्तरी अन्य भाषाहरू स्त्रीलिङ्ग प्रयोग गर्ने छुट्टै पुल्लिङ्ग प्रयोग गर्ने छुट्टै भने जस्तै यो किराती भाषामा एउटै हुन्छ, पुरुषले गर्ने महिलाले गर्ने भन्ने पनि हुँदैन, त्यसकारण भाषाको हिसाबले पनि एउटै, अनि कुनै पनि महिलाको भएको कारणले अथवा केटाकेटी भएको कारणले अथवा वृद्ध भएको कारणले कुनै पनि सांस्कृतिक परम्परामा, धार्मिक परम्परामा, सामाजिक परम्परामा वञ्चित हुनु पर्दैन, सबै एउटै हो, को बुहारी, को छोरी, को छोरा, को छोरी भन्ने जस्तो यसको चिन्तन खास गरेर यो आचार मीमांसा पाइन्छ। यसरी यो पाँचवटा तत्त्व मीमांसा, ज्ञान मीमांसा, आचार मीमांसा, सौन्दर्य मीमांसा र प्रमाण मीमांसा जुन हाम्रो दार्शनिक मीमांसी आधार छ त्यसको आधारमा पनि यसलाई मैले व्याख्या गर्ने काम गरेँ।
1: समग्रमा मुन्दुमको सन्देश चाहिँ,
0: समग्रमा भन्दा कुनै पनि चिज जबसम्म मान्छेले आफ्नो प्रत्यक्ष ज्ञानेन्द्रिय अथवा इन्द्रियबाट प्रत्यक्ष रूपमा अनुभव र अनुभूति गर्दैन, ती बाहेकका चिजमा विश्वास पनि गर्नु हुँदैन, र त्यो बाहेकका चिज सत्य हुन पनि सक्छ, असत्य हुन पनि सक्छ, त्यसैले जे चिज अनुभव प्राप्त ज्ञान छ र त्यही अनुभव प्राप्त ज्ञान मुन्दुम भएकाले मुन्दुमी ज्ञानको आधारमा र तिमीले आफ्नो दुईटा आधारमा, एउटा पूर्व पितृहरूले अथवा आफ्ना पूर्वजहरूले गरेको ज्ञान प्राप्तको आधार मुन्दुम, र दोस्रो तिमीले जे भोग्छौ, जे देख्छौ, जे गर्छौ त्यही नै सत्य हो, बाँकी काल्पनिकहरू हुन्न भने यसको दार्शनिक चिन्तन पाइन्छ।
1: किराँत सभ्यता केवल इतिहासको पाना होइन, यो हाम्रो परिचयको जरा हो जसले नेपाललाई सभ्यताको देश बनाएको छ। यही मूल्य र मान्यतालाई आत्मसात गर्दै विगत केही कार्यक्रमदेखि हामीले किराँत सभ्यताका बारेमा चर्चा गरिरहेका छौँ।
2: यस क्रममा आगामी कार्यक्रमसम्म हाम्रो जिज्ञासा कुराकानीमा रहनुहुन्छ नेपालको प्राचीन सभ्यता, किराँत धर्म र मुन्दुम ग्रन्थका जानकार संस्कृतिविद डाक्टर भक्त राई। आगामी कार्यक्रममा पनि उहाँसँग किराँत सभ्यताका बारेमा गरिने महत्त्वपूर्ण कुराकानी यहाँहरू सबैलाई सुन्नका लागि अनुरोध गर्दै आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौँ। नमस्कार।

0: नेपाल बैंक लिमिटेड, नेपाल को पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इंटरटेनमेंट को आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: ए दिदी नमस्कार, कता हिँड्दै हुनुहुन्छ?
3: नमस्कार नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, आज डाक्टरले फलोअपको लागि बोलाउनु भएको थियो, त्यही भएर हस्पिटल जान लागे कि।
2: ए राम्रो गर्नुभएछ। तर त्यहाँ पुगेर डाक्टरसँग तपाईँले के कुरा सोध्नुपर्छ भन्ने कुराको जानकारी छ त तपाईँलाई दिदी?
3: ए त्यो त के थाहा र नानी।
2: सुन्नुहोस्, सबैले डाक्टरकोमा फलोअपमा जाँदा वा स्वास्थ्य उपचारको लागि जचाउन जाँदा के कुरा सोध्नुपर्छ त्यो म भन्छु। मैले खाइसकेको औषधिको मात्रा थप वा डोज खानुपर्छ कि पर्दैन, पर्छ भने मैले किन थप यो डोज औषधि खानुपर्छ, कि पुरानो औषधिलाई रोकेर नयाँ औषधि खानु परेको हो भने किन नयाँ औषधि खानु परेको हो,
3: अनि नानी अरू के कुरा सोध्नुपर्छ,
2: अनि मैले कुन औषधि नियमित रूपमा खाने, कहिलेसम्म खानुपर्छ, मैले मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने सोध्नुपर्छ।
3: ए अँ,
2: अनि मैले प्रयोग गरिरहेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने कुरा मैले कसरी थाहा पाउने र यसका सम्भावित प्रति असरहरू वा साइड इफेक्टहरू के हुन सक्छन्, अनि अर्को पटक आउँदा कि मलाई थप परीक्षणको आवश्यकता पर्छ भन्ने कुरा सोध्नुपर्छ। ए रामदाई पनि आउँदै हुनुहुँदो रहेछ।
4: नमस्कार स्वास्थ्य स्वयंसेविका नानी, यहाँ कुरा सुने अनि यसो ध्यान दिए।
2: तपाईँले पनि यो कुरा सुन्नै पर्छ, आउनुहोस् त।
3: ए यस्ता कुरा त हामीले पहिला फलोअपमा जाँदा कहाँ सोध्थ्यौँ त, है रामदाई?
4: त्यही त त्यही त।
2: ए कुरा त हामी सबैले नछुटाइकन सोध्नु पर्छ त दिदी, र तपाईँलाई भेट्न म अर्कोपल्ट कहिले आउने भनेर पनि सोध्न बिर्सनु हुँदैन नि, बुझ्नुभयो नि?
3: राम्रोसँग बुझे स्वास्थ्य स्वयंसेविका नानी।
2: ल राम्रोसँग जचाएर अनि सोधेर पनि आउनु होला है त दिदी।
3: सोधिहाल्छु नि स्वास्थ्य स्वयंसेविका नानी। ल अब म हस्पिटलतिर लागे है त।
2: हस् हस् दिदी, राम्रोसँग जानु।
4: आफू खुसी औषधि प्रयोग नगरौँ। कुनै पनि औषधि प्रयोग गर्नु परेमा चिकित्सकको सल्लाह र सुझाव लिएर सिफारिस गरेको औषधि मात्र उचित तरिकाले प्रयोग गरौँ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय औषधि व्यवस्था विभाग।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ जुजुकाजी रञ्जितको स्वरमा रहेको यो स्वदेश गान, भैरवनाथ रिमालको रचना अनि सङ्गीत हो कोइली देवीको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि सुनाउँछौँ कल्याण रिमाल र साथीहरूको स्वर विश्व बल्लभको रचना अनि सङ्गीत हो कल्याण रिमालकै। यसपछि यहाँले ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: असतो मा सतेगमाए
3: शिक्षाको नीति अभ्यास र प्राप्ति
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
5: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस
6: नमस्कार शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ म मुकुन्द भण्डारी शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषय वस्तुमाथि छलफल बहस र अन्तर्क्रिया गर्दै आएका छौँ विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नु अघि सरकारले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरेको छ सुझाव सङ्कलन सँगै सरकारले विद्यालयको व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयमा समेत छलफल सुरु गरेको छ छलफलमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्ति संस्था तथा सरकारवाला निकायको सहभागिता रहने गरेको पाइन्छ यस्तै छलफलमा सहभागी हुने मध्येका अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीसँग हामीले शिक्षा विधेयक मस्यौदामाथिको छलफल तथा आगामी शिक्षा ऐन कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गरेका छौँ अध्यक्ष स्वागत छ कार्यक्रममा
7: धन्यवाद
6: शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलन सरकारवालाहरूले कसरी लिएका छन् यहाँ पनि एउटा स्टेक होल्डर हुनुहुन्छ
7: सुरुवाती काम चाहिँ त राम्रै गर्नु भएको छ हिजोको जस्तो चाहिँ नि अवश्य छैन किनकि चाहिँ नि परिमार्जित गरेर अगाडि बढेको पाइन्छ तथापि सरकारले आफ्नो तरिकाले सरकारको युनिट तयार भएर सातै प्रदेशमा सरकारी निकायहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ सरसल्लाह लिइराख्नु भएको छ पहिला यो पनि हुन्थेन अहिले यो भएको पनि तुलनात्मक कुरा गर्दाखेरि केही के राम्रो कुराहरू चाहिँ आएको छ तर हाम्रो भनाइ चाहिँ के थियो भन्नुहुन्छ भने सबैभन्दा ठुलो समस्या त विद्यार्थीको कुरा हो नि त जे जति सरकारले गर्न खोजेको विद्यार्थीको लागि हो नि त शिक्षक पनि चाहिने विद्यार्थीकै लागि हो नि त सरकारी निकाय जुन अनुगमन गर्ने नियन्त्रण गर्ने यो पनि निकाय विद्यार्थीको टाउकोमा खेलिने कुरा हो नि त त्यसकारण विद्यार्थीलाई हेर्ने अभिभावकको जमातसँग अभिभावक सङ्घहरूसँग उहाँहरूले चाहिँ प्रत्यक्ष अभिभावक सङ्घलाई बोलाएर तपाईँहरूको विचार के छ कसो छ भन्ने कुरा चाहिँ अहिलेसम्म भएको छैन
6: प्रदेश स्तरमा पनि त्योसँग सरकार राख्ने सबै पक्षलाई बोलाएको छ केन्द्रमा पनि बोलाएको छ यहाँहरू पनि सहभागी हुनुभएको छ व्यक्तिगत रूपमा कसैले यसरी बोलाउनु भन्दा सामूहिक रूपमा बोल्दाखेरि अझ राम्रो होला नि
7: होइन होइन यो त यस्तो भयो कसरी बुझ्नुपर्छ भने हिजो शिक्षा मन्त्रीकै अध्यक्षतामा विभिन्न सङ्घ संस्थालाई बोलाइयो एकैचोटि त्यहाँ कुराहरू राखियो प्रदेश स्तरमा कुराहरू गरियो प्रदेशमा मन्त्रीज्यूको चाहिँ प्रमुख सल्लाहकारको नेतृत्वमा सातै प्रदेशमा उहाँहरू गएर आउनुभयो यो कुरा पनि नराम्रो भइराखेको छ भने मैले भनिराखेको छैन सातै प्रदेशमा सबैको इकाइ छ नि त अभिभावक संघ नेपालको पनि सातै प्रदेशमा छैन
6: छैन
7: हाम्रो छवटा प्रदेशमा हाम्रो संगठन छ उहाँहरूलाई बोलाइएको छैन सबैजनालाई बोलाउन सकेनन् होला त्यो पनि
6: उपलब्ध भएको बोलाउनु भएको छ यहाँले खालि आरोप
7: भनिरहेको छैन मैले उहाँहरूले गर्नुभएको सबै गलत भनिरहेको पनि छैन तर जुन स्टेक होल्डरको लागि चाहिँ शिक्षा नियमावली विधेयक आउँदैछ यसको लागि वास्तविक समस्या के हो भनेर त्यो हिजोको हुलमा त सबैजनाले दिएको चाहिँ नि समष्टिमा दिएको बोलेको कुराहरूलाई नै आधिकारिकता मान्न सकिँदैन नि हाम्रो भनाइ चाहिँ के भन्नुहुन्छ भने यत्र चाहिँ 80 लाख भन्दा बढ्ता बालबालिकालाई चाहिँ नि पठन पाठन गर्ने संगठन हाम्रो अभिभावक सङ्घ
6: यहाँहरू संगठन चलाउनुहुन्छ यसरी चाहिँ व्यक्तिगत हिसाबले अलग अलग संगठनलाई अलग अलग राख्ने हो भने नेपालमा शिक्षासँग काम गर्ने धेरै संगठनहरू छन् एक वर्षमा पनि काम सकिन शिक्षा विधेयक भन्ने
7: अभिभावक सङ्घ भनेको चाहिँ अभिभावक महासङ्घ अभिभावक सङ्घ राष्ट्रिय अभिभावक तिनवटा चिज छ हाम्रो तिनजनालाई बोलाएर शिक्षाका कुनै निकायमा हामीले कुरा गरिया छैन
6: अभिभावकका संगठनहरूलाई अलग अलग बनाउने तपाईँ राजनीतिक दलको हिसाबले बनेका संगठनहरू शिक्षकहरूको राजनीतिलाई अलग अलग बोलाउनु पर्ने अभिभावक संघले शिक्षा विधेयक आओस् भन्ने चाहेको छ कि यसलाई रोक्न चाहनु भयो
7: हामीले त यो अभिभावक संघले यो भन्दा पहिला पनि जुन किसिमले शिक्षक संगठन मिलेर चाहिँ उहाँहरूले चाहिँ आन्दोलन गर्नुभयो प्याप्सन एन प्याप्सनले त्यत्रो आन्दोलन गरिराख्यो हामी चाहिँ आन्दोलन गर्ने पक्षमा रहेनौँ अभिभावक संघ नेपालको चाहिँ काम भनेको सबै कुरा चाहिँ नि वार्ताको हिसाबले टेबलमा बसेर सोच्याउनु पर्छ, सडकमा गएर आन्दोलन गरेर चाहिँ समस्याको समाधान हुँदैन र हामी ढुङ्गा हानेर चाहिँ हामीले कुरा सुन्नुपर्छ सुनाउँछौँ भन्ने उद्देश्य अभिभावक सङ्घले राखेको छैन। हाम्रो एउटै भनाइ चाहिँ के भन्नुहुन्छ भने जति पनि स्टेक
6: होल्डर
7: किन होइनन् सबै छन्, हामी नै छौँ त हिजोको कुरालाई
6: संगठनको प्रमुखको हिसाबले सबैसँग अलग अलग सम्भव छ।
7: अनि मन्त्रालयले दुई तिन चरणमा त मिटिङ बसिसकेका छ नि त, यहाँ पनि काठमाडौँमा पनि सल्लाहकारको संयोजकत्वमा शिक्षा चाहिने विभागमा विभिन्न किसिमको कुराहरू त भएको छ नि, हामीले पनि थाहा पाएको छौँ नि। त्यो समयमा पनि हामीलाई पनि बोलाइदिया भयो नि, हामीलाई त कसरी पनि राज्यले हेर्न पर्यो भने राज्यको सहयोगी हामी हौ। हामीले चाहिँ त्यहाँ भएका प्राइभेट स्कुल भन्नुहुन्छ, सरकारी स्कुलमा भन्नुहुन्छ, त्यहाँ भए गरेका कुराहरू यो कुरा गलत हुँदैछ भनेर हामीले राज्यलाई भन्ने हो नि। हामी त कुनै अख्तियारी प्राप्त भएर कसैलाई कारवाही गर्ने, कसैलाई सोरा गर्ने, कसैलाई चाहिँ पन्छाउने संगठनको त्यो अधिकार प्राप्त हामीसँग होइन नि त। हामी त शिक्षा कुन कुन क्षेत्रमा चाहिँ परिवर्तन गर्नु जरुरी छ
6: यो यहाँहरूका असन्तुष्टिका कुराहरू भयो। विद्यालय शिक्षा विधेयक लेखनका लागि सरकारले सातै प्रदेश र काठमाडौँमा सरकारवालासँग सुझाव संकलन गरेको, सुझाव मागेको छ। यहाँ अभिभावक संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ, अभिभावक संघको दृष्टिकोणले अब बन्ने शिक्षा विधेयकमा तपाईँको प्राथमिकता विषय के हो?
7: हाम्रो प्राथमिकताको कुरा के भन्नुहुन्छ भने देशमा दुई किसिमको शिक्षा लागू भयो। दुई किसिम भन्दाखेरि चाहिँ गरिबका छोरछोरीले पढ्ने चाहिँ सरकारी शिक्षा, धनी मानी र अलिकति सम्पन्न मान्छेले चाहिँ प्राइभेट शिक्षाले रोज्ने भए, यो किसिमको द्वन्द्व चाहिँ राज्यमा नरहोस्। र अर्को देशको बजेटको चाहिँ 10% 11% चाहिँ पैसा राखेको सरकारी विद्यालयमा त्यहाँबाट उत्पादन गर्ने विद्यार्थीहरू उत्पादन हुनुपर्ने त्यो देखिएन। त्यो नदेखिनुको कारण राज्यले चाहिँ खोज्न सकेन। हाम्रो भनाइ के भन्नुहुन्छ भने त्यही नेपाली टिचर हुन्, त्यही टिचरले प्राइभेट स्कुलमा पढाउँदाखेरि 90% रिजल्ट आउने, त्यही नेपाली टिचरै हुन् सरकारी स्कुलमा पठाउँदाखेरि चाहिँ किन 20% 22% रिजल्ट आउँछ। प्राइभेट शिक्षालाई पनि हामीले इग्नोर गर्न सक्ने अवस्था छैन। अहिले लगभग चाहिँ विद्यार्थी संख्याको 38% चाहिँ विद्यार्थी प्राइभेट शिक्षामा पढ्ने भइसके होइन। तुलनात्मक हिसाबले कुरा गर्दाखेरि सरकारी स्कुलको पनि स्तर उन्नति त राज्यले गर्नुपर्ने अवस्था आयो छ नि। जस्ता टिचरको समस्याको नामले चाहिँ विद्यार्थीलाई चाहिँ हडताल जुलुस भएर विद्यार्थी कोठामा प्रवेश नहुने अवस्था आएको छ, त्यो नगरियोस्, त्यो त्यस्तो हुने अवस्था अबको दिनमा नआओस्। कतिपय कुरा त अहिले सरकारले राम्रो काम गर्यो नि त, टाइममा रिजल्ट नभएर विद्यार्थी चाहिँ अन्यलमा पर्ने अवस्था थियो, विद्यार्थी भर्ना हुने समयमा भर्ना हुने थिएनन्, अहिले टाइम बोर्डमा रिजल्ट हुने कुराहरू आएको छ। यस्ता कुराहरू चाहिँ लाइक कन्टिन्युटी दिनको लागि राज्यले काम गरिरहेको छ, यसैले कन्टिन्यू गरोस्। अब विशेष गरेर चाहिँ शिक्षाको कुरा गरिराख्दाखेरि करिकुलम मिलाउनु पर्ला। अब अहिले हाम्रा विद्यार्थीले चाहिँ के राष्ट्रवादी चाहिँ शिक्षा पढ्न नपाउने हुन्छ र आफ्नो भूगोलमा आफ्नो देशको चाहिँ भू बनौटका कुराहरू चाहिँ राज्यले चाहिँ आफ्नो बालबालिकाले पढ्न नपाउने कुरा हुन्थ्यो र यी चिजहरू चाहिँ करिकुलममा राख्ने कुराहरू गरियोस्। अनि शिक्षकका पनि दिन सक्ने चाहिँ अधिकार र उनीहरूलाई दिन सकिने सुविधा छ भने राज्यले घोषणा गरोस्। दिन नसकिने कुरा चाहिँ यो कारणले तपाईँहरूको यो माग पुरा हुँदैन भन्ने किसिमले अगाडि बढोस्। यस्ता कुराले चाहिँ भोलि गएर बिचमा गएर स्कुल चल्ने जब रिजल्ट हुने समय आउँछ, जब जाँचको समय आउँछ, फेरि चाहिँ टिचरहरूको हडताल र चाहिँ जुलुसका कुराहरू निस्किन्छन्। यस्तो कुरा अब आइन्दा नहुने किसिमको चाहिँ प्रावधान चाहिँ अब आउने विधेयकमा रहोस्, सबैलाई नियममा बाँधियोस्, ताकि भोलि गएर चाहिँ आफ्नो अनुकूल चाहिँ नियम कसैले नखोजोस्। यही कुराहरू चाहिँ हामी उठाइरहेका छौँ। यो कुरा
6: संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क हुने व्यवस्था गरेको छ, तर व्यवहारमा अभिभावकले विभिन्न शिक्षकमा शुल्क तिर्नुपर्ने अवस्था अहिले पनि छ। वास्तविक रूपमा निशुल्क शिक्षा कार्यान्वयन गर्न के गर्नुपर्छ? यहाँले के सुझावहरू दिनुभयो?
7: हामीले दिएका छौँ। हाम्रो भनाइ चाहिँ यसमा चाहिँ के भन्नुहुन्छ भने यदि निशुल्क शिक्षा दिन सकिँदैन राज्यले भने त्यो निशुल्क भनेर घोषणै नगरोस्। यदि निशुल्क भनेपछि निशुल्कै होस् के? अब तपाईँलाई उदाहरण दिनु पर्यो भने कतिपय चाहिँ काठमाडौँभित्रकै सरकारी स्कुलमा राज्यले निशुल्क भनिरहेका छ, स्कुलले चाहिँ 1000 रुपियाँ 1200-1300 चाहिँ मन्थली पैसा पनि उठाइरहेका छन्। त्यो निशुल्क भयो नि त, सशुल्क भयो नि त। सशुल्क भइराख्दाखेरि त्यो स्कुललाई चाहिँ निशुल्कको क्याटेगोरीमा किन राख्ने? यस्ता कुराहरू चाहिँ सबै ठाउँमा भएका छन्। यस्ता कुराहरू चाहिँ रहनु भएन। कतिपय ठाउँमा भर्ना हुनु गयो, सुरुमा तपाईँले 1500 रुपियाँ दाम तिर्नुपर्छ भनेको छ। पुस्तकको कुराहरू गर्दाखेरि पुस्तकमा सेटमा किताब पुग्दैनन्, विद्यार्थीलाई पाउनुपर्ने पुस्तक समयमा नपाइराखेका अवस्था छ। यस्ता कुराहरूमा पनि राज्यले ध्यान पुर्याउने पुस्तकको कुराहरू चाहिँ वास्तवमा हिजो चाहिँ उठेको छैन।
6: किन उठाउनु भयो?
7: संस्थागत हिसाबले उहाँहरू माग अनुसारले हामीले दिनुपर्ने कुराहरू चाहिँ उठान गरेका छौँ। फेरि अर्को कुरा चाहिँ त्यहाँ चाहिँ राष्ट्रिय अभिभावक संघलाई भनेर उहाँलाई चाहिँ सरकारलाई बोल्न दिनुभयो होइन। अभिभावक सङ्घ नेपाल चाहिँ 2053 सालमा गठन भएर यो शिक्षाका विशेष सन्दर्भमा काम गर्ने अभिभावक सङ्घलाई उहाँहरूले चाहिँ मञ्च दिनु भएन, जसका कारणले विभेदको कुरा जस्तो भयो देखियो, राज्यले राम्रो गर्न खोजेको।
6: अहिले पनि सरकारी तथ्याङ्कलाई हेर्ने हो भने ठुलो संख्यामा विद्यार्थी विद्यालय बाहिर छ, अझै पनि 8 कक्षा पुरा नगरी विद्यालय छोड्ने विद्यार्थीहरूको संख्या ठुलो छ, यसलाई पनि त व्यवस्थित गर्नुपर्ने हुन्छ। यहाँहरू अभिभावक हुनुहुन्छ, यसमा चाहिँ सरकारलाई दोष दिनुभन्दा यहाँहरू सजग हुनुपर्ने हो
7: नि। अभिभावकको
6: विद्यार्थीलाई टिकाइराख्नुको लागि केही त व्यवस्था गर्नु पर्ला नि, के सुझाव दिनुभयो
7: यसको लागि? चाहिँ कस्तो पनि हो भन्नुहुन्छ भने यो विद्यार्थी भूकम्पको समयदेखि चाहिँ विद्यालयमा रहेका विद्यार्थीहरू चाहिँ त्यो बेलादेखि चाहिँ सर केन्द्रित भएर चाहिँ बालबालिकालाई पढाउने जुन अभिभावकको जमात थियो भूकम्पको समयदेखि चाहिँ यो चाहिँ विद्यार्थीहरू चाहिँ जुन बाहिरिए त्यो बेलादेखिको चाहिँ समस्या हो। लगभग अहिलेको डाटाले कुरा गर्ने हो भने 8-9% बालबालिका त्यो स्कुल चाहिँ छिरेका छैनन्। यसको लागि त राज्यले पनि कोसिस नगरेको होइन, राज्यले चाहिँ त कतिपय जिल्लाहरूमा चाहिँ उनीहरूलाई दिवा खाजाको व्यवस्था पनि गरेको छ होइन, बाहिर रहेको विद्यार्थीलाई भित्र लिएर आउने विभिन्न योजना पनि गरिराख्नु भएको छ। यसको लागि त राज्यले नै एउटा चाहिँ टास्क फोर्सद्वारा चाहिँ काम गर्नुपर्ने जस्तो पनि देखिन्छ। किन भन्नुहुन्छ भने हिजोको दिनमा डरको कारणले सर केन्द्रित अभिभावकहरू चाहिँ आफ्नो जीवन रक्षाको लागि बच्चा लिएर चाहिँ आफ्नो गाउँ टोलमा जानुभयो, ती विद्यार्थीको कारणले अहिले चाहिँ यो जुन अहिले फ्ल्यास रिपोर्टमा जे देखिएको छ त्यो कारणकै कारणले चाहिँ विद्यार्थी छिरेका छैनन्। तर अब अब राज्यले चाहिँ यस्तो चाहिँ व्यवस्था गरोस् कि ती खालका विद्यार्थीहरूलाई एस्योर गराउन सक्ने योजना त राज्यले लिएर आउने हो नि, सङ्घ संगठनले हामीले योजना बनाएर बन्ने होइन।
6: तर ती विद्यार्थीहरूलाई विद्यालयमा चाहिँ पुनर्स्थापित गर्ने अथवा जो विद्यालय बाहिर रहेका विद्यार्थी छन् तिनीहरूलाई चाहिँ विद्यालय चाहिँ पुर्याउन सक्ने वातावरण बनाउनको लागि के गर्दै हुन्छ, के सुझाव दिनुभएको छ?
7: हैन, यो त हामीले जिल्लामा रहेका हाम्रा चाहिँ नि संगठनका साथीहरूको कामै लगभग यही नै भन्दा पनि हुन्छ। हामीले जति पनि विद्यार्थीहरू चाहिँ अब सरकारी शिक्षा भनेर चाहिँ तपाईँलाई मैले भन्नुपर्छ, सरकारी शिक्षा भनेकै सहर केन्द्रित जिल्लामा भएका चाहिँ विद्यालयहरू ठुला बडाका छोरछोरी चाहिँ त्यहाँ बसेर काम गर्नेका बच्चाहरू पढ्छन् भनी जस्तो कि भाष्य निर्माण भएको छ, तथापि त्यो पनि होइन, केही पर्सेन्ट त्यो पनि होला, तर सबै चाहिँ त्यही नै काम गर्नेका बच्चाहरू मात्र पढ्ने त होइनन् नि। त्यसकारण यस्ता विषयको कुराहरू चाहिँ उठान गरिराख्दाखेरि अभिभावक सङ्घले चाहिँ जहिले पनि विद्यार्थीको कुराहरू चाहिँ गरेको छ, विद्यार्थीका पाउने पुस्तकका कुराहरू भएको छ, त्यहाँका पठन पाठनका कुराहरू हामीले निकालेका छौँ, विद्यालयमा अध्ययन गराउने विषयगत शिक्षकहरू पाइराख्नु भएको छैन, हामीले कुराहरू भने चाहिँ राज्यसँग गर्ने कुरा चाहिँ यो चिज पूर्ति हुनु पर्यो नि त। तथापि अब लगभग 20-25 वर्षै भइसक्यो शिक्षक नयाँ कुनै पनि थप भएको छैन।
6: तर सरकारले निशुल्क शिक्षा भनेको छ नि, बोर्डिङमै पढाउनु पर्ने बाध्यता किन आइपऱ्यो?
7: अनि त्यहाँको शिक्षाको चाहिँ स्तर कहाँ छ त? उहाँहरूले दिएको शिक्षामा विश्वास कसलाई छ?
6: जो विद्यार्थी पढ्दै पढ्दैन विद्यालय आउँदैन त्यो विद्यार्थी क्वालिटी शिक्षा नभएर मात्र गएको त?
7: करिब करिब त्यही ठान्नुहोस् तपाईँले,
6: मेहनत गर्ने विद्यार्थी त जस्तो छ पढौ मेहनत गर्ने हो र शिक्षकै छैन भने स्कुलले छोडेर हिँड्यो भने त कसरी?
7: यो सबैलाई एकै ठाउँमा दाजेर पनि हेर्न मिल्दैन। हाम्रो भनाइ चाहिँ कस्तो भन्नुहुन्छ भने सबै विद्यार्थी त्यस्तो चाहिँ नि पठन पाठनकै कारणले चाहिँ राम्रो पढ्ने विद्यार्थी त्यहाँ जाने कुरा पनि होइन, गरिबीको कारणले राम्रो पढ्छ गरिबी छ।
6: तपाईँको आजको भनाइ अनुसार के हो भने सरकारी विद्यालय सबै खतम भइसक्यो, त्यहाँ राम्रो शिक्षकै छैन, त्यही कारणले विद्यार्थीहरू विद्यालय छोड्छन्।
7: त्यस्तो पनि
6: नेपालको अहिले समाजलाई हेर्ने भने माथिल्लो तहमा पुगेका व्यक्तिहरू धेरै सरकारी स्कुलमै पढेका छन्, सामुदायिक स्कुलमा पढेका छन्।
7: हिजोको दिनमा
6: आज पनि एसीको रिजल्ट हेर्नुहोस्, ती राम्रो विद्यालयहरू पनि छन् नि।
7: हैन, यो त्यसरी हेर्नु पर्यो, त्यो राम्रो विद्यार्थी सरकारी विद्यालय त्यो राम्रो रिजल्ट ल्याउने स्कुलको विद्यार्थीले निशुल्कलाई नै पढाएका हुन् त, कुनै शुल्क लिनु भएको छैन, अतिरिक्त शुल्क उठाउनु भएको छैन। तपाईँलाई म भन्छु, ललितपुरकै कुरा गर्नुहुन्छ भने त्रिपदमा माध्यमिक विद्यालय, त्यहाँको रिजल्ट 70-80-90% छ, उनीहरूले चाहिँ निशुल्कै पढाएर चाहिँ त्यो रिजल्ट ल्याएको होइन नि त। मैले भन्न खोजेको सबै कुरालाई एकै ठाउँमा गाँसेर हेर्दाखेरि त त्यस्तो कुराहरू भन्न सकिएला, तर राम्रो रिजल्ट लिएर आउने स्कुलले अतिरिक्त शुल्क उठाएर गर्नु भएको छ। त्यही कारण हामी राज्यलाई पनि के भनिरहेका छौँ भन्नुहुन्छ भने बरु निशुल्क यति पर्सेन्ट तपाईँहरूले उठाउन पाउनुपर्छ, उठाएर गर्नुहोस्, राम्रो क्वालिटीको एजुकेसन दिनुहोस् भन्न सक्नुपर्छ राज्यले भन्नु खोजे हामीले, नत्र भने निशुल्कको नाममा कतिपय स्कुलले पैसा पनि उठाएछन् रिजल्ट पनि राम्रो आएको छ।
6: तर तपाईँ काठमाडौँमा बसेर संगठन चलाएर यो कुरा भन्नुहुन्छ, एउटा गाउँको दूर दरारको अभिभावक ती अभिभावकलाई पनि त हेर्नु पर्यो नि।
7: मेरो भनाइ चाहिँ 12 पढाइदिनुहोस् राम्रो गरेर चाहिँ यो गर्नुहोस् भनिरहेका अभिभावकले स्कुलमा पैसा बुझाएका छन्, अभिभावकले पैसा बुझाउनु पर्यो सरकारी स्कुलमा भने पनि त्यो स्कुललाई निशुल्क नबनियोस्।
6: त्यसको लागि त यहाँहरू जस्तो संगठनमा लागेको व्यक्तिले भनिदिनु पर्यो नि, सरकारबाट यस्तो तलब सुविधा आउँछ, सबै चिज पुगेको छ, तपाईँहरूले किन पैसा लिनुहुन्छ नलिनुहोस् भनेर यहाँले भन्नु पर्यो नि, अभिभावकको पक्षमा बोल्ने तपाईँहरू नि।
7: अभिभावकको पक्षमा हामीले बोलिरहेका छौँ त, हामीले भनेर चाहिँ नि व्यवस्थापन समिति मानिराखेका छ। हामीले के भनेका छौँ, व्यवस्थापन समितिमा पनि राजनीतिक आवरण भएका मान्छे छिर्नु भएन, त्यहाँ शिक्षा बुझेका र शिक्षा विदै त्यो स्कुलको अभिभावक नै राखौँ न। हामीले भने त गलत कुरा त होइन, हरेक ठाउँ राजनीति क्रम भएको छ। एउटा पार्टीको चाहिँ नि कुनै जनप्रतिनिधि त्यो वडामा आउनुभयो भने त्यो वडाको चाहिँ नि वडा अध्यक्ष नै त्यो स्कुलको चाहिँ नि व्यवस्थापन समितिको अध्यक्ष भएपछि त्यो व्यवस्थापन समितिबाट अभिभावकले पाउने के, उसले खोजेको शिक्षकलाई कहाँबाट हुन्छ त्यही आफ्नो ठाउँमा ल्याएर राख्न खोज्छ उसले। हिजो दिन उसलाई कसले सहयोग गरेको छ त्यहाँ मान्छे भर्न खोज्छ, अनि त्यहाँ चाहिँ राम्रो शिक्षा बाल बालिकाले पाउन सक्छन्। यो विषयमा कसले हेर्ने, राज्यले गर्नुपर्ने कुरा होला त यो पनि।
6: यो विषयमा विद्यालयमा गएर अभिभावकहरूले बोल्नु भएको छ,
7: हामीलाई बोलाउनु भएको स्कुलमा हामी पुग्छौँ, कतिपय ठाउँमा विद्यालयमा पुस्तकको वितरणको समयमा पुस्तक पुगेको पुगेन स्कुलमा, पुस्तक पुग्यो भने त्यो सेटमा पुस्तक आयोग आएन लगायतका कुराहरू त हामी स्कुलमा गएर बुझिराखेका हुन्छौँ नि त। त्यसै त्यो हावामा बसेर चाहिँ यो भइरहेको छ यो कुरा इन्फर्मेसन केही पनि नभइकन सबै ठाउँमा कुरा गरेर चाहिँ हिँड्न सकिन्छ र
6: विद्यालय शिक्षा स्थानीय तहको मार्फतमा रहेको छ, त्यो विषयमा पनि विभिन्न किसिमका टिकट टिप्पणीहरू आउने गरेका छन्। किनभने स्थानीय सरकारले आफ्नो क्षेत्रको शिक्षालाई सुधार छ भनेर यो किसिमको परिकल्पना पनि गरिएको, त्यो अनुसार व्यवस्था पनि गरिएको, तर पनि यो विषयमा पनि त किचलो हुने गरेको छ। यहाँले पनि भन्नुभयो त्यहाँको व्यक्ति आफ्नो समाजमा चाहिँ राम्रो शिक्षा होस् पनि सबैको चाहना हुन्छ नि, तर पनि यसमा किचलो किन?
7: त्यो त यो त कस्तो भन्नुहुन्छ भने प्राइभेट स्कुलहरूको पनि यसमा चाहिँ नि कुराहरू होला, अनि उहाँहरूको इन्ट्रेस्ट आफ्नो ठाउँमा होला। प्रदेशमा अधिकार गइराख्दाखेरि त्यो चाहिँ नि खराब जस्तो चाहिँ लाग्दैन, हामीलाई पनि लाग्दैन। किन भन्नुहुन्छ भने झन् तपाईँले भने जस्तो तपाईँले भनेको कुरामा म के थप्छु भने प्रदेशमा अधिकार गइराख्दा प्रदेशमा चाहिँ शिक्षाका काम कुराहरू भइराख्दाखेरि
6: त्यो
7: प्रदेश पालिकासम्म चाहिँ भनौँ न पालिकासम्म चाहिँ गइराख्दाखेरि पालिकाले त आफ्नो भू बनोट अनुसारको चाहिँ पुस्तक चाहिँ तयार गर्न सक्छ, आफ्नो त्यहाँ भएका धर्म संस्कृति रीतिरिवाज वातावरण र त्यहाँ भएका चाहिँ जे जति त्यहाँ त्यो ठाउँमा छ त्यहाँ आफ्नै विद्यार्थीले आफ्नै ठाउँको कुराहरू बुझ्न पाउँछन् भन्ने हिसाबले उहाँले चाहिँ करिकुलम बनाउन सक्ने सम्मको अधिकार त स्थानीय निकायलाई दिइराखेका छ नि। त्यो गएको कुरालाई अधिकार प्रत्यायोजन भइराखेका कुरालाई खराब भन्न मिलेन, तर राज्यबाट चाहिँ प्रत्यायोजन गर्नुपर्ने अधिकार चाहिँ प्रदेश सरकारलाई गर्नुपर्ने कुरा अहिलेसम्म पनि केन्द्रमै अब शिक्षा विधेयक जस्तो कुरा चाहिँ त्यही बेला बनेको विधेयकले धानिराखेको छ।
6: शिक्षाको गुणस्तरमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ, यद्यपि शिक्षकका पनि आफ्नै किसिमका मागहरू होलान्, तर पनि अहिले शिक्षकको दरबन्दी सेवा सुविधा बाल विकासका शिक्षकका कुराहरू भए विद्यालय कर्मचारीका समस्याहरू उठिरहेका छन्। शिक्षक व्यवस्थापन र उनीहरूको सेवा सुविधाका विषयमा पनि अभिभावकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। विद्यालय शिक्षा विधेयक भन्दाखेरि के कुरामा ध्यान दिनुपर्छ?
7: जुनसुकै संगठनले आफ्नो लागि मात्रै बोलेको पाइयो अहिलेसम्म पनि, यो कुराको अबको दिनमा चाहिँ यस्ता कुराहरू सङ्घ संगठनले आफ्ना कुराहरू मात्रै राख्ने कुरा राख्नु पर्ने त विद्यार्थीलाई शिरमा राखेर सबैले पछाडि लागेर काम गर्ने हो नि त, विद्यार्थीलाई नै अगाडि देखाउने हो नि त। विद्यार्थी नभए त शिक्षक पनि चाहिएन, विद्यालय पनि चाहिएन, होइन सरकारी निकाय शिक्षालाई चाहिँ भनेर काम गर्ने संस्थै चाहिएन नि। त्यसकारण विद्यार्थीलाई चाहिँ शिरमा राखेर काम गर्ने हो भने त विद्यार्थीले चाहिँ सहज हिसाबले पाठन गर्न पाउने अवस्था, उनीहरूले सुलभ तरिकाले चाहिँ नि उनीहरूले पाउनुपर्ने अधिकार, उनीहरूले पाउनुपर्ने समयमा रिजल्टका कुराहरू, यी सबै कुरा चाहिँ सरल होस् भन्ने कुरा विद्यार्थीहरूले खोज्छन्। अभिभावकले पनि आफ्ना छोरछोरी यहाँ चाहिँ पठन पाठन ढिला हुने भएको कारणले 10 कक्षा पास गरेर 12 कक्षा पढ्नलाई बाहिर जानलाई खुट्टा उचाल्नु पर्ने अवस्था नआउने अवस्था राज्यले चाहिँ गरिदियोस्। शिक्षकलाई पनि तालिम, उनीहरूले पनि कुन हैसियत सम्मतका विद्या शिक्षकले चाहिँ शिक्षकमा अध्ययन अध्यापन गर्न पाउने जस्ता कुराहरू पनि रह्यो। अर्को कुरा, देशमा सबैभन्दा ठुलो कुरा चाहिँ के हो भन्नुहुन्छ भने शिक्षक बन्नै नचाहने चाहिँ ठुलो जमात आइसकेका छ राज्यमा। पठन पाठन गर्ने क्षेत्रमा हाम्रो चाहिँ मेन पावर नै तयार नहुने अवस्था आएको छ। यो बेलामा तिनीहरूलाई पनि शिक्षा हो, शिक्षामा चाहिँ हामीले पनि सामाजिक काममा अगाडि अवसर हुनुपर्छ भन्ने कुरा चाहिँ आम चाहिँ नि पठन पाठन गरेर शिक्षित मान्छेमा वर्गमा त्यो कुरा आएन भने त शिक्षाले कसरी राम्रो गर्न सक्ला? शिक्षा क्षेत्रलाई पनि मर्यादित शिक्षकहरूलाई पनि त्यो किसिमको चाहिँ उनीहरूले दिन सक्ने मैले दिन सक्ने पर्ने कुरा राज्यले यो चिजसम्म तपाईँहरूले माग गरेको कुरा राज्यले दिन सक्छ। योभन्दा अगाडि राज्यले थ्याक्न सक्दैन, हामी सक्दैन भनेर प्रश्न भनेपछि शिक्षकले पनि आफ्नो तरिकाले बाटो ल्यालान्। यहाँ त शिक्षकले बोल्न साथै राज्यले चाहिँ त्यसलाई चाहिँ नेगेटिभले सोच्नु पर्ने, प्राइभेटले बोल्न साथ तिनीहरूको वेट पुग्छ उनीहरूलाई भने उनीहरूको कुरालाई अर्को अगाडि बढाउने, यस्तो पक्षपाती कुरा काम चाहिँ राज्यको तर्फबाट नहोस्। तब मात्र सम्बोधन शिक्षाले एउटा बाटो लिन्छ नि,
6: यी कुरालाई कसरी सम्बोधन गर्ने त शिक्षा विधेयक?
7: अब यो शिक्षा विधेयकमा चाहिँ सबै स्टेक होल्डरको चाहिने कुरा सुनेपछि मैले जे जति कुरा भनेको छु मेरो कुरा मात्रै सबै राख्नुपर्छ भन्ने कुरा हो नि, होइन नि त। यहाँ त सबैको कुरा सोधेर कुन चाहिँ चाहिने चिजले चाहिँ हाम्रो शिक्षालाई अगाडि बढाउन सक्छ, कुन चाहिँ तरिकाले चाहिँ हाम्रा चाहिँ बालबच्चाले सहज हिसाबले पठन पाठन गर्न सक्छन्, शिक्षाका विषयमा विधा विवाद रहँदैन, त्यो किसिमले चाहिँ राज्य अगाडि बढ्नु पर्यो। नत्र भनेदेखि चाहिँ त सधैँभरि एउटा संस्थाले अर्को संस्थाले गाली गर्ने अनि राज्यले जे नियम कानुन निकाल्यो त्यसमा विरोध गर्नै पर्ने त्यो अवस्था आउन राज्यले दिनु भएन। अब यो चाहिँ
6: निजी विद्यालयको शुल्क छात्रवृत्ति र शिक्षामा निजी क्षेत्रको लगानीका विषयमा पनि बहस अहिले चलिरहेको छ, यहाँले हिजो पनि सुन्नुभयो र पटक पटक यी कुराहरू आइ पनि रहेका छन्। अभिभावकको आर्थिक भाग कम गर्ने र निजी विद्यालय गुणस्तर कायम गर्ने गरी कसरी अगाडि बढ्नुपर्छ, कस्तो नीति ल्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
7: एउटा चाहिँ शिक्षामा आमूल परिवर्तन हुनको लागि चाहिँ हामीले विदेशी भाषालाई मात्रै प्रायोरिटी दिएर राम्रो हुन्छ भन्ने कुरा सोचबाट राज्य बाहिर निस्कनु पर्छ। हाम्रो भाषा भेष, हाम्रा चाहिने रीतिरिवाज, हामीले हाम्रै कुरा बुझिएन भनेदेखि संसारका कुराहरू बुझेर काम लाग्दैन। त्यसकारण चाहिँ नि यो सन्दर्भमा त्यो कुरा एकातिर छ भने यहाँ त प्राइभेट कुरो स्कुलको कुरा गरिराख्दाखेरि प्राइभेट स्कुलले पनि समय यही हामी व्यापार गर्न आएको व्यापारै गर्ने हो भन्ने विचारबाट उहाँहरू पनि बाहिर निस्कनुपर्छ। किन भन्नुहुन्छ भने उहाँले सामाजिक कामको लागि भनेर चाहिँ नि संस्थागत विद्यालय चाहिँ तयार गर्ने अनि उहाँहरूले व्यापारिक हिसाबले अभिभावकलाई भार पर्ने कुरा र अभिभावक लाई चाहिने बोझ पर्ने कुराहरू मात्रै अगाडि बढाउनु भयो भने त्यसले पनि राम्रो मेसेज जाँदैन। यो भनिराख्दाखेरि प्राइभेट स्कुलहरूको पनि योगदान ठुलो छ, त्यसलाई पनि नकार्न सकिँदैन। हिजोको दिन तपाईँ हामीले बुझ्दा जान्दाखेरि पनि दार्जिलिङ सिक्किम बाहिरबाट टिचर लिएर आएर पढाउनु पर्ने अवस्था थियो भने आजको दिनमा त्यस्तो अवस्था रहेको छैन। हाम्रा प्राइभेट स्कुलमा राम्रा खालका विद्यार्थी तयार भएर विश्व बजारमा बिक्ने बालबालिका पनि उहाँहरूले चाहिँ जन्माउनु भएको छ। त्यसकारण उहाँलाई त्यो पनि उहाँहरूले काम गरेर खाने अवस्था पनि राज्यले चाहिँ खोज्ने राज्यले पनि गर्नु भएन अनि प्राइभेटले पनि यही समय हो हाम्रो चाहिँ व्यापार गर्ने समय हो यही हो भनेर चाहिँ दाउ खोज्नु पनि भएन। यो समायोजन गर्ने कुरा र यो तारतम्य मिलाउने कुरा त राज्यले गर्ने कुरा हो।
6: यस्ता कुरा शिक्षा ऐनमा आउनुपर्छ।
7: यो कुरा चाहिँ उहाँहरूलाई चाहिँ स्पष्ट ऐनमा चाहिँ पनि त्यो पनि तोकिनु पर्यो।
6: यहाँले एउटा कुरा उठाउनु भएको थियो नि, छात्रवृत्तिका कुराहरू पारदर्शी भएनन् भन्नुभएको थियो, त्यो त यहाँहरूको दायित्व हो नि। विद्यार्थीले पाउने सुविधा नै अभिभावकको सुविधा हो, यहाँ अभिभावकले नै तिर्नुपर्ने हुन्छ। ती पारदर्शी बनाउनुमा त बनाउनु पर्छ भन्ने यहाँहरू माग उहाँले हामीले पनि प्याप्सनका एनप्याप्सनका अध्यक्षसँग कुराकानी गर्दै हामीले दिएका छौँ आउनु साईमाथि लाग्ने आरोप मात्र हो, हामीले पालिकामा प्रत्येक स्थानीय सरकारमा यो बुझाएका छौँ भन्नुहुन्छ, यहाँहरू दिएन भन्नुहुन्छ। यो त यहाँ पारदर्शी गराउनु पर्छ, यसै जानुपर्छ यहाँहरूले भन्ने हो नि।
7: यो त हामीले बोर्डिङ स्कुलहरूका एसोसिएसनसँग प्याप्सन एनप्याप्सनका उहाँहरूका टिमसँग पनि बसेर कुरा गरेका छौँ। हामीले तपाईँहरूले पारदर्शीबाट तपाईँहरूले 10% त दिनुभएको छ छात्रवृत्ति, त्यो तपाईँले 10% छात्र वृत्ति दिएको तपाईँको स्कुलको बोर्डमा राख्ने अन्त राख्ने भनेको छैन नि त। हामीले तपाईँको स्कुलको बोर्डमा त्यहाँ कसको छोराले पायो होइन, त्यो त्यसको लेभल के थियो, कतिसम्म पाएको छ, एक क्लासबाट 10 कक्षासम्म पाएको छ कि कति पाएको, त्यो लेखिदिनुहोस् न, त्यो गरिदिनुहोस् न भन्दाखेरि त्यो हामीलाई गाह्रो पर्छ। भनिराख्दाखेरि त्यसको भन्नको उद्देश्य के त, गरिबका छोरा जनजातिको छोराले पाएको भएदेखि बाहिर राख्नलाई कसैले लाज मान्न पर्ने र कसैले ह्युमिलेसन हुने थिएन नि। यो हामीले यस्तो कुराहरू ननिकालेका होइनौँ। र अर्को कुरा पनि
6: कानुनी लडाइँमा त जानु भएन नि यहाँहरू,
7: अब यो त
6: किनभने यहाँको छोराछोरीले पनि बाहिर राख्नु भएको छ।
7: हाम्रा छोरछोरीले चाहिँ अब तपाईँलाई कसरी भन्ने, हाम्रा छोरछोरी सरकारी स्कुलमै पढेर चाहिँ
6: तपाईँहरूलाई अनि चुप लागेर बस्नुपर्ने बाध्यता किन आइलाग्यो?
7: अनि चुप लाएर हामी कुरा निकालिरहेका छौँ, चुप लाएर बस्ने भने तपाईँको मिडियामा बसिया त मैले यो हारको कुरा त उजागर गरिरहेको छु नि। यो कुरा मैले हामीले मिडियामा चाहिँ गएर नभनिदिएको, अब हामीले बोलेको कुरा तपाईँहरूले चाहिँ यो कुरा चाहिँ बोलिदिनुहोस् भनेर हामी त्यहाँ मिडियामा जाँदैनौँ, तर तपाईँले बोलिराख्नु भएको छ मैले यो कुरा चाहिँ नि लुकाएको हो र उहाँहरूले यो गरिदिनुहोस् भने तपाईँको रेडियो नेपालको यत्रो चाहिँ नि बहुचर्चित कार्यक्रममा मैले भनिराखेको छु नि, उहाँ जतिले चाहिँ नि तपाईँहरूले 10% चाहिँ छात्रवृत्ति दिइराख्नु भएको छ, तपाईँकै स्कुलको बोर्डमा यो कक्षामा यो विद्यार्थीले यो किसिमको चाहिँ सुविधा पाएको छ भनेर नाम लेखिदिनुहोस् न, अनि उहाँ ठुला बडा जसले पाएको भएन बाबा मलाई चाहिँ यो वर्षदेखि पर्दैन भनेर उहाँले नै हात जोडेर उहाँहरू निस्किनुहुन्छ नि।
6: मैले फेरि विद्यालय शिक्षा विधेयकै विषयमा जान खोजे, विद्यार्थी प्रतिनिधिहरूले पाठ्यक्रमलाई समय सापेक्ष बनाउँदै सिप प्रविधि र जीवनोपयोगी ज्ञान संस्कारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् विभिन्न ठाउँमा, विभिन्न प्रदेशमा र केन्द्रमा आउँदाखेरि पनि कुरा आइरहेका छन्। अभिभावकहरूको दृष्टिकोणबाट हेर्दाखेरि आजको विद्यालय शिक्षाले बालबालिकालाई भविष्यका लागि कतिको तयार पारेको छ यस्ता कुराहरूमा?
7: तपाईँले अब कुरा उठान गरिहाल्नुभयो, हाम्रो बालबच्चाले चाहिँ सिक्नुपर्ने सिकाइ चाहिँ नि कमी छ अहिलेको हाम्रो करिकुलममा। मानौ हिजोको दिनमा कुनै शिक्षकले हामीलाई बाटामा भेट्यौँ भने गुरु भनेर सम्बोधन गरेर उहाँलाई हेर्ने दृष्टिकोण र आजका बालबच्चाले आफ्नै पढाउने टिचरलाई बाहिर हेर्दाखेरि उसलाई हेर्ने व्यवहार चेन्ज भएको छ। अनि अर्को कुरा के भन्नु पनि पर्यो भने हामीले व्यवहारिक शिक्षामा जोड दिएनौँ, स्तरीय शिक्षामा जोड दिएनौँ, होइन प्राविधिक शिक्षामा हामीले चाहिँ नि उनी राखेनौँ। 10 क्लास फेल भयो त्यसले त्यो के अरबै जाने कुरा त थिएन नि। प्राविधिक चिज शिक्षालाई अगाडि बढाएर प्राविधिक तर्फका चाहिँ नि हुनहार विद्यार्थी त हिजोको दिनमा चाहिँ सिटिभिटीले नै निकालेको थियो नि। प्राविधिक शिक्षामा साथै प्रदेशमा प्राविधिक शिक्षालाई स्ट्रङ गराउने हो भने हामीले प्राविधिक चाहिने जनशक्ति त यहीँ उत्पादन हुन्थ्यो नि त। र अर्को कुरा ती बाहिरै गए पनि पोख्त भएर गएको बाहिर जाने चाहिने युवाले त राम्रो पैसा पाउँथ्यो होला नि त। त्यो कारणले यस्ता किसिमका ल्याप्सेसहरू चाहिँ प्रशस्त छन्। अब अहिले हामी राष्ट्रवादीको कुरा राष्ट्रको कुरा गरिरहेका छौँ, मुलुकको कुरा गरिरहेका छौँ, मुलुकको भविष्यको कुरा गरिरहेका छौँ। हाम्रो राष्ट्रवादी शिक्षा खोइ हामी नेपाली हाम्रो काम कर्तव्य अधिकार के हो भन्ने कुरा शिक्षामा पाएको छैन
6: भन्दै गर्दाखेरि कहीँ कतै हामीले पनि छोराछोरीहरू अथवा विद्यार्थीहरूलाई छोड दियौँ जुन किसिमले अभिभावकले भूमिका निर्वाह गर्नु पर्थ्यो, ज्ञान सिप दक्षताका कुराहरू अथवा संस्कारका कुराहरू दिनु सक्नु पर्थ्यो, हामीले पनि दिन सकेनौँ, अभिभावकहरू पनि चुके भन्ने लाग्छ।
7: अभिभावक चुकेका छन् है यो विषयमा। अभिभावकले जे गर्यो सबै गर्नु ठिक गर्नुभएको छ भन्दिनँ म। हाम्रा बच्चाहरू चाहिँ हामीले स्कुलमा लगेपछि सबै स्कुलले गरिदिन्छ भन्ने अभिभावकको सोचाइ छ। वर्षको 2 चोटि स्कुलमा पुगेर सर्टिफिकेटमा लिन जाँदाखेरि पनि अभिभावक उपस्थित नहुने, अनि मेरो बच्चाले कसरी पढिरहेको छ, मेरो कुन सेक्टरमा जान खोजेको छ, उसको इच्छा के छ, अनि कुन विषयमा यसलाई अगाडि बढाउँदा ठिक छ भनेर अभिभावकले स्कुल म्यानेजमेन्टसँग कुरा गर्ने सिस्टम छैन। अभिभावकसँग जे जति अभिभावकले गरिराख्नु भएको छ त्यो ठिक छ भनिरहेको छ।

0: जुन शीर्षक र जुन व्यवस्था गर्नुपर्ने कुराहरू छ त्यो कुरामा राज्य पनि चुकेको छ।
1: अब पनि शिक्षा ऐन स्थिर हुनुपर्छ, प्रभावकारी हुनुपर्छ भन्ने अपेक्षा गरिएको छ। विगतमा 2028 सालको शिक्षा ऐन विस्थापित गर्ने धेरै पटक प्रयासहरू भए, पटक पटक प्रयास भए, तर अहिलेसम्म त्यो हुन सकेको छैन। तर एउटा नयाँ प्रयासको थालनी गरिएको छ। यसको लागि सरकारलाई यहाँको के सुझाव छ?
0: जसले जे भने पनि यो सरकार राम्रो गर्नको लागि आएको, सुरुवाती सम्ममा उहाँहरूले जे जति गरिराख्नु भएको छ अहिले राम्रो गरिराख्नु भएको, अहिले नै उहाँहरूलाई खराब गर्नुहुन्छ कि उहाँहरूले बिगार्नुहुन्छ कि भनेर चाहिँ त्यस्तो अनर्गल कुरा गर्नु पनि हुँदैन। उहाँहरूले जुन हिसाबले समय लिएर जसरी सबैलाई समेटेर सबै ठाउँमा पुगेर प्रदेश प्रदेशमा पुगेर जिल्ला जिल्लामा पुगेर जुन किसिमको चाहिँ सबैजनालाई अपनत्व चाहिँ गर्न खोजिराख्नु भएको छ, यसले निश्चित रूपले राम्रो गर्छ भन्ने कुरा अपेक्षा गर्न सकिन्छ। हामी पनि यो सरकारबाट धेरै आशा गरेका छौँ। छोटो समयमा 2-3 महिना 3-4 महिनाको अवधिमा जे जति शिक्षामा हामीले देख्यौँ सिम्पटम चाहिँ बिहानीकोले नै दिनको चाहिँ आकलन गर्छ भनेको जस्तै, अब सुरुवाती कामहरू उहाँहरूको राम्रो छ, सबैसँग समन्वय गरिराख्नु भएको छ, सबैजनालाई कुनैले चाहिँ आफ्नो विचार राख्न खोज्यो भने त्यो अहिलेसम्मको दिनमा पनि उहाँहरूले चाहिँ त्यो पनि मागिराख्नु भएको छ होइन। त्यस कारण अहिलेको सरकारलाई चाहिँ हामीले खराब गर्छन्। योभन्दा अगाडि जे जुन किसिमले चाहिँ के अरे विधेयक आयो त्यस्तै चाहिँ कर्मकाण्डी हुन्छ भने जस्तो लाग्दैन। निश्चित रूपले बदलिँदो अवस्थामा बदलिँदो तरिकाको र आम जनताले स्वीकार्ने खालको चाहिँ अलि विधेयक आउँछ भन्ने हामीले पनि आशा गरिराखेका छौँ। हामी चाहिँ राज्यको विरोधी होइनौँ, राज्यको सहयोगी हौँ। राज्यले चाहेको बेलामा हामीले जे भन्यौँ राज्यले त्यही गर्नुपर्छ भन्ने हाम्रो सोच पनि छैन। हाम्रो चाहिँ हामीले गरेको कुरा हामीले भनेको कुरा ठिक छ भने मात्रै राज्यले लिने हो नि। हामीले जे भने पनि तपाईँहरूले चाहिँ मैले भनेको कुरा चाहिँ किन राख्नु भएन भन्न खोज्या हामीले छैनौँ। हामीले भनेको कुरा हाम्रो तरिकाले होला, राज्यले समष्टि हिसाबले समय साथै प्रदेशलाई हेरेर गर्नुपर्छ। त्यस कारणले चाहिँ राज्यले जे गर्छ राम्रो गर्छ यसमा राज्यसँग सङ्घाप गर्नुपर्ने अवस्था छैन।
1: तर कहिलेकाहीँ सचेत पनि हुनुपर्ने हुन्छ सरकारले के कुरामा सचेत अथवा कस्ता कुराहरूमा सचेत हुनुपर्छ जस्तो लाग्छ यहाँलाई? यहाँको सुझाव
0: अनि स्वार्थ समूह त सबै ठाउँमा हुन्छन्। पेसाखत सङ्घ सङ्गठन खोलेकै स्वार्थका लागि खोलिएका हुन्छन्। हेर्नु विद्यार्थीदेखि बाहेक अभिभावकको कुनै पनि स्वार्थ छैन। स्वार्थ सङ्गठनको चाहिँ नि उनीहरूको चाहिँ नि हिसाबले चाहिँ काम गर्यो भने त यत्रो चाहिँ परिवर्तन पछि ल्याउने विधेयक त्यो त राम्रो देखिँदैन नि। त्यो कारणले गर्दाखेरि यस्ता कुरा त सचेत भएर शिक्षामा लामो समयका काम गरेका शिक्षाका विज्ञहरू हिजोको दिनको समस्या के थियो, हिजो कुन कुन कारणले चाहिँ पछाडि पर्नुपर्ने अवस्था आयो, आजको कुन के कुरा चाहिँ हामीले सचिनुपर्छ भनेर ती खालका मान्छेसँग पनि सरसल्लाह लिएर अगाडि बढ्यो र त्यो सल्लाह अनुसार चाहिँ विधेयक आउने अवस्था आयो भने त्यस्तो अवस्था नआउला।
1: हुन्छ, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
0: तपाईँलाई पनि अभिभावक सङ्घ नेपालको आवाजलाई बाहिर ल्याउने समय दिनुभयो, त्यसको लागि पनि मुरीमुरी धन्यवाद।
1: आजको कार्यक्रममा हामीले कुराकानी गर्यौँ अभिभावक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीसँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यही पुरा हुन्छ। प्राविधिक मित्र रमा अग्रवाललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
2: शिक्षाको नीति अभ्यास र प्राप्ति
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
4: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ सितार वादनमा ध्रुवेश चन्द्र रेग्मी, राग हमीर, तबलामा हुनुहुन्छ नवराज गुरुङ र तानपुरामा हुनुहुन्छ बेनु गौतम।

भर्खरै सुनायौं शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्थ्यो सितार वादनमा ध्रुवेश चन्द्र रेग्मी, राग हमीर, तबलामा हुनुहुन्थ्यो नवराज गुरुङ र तानपुरामा हुनुहुन्थ्यो बेनु गौतम।

0: समयसँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौं। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौं।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
4: हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यस बेला बिहानको 9 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। बलात्कार जन्ने अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। बाजुराको बढी मालिका क्षेत्रमा 4G सेवा विस्तार र अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किँदै। समाचार विस्तारमा। प्रतिनिधि सभामा हिजो सांसदहरूले बाराकी एक बालिकाको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कारवाही गर्न र परिवारलाई न्याय दिन माग गर्नुभएको छ। हिजोको बैठकको विशेष समयमा सांसदहरूले जघन्य प्रकारका घटनाबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभयो। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास र किसानले समयमै मल नपाएको लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै त्यसतर्फ पनि सरकार गम्भीर नभएको आरोप लगाउनुभयो। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर, बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। हिजो बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको थियो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको छ। 4 सांसदहरू तटस्थ रहनुभयो। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने कार्यसूची छ। प्रदेशसभाको बैठक आज अपराह्न 4 बोलाइएको छ। हिजो साँझ 8 लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको बढी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा हिजो काठमाडौँमा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले प्रविधि र क्षमता अरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफ्नै अन्तस्करणको विषय भएको बताउनुभयो। राष्ट्रपति पौडेलले मुलुकको बदलिदो परिवेशमा जनताको विकासको चाहनालाई सुशासनका माध्यमबाट पूरा गर्नुपर्ने बताउनुभयो। उहाँले हेमबहादुर मल्ल सम्मानबाट सम्मानित हुनुभएका वरिष्ठ चिकित्सक डाक्टर रामकण्ठ माकजु श्रेष्ठ र पूर्व अर्थमन्त्री रामेश्वर खनाललाई बधाई दिँदै उहाँहरू आफ्नो सार्वजनिक सेवाप्रतिको समर्पण र राष्ट्र निर्माणप्रतिको योगदान बापत सम्मानित हुनुभएको बताउनुभयो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै हिजोदेखि त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्दै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले हिजो सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। सञ्चार मन्त्री तिमिल सिन्हाले विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो। उदयपुरको बेलका नगरपालिका 5 जहडा स्थित मदन भण्डारी लोकमार्गमा स्कुल बसले अटोलाई ठक्कर दिँदा 2 मृत्यु भएको छ। दुर्घटनामा अटोमा सवार बेलका नगरपालिका 5 करिब 34 वर्षीय मन्दिरा मगर र नामथर तथा ठेगाना खुल्न नसकेकी अर्की एक महिलाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उता स्याङ्जाको गल्याङ नगरपालिका 3 गल्याङ बजारबाट करारी हुँदै गल्याङ 1 साङ्लियातर्फ जाँदै गरेको जीप हिजो साँझ गल्याङ 8 स्थित कदारीमा दुर्घटना हुँदा 2 मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा गल्याङ नगरपालिका 9 यामबहादुर विक र गल्याङ 8 सदेक्षा थापाको मृत्यु भएको हो। दुर्घटनामा थप 18 घाइते भएका छन्। सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। बागचौर नगरपालिका 11 कामी पोल्ने स्थित पानीचोरमा कामको सिलसिलामा गई फर्कने क्रममा हिजो साँझ 7 बाबु खोला तर्ने क्रममा 2 बगाएको हो। खोलाले बगाउँदा रोल्पा गङ्गादेव गाउँपालिका 4 72 देवरूप डाँगीको मृत्यु भएको प्रहरीले जनाएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: बाँकी समाचार। जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न सरकारले विशेष कार्यदल मार्फत काम अघि बढाउने भएको छ। गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा हिजो भएको छलफलमा यस्तो यसबारे सहमति भएको हो। छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभा सदस्य, मुख्य सचिव, गृह सचिव तथा जेन्जी आन्दोलनका शहीद परिवार र घाइतेका प्रतिनिधिहरूको सहभागिता थियो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 स्थलगत सर्वेक्षण सुरु गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। मधेस तथा कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 29.7 र न्यूनतम तापक्रम 21.2 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय आज बिहान 5:33 भयो भने सूर्यास्त भरे साँझ 6:37 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। बलात्कार जन्य अपराधमा संलग्नलाई कडा कारवाही गर्ने गरी कानून ल्याउनु पर्नेमा सांसदहरूको जोड। बाजुराको बढी मालिका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा विस्तार र अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किँदै। रेडियो नेपालबाट बिहान 9 समाचार सकियो। अब यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
5: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा न्यौपाने र म कार्यक्रम प्रस्तुता रूपक राई आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी आध्यात्मिक रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपानेको तर्फबाट हार्दिक स्वागत गर्दै ख्रिस्टी अभिवादन जयमसी। आदरणीय श्रोता मित्र, आजको बाइबल सन्देशको शीर्षक छ येशू जीवनको रोटी हुनुहुन्छ। रोटी र जीवनको सम्बन्ध एकदम महत्त्वपूर्ण छ। एउटा जीवन भएको मानिसलाई भोक लाग्छ, उसलाई रोटी भएन भने उसको शरीरमा पौष्टिक तत्त्व पुग्दैन। एउटा जीवित मानिसको लागि खानेकुरा नितान्त आवश्यक छ। खानेकुरा जीवित वस्तु सबैलाई चाहिन्छ। अझ मानिसलाई त यी खानेकुरा कमजोर हुँदा ठाउँ ठाउँमा भोकमरी लाग्दछ। मानिसहरू पौष्टिक आहारको कमीले कुपोषणमा हुँदछन्। रोटीको जीवनसँग एकदमै घनिष्ठ सम्बन्ध छ। प्रिय मित्र, आज हामी बाइबलको खण्ड योहन्ना 6 अध्यायको 26 35 खण्डलाई हेर्नेछौँ। यस खण्डमा येशूले आफूमाथि विश्वास गर्नेहरूलाई भन्नुभयो, साँच्चै म तिमीहरूलाई भन्दछु, चिन्ह देखेर होइन अघाउन्चेल रोटी खाएको कारणले मलाई खोज्दछौ। नष्ट हुने भोजनको निम्ति परिश्रम नगर, तर अनन्तसम्म रहने भोजनको निम्ति परिश्रम गर, जो मानिसको पुत्रले तिमीहरूलाई दिनेछ। साँच्चै आदरणीय श्रोता मित्र, मानिसहरू शारीरिक भोजनको लागि ठूलो परिश्रम गर्नुपर्ने आवश्यकता छ। जुन भोजन खाँदा मानिसहरू नष्ट हुन पनि सक्छ। येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्कने वचनले जीवित रहन्छ। यो बाइबलमा मत्ती भन्ने पुस्तकको 4 अध्यायको 4 पदमा हामी देख्दछौँ, जुन कुरा येशू 40 दिनसम्म उपवास बसी भोक लाग्दा शैतानले येशूलाई सोधेको प्रश्नको जवाफमा येशूले भन्नुभयो, मानिस रोटीले मात्र होइन परमेश्वरको मुखबाट निस्कने वचनले जीवित रहन्छ। यो बाइबलको खण्ड देख्दा मेरो मनमा साँच्चै नै एउटा प्रश्न उठ्छ, के मानिस रोटी बिना जीवित रहन सक्छ? यदि मानिसले 100 दिनसम्म खानेकुरा खाएन भने ऊ कमजोर हुन्छ, हिँड्न पनि सक्दैन, कुरा पनि गर्न सक्दैन, बेहोस जस्तै हुन्छ। साँच्चै कसरी मानिस रोटी बिना जीवित रहन सक्छ होला? यो बाइबलमा लेखेको वचन कहिले काहीँ मिल्दैन जस्तो लाग्थ्यो। मेरो मन दोधारमा थियो, यसैले मैले परमेश्वरसँग प्रार्थना गरे, प्रभु मैले बुझिन मानिस कसरी रोटी बिना जीवित रहन सक्छ भनेर प्रार्थना गरे। अनि परमेश्वरले मलाई भन्नुभयो, यदि रोटीले मात्र मानिस जीवित रहने भए रोटीका व्यापारीहरू, उद्योगपतिहरू, राजा महाराजाहरूसँग प्रशस्त रोटी छ, साथै रोटी किन्न थुप्रै पैसा छ, त्यसैले तिनीहरू 1000 वर्ष त्योभन्दा पनि बढी बाँच्नुपर्ने थिएन र छन्। तिनीहरू चाँडै नै विभिन्न रोगले मर्दछन्। साँच्चै मित्र, रोटीले मात्र मानिस जीवित रहँदैन, तर परमेश्वरको मुखबाट निस्कने वचनद्वारा जीवित रहन्छ। यदि एउटा पापी मानिसले आफ्नो पापलाई स्वीकार गर्दै येशू मेरो पापको लागि मर्नुभएको भनेर स्वीकार गर्यो भने त्यसका पाप क्षमा हुन्छन् र ऊ अनन्तसम्म परमेश्वरको राज्यमा जान सक्छ। यसैले मानिस रोटीले मात्रै जीवित रहँदैन। यसकारण येशूले भन्नुभयो, परमेश्वरको काम यही हो, जसलाई उहाँले पठाउनुभयो उहाँमाथि विश्वास गर। यसकारण तिनीहरूले उहाँलाई भने, तपाईँ के चिन्ह देखाउनुहुन्छ सो हामी हेरौँ र तपाईँलाई विश्वास गरौँ। तपाईँ के गर्नुहुन्छ? हाम्रा पिता पुर्खाले उजाड स्थानमा मन्न खाए। मन्न चाहिँ स्वर्गबाट परमेश्वरले दिनुभएको रोटी थियो, त्यही खायौँ। जसरी लेखेको छ, उहाँले तिनीहरूलाई खानालाई स्वर्गबाट रोटी दिनुभयो। येशूले ती अन्यलमा परेका मानिसहरूलाई भन्नुभयो, तिमीहरू अन्यलमा नपर, किनकि तिमीहरूलाई रोटी दिने मोसा होइनन्, तर स्वर्गबाट साँचो रोटी दिनुहुने मेरो पिता हुनुहुन्छ। किनभने परमेश्वरको रोटी त्यही हो जो स्वर्गबाट ओर्लिआउँछ र संसारलाई जीवन दिन्छ। उनीहरूले येशूलाई भने, त्यो रोटी हामीलाई दिनुहोस्। येशूले तिनीहरूलाई भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने कहिले पनि भोकाउने छैन र ममाथि विश्वास गर्ने कहिले पनि तिर्खाउने छैन। साँच्चै प्रिय श्रोता मित्र, येशू यस संसारको मुक्तिदाता भएर संसारमा आउनु भएको थियो। मानिसहरूले आफ्नो पाप र अधर्मले गर्दा ऊ मरेको थियो। रोमी 3:23 पद अनुसार सबैजना पापी छन् र परमेश्वरको महिमासम्म पुग्न चुकेका छन्। एकजना पनि धर्मी छैनन्। यदि पापको कारणले परमेश्वरबाट अलग भई परमेश्वरको र मानिसको बीच पर्खालले अलग बनाएको छ, यसै गरी रोमी 6:23 पद अनुसार पापको ज्याला मृत्यु हो। पापी मानिस मृत्युको भागीदार भएको छ। जोसुकै मानिस किन नहोस्, ऊ पापी भएको कारणले परमेश्वरदेखि अलग र मृत्युको भागीदार भएको। ऊ आफूले आफैलाई बचाउन सक्दैन। त्यसै गरी एक पापी मानिसले आफूले आफैलाई बचाउन सक्दैन। प्रत्येक मानिसले कम्तीमा पनि दिनमा 3 पाप गर्छ। आँखाले देखेर, लोभ गरेर, नराम्रा कुरा सुन्न, हाम्रो कानलाई प्रयोग गरेर, हृदयले खराब कुरा, अरूको कुभलो चिताएर मानिसहरूले पाप गर्छन् भने दिनमा 3 पाप गर्यो भने वर्षमा 100,000 पटक पाप गर्दछ। यसैले प्रिय मित्र, प्रत्येक मानिसले पाप गर्छ र ऊ परमेश्वरदेखि टाढा हुन्छ र पापको ज्याला मृत्यु भएको कारणले उसले जति रोटी खाए पनि उसलाई जीवन दिन सक्दैन, ऊ मर्छ। त्यसैले येशूले भन्नुभयो, म जीवन दिने रोटी हुँ, मलाई खाने कहिले पनि भोकाउने छैन र कहिले पनि तिर्खाउने छैन। साँच्चै मित्र, येशू पापीहरूको पापको ज्याला तिर्नको लागि यस पृथ्वीमा आउनु भएको थियो। उहाँले संसारमा भएका पापी मानिसहरूको पापको ज्याला तिर्न उहाँ एउटा निष्कोट परमेश्वरको थोमा भएर पृथ्वीमा आउनुभयो। कन्याद्वारा जन्मिएर पापरहित भएर सबै संसारका सबै पापलाई आफ्नो शरीरमा बोकी पाप बलि भएर हाम्रो पापको साटो क्रुसमा मर्नुभयो। हाम्रो मृत्युमा ख्रिस्ट मर्नुभयो र 3 बौरी उठी जीवित भई हाम्रो पाप अधर्म दुष्टता निराशालाई क्रुसमा किला ठोकी रद्द गर्नुभयो र उहाँमाथि विश्वास गर्नेलाई अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो र स्वर्गमा जीवितै गई हाम्रो लागि प्रार्थना गर्दै हुनुहुन्छ। यसकारण श्रोता मित्र, येशू संसारको रोटी हुनुहुन्छ। उहाँको कुरामा विश्वास गर्ने र उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्ने मानिसलाई अनन्त जीवन दिन आफूसँगै स्वर्गमा राख्ने प्रतिज्ञा गर्नुभएको छ। यसकारण प्रिय श्रोता मित्र, उहाँलाई विश्वास गर्ने मानिस भोकाउने छैन, तिर्खाउने छैन, किनकि स्वर्गमा मानिसहरूको लागि खानाको आवश्यक पर्दैन। साँच्चै श्रोता मित्र, येशूले भन्नुभयो, म जीवनको रोटी हुँ, त्यो पनि अनन्त जीवन दिने रोटी येशू हुनुहुन्छ। प्रिय मित्र, हामी लुका 16:19-31 खण्डमा हेऱ्यौँ भने एउटा लाजरस भन्ने व्यक्ति पृथ्वीमा साह्रै भोको थियो। स्वर्गमा उसले आनन्द साथ परमेश्वरसँग रहेको देख्दछौँ। यस खण्डमा येशूले एउटा दृष्टान्तमा भन्नुभयो। येशूले आफूमाथि विश्वास गर्ने चेलाहरूलाई भन्नुभयो, एउटा धनी मानिस थियो, बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनौ मोज मजामा बस्थ्यो। उसलाई खानेकुराको अभाव थिएन, साह्रै मोज मजामा आनन्दित भएर रमाहट रहेको थियो। रुपियाँ पैसा प्रशस्त भएकोले खानेकुराको अभाव थिएन, लगाउने कुराको अभाव थिएन, ऊ सबै कुरामा सम्पन्न थियो। यसै गरी उसको ढोकामा खानेकुरा खान नपाएको एउटा गरिबलाई ल्याएर राखिदिन्थे। त्यो गरिब लाजरस घाउ नै घाउले गर्दा धेरै समस्यामा परेको अत्यन्त भोको मानिस थियो। ऊ खान नपाएर त्यो धनी मानिसको टेबलबाट खसेको कुराहरू खाएर आफ्नो पेट भर्ने गर्दथ्यो। आफ्नो सम्पूर्ण जीवन नै भोक प्यास र अभावमा परेको थियो। उसको दैनिक खाना अरूहरूको जुठो थियो, अरूहरूको जुठो खाएर बाँच्ने गर्दथ्यो। कुकुरहरूले पनि उसको घाउ चाट्थे, तर त्यो धनी मानिस चाहिँ उसलाई कुनै पनि खानेकुराको अभाव थिएन। प्रशस्ततामा खाएर उसले आफ्नो जीवनमा आनन्द मनाउँदै आफ्नो जीवन बिताइरहेको थियो। ऊ सम्झन्थ्यो कि मलाई मृत्युले पनि केही गर्न सक्दैन भन्दथ्यो। सबै कुरामा म आनन्दित छु, मेरो लागि केही कुरा पनि आवश्यक पर्दैन भन्ठान्थ्यो। तर एक दिन त्यो गरिब लाजरस मर्यो। साँच्चै नै सायद खानेकुराको अभावले होला ऊ मर्यो। स्वर्गदूतले आएर उसलाई स्वर्गमा अब्राहमको साथमा राखे, किनकि उसले आफू गरिब भए पनि येशू प्रभुलाई जीवनको रोटी हुनुहुन्छ र मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भनेर विश्वास गरेको थियो। यसै कारण ऊ आफ्नो पृथ्वीको जीवनमा शारीरिक रोटी खान नपाएर धेरै समय भोको र प्यासमा आफ्नो जीवन बिताएको थियो। तर उसले जीवनको रोटी येशूलाई विश्वास गरेको कारण स्वर्गमा ऊ पुग्यो। यसै गरी मित्र, त्यो धनी मानिस पनि एक दिन मर्यो र उसको अन्त्येष्टिमा सायद धेरै मानिसहरूले शरीक भए होलान्, तर ऊ मृत्युपछि नरकमा पर्यो। ऊ धनी भएको कारणले नरकमा परेको थिएन। उसले आफ्नो पृथ्वीको जीवनमा संसारका मुक्तिदाता उद्धारकर्ता येशूलाई आफ्नो जीवनमा ग्रहण नगरी जीवनको रोटी ख्रीष्ट येशूलाई विश्वास गरेको थिएन। ऊ धनी भएको कारणले उसको आफ्नै मन सधैँ नै धन सम्पत्तितिर लगाएको थियो। उसले येशूको कुरा सुनेन। उसले जीवन, त्यो पनि अनन्त जीवन दिने रोटीलाई जानेन। त्यही कारणले ऊ नरकमा परेको थियो। ऊ पाप मानै मरेको कारणले पाप उज्याला मृत्यु थियो। साँच्चै मृत एक दिन उसले नरकमा ठुलो कष्ट भोगिरहेको बेलामा उसले नजर उठाएर हेर्यो। टाढामा अब्राहमको सँगमा लाजरसलाई देख्यो, जुन लाजरस उसको घरमा आफ्नो टेबुलबाट झरेको खानेकुरा खाएर बाँच्ने गर्दथ्यो। र उसले यस लाजरसलाई अहिले स्वर्गमा अब्राहमको सँगमा आनन्दसँग बसिरहेको देख्यो। यसैले अब्राहमसँग आफ्नो दुःख भएको देखेर त्यो धनी मानिसले अब्राहमबाट सहायता पाउनलाई कराएर भन्यो, हे पिता अब्राहम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्। त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेको छु। साँच्चै मित्र, त्यो धनी मानिसले ठुलो कष्ट भोगिरहेको थियो। त्यो कष्ट सहन नसक्ने थियो र उसले लाजरसबाट सहायता पाउनको लागि पठाइदिन अब्राहमलाई अनुरोध गर्यो। तर मित्र, अब्राहमले त्यस धनी मानिसलाई उत्तर दिए, छोरा

0: त्यहाँबाट पारी जान नसकुन् र त्यहाँबाट वारी आउन नसकुन् भनेर तिमीहरू र हामीहरूको बिचमा ठुलो धाँधो छ। साँच्चै मित्र, स्वर्ग र नरकको बिचमा एकदम ठुलो धाँधो छ जसबाट वारी पारी गर्न सकिँदैन। हामी पृथ्वीमा येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्यो भने हाम्रो पाप क्षमा भएर हामी स्वर्गमा जानेछौँ र यसै गरी प्रभु येशूको वचनलाई सुनेर स्वीकार गरिनौँ भने हाम्रो पाप क्षमा हुँदैन र हामी नर्कमा पर्छौँ। प्रभु येशूले पनि धनी मानिस र लाजरसको दृष्टान्तमा भन्न खोज्नु भएको महत्त्वपूर्ण कुरा चाहिँ येशू जीवनको जीवन दिने रोटी हुनुहुन्छ। उहाँलाई खाने अथवा विश्वास गर्ने मानिस कहिले पनि नर्कमा पर्ने छैन। ऊ धनी होस् या गरिब होस्, बुद्धिमान होस् या निर्बुद्धि होस्, ऊ आफ्नो पापको क्षमा पाउन येशूका आएपछि येशूले पाप क्षमा गर्नुहुन्छ। यसैले आदरणीय श्रोता मित्र, प्रभु येशूले आफूमाथि विश्वास गर्नेहरूलाई प्रतिज्ञा गर्नुभयो योहन्ना 3:36 जसले पुत्रमाथि विश्वास गर्छ त्यससँग अनन्त जीवन छ। साँच्चै मित्र, प्रभु येशू जीवनको रोटी हुनुहुन्छ। उहाँले भन्नुभयो, जीवनको रोटी म नै हुँ, म कहाँ आउने भोकाउने छैन, ममाथि विश्वास गर्ने कहिले पनि तिर्खाउने छैन। प्रिय मित्र, साँच्चै येशू जीवन दिने रोटी हुनुहुन्छ। उहाँलाई विश्वास गर्ने मानिस कहिले पनि भोकाउँदैन किनकि स्वर्गमा सधैँ आनन्द हुन्छ। यसैले जसरी लाजरसले येशूलाई विश्वास गरेको कारणले उनले अनन्त जीवन पाए, त्यसै गरी आज मित्र तपाईँ पनि कुनै समस्या, भोक, प्यास तथा फिक्रीमा हुनुहुन्छ भने नडराउनुहोस्। येशूले तपाईँ जो सुकै हुनुहोस्, जस्तो सुकै हुनुहोस्, उहाँलाई विश्वास गर्नुहोस्। उहाँलाई आफ्नो उद्धारकर्ता र मुक्तिदाता भनेर स्वीकार गर्नुहोस्। तपाईँले अनन्त जीवन पाई सधैँ परमेश्वरसँग बस्नुहुनेछ र पृथ्वीमा पनि परमेश्वरले तपाईँलाई शान्ति, आनन्द, प्रेम, आशा प्राप्त गर्नुहुनेछ। यसैले मित्र, तपाईँ येशूलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने मसँग यो प्रार्थनालाई दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ। म मेरो पापलाई स्वीकार गर्दै येशू तपाईँले मेरो पापको लागि क्रुसमा बगाउनु भएको रगतले मेरो पाप क्षमा गर्न सक्नुहुन्छ भने विश्वास गर्दै मलाई बचाउनुहोस् भने यो प्रार्थना येशूको नाममा चढाउँछु। आमेन। साँच्चै श्रोता मित्र, तपाईँले यसरी प्रार्थना गर्नुभयो भने तपाईँ अहिले नै परमेश्वरको परिवारको सदस्य हुनुहुन्छ। परमेश्वरले तपाईँलाई आशिष दिउन्।
1: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्। हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निःशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनु होला। पत्रसारको लागि हाम्रो ठेगाना: रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस् त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचारपछि पुनः भेट हुनेछौँ। तबसम्मको लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपक बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।
2: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौँ नेपाली चलचित्र वज्रपातबाट उदित नारायण झा र दिपा झाको स्वर, पुष्पलता आचार्यको रचना अनि सङ्गीत हो, चेतन सापकोटाको।

भर्खरै सुनायौं नेपाली चलचित्र हिम्मतबाट अभिजित सावन्त र सञ्जीवनी कुसुर बीआर मित्रको रचना अनि संगीत हो महेश खड्काको। नेपाली चलचित्रका गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौ नेपाली चलचित्र नेपालबाट एम बराल र साथीहरूको स्वर डाक्टर नवराज लम्सालको रचना अनि संगीत हो शम्भुजित बाँसकोटाको। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले नेपाल कानून आयोग पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै कानून मन्त्री गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। बैठकमा कानून मन्त्री गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता पेश गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमित गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसैबीच अहिले 10-15 बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने भएको छ। प्रदेशसभाको बैठक आज अपराह्न 4 बजे बोलाइएको छ। हिजो साँझ 8 बजेका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयता को शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज दिउँसो 3:25 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। हिजो बसेको कोशी प्रदेश सभा बैठकमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। सञ्चार सेवा उपलब्ध भएपछि स्थानीय तीर्थयात्री पर्यटक तथा विभिन्न सरकारी तथा गैर सरकारी निकाय पनि लाभान्वित भएका नेपाल टेलिकम बाजुराका प्रमुख इन्जिनियर ईश्वर सिंहले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्नुहुँदै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले हिजो सञ्चार मन्त्री डाक्टर तिमेल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाले बगाउँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। बागचौर नगरपालिका 11 कामी पोल्ने स्थित पानी चौरमा कामको सिलसिलामा गई फर्किने क्रममा हिजो साँझ 7 बजेतिर बाफु खोला तर्ने क्रममा 2 जनालाई बगाएको हो। खोलाले बगाउँदा रोल्पा गङ्गादेव गाउँपालिका 4 72 वर्षीय देरूप नागीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। यस्तै बागचौर नगरपालिका 11 कुकुर गारेका 47 वर्षीय भीमबहादुर ओली गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0। अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु, यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उडान गरेका हुन्। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार हिजो काठमाडौँ मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन्। ती उडानबाट 32 भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन्। उहाँका अनुसार वर्षायाममा यति धेरै संख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया शुरू गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण शुरू गरेको छ। त्यसमा उखुको उत्पादन, लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी January 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एक अर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकाले उचित दृष्टिकोणसहित वार्तामा आएमा क्यानाडा पुनः वार्ताका लागि तयार रहेको बताउनु भएको छ। यसअघि अमेरिकाले करिब 20 अर्ब अमेरिकी डलर बराबरका क्यानाडाली सामानमा 50% शुल्क लगाइसकेको छ। त्यसको जवाफमा क्यानाडाले पनि आगामी September 8 अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ। यो सँगै बिहान 10 समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

भर्खरै सुनायौं सुरेन्द्र श्रेष्ठको स्वरमा रहेको आधुनिक गीत डाक्टर कृष्णहरि बरालको रचना अनि संगीत गायक स्वयंकै। तपाईँ रेडियो नेपाल सुन्दै हुनुहुन्छ। हामी तपाईँलाई करिब बिहानको 11 बजेसम्म आधुनिक गीतहरू सुनाउँछौँ। अब सुनाउँछौँ विकास उप्रेती र सञ्जीवनीको स्वर, राजेन्द्र थापाको रचना अनि सङ्गीत हो शिखर सन्तोषको।

भर्खरै सुनायौं अञ्जना गुरुङ र नवराज थापाको स्वरमा रहेको आधुनिक गीत निरा पिजीको रचना अनि सङ्गीत हो राजकुमार बकरको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ दुर्गा परियारको स्वर, चन्द्र रसाइलीको रचना अनि सङ्गीत हो सुरेश अधिकारीको।

भर्खरै सुनायौ दीपक लिम्बुको स्वरमा रहेको आधुनिक गीत एसपी कोइरालाको रचना अनि संगीत हो आलोक श्रीको। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सन्ध्या राई र उदय सोताङको स्वर, विष्णुबाबु देवकोटाको रचना अनि संगीत हो बालानन्द राईको।

0: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

भर्खरै सुनायौं सबिना जोशीको स्वर, बुद्धवीर लामाको रचना अनि मनराजा नकर्मीको संगीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अब सुनाउँछौ सरू पराजुलीको स्वर, शिव चामलिङको रचना अनि संगीत हो युवराज चौलागाईको।

भर्खरै सुनायौँ अन्जु पन्तको स्वर, सुमी सिंहको रचना अनि अभिदको सङ्गीतमा रहेको आधुनिक गीत। आधुनिक गीतहरू सुनाउने क्रममा अबका लागि अन्तिम गीत सुनाउँछौँ, प्रमोद खरेलको स्वर, महेश्वर पन्तको रचना अनि सङ्गीत। यसपछि यहाँहरूले ठिक 11 बजे बिहान समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आज दिउँसो 1 बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी आजको बैठक स्थगित गरिएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा जनाइएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सभाको बैठक आज अपराह्न 4 बजे बोलाइएको छ। हिजो साँझ 8 बजेका लागि निर्धारण गरिएको बैठक आजका लागि सारिएको प्रदेश सभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुस्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटबलमा आज दिउँसो 3:25 बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत पाउनु भएको छ। हिजो बसेको कोशी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नु भएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 57 मत परेको हो। बैठकमा 83 सदस्य उपस्थित रहेकोमा प्रस्तावको विपक्षमा 22 मत खसेको थियो। 4 जना सांसदहरू तटस्थ रहनु भएको थियो। धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार भएको छ। नेपाल टेलिकमले बढीमालिका क्षेत्रमा 4G सेवा विस्तार गरेसँगै त्यहाँ मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सेनाले भर्चुअल माध्यमबाट सेवा सञ्चालनको उद्घाटन गर्नुहुँदै दुर्गम भेगका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमेल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन संघ नेपालका पदाधिकारीले हिजो सञ्चार मन्त्री डाक्टर तिमेल सेनासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। सल्यानको बागचौर नगरपालिका 11 बाफु खोलाले बगाउँदा 1 जनाको मृत्यु भएको छ भने 1 जना गम्भीर घाइते भएका छन्। बागचौर नगरपालिका 11 कामी पोल्ने स्थित पानी चौरमा कामको सिलसिलामा गई फर्किने क्रममा हिजो साँझ 7 बजेतिर बाफु खोला तर्ने क्रममा 2 जनालाई बगाएको थियो। खोलाले बगाउँदा रोल्पा गङ्गादेव गाउँपालिका 4 72 वर्षीय देरूप नागीको मृत्यु भएको छ। यस्तै बागचौर नगरपालिका 11 कुकुरगारेका 47 वर्षीय भीमबहादुर ओली गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो। मुस्ताङको मुक्तिनाथमा एकै दिन 8 हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार हिजो विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ मुक्तिनाथ र मुक्तिनाथ काठमाडौँ दुईतर्फी उडान गरेका हुन्। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार हिजो काठमाडौँ मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन्। ती उडानबाट 32 भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन्। उहाँका अनुसार वर्षायाममा यति धेरै संख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो। सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। कृषि विभागले उखु उत्पादन हुने तराईका 11 जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ। त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण संकलन हुनेछ। र अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 देखि लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानेडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एक अर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानेडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानेडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकाले उचित दृष्टिकोणसहित वार्तामा आएमा क्यानेडा पुनः वार्ताका लागि तयार रहेको बताउनु भएको छ। यसअघि अमेरिकाले करिब 20 अर्ब अमेरिकी डलर बराबरका क्यानेडाली सामानमा 50% शुल्क लगाइसकेको छ। त्यसको जवाफमा क्यानेडाले पनि आगामी सेप्टेम्बर 8 अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। केही क्षणमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि 12 बजे समाचार प्रसारण हुनेछ। समाचारपछि कार्यक्रम जीवन सुख सुन्नुहुनेछ। करिब 1 बजेसम्म 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ। करिब 2 बजेसम्म 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। अब प्रस्तुत छ कार्यक्रम शुभेच्छा।

नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यो मङ्गलबारको बसाइमा कार्यक्रम शुभेच्छाको साथमा हामी दुई उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ पराग पोखरेल अनि म विद्या चौधरी। हजुर, यहाँहरू यो कार्यक्रम रेडियो नेपालका सातवटै प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ भने त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 र 103 MHz अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम शुभेच्छा सुन्दै हुनुहुन्छ। यहाँहरूलाई कस्तो छ? हामी त एकदम ठिकठाक छौँ। यहाँको मौसमको कुरा गर्ने हो भने आज मौसम एकदमै मजाले खुलिरहेको छ, तर केही समयपछि के हुन्छ थाहा छैन। हामी चाहिँ सदा चाहिँ आज चारवटा गीतको साथमा आज पनि हामी उपस्थित भइसकेका छौँ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त रहनुहोला, सकारात्मक सोचको साथमा अगाडि बढ्न पनि अनुरोध गर्न चाहन्छौँ। र आजको यो विशेष दिनमा आज जसको जन्मदिन परेको छ उहाँहरूलाई जन्मदिनको एकदमै धेरैभन्दा धेरै शुभकामना दिन चाहन्छौँ। जो जतिजना नयाँ कामको थालनी गर्न गइरहनु भएको छ, गर्दै हुनुहुन्छ भने उहाँहरूलाई पनि एकदम धेरै धेरै शुभेच्छा दिन चाहन्छौँ। जो जति यात्रामा हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्ने तर्खरमा हुनुहुन्छ, बाटोमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ उहाँलाई एकदमै सेफ्टी शुभ यात्रा भन्न चाहन्छौँ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिकाहरूको एकदमै ख्याल गर्नुहोला र सँगसँगै ट्राफिक नियमको पनि एकदमै धेरै पालना गर्नुहोला र आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। यो बर्खाको सिजन रहेको छ, जहाँ जाँदै हुनुहुन्छ यात्रा गर्ने सोचमा हुनुहुन्छ, घुम्न जाँदै हुनुहुन्छ भने एकदमै जुन ठाउँमा जाँदै हुनुहुन्छ त्यस ठाउँको बारेमा चाहिँ एकदमै बुझेर मात्रै यात्रा गर्न अनुरोध गर्न चाहन्छौँ। र यात्रामा हुनुहुन्छ भने थोरै एक्स्ट्रा पैसा अनि खानेकुराहरू, पानीका बोतलहरू चाहिँ बोकेर जानुहोला र सामान्य औषधिहरू पनि साथमा बोक्नुहोला, किनकि हाम्रो शरीर चाहिँ जतिखेर जे पनि हुनसक्छ होइन, हामी सामान्य औषधिहरू बोक्यौँ भने केही राहत चाहिँ हुन्छ हामीलाई। र यहाँहरू धेरै अहिले चाहिँ आन्तरिक पर्यटकहरू धेरै ठाउँ, नेपालमा यति धेरै ठाउँहरू घुम्ने छ है, घुम्नु पनि पर्छ, तर घुम्ने मात्रै हाम्रो काम होइन है। घुम्न गएको ठाउँमा हामी धेरै खानेकुराहरू त बोकेर जान्छौँ, तर ती खानेकुराहरू त खान्छौँ अनि फोहोर चाहिँ कहाँ फ्यालेर आउँछौँ होइन। आफ्नो फोहोरको व्यवस्थापन आफै गर्न सक्यो भने सधैँ त्यो ठाउँ चाहिँ सफा रहनेछ, सफा गर्नुपर्छ। मैले धेरै ठाउँ जान्छु म नि घुम्न होइन, तर सबैभन्दा मलाई चाहिँ सफा राम्रो लागेको ठाउँ चाहिँ होइन ढोरपाटन, बुकीपाटन, टिकाधारा, त्यति हाइटमा पनि 43 मिटर हाइटमा हामी गयौँ, त्यहाँ चाहिँ एउटा पनि फोहोर भेटेनौँ, त्यो एकदमै राम्रो पक्ष हो। ढोरपाटन क्षेत्रमा पनि एकदमै होइन फोहोरहरू कहीँ कतै झुक्किएर चाहिँ पानीका बोतलहरू चाउचाउको खोस्टाहरू फालेको देख्यौँ, तर त्यति पनि नहुनुपर्ने त्यो चाहिँ छ होइन, प्रयास हुन्छ नै। 2-3 वर्ष अगाडि चाहिँ ढोरपाटनमा चाहिँ धेरै फोहोरहरू देखिन्थे त्यो एरियामा चाहिँ, अहिले चाहिँ एकदमै कम भएको छ। त्यो चाहिँ सबैजनाको पहल र सबैजनामा चाहिँ त्यो चेतना भयो, हामी चाहिँ यो ठाउँमा फोहोर गर्नुहुन्न भन्ने चाहिँ चेतना भएको हुनाले नै चाहिँ त्यो ठाउँ चाहिँ सफा भयो होइन। तर हामी चाहिँ अब ढोरपाटन सँगसँगै हामी चुङ्री बुकी पनि गएका थियौँ, त्यो बाटैभरि चाहिँ एकदमै फोहोर थियो। चुङ्री बुकीको त्यो फाटमा एरियामा चाहिँ एकदमै धेरै नै फोहोर भेट्यो, हामी पानीका बोतलहरू चाउचाउका खोस्टा कुरकुरेका होइन खानेकुरा लगेका ती पनि फोहोरहरू त्यही फ्याँकिएको देखियो। हामी चाहिँ प्रकृतिलाई जस्तो छ होइन त्यस्तै हुन दिनुपर्छ, हामीलाई चाहिँ हामी चाहिँ त्यसलाई बिगार्ने कोसिस गर्नुहुन्न होइन, सम्भवतः हामी त्यसलाई अझ संरक्षण गर्नुपर्छ भन्ने कुरा बुझ्नुपर्छ, घुम्नुपर्छ। तर फोहोर गरेर आयौँ भने हामी पछिका जाने या त फेरि पनि हामी त्यही ठाउँ जाउँ न त भन्यो भने चाहिँ फोहोर छ कसरी जाने होला भनेर भनिन्छ होइन। मलाई चाहिँ चुङ्री बुकी जानै मन लागेन कि, अत्यधिक फोहोर के त्यहाँ, फेरि पनि साथीहरू जाउँ भन्यो भने म चाहिँ जाँदिनँ नै भन्छु, किनकि फोहोरदेखि यति राम्रो ठाउँ, त्यो वातावरण, हावापानी है यस्तो राम्रो थियो, तर फोहोर यति धेरै के त्यस ठाउँमा। यहाँहरू जाँदै हुनुहुन्छ, जाने सोच बनाउनु भएको छ भने होइन फोहोर नगरिकन आउनुहोला, जानुहोला, घुम्नुपर्छ, त्यस ठाउँको महसुस गर्नुपर्छ होइन। यस्तो शान्त वातावरण,
जहाँ चाहिँ नेटवर्कले काम गर्दैन, होइन नो सर्भिस नै भन्छ, नेटले काम गर्दैन अहिलेको यो समयमा, होइन थोरै भए पनि नेचर थेरापी चाहिँ लिनुपर्छ तपाईँ हामी सबैजना, र त्यस ठाउँको बारेमा भन्नुपर्छ, होइन अहिले झन् धेरै काठमाडौँभित्रकै धेरै ठाउँहरू छन् घुम्ने, होइन त्यस ठाउँमा चाहिँ घुम्न जानुहोला, तर कृपया फोहोर नगरिदिनुहोला। रेडियो नेपालको स्टेसनबाट म यही नै आग्रह गर्न चाहन्छु, जो जति सुन्दै हुनुहुन्छ, होइन यात्रा गर्दै सुन्दै हुनुहुन्छ, कार्यालयमा बसेर सुन्दै हुनुहुन्छ, घरको घरैसी काम गरेर सुन्दै हुनुहुन्छ, वा होइन घरभन्दा बाहिर हुनुहुन्छ, कोही गोठालामा छु म सुन्दैछु भन्नुहुन्छ, कस्तो खुसी लाग्छ कि, तर त्यस ठाउँको चाहिँ फोहोर चाहिँ मत नगरिदिनुहोला भन्न चाहन्छु, र प्रशस्त मात्रामा उमालेको पानी पिउन पनि आग्रह गर्न चाहन्छौँ। बर्खाको सिजन रहेको छ, होइन बर्खामा चाहिँ एकदमै हामी चाहिँ बिरामी हुन्छौँ, धेरै जसो चाहिँ पानीकै कारणले हामी बिरामी हुन्छौँ, सकभर त उमालेको पानी पिउने कोसिस गर्नुपर्छ। 0142117221736 लाइन हामीले खुल्ला गरिसकेका छौँ। कार्यक्रमको सुरुवात चाहिँ गीतबाट गर्छौँ, त्यसपछि यहाँहरूसँग टेलिफोनमा मजाले गफगाफ र शुभेच्छा सुन्ने नै छौँ। अहिलेलाई राख्दैछौँ समीक्षा अधिकारी सागर आलेको स्वरमा रहेको यो गीत राख्दैछौँ, रचना सङ्गीत रहेको छ हरिलम सालको। गत हप्ता यहाँहरू जो जतिजना कार्यक्रम शुभेच्छामा सहभागिता जनाउनु भएको थियो उहाँहरू चाहिँ कृपया नआउनुहोला, अर्को साथीहरूलाई चाहिँ नयाँ साथीहरूलाई चाहिँ पालो दिनु

0: हजुर, कार्यक्रम शुभेच्छाको सुरुवात गरिसक्यो। गीत बाच समीक्षा अधिकारी सागर आलीको स्वरमा रहेको थियो भने गीत रचनानी सङ्गीत रहेको थियो हरिलम सालको। कोही मित्र आइसक्नु भएको छ शुभेच्छाको लागि, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार
1: ब्युटी दर्शन।
0: दर्शन नमस्ते, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: ल अगाडि ह्यान्डसम लाइन ढोक गरे है, म लामबाट स्काइन अभिन हो।
0: एकदमै उहाँ ह्यान्डसम पनि एकदमै नमस्कार भनिसक्नु भएको छ।
1: पक्कै पनि फुलको राजा नै हुन्छ होला अगाडि आज।
0: स्माइल एकदमै राम्रो छ है उहाँको चाहिँ। ह्यान्डसम त उत्तिकै हुनुहुन्छ नै।
1: हजुर
0: स्काईजी के छ नि?
1: ठिकै छ, हल्का धुमिएको छ है, पानी पर्ला जस्तो जस्तो भइरहेछ इलामतिर। आज बिहान चाहिँ हल्का घाम लागेको थियो, अहिले धुमिँदैछ भन्नुपर्छ।
0: धुमिँदैछ है, अनि इलाममा बस्नु भएको छ। आज दिनको सुरुवात चाहिँ अब गोरी चियाबाट भयो कि काली चियाबाट?
1: म त गोरै हो जहिले।
0: पनि गोरै हो, तर
1: कालो चिया त म कहिले काहीँ वर्षामा झुक्किएर मात्रै खाने हो होइन,
0: त्यो पनि अब बाध्यता छ भने
1: मिल्कै चाहिन्छ।
0: यो कुरा गरिरहँदा थाहा छ, जतिजना अब तपाईँ हामीलाई यो अब सुन्दै हुनुहुन्छ होइन, जो चिया
1: पारखी
0: हुनुहुन्छ, च्यालावर हुनुहुन्छ, उहाँहरू चाहिँ हिलाम भन्ने बित्तिकै छुट्टै नै चिया खाउँ खाउँ भइसक्यो होला।
1: हजुर
0: सब ठिक ठाक छ है?
1: अरू सब ठिक छ, ल म शुभकामना राखिहाल्छु है। हाम्रो पाथिबाट एफएम दमक झापातिर जाउँ, झापाली हिरो हुनुहुन्छ है, पहिला पाथिबाट एफएममा हुन्थ्यो हाम्रो उत्तम रिजाल, उहाँको बर्थडे छ। नेपालबाट एफएम इलामको टेक्निसियन छ माधव लिमिटेड, कमला मुखिया छ इलामको गजमुखीतिर, अनि पाँच थरको बहिनी छ रेखा शिवा, अहिले इलाम बजारमा छ। सबैको बर्थडे छ आज, सबैलाई जन्मेको धेरै धेरै शुभकामना। बाबु श्रेष्ठ छ ताप्लेजुङ बजारतिर, प्रकाश मिटेल स्पेसियली छ काठमाडौँमा, ढकाल धर्मराज अलिक बिरामी छ है दुबईमा, उसलाई एकदम गेट टु सिन भन्न चाहन्छु। भान्जा छ बिरा नम्बर तिनको भान्जा, अहिले दुबईमा छ प्रवीण गिरी, फाकफोकथुमको हिरो छ गोपाल पौडेल, आज झापाको यात्रामा छ, उसलाई शुभयात्रा भन्न चाहन्छु। इलामले दिने अधिकारी बासु घिमिरे छ कतारमा, अन्तिममा भन्नुपर्छ हाम्रो देवेन्द्र दाहाल छ है नेतापा अहिले मलेसियातिर, मित्र आले सबैलाई सबै दिन भन्दा भाइ भाइ
0: बाबाई। स्काई नवीन हुनुहुन्थ्यो इलामबाट, फेरि हामी अर्को मित्रलाई लिन्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
2: सेवारो नमस्कार हजुर।
0: सेवारो हजुर नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: हजुर म सुमी लिम्बू तेह्रथुमबाट।
0: सुमीजी
2: हजुर
0: के छ नि हाल खबर?
2: मेरो खबर एकदम ठिकठाक छ, बिन्दास सकास है। हजुरको के छ, आराम हुनुहुन्छ?
0: एकदमै आरामै छौँ। अनि तेह्रथुमतिर कस्तो छ मौसम?
2: हजुर तेह्रथुमतिरको मौसम सुनाउने भने घाम लागिरहेछ, एकदमै गर्मी छ भन्नुपर्छ है।
0: गर्मी छ है, यता नि एकदमै गर्मी छ भने?
2: हजुर सेम सेम भएछ है।
0: कतिखेर अब फेरि चर्को घाम लाग्यो भने चाहिँ पानी पर्छ होइन? आज चाहिँ त्यस्तो चर्को घाम चाहिँ छैन, अहिले चाहिँ के छ, म चाहिँ भित्र छु होइन। अनि खाना खानुभयो?
2: मेरो खाना भइसक्यो, अनि रेडियो नेपाल सुन्दै फोन ट्राई गर्दा चाहिँ हजुर आउनुभएछ, आज फोन पनि सुरुमै लाग्यो, खुसी लागिरहेको छ है।
0: सायद म आएर होला होइन,
2: सायद हुनसक्छ है।
0: सुमीजीसँग कुराकानी नभएको धेरै भएको थियो नि त, त्यही भएर।
2: हजुर धेरै भएको थियो, आज सुरुमै भेटघाट भयो र कुराकानी भयो।
0: 2 बजे पछाडि पनि आउनु होला नि त?
2: हजुर म प्रयास गर्दैछु है आज, अब एकदमै
0: मजाले गीत गाएर जानु होला। यहाँको भाइ सत्ति नै राम्रो लाग्छ कि, मनपर्छ, मजाले गीत गाउनुहुन्छ कि।
2: थ्याङ्क यू हजुरलाई।
0: ल सुमीजी अब शुभेच्छातर्फ लागौँ।
2: हुन्छ, शुभकामना शुभेच्छा हजुरलाई, प्राविधिक मित्रलाई शुभदिन, शुभदिनको कामना गरे। अनि आशिष लाइन बस्ने ढकाल धर्मराज र आजको दिन जन्मदिन मनाउनु हुने हाम्रो इलामको साथी हुनुहुन्छ कमला मुखिया, उहाँलाई एडभान्समा ह्याप्पी बर्थडे टु यू, जन्मदिनको धेरै धेरै शुभकामना। र जन्मदिनको तयारीमै रहनुहुने मुना मुखिया अनि राजेश कुमार माझी दुवैजनालाई एडभान्समा ह्याप्पी बर्थडे टु यू। एन्जल तस्पिरा राजबान्तवा सृजना मुखिया अनि हाम्रो वरुण चञ्चले हुनुहुन्छ, विवश गुरुङ शिक्षक अनि उर्मिला राई, रूपा राई, विमला याम्फू, सोम कुमारी राई हुनुहुन्छ, उहाँको तर्फबाट वान सेकेन्ड ह्याप्पी बर्थडे टु यु ढिले एडभान्समा भन्न चाहन्छु। अनि धेरै धेरै साथीहरू हुनुहुन्छ, अहिले हाम्रो ओमली सापकोट, साजन महतो, शङ्कर ढकाल हुनुहुन्छ अनि युवराज पोखरेल, रत्न बहादुर थापा, सबैलाई आजको दिन शुभ बितौ, शुभ दिनको कामना गर्दै म छुट्टी छु। नमस्ते।
0: नमस्ते, सुमी लिम्बू हुनुहुन्थ्यो तेह्रथुमबाट। अब अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
3: हेलो नमस्ते, गुड मर्निङ।
0: नमस्ते, गुड मर्निङ हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
3: म भोजुरबाट मेखु राई।
0: मेखुजी के छ नि हालखबर?
3: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, तपाईँको के छ?
0: एकदम ठिक छ। अनि भोजपुरको के छ नि?
3: भोजपुरतिर घाम लागिरहेछ, एकदम गर्मी गर्मी छ भनौँ न।
0: सबैतिर यस्तै हो, गर्मीमा चाहिँ गर्मी हुनै पर्छ होइन, जाडो भयो भने त सक्यो त। गर्मी पनि खानुपर्छ, जाडोमा जाडो पनि खानुपर्छ,
3: त्यही त
0: तब पो जिन्दगीमा मजा आउँछ होइन। मेखुजी
3: हजुर,
0: अनि अरू के गर्दै हुनुहुन्छ हिजो आज?
3: हिजो आज अब पानी परेको छैन, बोरी खाने त्यो बेला चाहिँ भएको हो होइन, खडेरीले गर्दाखेरि अब छैन त पनि भनौँ न.
0: ल हुन्छ मेकुजी, अब सुवेक्षातर्फ लागौँ र छुट्टिनेछौँ.
3: हुन्छ, पछिमा तपाईँ अनि हाम्रो प्राविधिक दाईको दाईसँग बिताउनलाई शुभ दिन, अनि बर्थडे आएर हाम्रो राजेश कुमार माझीलाई बर्थडेको शुभकामना दिन चाहन्छु, अनि क्यारी सफलताको शुभकामना दिनुपर्छ, दीपिकालाई शैक्षिक सफलताको शुभकामना, अनि प्यारी साथी लक्ष्मी राई हुनुहुन्छ, सानो सम्झना अरुण नदी खत्री, अनि हाम्रो धनकुटातिर हुनुहुन्छ बिहानी अनुष्का सर, ट्राई गर्दैछु भन्दै हुनुहुन्थ्यो, उहाँको लागोस् भन्न चाहन्छु, दाजुको दिन शुभसँग बिताउनु होला. अनि राई अझै हुनुहुन्छ, एक्सन ब्राज वरुण चन्द्रले लगाए, धेरैजना साथीहरू हुनुहुन्छ, सङ्गीत राई लगाए सबैलाई शुभ दिन भन्दैछ भाइ.
0: म भाइ भोजपुरबाट हुनुहुन्थ्यो मेखु राई. अब फेरि अर्को मित्रलाई लिन्छौँ. हेलो नमस्कार.
4: हजुर, म आशिष नयन.
0: आशिषजी के छ नि हालखबर?
4: एकदम ठिक छ, कुशल मङ्गल भन्नु पर्यो है, शीतल शीतल छ मौसम, जे रमाइलो छ भनौँ न.
0: रमाइलो घमाइलो भएन भने त जिन्दगी जिन्दगी के जस्तो होला है.
4: हो नि त,
0: वसुन्धारातिरै हुनुहुन्छ कि अन्त?
4: वसुन्धारातिरै छु हजुर अहिले.
0: अफिसमै कि घरमा?
4: अफिसतिरै नै छु, अनि रेडियो सुन्ने मौका परेर यसो सहभागिता.
0: काम छोडेर रेडियो सुन्न थाल्यो है, काम रोकियो भन्नु होला नि.
4: त्यो भन्दा नि काम त गरिरहेको हुन्छ, अब रेडियो पनि सुन्दै, अब यसो सहभागिता भनेको कहिले गर्छौँ. हजुर हजुर
0: आशिषजी एकदमै यहाँ व्यस्त हुनुहुन्छ होइन, जहिले पनि प्रायः चाहिँ काममा छु भन्नुहुन्छ, काममा हुँदा हुँदै पनि यसरी हामीलाई सुनेर साथ दिनुहुन्छ, एकदमै खुसी लाग्छ क्या.
4: हजुर हजुर, व्यस्त नहुनु भने शनिबारतिर मात्रै हो, अरू दिन त अब व्यस्त व्यस्त नै हुन्छु भनौँ न.
0: ल हुन्छ, खुसी लाग्यो आशिषजी, अब हामी शुभेच्छातर्फ लागौँ.
4: विशेष गरी हजुर रेडियो नेपाल इन्टायर टिमलाई नै शुभ दिनको कामना गरेँ, साथी भुवन सुन्दास अनि आज जन्मदिन परेको छ, विशेष गरी कमला मुखिया हुन्छ इलामबाट, कमलाले जन्मोत्सवको अवसरमा धेरै धेरै शुभकामना सम्पूर्ण साथीहरूको तर्फबाट पनि, उहाँ सँगसँगै जन्मदिन मनाउने मुना मुखिया अनि हाम्रो राजेश कुमार माझीलाई नै अग्रिम शुभकामना. म लगायत हाम्रो आत्मीय साथी हाम्रो एक्सन विराट अनि त्यस गरी परुण चञ्चली सुनि लिम्बू ठकाल धर्मराज अनि मानबहादुर मगर दैतङ्क किनार पूर्वी ल्याकसै भूमिका राई तामाङ सरस्वता पोखरेल अनि बहिनी दिल्सा राई अनि नम्रता राई सामराई सहयात्री सरू देवमृ बान्त दियानियम्सका दिलसा नियम्फू बहिनी एलिसा लिम्बू निश्चल निर्मला अनिम अनि रत्नबहादुर थापा अनि नरेन्द्र रिमाल त्यस गरी मनिषा बान्तावा अनि मन्जु थापा प्रवीण मगर निमा शेर्पा अब सबै सबै साथीहरूको तर्फबाट विशेष गरी नाम सुत्ने साथीहरूको तर्फबाट पनि भन्दै छोडि.
0: हस् नमस्कार, आशिष नयन बस्नेत हुनुहुन्थ्यो वसुन्धाराबाट. अब एकजना मित्रसँग हामी कुराकानी गर्नेछौँ र गीत सङ्गीततर्फ लाग्नेछौँ. कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार.
5: हेलो नमस्ते. नमस्कार.
0: नमस्ते नमस्कार, यो मिठो आवाज कहाँबाट कसको होला नि?
5: म भोजपुरबाट वरुण चन्चले.
0: वरुणजी
5: हजुर,
0: आज धेरै साथीहरूसँग कुराकानी हुँदा कस्तो खुसी लागिरहेछ क्या.
5: अब फोन इन कार्यक्रममा त भइहाल्छ नि हुन त.
0: प्राय चाहिँ आज चाहिँ धेरै पहिला कुरा हुँदा साथीहरू चाहिँ आउनुभएको छ, खुसी लागिरहेको छ क्या.
5: हजुर, आज ठ्याक्कै कस्तो समय पनि मिल्यो क्या, अब तपाईँ आउनु भएको रहेछ, अब मेरो नि फोन लाग्यो होइन, अनि त्यही भएर पनि हो क्या.
0: वरुणजी
5: हजुर,
0: अनि यहाँ बसेको ठाउँको हालखबर के छ नि?
5: ठिकै छ दिदी, राम्रै छ. म त भेडा गुठालो सीता जङ्गलतिर.
0: हजुर, साथीहरू पनि हो कि एक्लै?
5: साथीहरू पनि हुनुहुन्छ, आउँदै हुनुहुन्छ, यहाँ गल्ती आइसक्नु भयो.
0: उहाँलाई सबैजना यहाँको साथीहरूलाई चाहिँ एकदमै नमस्कार, शुभ दिन, शुभेच्छा भनिदिनु होला.
5: ए हस् हुन्छ.
0: ल अब हामी शुभेच्छातर्फ लागौँ.
5: विशेष गरी तपाईँलाई अनि प्राविधिक मित्रलाई नै आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि आज जन्मदिन मनाउने एकदम प्यारी सिस्टर हुनुहुन्छ हाम्रो इलाम गजुरमुखीतिर हाम्रो मुना कमला मुखिया, उहाँलाई चाहिँ एकदमै जन्मदिनको धेरै धेरै शुभकामना. तपाईँले चाल्नुभएका थाल्नुभएको हरेक पाइला पाइलामा सफलता मिलोस्, म लगायत मेरो बहिनी हिमा राई अनि हाम्रो आशिष नयन बस्नेत सुमी लिम्बू र ढकाल धर्मराजको साइडबाट एकदमै जन्मदिनको धेरै धेरै शुभकामना भन्न चाहन्छु. अनि त्यसै गरी हाम्रो मुना मुखियाको पनि जन्मदिन आउँदैछ, उहाँलाई पनि एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु. अनि त्यसै गरी मेरो एकदम प्रिय साथी आशिष नयन बस्नेत, बहिनी हिमा राई, प्रवीण मगर अनि भाइ निमा शेर्पा चाहिँ अलिक बिरामी छ, उसलाई चाहिँ एकदम ग्राटोल्छन्, अनि सुमी लिम्बू अनि हाम्रो युक्त प्रसाद श्रेष्ठ दाई, ढकाल धर्मराज, रोमन मुक्तान तामाङ, पूर्वेली आकाश राई हुनुहुन्छ, अनि हाम्रो कला लिम्बू हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो प्रतीक्षा बान्ता हुनुहुन्छ यता उदयपुरतिर अनि त्यसै मेखुराई भोजपुरतिरै हुनुहुन्छ लगायत अब जो जतिले प्रोग्राम सेन्टर बसिराख्नु भएको छ सबै सबैलाई चाहिँ एकदम गुड गुड डे भन्दैछु दिन्छ है बाई बाई
0: वरुण चञ्चले हुनुहुन्थ्यो भोजपुरबाट अब नै हामी कार्यक्रम शुभेच्छाको तर्फबाट राख्दैछौँ एउटा गीत त्यसपछि फेरि यहाँहरूसँग जोडिनै नै छौँ मेलिना राईको सुरमा रहेको यो गीत राख्दैछौँ भने दयाराम दाहालको गीत रचना रहेको छ सचिन सिंहको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: सूचना सन्देशपछि फेरि पनि स्वागत छ। कार्यक्रम शुभेच्छा सुनेर बस्नुहुने सम्पूर्ण मित्रहरूमा, भर्खरै मात्र रेडियो सुन्दै हुनुहुन्छ भने रेडियो नेपालबाट कार्यक्रम शुभेच्छा सुन्दै हुनुहुन्छ। हामी दुई छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ फराक पोखरेल अनि म विद्या चौधरी। यहाँहरू कार्यक्रम शुभेच्छा रेडियो नेपालका साठी प्रादेशिक प्रसारण केन्द्रहरूबाट सुन्दै हुनुहुन्छ भने एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहरूसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम शुभेच्छा सुन्दै हुनुहुन्छ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार।
4: हजुर नमस्कार।
3: नमस्कार हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ?
4: हजुर, म कोशी अञ्चल इटरी सुनसरी जिल्लाबाट युवराज पोखरेल बोल्दैछु। हजुर
3: युवराजी, के छ नि हाल खबर?
4: हजुर हजुर,
3: आरामै हुनुहुन्छ?
4: आरामै छु हजुर, अहिलेसम्म। अनि एक वर्ष पछि हजुरहरूसित भेट हुँदैछ। गर्दा गर्दा सातो पुत्लो भयो र आउँदै गरेको जनै पूर्णियाको उपलक्ष्यमा हजुर लगायत टेक्निसियन साथीलाई कोटि कोटि नमस्कार।
3: ल, हाम्रो तर्फबाट, हामी दुवैजनाको तर्फबाट पनि यहाँलाई एकदमै धेरैभन्दा धेरै नमस्कार अनि शुभेच्छा छ। आराम कुशल हुनुहुन्छ? एक वर्षपछि कुराकानी हुँदैछ।
4: हजुर हजुर, एक वर्ष भन्दा नि बढ्दा
3: भयो,
4: आज लाग्यो।
3: आज लाग्यो है।
4: हजुर,
3: अरू आरामै हुनुहुन्छ? के गर्नुहुन्छ नि यहाँ?
4: हजुर,
3: के गर्नुहुन्छ?
4: के गर्नु हजुर, बसी बसाइ अब काम गर्न सक्दिनँ, घर रुँगेर बसिरहन्छु।
3: घर कुर्नु पनि काम हो नि युवराजी।
4: हजुर, म एउटा अब भन्नु नहुने, आफ्नो बताउनु नहुने, तर पनि दृष्टिबिन गरेँ हजुर, अनि घर रुँगे बस्ने मात्रै हो हजुर।
3: अनि घर कुर्नु पनि त कामै त हो नि युवराजी, होइन र?
4: हजुर हजुर,
3: ल युवराजी आउनुभयो, खुसी लाग्यो। अब शुभेच्छातर्फ लाग्यो।
4: शुभेच्छामा हजुर लगायत टेक्निसियन सरलाई नमस्कार छँदै त्योभरि यो शुभेच्छा लागिरहोस् भन्ने फुलपाती राखेर रा पूजा गर्दछु हजुरहरूलाई। अनि यसै गरी भन्नुपर्दा मेरो सम्झी हुनुहुन्छ मोरङमा शङ्कर ढकाल, रत्नबहादुर थापा, यसरी भोचुरो आउने राजु कटवाल, अनि भाग्यवानी रमिला राई खटाङ, जीवन मनको साथी जीवन कार्क, यसै गरी हजुर रोशन पुलाङ राई मन्जु, अनि तेह्रथुममा हुने सोनी लिम्बू, विराटनगरमा हुने हाम्रो इन्दिरा घिमिरे, यसै गरी सिमुडीमा हुने सुन्ने चौधरी, यसै गरी जति पनि मलाई युवराज, अनि बेलबारीमा हुने हाम्रो हरिमाया मगर अनि मनमाया दाल, जति पनि मलाई युवराज पोखरेल भनेर चिन्नुहुन्छ उहाँहरूलाई शुभेच्छा प्रकट गर्दै जनै पूर्णियाको शुभकामना व्यक्त गर्न बिदा चाहन्छु। नमस्कार।
3: नमस्कार, युवराज पोखरेल हुनुहुन्थ्यो सुनसरीबाट। फेरि अर्को श्रोतालाई लिन्छौ। हेलो नमस्कार।
5: हजुर नमस्कार, गुड मर्निङ सेवनाना।
3: सेवा सेवा हजुर, कहाँबाट बोल्दै हुनुहुन्छ? नमस्कार सर,
5: म इलामको माइकी
3: इलामबाट।
5: एसजी,
3: के छ नि हालखबर?
5: एकदम ठिक नमस्कार सर, मौसमको बारेमा भन्नु पर्ला जस्तो भइरहेको छ हजुर।
3: यताको नि अब आज चाहिँ मौसम खुलेको छ, अहिलेसम्म ठिकठाक छ है, अब एकछिनपछि के हुन्छ थाहा छैन। के गर्दै हुनुहुन्छ अहिले? ल सुभेक्षातर्फ लागौँ।
5: हुन्छ हजुर, मलाई रेडियो नेपाललाई रेडियो नेपाल होलदेखि पनि शुभकामना कार्यक्रम सघाउने सुझाउ र जन्मदिन शुभकामना सही सन्देश रूपमा विद्यार्थी साथीहरूको जन्मदिन कार्यक्रम उहाँहरूलाई जन्मदिन कलामा सघाउने विद्यार्थीजी भन्छन् कृपया शुभकामना सही सन्देश। बहिनीहरू मन्दिर मुखिया लामा हुनुहुन्छ सुनसरी राई, अनि चौकातिर पवित्र राई, भेषपुरतिर हुनुहुन्छ उर्मिला राई, शर्मिला चोखाङ, धनकुटातिर हुनुहुन्छ गरिमा बान्ता राई, रूपा राई, अनि पाँचतिर हुनुहुन्छ तारा साउँछ भाइलाई पनि सुझाउँ, अनि रामेछापतिर हुनुहुन्छ अङ्कित श्रेष्ठ, अनि लगायत लगायत धेरै नै साथीहरू सम्पूर्ण साथीहरूलाई
3: बाबाई नमस्कार। एसबी राई हुनुहुन्थ्यो इलामबाट, फेरि अर्को श्रोतालाई लिन्छौँ। हेलो नमस्कार।
6: हेलो नमस्ते। नमस्कार
3: नमस्ते। नमस्कार हजुर, स्वागत छ कार्यक्रम शुभेच्छामा।
6: हजुर धन्यवाद हजुर।
3: आरामै हुनुहुन्छ?
6: आराम कुशलै छु। आज रिता म्याडमको अनुपस्थितिमा हजुरको आगमन भइरहँदाखेरि
3: एकदमै
6: शुभेच्छा कार्यक्रम कति रमाइलो।
3: नाम चाहिँ भनौँ कि
6: सधैँ रमाइलो हो, हामी कामना गरौँ होइन शुभेच्छामा।
3: एकदमै ठ्याक्कै म नाम चाहिँ एकदम मनमा आइरहेको छैन, मुखमा चाहिँ आइरहेको छैन कि हजुरको।
6: सुन्नुहुन्छ, हामी श्रोताहरूसँग कुराकानी गर्ने एउटा जुन झमर्को गरेर आज हजुरको आगमन भइरहँदाखेरि हामी श्रोता पनि तछड मछड गर्दै फोन गरेर आएका छौँ होइन। मटङ्क किराँत
3: गेस गरेको थिएँ है। अहिले कहाँ हुनुहुन्छ ठ्याक्कै भन्नुपर्दा?
6: अहिले पूर्वतिरै छु।
3: पूर्वको कहाँनिर ल भन्नुहोस् त?
6: पूर्व सुनसरी।
3: सुनसरीको कहाँनिर? हाम्रो पराक्षरले इटहरी पनि कहाँनिर भन्दै हुनुहुन्छ के, त्यही भएर।
6: ए हजुर, इटहरी उपमहानगरपालिका वडा नम्बर 3।
3: तिनमा चाहिँ अब टङ्कजीको आसपासमा जो जतिजना हुनुहुन्छ, टङ्कजीलाई चाहिँ मैले अब भेटेँ यहाँनिर हुनुहुन्छ भनेर सुन चाहिँ महसुस गर्दै हुनुहुन्छ है, त्यहाँ चाहिँ जतिजना रेडियो सुन्दै हुनुहुन्छ।
6: हो सुनसरी इटहरी पूर्वको एउटा भनौँ न जक्सन, हामी मेची
3: टङ्कजी उता सुदूरपश्चिम हुनुहुन्थ्यो क्या अरे, यहाँ चाहिँ
6: अस्ति गएको थिएँ नि।
3: अनि कहिले फर्किनु भयो नि महेन्द्रनगरबाट?
6: लगभग भयो नि 10-11 दिन भन्दा बढी भइसक्यो।
3: अब कहिले फर्किने कि यतै हो अब?

0: भाषाले पनि
1: हो, भाषा अलिकति समस्या यता हुन्छ, डोटेली भाषा चल्छ पहाडतिरको समुदायले बोल्ने, यतातिर अब डोटी अछाम अनि बझाङ बाजेरातिरका अनि यता बैतडी दार्चुलातिरको अलिकति फरक फरक रहेछ। यहाँ पनि डोटेली भाषा अन्तर्गत पनि तपाईँको बैतडी भनौँ न त्यो क्षेत्रमा बोलिने बैतडी र यो भनौँ न दार्चुलाको लगभग मिल्न जाने डोटी अछामदेखि लिएर यो डोडेलासम्म अलिकति फरक अलिकति लवज त्यस्तो सुनिन्छ होइन। धेरै साथीहरू हुनुहुन्छ नि त मेरो आफन्त इष्टमित्रहरू साथी सङ्गीहरू त्यो हिसाबले पनि उहाँहरू बोलेको सुन्छ अलिकति फरक फरक छ, अलिकति लवज फरक हो कि के हो भन्दाखेरि
0: हजुर
1: हजुर
0: हजुर। अनि टङ्कजी महेन्द्रनगरमा बस्नु भएको छैन, नजिकै चाहिँ महेन्द्रनगरमा चाहिँ झोलुङ्गे पुल छ महाकाली नदीमा,
1: म पुगेको छु झोलुङ्गे पुल करिब भनौँ न झोलुङ्गे पुलभन्दा माथि एउटा भाइरल पुल पनि छ नि त होइन, पक्की पुल दोधारा चाँदनीसँग जोडिने,
0: म चाहिँ त्यहाँ गएको छैन होइन, अब कुनै समय म त्यहाँ महेन्द्रनगर चाहिँ स्कुल पढ्ने बेला त्यही 8-9 पढ्ने बेला गएको थिएँ म।
1: ए हजुर महेन्द्रनगर जानु होला नि तपाईँको क्षेत्र हो होइन,
0: फ्यामिली टुरमा गएको थिएँ होइन, अब त्यतिखेर बच्चामा त अब हिँड्न पर्यो भनेर हामी चाहिँ रिसाइरहेको के
1: हजुर। ए त्यो बेला त
0: तर त्यहाँ अब जब त्यो चाँदनी दोधारामा जुन पुल छ महाकाली नदीमा होइन त्यो पुलमा पुगेपछि छुट्टै आनन्द आएको थियो कि।
1: ए हजुर हजुर आउनु नि हजुरको त आफ्नै क्षेत्र हो होइन, त्यो ठाउँ म त धेरै पटक पुगेको
0: अब हाम्रो फेरि छुट्टै प्लानिङ भन्दैछ साथीहरूसँग होइन, बढी के अरे बढी मालिकासम्म पुग्ने चाहिँ प्लानिङ छ, अब कहिले हुन्छ
1: बढी मालिका त अनि हिजो आजसम्ममा पुगिसक्नु पर्ने हो नि त होइन।
0: हो एकदमै अब यता अलिकति काम होइन नमिलेर चाहिँ जस खुसी लाग्यो पूर्व यता सुनसरी पुगिसक्नु भएको छ, अब छिट्टै नै फर्किनुहुन्छ होइन सुदूरपश्चिममा चाहिँ आग्रह गर्छु।
1: अनि हजुर त सुदूरपश्चिमतिरको सबै ठाउँ पूर्वतिर पनि त आउनु पर्यो नि त,
0: यता पहिला चाहिँ आफ्नै ठाउँतिर घुमेर भ्याउनु पर्यो पश्चिम एरिया होइन, त्यसपछि
1: पूर्वतिर
0: एकदमै आज ताप्लेजुङको मैले ऊ हेरिरहेको थिएँ कि डक्टर शशाङ्कको उसमा युट्युबमा हेरिरहेको थिएँ कस्तो राम्रो ठाउँ रहेछ कि, त्यो पनि बढी मालिका टाइपकै ठाउँ रहेछ, त्यो ठाउँमा जानु मन लाग्छ।
1: अहिले
0: चाहिँ उहाँ त्यो ठाउँमा हुनुहुन्छ होइन, एकदमै डेन्टिस्ट उहाँ चाहिँ
1: त्यो ठाउँमा म पुगेको छु होइन,
0: पूर्व एकदमै राम्रो छ, हाम्रो बिमला राईले कुरा गर्नुहुन्छ के अनि हाम्रो पराग सरले कुरा गर्नुहुन्छ, त्यही पराग सरले त्यही भएर चाहिँ सुनसरीको पनि कहाँनिर सोध न भन्दै हुनुहुन्थ्यो, त्यही भएर सोधे।
1: ए बिमला राईले सोध्नुभएको धनकुटाकै अनि म पनि सहित भूमि धनकुटातिर छु नि त, अनि लगभग हामी हाम्रो छोरी चेली हाम्रो बिमला राईले मात्र मैले भनेको होइन कि हजुर पनि हो एउटा होइन
0: पश्चिम धेरै साथीहरू कुर्नु भयो गुनासो गर्नुहुन्छ
1: आज माङ्सेबुङ गजलमुखी इलाम निवासी बहिनी कमला मुखियाको जन्मदिन परेको छ अनि कमला मुखियाले जन्मदिनको शुभकामना शुभेच्छा मार्फत एकदम उत्तर उत्तर प्रगतिको कामना हरेक हरदम समय शुभ रहोस् भन्ने कामना गर्न चाहन्छु। अनि 12 गते मुना मुखियाको पनि परेको छ अघि, मुना मुखियालाई पनि जन्मदिनको शुभकामना र अमित किराँत भाइ मनमैजुर काठमाडौँतिर रहेछ स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। त्यसपछि हाम्रो विमल याम्फरे भेटा धनकुटातिर चक्रबान्त ओराई आमचोक भोजपुर अनि वरुण चञ्चले भोजपुरतिरै हुनुहुन्छ, सबै कार्य सफल होस्। हाम्रो आशिष 9% वसुन्धरा काठमाडौँ अनि निमा शेर्पा भाइले ससुराको कामना होइन, सबै सबैलाई सुमी लिम्बू ग्राम सरोज सुसाराले पनि गगन तेह्रथुमे झापातिर हुनुहुन्छ, सबै सबैलाई शुभ रहोस् भन्ने कामनासँगै स्काई नबी इलाम बजारतिर कार्य सफलताको शुभकामना भन्दै छुट्टिन्छु। नमस्ते
0: नमस्ते। टङ्क किराँत हुनुहुन्थ्यो सुनसरीबाट, अलिकति बढी कुरा गरे होइन, उहाँ चाहिँ सुदूरपश्चिम बस्नुहुन्छ, पूर्वमा उहाँको घर रहेको छ अनि उहाँको चाहिँ एकदमै मनपर्छ, म पूर्वको भए पनि उता सुदूरपश्चिमको भाषा संस्कृति खानपिन मनपर्छ भनेर भन्नुभएको थियो कुनै समय कुनै दिन, त्यसपछि थोरै चाहिँ यहाँहरूलाई चाहिँ उहाँको अनुभव सुनाइदिन मन लागेर अलिकति बढी टाइम लिएको, त्यसमा चाहिँ अन्यथा नलिदिनु हुन हामी अनुरोध गर्न चाहन्छौँ र कोही श्रोतालाई फेरि पनि लिन्छौँ। हेलो नमस्कार,
2: गुड मर्निङ, नमस्ते दी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?

0: अमृताजी,
1: हजुर,
0: के छ नि हालखबर?
1: मेरो खबर एकदम ठिक छ, राम्रो छ। दिदी हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। बर्दिवासमा एकजना मेरो साथी हुनुहुन्छ रेडियो नेपालमा, नम्रता।
1: हजुर,
0: तपाईँको नाम सुनेर उहाँको याद आयो। म रेडियो नेपाल यता आएँ, उहाँ चाहिँ उता बर्दिवासतिर लाग्नुभयो। छोटो समयमा हामी चाहिँ एकदमै अलि नजिकीका थियौँ, होइन? अर्को पनि हुनुहुन्छ राजकुमारीजी, उहाँलाई पनि सम्झिन चाहेँ। नम्रताजी, खोटाङको हालखबर के छ? ल भन्नुहोस्।
1: खोटाङको खबर एकदमै गर्मी गर्मी छ, घाम लागिसक्छ, भन्नुपर्छ दि।
0: गर्मी छ है जताततै?
1: हजुर हजुर,
0: अझ एकदमै नेपालकै सबैभन्दा गर्मी हुने ठाउँमा बस्ने होइन जति पनि साथीहरू हुनुहुन्छ उहाँहरूको हालत कस्तो भयो होला, इमेजिन गर्नुहोस् त एकपटक। यहाँ त मलाई होइन काठमाडौँमा चाहिँ अहिले चाहिँ मलाई गर्मी महसुस हुन्छ। सुरुमा म काठमाडौँ आउँदाखेरि यहाँ सरहरू होइन पराग सरहरू स्पेसली यहाँ गर्मी कस्तो गर्मी भयो आज भन्नुहुन्थ्यो मिनरमा म्यामहरूले होइन, अनि मलाई चाहिँ गर्मी छ र छैन भन्थे कि, किनकि म त नेपालको सबसे गर्मी हुने ठाउँमा जन्मेको हुर्केको मान्छे हो नि त, त्यही भएर चाहिँ खासै गर्मी महसुस हुन्थेन, तर आजभोलि चाहिँ अब यता बसेर बानी लगाएको होला। अनि नम्रताजी, गर्मीमा चाहिँ यहाँ के गर्नुहुन्छ त? गर्मी भयो भने गाह्रो हुन्छ नि त। पानी पिउनु पर्यो प्रशस्त मात्रामा होइन? ल हुन्छ, आउनुभयो खुसी लाग्यो। अब हामी शुभेच्छातर्फ लागौँ।
1: हुन्छ, फर्स्ट अफ अल अटलाटिक मिसमा रहने दाईलाई पनि आजको दिन शुभ दिन दिँदै सर्न चाहिँ आगामी दिनमा जन्मदिन मनाउनु हुने साथी राजेश कुमार माझीलाई ह्याप्पी बर्थडे टु यु भन्न चाहे मेरो साथीहरू सेना सचिव सर राम्रो आशिष नयन गगन तेरो थुमे कान्छा अनि चक्र बान्तावा त्यसै गरी राजेश कुमार माझी अमर चामलिङ टाइटल ट्र्याक अनि शेखर प्रसाद श्रेष्ठ अनि आरेमिका राई लगायत जति मेरो नामसँग परिचित हुनुहुन्छ सम्पूर्णलाई अरू नदी सप्री दाईलाई पनि भन्दा सुनाइ।
0: नम्रता राई हुनुहुन्थ्यो खोटाङबाट, एकदमै मजाले शुभेच्छा दिएर गइसक्नु भएको छ। फेरि हामी अर्को मित्रलाई लिन्छौँ। हेलो, नमस्कार।
2: हजुर नमस्ते, नमस्कार, गुड मर्निङ।
0: नमस्ते, नमस्कार, गुड मर्निङ। यो आवाज कहाँबाट, कसको होला?
2: म दोलखाबाट, सङ्गीता लामा।
0: दोलखाबाट,
2: हजुर।
0: सङ्गीताजी,
2: हजुर,
0: के छ नि हालखबर?
2: ठिकै छ, राम्रो छ, रमाइलो छ। हजुरको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। अनि दोलखाबाट निशा लामा हुनुहुन्थ्यो, दिदी बहिनी हो क्या?
2: नै दिदी बहिनी छ होइन, साथी साथी
0: साथी साथी हो नि, हराउनु भयो, उहाँलाई मिठो सम्झना छ।
2: ए, सुनिरहनु भएको छ होला उहाँले पनि।
0: अहिले कहीँ आजभोलि चाहिँ झुक्केर आउनुहुन्छ कि, किन हो खै, कामको व्यस्तता पनि होला।
2: हजुर,
0: अनि सङ्गीताजी के गर्नुहुन्छ यहाँ चाहिँ?
2: खासै केही पनि गर्दिनँ, घरैसी काम नै हुँदै।
0: घरैसी काम गरेर बस्यो होइन, घरैसी काम झन् कति धेरै हुन्छ नि, सकिँदैन।
2: हजुर हजुर,
0: कहिले पनि नसकिने काम घरैसी हो है।
2: हजुर।
0: सङ्गीताजी अरू के छ, सब ठिकठाक हुनुहुन्छ?
2: सबै ठिकै छ दि, यताको त सबै।
0: ल, शुभेच्छातर्फ लागौँ।
2: हुन्छ, हजुरलाई नै शुभ दिन भन्छु, अनि रेडियो नेपाल अल स्टाफहरूको लागि पनि शुभ दिन भन्छु, अनि घर परिवार सबैजनालाई शुभ दिन, अनि मेरो नेम र भोइसबाट जो जो साथीहरू हुनुहुन्छ उहाँहरूलाई सबैलाई सम्झना शुभ दिन भन्दै छुट्टी सुनाउँछु।
0: नमस्ते बाबा, सङ्गीता लामा हुनुहुन्थ्यो दोलखाबाट। फेरि अर्को श्रोता आइसक्नु भएको छ शुभेच्छाको लागि। हेलो, नमस्कार।
3: हेलो हजुर, नमस्कार।
0: नमस्ते, नमस्कार।
3: नमस्ते,
0: नमस्ते, रेडियो नजिकै छ हो, मलाई सुन्दै हुनुहुन्छ भने रेडियोको भोल्युम थोरै कम गरेर अलिकति पर राखिदिनुहोस् न। यो आवाज चाहिँ एकदमै नजिकबाट चिनेको हो, बट नाम चाहिँ अलिकति गाह्रो पर्यो है मलाई। सृजनाजी, तपाईँको बर्थडे भन्दै हुनुहुन्थ्यो हो?
3: हजुर हजुर।
0: ल, एकदमै जन्मदिनको एकदम धेरै भन्दा धेरै शुभकामना छ यहाँलाई। ए, कमला मुखियाले सुन्दै हुनुहुन्छ भने ल। अनि सृजनाजी के छ नि, कुन ठाउँबाट, कुन ठाउँबाट सृजनाजी? हस् हस्,
3: रेडियो नेपाल टिमको लागि टेक्निसियन उहाँको लागि आजको फोन होला कार्यक्रम भावना अहिले आज एकदम यता इलामतिर हुनुहुन्छ कमलामा खेल मान्छेले जानु देखिनु होला
0: लगायत सबैलाई है त सृजनाजी
3: स्पेसल मेरो साथीहरूलाई
0: सृजना मुखिया हुनुहुन्थ्यो तर उहाँको ठाउँको नाम चाहिँ अलिकति बुझ्न असमर्थ भयौँ. उहाँको आवाज काटिएर आइरहेको पनि थियो नेटवर्कको समस्याले गर्दा होला सायद होइन. सृजनाजी माफ गर्नुहोला. अब अन्तिम मित्रलाई हामी स्वागत गर्छौँ कार्यक्रम शुभेच्छा. त्यसपछि आजको बसाइबाट हामी छुट्टिनेछौँ. कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार.
4: नमस्ते.
0: नमस्ते हजुर, कहाँबाटको बोल्दै हुनुहुन्छ?
4: म चितवनबाट तिलक अधिकारी.
0: तिलकजी
4: हजुर भन्नु
0: के छ नि हालखबर?
4: सबै ठिक छ, यता रमाइलै छ चितवनतिर.
0: चितवनतिर रमाइलै छ है? रमाइलो चाहिँ हुनै पर्छ क्या जीवनमा जे जस्तो भए पनि होइन.
4: हजुर जिन्दगीमा रमाइलो बाहेक अरू के नै छ र?
0: एकदमै, हामी जस्तो सुकै परिस्थितिमा भए पनि हामी रमाइलो गर्न चाहिँ खुसी हुन छोड्नुहुन्न
4: हजुर
0: होइन. तिलकजीले आउनु भयो, छोटो समय छ, हामी शुभेच्छातर्फ लागौँ.
4: अब म आज तपाईँसँग पहिलोचोटि बोल्दैछु, अर्कोचोटि तपाईँलाई यही मङ्गलबारको दिन म शुभेच्छा राख्छु है. ट्राई गरेको थिएँ, लागिहाल्यो. अनि तपाईँलाई चौधरी विद्या चौधरी हुनुहुन्छ होइन?
0: एकदमै
4: हुन्छ. म अर्कोचोटि कन्ट्याक्ट गर्छु. सम्पूर्ण रेडियो नेपालका जति पनि त्यहाँ कर्मचारीहरू हुन्छ उहाँहरू सबैलाई सम्झेको छु. सबभन्दा पहिला म सीताराम चाचुरियालाई सम्झिन चाहन्छु अनि यहाँहरूलाई पनि सम्झिन चाहन्छु है. अनि मेरो घर परिवार मामाली
0: सबैलाई
4: सबैलाई ओके हजुर. थ्याङ्क यू, गुड
0: बाई. तिलक अधिकारी हुनुहुन्थ्यो चितवनबाट. यहाँहरूसँग धेरै कुराकानी गफगाफ गर्न मन थियो तर समयले आजलाई यति नै भनिसकेको छ. समय एकदमै बलवान छ, त्यसकारण समयको महत्त्व चाहिँ तपाईँ हामी सबैजनाले बुझ्न जरुरी छ भन्दै होइन. गीत बजिसकेको छ हिमाल सागर अनि चौधरीको ईश्वरमा रहेको गीत राखेका छौँ भने गीत रचना सङ्गीत रहेको छ विमल अधिकारीको. यो गीत पछिकै सूचना सन्देश सुन्न सक्नुहुनेछ. मध्याह बाह्र बजे सुन्नुहुनेछ समाचार. प्रविधि संयोजनमा मेरो आवाज यहाँको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र पराग पोखरेललाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छु. जो जसको फोन लागेन अर्को साता पक्कै पनि फोन लाग्नेछ, नरिसाइदिनु होला र गुनासो पनि नगरिदिनु होला भन्न चाहन्छौँ. र जो जति चाहिँ मजाले सुनेर साथ दिनुभयो उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ. जतिजना सहभागिता जनाउनु भयो उहाँहरूलाई पनि एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ. यहाँहरूसँग फेरि पनि 2020 फेरि भेट हुनेछ कार्यक्रम स्वर साधनामा. अहिलेलाई भने म विद्या चौधरी कार्यक्रम शुभेच्छाबाट बिदा हुन्छु. नमस्कार, शुभ दिन.

यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको आज दिउँसो 1 बजेका लागि तय गरिएको बैठक स्थगित भएको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी स्थगित गरिएको संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौनिक शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका

क्यानाडाली सामानमा 50% शुल्क लगाइसकेको छ। त्यसको जवाफमा क्यानाडाले पनि आगामी सेप्टेम्बर 8 अमेरिकी वस्तुमा प्रतिशोधात्मक शुल्क लगाउने घोषणा गरेको छ। रेडियो नेपालबाट मध्याह 12 समाचार सकियो। समाचारको अर्को बुलेटिन 1 सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

जीवनप्रतिको आशा, भरोसा र विश्वास जीवनको कला सिकाउने एउटा आधार हो। सकारात्मक सोच, विचार र व्यवहार दुःख र आपदको आँधीबाट सुख र सफलताको शिखर चुम्न सिकाउने आधार हुन्। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख। हामीले हरेक साता मङ्गलबार मध्याह बाह्र बजेको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच, सुखको खोज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा आउनु स्वागत गर्छु। प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। सताभरको पर्खाइमा फेरि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा तपाईँ हाम्रो भेट भएको छ। कहाँ कता हुनुहुन्छ, जहाँ जता रहनुहोस्, फेरि पनि हामी एउटा राम्रो सकारात्मक अपेक्षा राख्छौँ। सुरक्षित रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। जीवन हामीले पाएको अनमोल उपहार हो। यो जीवनका हरेक पललाई उमङ्गका साथ, उत्साहका साथ व्यतीत गर्नुहोस्। दिनपछि रात, उज्यालोपछि अँध्यारो, उकाली ओह्राली जीवनका घाम छाया यी सब आउँछन् जान्छन्। कुनै पनि पललाई हामीले रोकेर रोक्न सक्दैनौँ, न दुःखलाई न सुखलाई। यसो भने हरेक यात्रामा किन डराउने, किन रोकिने? बस मस्त भएर जीवनको यो दिनचर्यालाई सकारात्मक सोच व्यवहारसँगै ऊर्जावान बनाउने नि होइन र हो भने आज कार्यक्रम जीवन सुखमा यस्तै एक कर्मनिष्ठ व्यक्तित्वको जीवनीपन्नालाई हामी पल्टाउनेछौँ।

उसले व्हील चेयरमा सङ्घर्ष गरेर 300 बढीलाई आफ्नो खुट्टामा हिँड्न सक्ने बनाए। उद्यमी धीरज कुमार अग्रवालको जीवनीलाई आज हामी यहाँहरूमाझ राख्नेछौँ र यहाँहरूमाझ राख्नेछौँ आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा लोकप्रिय युवा गायक राज सिग्देलको स्वरमा स्वरबद्ध केही गीत सौगात जसलाई हामीले रोजेर छानेर ल्याएका छौँ। आजको यो साङ्गीतिक यात्राको सुरुवात गर्दैछौँ यो मिठो गीत सौगातबाट। राज सिग्देलको स्वरमा रचना पुरुषोत्तम ढुङ्गेलको, सङ्गीत रहेको छ चण्डी प्रसाद काफ्लेको। कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अबको केही समय हामीसँगै रहिदिनको लागि आत्मीय आग्रह पनि गरे है त।

0: ऊ जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। कोही जितेर हार्छन्, कोही हारेर जित्छन्। जितमा मनमा एउटा सन्तुष्टि हुनु पर्यो, होइन बस यति भए पुग्यो। जित र हार, कहिले त हारले पनि जित गराइरहेको हुन्छ। यो जित र हारको कुरा गर्दाखेरि हाम्रो युवाहरूको कुरा गर्न मन लागेको छ। युवाहरूको कर्ममा देशको भविष्य हुन्छ भन्छन्। युवाको सफलतामा देशको भविष्यलाई उचाइतर्फ अगाडि बढाउने एउटा शक्ति हुन्छ। त्यही शक्ति अहिले हाम्रो आवश्यकता बनेको छ र त्यो आवश्यकतालाई हामी खोजिरहेको छौँ। यो खोजीमा कैयौँ हाम्रा यस्ता युवा पुस्ता हुनुहुन्छ जसले आफ्नै थातलोमा रहेर, जन्मभूमिमा रहेर देशकै लागि केही गरिरहनु भएको छ। कहीँ न कतैबाट टेवा पुर्याउने, योगदान दिने र आउने सन्ततिलाई भविष्यको उज्जवल भविष्यको बाटो देखाउन तत्पर हाम्रा तमाम ती युवाहरूलाई हामी सम्मान गर्छौँ। ती युवाप्रति हामी आभारी छौँ। त्यस्तै एक युवाको सफलताको प्रसङ्गलाई आज हामी सुनाउन लागेका छौँ। अनलाइन खबरले केही समय अगाडि मात्र सफल 40 मुनिका 40 युवाहरूको छनौट गरेर सम्मानित पनि गरेको थिए। त्यही सम्मानित हुन सफल एक युवाको सफलताको प्रसङ्गलाई आज हामी यहाँहरूमा सुनाउन लागेका छौँ, जसले व्हील चेयरमा सङ्घर्ष गरेर 300 बढीलाई आफ्नो खुट्टामा हिँड्न सक्ने बनाए। यो कस्तो मिठो संयोग भनेको छ है। त्यही युवा उद्यमी हुनुहुन्छ धीरज कुमार अग्रवाल। 2062-63 भएको आन्दोलनको हुलमुलमा छतबाट खसेर मेरुदण्ड र खुट्टामा गम्भीर चोट लाग्यो उहाँलाई। व्हील चेयरमा स्कुल धाएर उहाँले कक्षा 10 पढ्नु भयो, तर पढाइ अगाडि बढाउन सक्नु भएन। उहाँको लगन र समर्पणले खडा भएको कम्पनीले भने आज वर्षमा अरब रुपियाँको कारोबार गर्छ भने 300 बढी श्रमजीवीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाएको छ। हो नि त, जीवन सम्भावनाले भरिएको छ। हाम्रो पैताला मुनि हरेक पाइलामा सम्भावना लुकेको छ। बस हेर्न जान्नु पर्यो, अठोट हुनु पर्यो, लगनशील हुनु पर्यो र काममा निरन्तरता दिनु पर्यो, अनि त्यो काममा मन खुसी हुनु पनि सक्नु पर्यो। सकिन्छ नि, यही सकिन्छ है भन्ने सन्देश दिन सफल उद्यमी धीरज कुमार अग्रवालले कसरी अरब रुपियाँको कारोबार र 300 बढी श्रमजीवीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु भए त, यो प्रसङ्गलाई हामी यहाँहरूमा आज राख्ने नै छौँ। अहिलेको लागि भने फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा अर्को एउटा साङ्गीतिक भेट यहाँहरूमा आज राख्दैछौँ, जसलाई हामीले रोजेर छानेर यहाँहरूमा आज ल्याएका छौँ। रचना रहेको छ भरत बमको सङ्गीत, चिरन पुनको, फेरि पनि लोकप्रिय युवा गायक राज सिंहदेलको स्वरमा सुरबद्ध युगीती सौगात। यो समय कार्यक्रम जीवन सुख सुनिरहनु भएको यहाँहरूको लागि
1: हरेस खाए लक्ष्य भेटिँदैन, लक्ष्य भेटिँदैन।

निराश हुनुहुन्न साथी हरेस खानुहुन्न, निराश भए हरेस खाए लक्ष्य भेटिँदैन। यो गीतसँग ठ्याक्कै मिल्छ उद्यमी धीरज कुमार अग्रवालको जीवनी, जसले व्हील चेयरमा सङ्घर्ष गरेर 300 भन्दा बढीलाई आफ्नो खुट्टामा हिँड्न सक्ने बनाए। धीरज कुमार अग्रवालको जीवनी पढिसकेपछि कतिले पढ्नुभयो होला, कतिले सुन्नुभयो होला, नसुन्नु भएको र नपढ्नु भएकोहरूलाई पनि एकचोटि यी युवाको जीवनी सुनाउन असाध्यै मनमा हुटुटी थियो र त्यही हुटुटीलाई आज कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा पल्टाइरहेको छौँ, सुनाइरहेका छौँ। एउटा जिन्दगीले जिन्दगी नै सक्यो कि भनेर भन्दा सम्भावनाको अर्को उज्यालो हामीमा आज रहन्छ नै, बस त्यो उज्यालोलाई हेर्न जान्नु पर्यो, पछ्याउन जानु पर्यो, त्यो उज्यालोसँगै पाइला अगाडि बढाउने आँट हुनु पर्यो। हो त, एउटा चञ्चल बालक केही उमेरको कारण, केही स्वभावको कारण, तर कक्षा 6 पढ्दा पढ्दै धीरजले एउटा भयानक दुर्घटना भोग्नु पर्यो। उनको जिन्दगीमा ठुलो वज्रपात ल्यायो। देशमा गणतन्त्र ल्याउन 2062-63 आन्दोलन चलिरहेको थियो। परासीका धीरज कुमार अग्रवाल आन्दोलन हेर्न घरको छतमा पुगेका थिए। आन्दोलनकारी भगाउन प्रहरीले प्रहार गरेको अश्रु ग्यास उनको घरको छतमा नै खस्यो। भागा भाग भयो। भाग्ने क्रममा धीरज छतबाट खसे र गम्भीर घाइते भए। टाउको मेरुदण्ड र खुट्टामा गम्भीर चोट लाग्यो। उनी मृत्युको मुखमा पुगेका थिए। डाक्टरले भनेका थिए यो बच्चालाई केही गरी बचाउन सकियो भने पनि खुट्टा चाहिँ चल्दैन है। चिकित्सकहरूले अथक प्रयास गरे। त्यो प्रयासबाट उनले पुनर्जीवन पाए। तर लामो उपचार र थेरापीपछि उनी व्हील चेयरको सहारामा जिउन सक्ने भए। हो, उनी अहिले पनि व्हील चेयरमै हिँड्छन्। तर उनको लगन र समर्पणले खडा भएको उद्योग व्यवसायले अहिले करिब 300 श्रमजीवीलाई आफ्नै खुट्टामा हिँड्न सक्ने बनाएको छ। यो कसरी सम्भव भयो त? कक्षा दस कक्षा पढ्दै उनको त पढाइ रोकिएको थियो, औपचारिक कक्षा 10 मात्र। तर यो 10 उनले जिन्दगीको एउटा मूल मन्त्र बनाए। त्यो कसरी होला? त्यो असाध्यै रोचक प्रसङ्ग छ। एउटा गीत सौगात सुनाएपछि यो प्रसङ्गलाई यहाँहरूमाझ राख्नेछौँ। गीत पनि धीरजकै जीवनसँग मिल्दो हामीले राखेका छौँ। भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो। फेरि पनि हामी यहाँहरूमा आज राख्दैछौँ लोकप्रिय युवा गायक राज सिग्देलको स्वरमा रहेको यो अर्को गीत सौगात।

रामकुमार आचार्यको रचना अनि बिबी अनुरागीको सङ्गीतमा राज सिंहदेलको स्वरमा रहेको यो गीत सौगात हामीले यहाँहरूमा सुनायौँ। भिन्न भिन्न भोगाईको रचना हो गीत मेरो, गला गला गम्खिएको गहना हो गीत मेरो। यो मिठो गीत सौगातसँगै फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा पुनः एकपटक यहाँलाई स्वागत गर्छु। प्रविधितर्फ साथ दिइरहनु भएको छ हामीलाई पराग पोखरेलले र तपाईँहरूको साथमा छु म चन्दा विष्ट। रेडियो नेपाल सुनिरहनु भएको छ भने कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा हुनुहुन्छ र आजको यो साङ्गीतिक यात्रामा हामीले एक युवा उद्यमीको कर्मनिष्ठ र सफलताको यो प्रसङ्गलाई यहाँहरूमा आज राखिरहेको छौँ। उद्यमी धीरज कुमार अग्रवालको, जसले व्हील चेयरमा सङ्घर्ष गरेर 300 बढीलाई आफ्नो खुट्टामा हिँड्न सिकाए, उनको यो जीवनीलाई आज सुनाउन मन लागेको छ। प्रेरक प्रसङ्ग बनाएर फेरि पनि अलिकति दोहोऱ्याउन चाहे अब पनि उहाँको जीवनीको यो प्रसङ्ग असाध्यै रोचक छ, यहाँहरूमा आज राख्न लागेको छु। एउटा चञ्चल बालक 6 क्लास पढ्दै गर्दा एउटा भयानक दुर्घटनामा पर्ने र त्यसपछि व्हील चेयरको एउटा जिन्दगी भयो। दुर्घटनापछि धीरजले कक्षा 7 को परीक्षा स्कुल लगाई घरमै बसेर दिए। कक्षा 8 देखि 10 कक्षासम्म व्हील चेयरको सहायतामा विद्यालय धाएर अध्ययन गरे। त्यसपछि के हो त सुनौ, के भयो भने कक्षा 10 नै औपचारिक शिक्षाको अन्तिम खुड्किलो बन्यो। 10 कक्षाभन्दा बढी पढ्न मन हुँदाहुँदै, पढाइ राम्रो हुँदाहुँदै पनि परिस्थिति बाधक बन्यो। उच्च शिक्षाको लागि परासी छोड्नलाई उनलाई हेरचाह गर्न थप 1 सँगै जानु पर्थ्यो। परिवार धर्म सङ्कटमा परेको थियो त्यति बेला। उनलाई अहिले पनि सम्झना छ, परिवारमा अपाङ्गता भएका सदस्य धीरज मात्र थिएनन्, उनका बुवा पनि यस्तै शारीरिक समस्यासँग जुधिरहेका थिए। धीरज उच्च शिक्षा पढ्न बाहिर जाँदा आमा पनि सँगै जानुपर्ने हुन्थ्यो, जसले गर्दा घरमा बुवा एक्लै हुनुपर्ने हुन्थ्यो। र परिस्थिति कस्तो भने बुवाको डन्डी र सिमेन्टको खुद्रा पसलले परिवारको खर्च धन्न धन्न चलिरहेको थियो र बुवाले कमाएको सबै पैसा एक त धीरजको उपचारमै सकिँदै गएको थियो। पढाइमा अब्बल हुँदाहुँदै पनि धीरज जिन्दगीसँग आत्मसमर्पण गर्ने बाटो मोडेर भए पनि अघि बढ्ने एउटा दुसाहमा थिए र उनले त्यति बेला एउटा निर्णय लिए, बाटो मोड्ने, पढाइको अध्ययनको बाटोलाई मोड्ने, पढाइ छाड्ने निर्णय गरे। तर अनौपचारिक र सो अध्ययनलाई निरन्तरता दिँदै उनले एउटा व्यावसायिक कम्पनी स्थापना गरे, 10 ग्रुप। यो 10 ग्रुपसँग उनको जीवन जोडियो। कम्पनी स्थापना गर्दा नाम राख्दा उनले साइत हेराएनन्, उनले आफ्नै विवेकको प्रयोग गरे। 10 शब्द उनले आफ्नो औपचारिक शिक्षाको सबैभन्दा माथिल्लो बिन्दु अर्थात् कक्षा 10 सापट्टि लिए। यो नामले उनलाई आफ्नो लगनमा अझ प्रतिबद्ध बनाए, किनकि 10 क्लाससम्म मात्र पढ्न पाए। पढाइमा अब्बल हुँदाहुँदै पढ्ने परिस्थिति रहेन र उनले आफ्नो कर्मको एउटा आधारै 10 शब्दलाई बनाए। पसलबाट सुरु भएको औद्योगिक यात्रा कहाँसम्म पुगे त यो प्रसङ्ग अझै रोचक छ। बुवाको पसलमा गएको देखेर, पसल चलाएको देखेर हुर्किएका थिए धीरज। सानैदेखि व्यापारमा रहर पनि थियो। बुवालाई शारीरिक समस्या भएको कारणले उनी 4-5 वर्षको उमेरदेखि नै पसलमा सघाउने गर्दै आएका थिए। 9 बजेसम्म पसल सम्हालेर स्कुल जाने र बेलुका 8 बजे आएर पुनः पसलमै खट्ने। दुर्घटनापछि जब उनले पढाइ छाडे, बुवाको त्यही खुद्रा पसललाई होलसेलमा परिणत गरिदिए। जीवनी पढेर वा पढाएर मानिसलाई उद्यमी त बनाउन सकिँदैन नि, होइन? त्यो व्यक्तिको अन्तर मनको अठोटमा रहने यो विषय पनि हो। धीरजले पसल होलसेल बनाउँदा सुरुमा बुवाले असम्मति जनाए, बुवा डराएका थिए। उनको तर्क थियो, खुद्रा पसलमा ग्राहक आफै आउँछन् तर होलसेलको लागि त ग्राहकहरू खोज्दै पसल पसल पुग्नुपर्छ, यो काम गर्न सक्दैनस् बाबु भनेर सम्झाए। तर धीरजले आफ्नो अवस्थालाई कमजोरी होइन सफलताको श्रेणी मान्नुपर्छ भनेर अठोट बोके। उनी गाडी भाडामा लिएर जिल्लाभरि डुल्न थाले। 2 सहयोगी साथमा राखेर मार्केटिङमा जान्थे। पसल पसलमा जाँदा साउजीहरूलाई गाडीभित्रै बोलाएर डिल गर्थे।
निरन्तरको मेहनतले उनको होलसेल पसलले बजारमा पक्कड मात्र बनाएन, जिल्लामै सबैभन्दा धेरै कर तिरेर सम्मानित बन्यो उनको उद्योग। त्यसपछि उनले कहिले पछाडि फर्केर हेर्नु परेन। छ वर्षसम्म राइस मिल, छ वर्षपछि उनले फेरि अर्को व्यवसाय सुरु गरे, राइस मिल खोले। सन् 2018 स्टिल उद्योगको स्थापना गरे। सन् 2020 अर्को चामल मिल खोले भने सन् 2021 टेन प्लास्ट नामको प्लास्टिकका वस्तु पाइप उत्पादन गरी प्लम्बिङ उद्योगमा हात हाले। आज उनको कम्पनी टेन ग्रुपको वार्षिक कारोबार मात्र 4 अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। उनी 300 भन्दा बढीलाई रोजगारी दिइरहेका छन्। टेन स्टिल र टेन प्लास्टका उत्पादन नेपालभित्र खपत भइरहेका छन् भने अब निर्यातको पनि तयारी छ। कत्रो फड्को मारेको है एक युवाको जोस र जाँगरले। यसपछिको प्रसङ्ग फेरि पनि यहाँहरू माझ राख्नेछौँ। अहिलेको लागि भने फेरि पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्रामा लोकप्रिय युवा गायक राज सिग्देलको स्वरमा रहेको अर्को एउटा गीत सौगात यहाँहरू माझ राख्दैछौँ। रचना रहेको छ डाक्टर कृष्ण हरि बरालको, संगीत गैरी सुरेशको।

कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा एउटा कुरा सोध्न मन लागेको जस्तो छ. तपाईँ परासीतिरको हुनुहुन्छ, हुनुहुन्छ भने धीरज कुमार अग्रवाललाई भेट्नु भएको छ, देख्नु भएको छ, उहाँको व्यवसायलाई अगा नजिकबाट हेर्नु भएको छ, छैन भने एकचोटि भेट्ने पो हो कि होइन. धीरज कुमार अग्रवालसँग भेट्न मन भएको छ. यो प्रसङ्ग उनको जीवनी पढिसकेपछि मनको आँटले मान्छेलाई कहाँसम्म पुर्याउँछ, एक्लो प्रयासले पनि जितलाई कति उचाइसम्म लान्छ, धीरज कुमार अग्रवाललाई नजिकबाट हेरे पुग्छ, उनको सफलतालाई चिने पुग्छ. धीरज कुमार अग्रवालले हामीलाई सुनिरहनु भएको छ भने हामी फेरि पनि उहाँलाई सम्मान गर्छौँ. उहाँको जति पनि यो कर्म छ त्यसप्रति हामी एकदमै आभार पनि व्यक्त गर्छौँ. जो जसले सुन्नुभएको छ भने एकचोटि सुनाइदिनु होला,

कल गरेर भए पनि, भेटेर भए पनि। है त आज उहाँको यो जीवनी पढ्दै गर्दाखेरि सम्पूर्ण युवा कर्मनिष्ठ युवाहरूलाई सम्झन मन लागेको छ, सम्मान गर्न मन लागेको छ। यो प्रसङ्ग कस्तो रोचक छ भने जो जसले सुन्नुहुन्छ साँच्चै एकदमै उदाहरणीय व्यक्ति र प्रेरक पनि छ यो प्रसङ्ग। चञ्चल एउटा मन छतबाट ठुलो दुर्घटनामा परेर छतबाट खस्नु, लड्नु, त्यसपछि ह्विल चेयरको जीवनी हुनु, अनि स्कुल जान नपाउनु, घरमै सो अध्ययन गर्नु, कक्षा 9 र 10 स्कुल गएर पढेपछि त्यसपछि आफ्नो अध्ययनलाई अगाडि बढाउन नपाउनु, चाहना हुँदाहुँदै पढाइ राम्रो हुँदाहुँदै पनि परिस्थितिले पढ्न पाएनन्। बुवाको सानो पसललाई होलसेलमा परिणत गराइदिए। बुवा त्यसमा असहमत थिए तर हिम्मत हारेनन् धीरजले। त्यसपछि भने उनले पछाडि फर्केर हेर्नु परेन। यो प्रसङ्गलाई फेरि पनि म दोहोऱ्याउँछु। 6 वर्षपछि राइस मिल खोले। 2018 स्टिल उद्योग स्थापना गरे। 2020 अर्को चामल मिल खोले। 2021 टेन प्लास्ट नामको प्लास्टिकको वस्तु पाइप उत्पादन गरे। त्यसै गरी उनले कम्पनी 10 ग्रुपको वार्षिक कारोबार अहिले 4 अर्ब रुपियाँ हाराहारीमा पुगेको छ। उनी 300 भन्दा बढीलाई रोजगारी दिइरहेका छन्। 10 स्टिल र 10 प्लास्टका उत्पादन नेपालभित्र खपत भइरहेको छ भने अब निर्यातको तयारीमा छ भन्न सोध्न मन लागेको छ। सम्भावना कहाँ छैन, के गर्नु, केही काम छैन भन्नेहरूलाई एकचोटि सम्भावनाको खोजी गर्न आग्रह गर्छौँ। 10 क्लास मात्र पढेका धीरजले त्यही 10 अर्थात् 10लाई 10 स्टिल र 10 प्लास्टको उद्योगमा परिणत गराइदिए। अवस्था कस्तो थियो भने उनका बुवा मात्र होइन काकाहरूले पनि शारीरिक समस्या भोग्नु परेको थियो र त्यो समस्याका बावजुद खुसीका साथ व्यवसाय अगाडि बढाइरहेका थिए। ठुलो बुवाको औषधि पसल थियो, माइलो बुवाको कपडा पसल थियो। त्यही परिवारको चनाखुर आशालाग्दो एउटा सदस्य धीरज दुर्घटनामा परेपछि सबै आकाङ्क्षा परिवारको धरापमा परेको थियो। धरापमा परेको आकाङ्क्षालाई धीरजको मनोबलले उचाइमा पुर्याइदियो। उनको दुर्घटना भएपछि परिवार एक प्रकारले पुरै टुटेको अवस्था थियो, पुरै आशा हटेको थियो। तर उनले बुवाको मुख हेर्थे, आमाको अनुहार हेर्थे, सबै निरै थिए। त्यसपछि उनलाई हार मान्ने छुट पनि थिएन। उनले हार मानेको भए परिवारकै हार हुने थियो र आफूसँग जे छ त्यसलाई अझ सुन्दर बनाउने अठोट लिएर उनी अगाडि बढेका थिए। बुवाको अहिले निधन भइसकेको छ तर यति बेला भाइ इन्जिनियर बनेका छन्, काकाका सन्तान डक्टर छन्। धीरज पूर्ण रूपमा पारिवारिक बिजनेसमा लागेका छन्। अहिले उनी आफ्नो लगानीलाई विविधीकरण गर्ने योजनामा छन्। कस्तुरी नामक चलचित्रमा लगानी गरेका उनले हब होटेल, रियल इस्टेट र खाने उद्योगमा समेत लगानी विस्तार गर्दैछन्। ह्विल चेयरबाट आफ्नो दौड सुरु गरेका छन् र ह्विल चेयरमा बसेर 300 भन्दा बढी लाई रोजगार दिएर दौडन सिकाएका छन्। उनको विचारमा जीवनी पढेर वा पढाएर मानिसलाई उद्यमी बनाउन सकिँदैन, यो त व्यक्तिको अन्तर्मनको अठोटले जन्माउन सक्ने विषय हो। यही कुरा अहिलेको युवाले बुझ्न आवश्यक छ नि, होइन र? चुनौती अर्थात् जोखिम मोल्न तयार हुने हो भने नेपालमा जति सम्भावना छ अन्य देशमा छैन, यो धीरजको कुरा हो। उनी भन्छन् अझै अधिकतम विकसित देशमा हामीले गर्न सक्नुपर्ने कुराहरू धेरै छन्, जे छोयो त्यसमै सम्भावना छ। समाजको आत्मविश्वास घटेकोमा चाहिँ उनी चिन्तित छन्। युवालाई स्वदेशमै रोक्न सरकारले वातावरण अझै तयार गर्नु आवश्यक छ पनि भन्छन्। उद्यमीहरूको मनोबल घट्नु हुँदैन है पनि भन्छन्। र देशका प्रधानमन्त्री सहित मन्त्रीहरूको आत्मविश्वास जस्तो छ त्यो आत्मविश्वास उहाँहरूले देशलाई दिलाएर अगाडि बढ्यो भने युवाहरूमा सम्भावनाको अझै आशा लाग्दो कुरा देख्न सकाउँछ। र बाल्यकालमा भएको अकल्पनीय दुर्घटनाले उनको मूल बाटो मोडिदियो, अध्ययन अधुरो रह्यो, तर त्यसमा गुनासो गर्ने चाहना छैन। गुनासोमा उनी अल्मलिन चाहँदैनन्। जीवन समस्याले त भरिएकै छ भने भगवान्लाई धन्यवाद दिनुपर्छ कि अर्को अवसरमा लैजाने ढोका खोल्ने एउटा बाटो दिए भनेर। धीरजको त्यो दुर्घटना पनि सायद
एउटा अर्को बाटो खोल्नको लागि एउटा अवसरको कारण थियो, कारण बनाउन सक्नुपर्छ, बनाए पनि। यसैले त आज ह्विलचेयरमा सङ्घर्ष गरेर 300 भन्दा बढीलाई आफ्नो खुट्टामा हिँड्न सिकाउने र एक उद्योगपछि अर्को उद्योग व्यवसाय विस्तार गर्दै लाने एक जुझारु युवा उद्यमी धीरज कुमार अग्रवालको जीवनी यहाँहरूमाझ राख्यौँ। यही विचारसँगै आजको लागि भने कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने समय भएको छ। अर्को साता फेरि पनि सफलताका प्रसङ्गलाई, जीवनको आशा, विश्वास र भरोसालाई यहाँहरूमाझ बाँड्नको लागि, सुनाउनको लागि हामी उपस्थित हुने नै छौँ। आजको लागि भने कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट फेरि पनि लोकप्रिय युवा गायक राज सिग्देलको स्वरमा स्वरबद्ध यो गीत सौगात यहाँहरूसँग छाड्दै बिदा लिनु पर्ने समय भएको छ। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि बिदा माग्छु। दिउँसो 1 बजीको समय सदाझै समाचारको रहनेछ। जहाँ जता हुनुहुन्छ यहाँहरूको हरेक पल शुभ रहोस्, सुखद रहोस्, यही कामनासँगै आजको लागि नमस्कार, शुभ।

0: घुम्ती तथा साँगुरो मोडमा विपरीत दिशाको सवारी नदेखिने हुँदा सवारीको गति कम गरी लेन अनुशासनको पूर्ण पालना गरौं।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। अब बेन्जु सुवेदीबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग पनि गर्नुभयो। महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले राजदूतावासविहीन मुलुकहरूमा कूटनीतिक पहल अघि बढाउन समेत सरकारलाई अनुरोध गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 गते मङ्गलबार दिउँसो 1:15 बस्नेछ। वर्षासँगै आएको बाढी पहिरो सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार आज बिहान 10 बजेसम्म काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडक खण्ड प्रभावित भएका छन्। वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम रहेकाले सम्बन्धित सडक खण्डमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ। कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्नका लागि निवेदन दिनका लागि सूचना गरेको थियो। दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि ओडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। महानगर प्रमुख आचार्यले बसपार्क क्षेत्रमा रहेका वास्तविक भूमिहीन तथा सुकुम्बासी परिवारको व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 1 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का समेस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब बाँकी समाचार। नेपाल कम्युनिस्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लिल बहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य स्वरूप भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उहाँको भनाइ छ। र अमेरिका र क्यानाडा बीच व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। उहाँले अमेरिकाले उचित दृष्टिकोणसहित वार्तामा आएमा क्यानाडा पुनः वार्ताका लागि तयार रहेको बताउनु भएको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 2 बजे अङ्ग्रेजीमा र 3 बजे पुनः नेपालीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
3: नमस्कार, कार्यक्रम पौरखी कृषकमा स्वागत छ। आजको कार्यक्रममा हामी भक्तपुर जिल्ला चाङ्गुनारायण नगरपालिका वडा नम्बर 4 ढुङ्गाना गाउँमा रहेको श्री महादेव कृषि तथा गाई पालन फर्मका सञ्चालक गणेश पौडेलको पौरखको कथा प्रस्तुत गर्दैछौ। खेतीपातीमा केही नयाँ गरौं भन्ने सोचका साथ व्यवसायी गणेश कृषि तालिमका लागि नक्टाझिस जानुभएको थियो। कृषि तालिम लिएर फर्किने क्रममा भएको सडक दुर्घटनाले उहाँको जीवनमा ठूलो मोड ल्यायो।
4: सहकारीहरूमा काम गर्थे, गर्दै कृषिमा काम गर्ने भन्ने योजना बनाएपछि तालिम लिनु पर्छ भनेर म चाहिँ कृषि कार्यालयबाट चाहिँ नक्टाझिस जनकपुर क्षेत्रीय तालिममा चाहिँ ग्रामीण कृषि कार्यकर्ता तालिम भनेर तालिम गर्दै थिएँ। तालिम गएर फर्किने दौरानमा म चाहिँ सडक दुर्घटना भएर 3-4 वर्षपछि अनि बिरामी भएर बसेँ। अब त्यसपछि फेरि भूकम्पपछि मेरो चाहिँ डक्टरले चाहिँ लिगामेन्ट ट्रान्सप्लान्ट गरेको हुनाले अब पहाडमा चाहिँ जान सम्भव छैन भनेपछि अनि अब के गर्ने, यहीँ गर्ने, आफूले जानेको ज्ञान सिप भनेर मैले 5 रोपनि जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरेको 2073 सालमा।
3: कृषिमा लाग्नु अगावै उहाँ सहकारीमा काम गर्नु हुन्थ्यो। यसका साथै उहाँ अन्य सामाजिक कार्यहरूमा पनि आबद्ध हुनुहुन्थ्यो।
4: एउटा सहकारी थियो, सहकारीमा पैसा कलेक्सन गर्ने ऊ गर्ने त्यस्तै गर्थे अनि सामाजिक काम यसो सामुदायिक वन गठन सठन गठन गर्ने त्यस्तो पनि काम गर्थे, सहजकर्ताको रूपमा काम गर्थे।
3: यति धेरै अवसरका बीच कृषि नै किन रोज्नु भयो भन्ने हाम्रो जिज्ञासामा उहाँको भनाइ यस्तो रह्यो।
4: इन्ट्रेस्ट त पहिले नैदेखि कृषिमै हुन्थ्यो। म उता हुँदा पनि केही केही फलफुलका बिरुवाहरू कृषि कार्यालयमा जाने, बिरुवा माग्ने अनि लो न हाम्रो गाउँमा हाम्रो ठाउँमा चाहिँ के चाहिँ हुन्छ, माटो परीक्षण गरिदिनुहोस् भन्ने सोध्ने गर्ने गर्दथेँ। सानैदेखि मलाई अलिकति बोट बिरुवा लगाउने ओर्ने चाहिँ अलिकति जाँगर चल्दथ्यो। तालिम लिएर बसेको थिएँ। अब त्यसमा चाहिँ अब मेरो पहाडमा उकालो ओह्रालो गर्नु नहुने भनेपछि अब मैले यहीँ बसेर त केही त काम गर्नै पर्ने भयो। अब केही काम गर्नु पर्दाखेरि चाहिँ अरूका काम गर्दाखेरि मैले त्यही 10-15 हजार मात्रै पाउने हो। त्योभन्दा बरु म आफैले सुरु गर्यो भने अनि अब त्यसबाट चाहिँ रोजगार पनि के हुँदो रहेछ अनुभव गरौँ अनि अनुभव गरिसकेपछि दिन सकिन्छ भने आफैले 2-4 जना मान्छेलाई रोजगार दिन सकिन्छ कि र आफ्नो पनि जीविकोपार्जन पनि सहज हुन्छ कि के हुँदो रहेछ भनेर परीक्षणको रूपमा मैले गरेँ। त्यो 5 रोपनिमा ऊ गर्दाखेरि 2 जना मान्छे मैले नियमित राखेँ, आफू पनि त्यहीँ काम गरेँ। त्यो गर्दाखेरि अब सफलै भएर अनि त्यसपछि चाहिँ अलिकति इन्ट्रेस्ट जाग्दै गयो।
3: करिब 3 लाख रुपियाँ लगानी गरी 5 रोपनीबाट सुरु भएको तरकारी फर्म आज 20 रोपनी क्षेत्रफलमा फैलिएको छ। सुरुवाती दिनहरूमा आफ्नो उत्पादनको बजार व्यवस्थापन उहाँको लागि निकै चुनौतीपूर्ण रह्यो।
4: एउटा सहकारीबाट लोन लिएर सुरु गरे हो मैले, त्यहाँ 5 रोपनी सुरु गर्दाखेरि 3.5 लाख रुपियाँ लगानी भएको थियो, यहाँ 20 लाख रुपियाँ जति पुग्छ। ठुलो चुनौती भनेको चाहिँ बजार रहेछ अनि हामीलाई त्यो कालीमाटीको बजार नदिएको पनि उपाय नहुने अनि दिँदाखेरि पनि अब सधैँ कालीमाटीको व्यापारीहरूकोमा निर्भर हुनुपर्ने र बजारमा मूल्य नपाइँदो रहेछ।
3: वर्षैभरि खेत खाली नराखी मौसम अनुसारका तरकारी फलाउने यो फर्म नै आज उहाँको जीवनको मुख्य आधार बनेको छ। परिवारको शिक्षा र स्वास्थ्यको सम्पूर्ण खर्च चलाउनुका साथै फर्ममा खट्ने कर्मचारीहरूको नियमित तलब समेत यही फर्मको कमाइले धान्दै आएको उहाँको भनाइ छ।
4: तिते करेला छ, लौका छ, काँक्रो पनि लगाएको थियो, काँक्रो रोग लागेर खतम भयो, फेरि लगाएको छ अनि गोलभेडा पनि फेरि लगाएको छ। अब ब्रोकाउलीहरू, काउली अनि भिन्डी, गोलभेडा चाहिँ हामीले निकालेको ठाउँमा हामी काउली लाउँछौँ। अब भित्रभित्रै काउली लगाउँदै जान्छौँ अनि काउली निकालेपछि अनि फेरि जोतखन गरेर गोलभेडा लगाउँछौँ। मेरो बजार कालीमाटी, उहाँहरूले गाडी पठाइदिनुहुन्छ, हामीले लोड गरेर पठाउँछौँ। परिवार पाल्न पनि महँगै छ, शिक्षा स्वास्थ्य पनि महँगै छ, अनि अब हामीलाई औषधि खाने, छोराछोरीको फी तिर्ने, अनि अब स्टाफलाई खर्च दिने त्यति पुग्या छ। त्यही 7-8 लाख रुपियाँ आमदानी हुन्छ भन्ने कुरो।
3: कृषक पौडेलले आफ्नो परिवारको लागि मात्र नभई अन्य धेरैका लागि पनि रोजगारीको अवसर सिर्जना गर्नुभएको छ। यसरी अन्य परिवारको जीवनयापनमा सहारा बन्न पाउँदा आफूलाई औधे सन्तोष मिल्ने उहाँ गर्वका साथ बताउनुहुन्छ।
4: परिवारको मान्छे पनि संलग्न हुनुहुन्छ, अनि अब यो मैले 4 जना स्टाफ राखेको थिएँ, 2 जनाले अहिले छोड्नु हो, 2 जना हुनुहुन्छ, अरू खोजिरहेको छु, 2 जना स्टाफ राख्नुपर्छ भनेर खोजिरहेको छु। यही हो, यो कृषि पेसा त्यति राम्रो हुन पाइँदैन, फुर्सद हुँदैन, अनि मानिसहरू पाउन गाह्रो छ, ज्यालामा पनि बोलाउनु। हामीले सिजन अन्तर्गत यतिखेर अलिकति कामको चाहिँ अलिकति ऊ भइसकेपछि 5-6 जना मानिसहरू हामीले बोलाउँछौँ। अब पात कट काट्नु पर्छ, यसलाई पात काट्ने र बिर्ने बेलामा अलिकति छिटो गर्नुपर्छ, अनि छिटो गर्ने भएको बेलामा बोलाउँछौँ। चाहिँ साह्रै दुःखी पनि हुन्छु कहिले दुःख परे बेला, तैपनि फेरि पछि ऊ सान्त्वना दिँदा मैले लगभग 4 जनालाई दिँदाखेरि 4 परिवार त पालेको छु नि, मैले 4 जनाको उसलाई गरेको छु, यो त मैले त राष्ट्रलाई नै योगदान पो दिएको छु त भन्ने ऊ गर्दाखेरि त्यसले चाहिँ मलाई अलिकति गौरव गर्छ। अब अन्त गयो साना चिया पसल, अनि के गर, त्यो आफै मात्रै रोजगार हुन्छ, अनि यसमा चाहिँ अलिकति दुःख भए पनि मैले अरूको परिवारलाई पनि त मैले पालेको छु नि भन्ने हिसाबले चाहिँ चित्त बुझाउँछु, खुसी लाग्छ त्यतिखेर चाहिँ।
3: आफ्नो खेतको लागि आफै गोठे मल तथा झोलमल तयार गरी मलको लागत घटाउने उद्देश्यका साथ उहाँले 2 गाई पनि पाल्नु भएको छ।
4: मल खादहरू चाहिँ अब मैले गोबर मल ल्याएर, काँचो गोबर मल ल्याएर आफैले पकाएर, अनि मल हालेर जोत्ने, अनि जोतेर ड्याङ बनाउने गरिरहेको छ, अनि झोल मलहरू बनाउने गरेको छु मैले, गाईको गौतको झोल मलहरू पनि बनाएर त्यसलाई चाहिँ जरामा दिने गरेको छु। अनि अब अर्को छ, अब युरिया डिएपी पोटास मिलाएर त्यो चाहिँ खरिद गरेर ल्याएर ऊ गर्ने गरेको छ। अब मैले यो साली मात्रै वर्षको मैले 3.5 लाखको चाहिँ गोबर मल किन्ने गरेको थिएँ। अब त्यो 3.5 लाख रुपियाँ गोबर मल किन्दाखेरि भन्दा त बरु 2-3 गाई पाल्नु पर्यो, दुध पनि खान पायो, त्यसको गौत पनि हामीले चाहिँ प्रयोग गर्न पाइयो, सकेसम्म अर्ग्यानिक बनाउन कोसिस गर्ने हो, अब धेरै त होइन, कम विषादी प्रयोग गरेर उत्पादन गर्ने भनेर लागेको। रासायनिक मलको साटोमा झोल मल, अब युरिया कम, युरियाकोले चाहिँ माटो बिगार्छ, जीवाणुहरू माटोमा भएको जीवाणुहरू पनि नष्ट गर्ने हो, अनि त्यसलाई चाहिँ त्यो माटोमा भएको जीवाणुलाई पनि जस्ताको तस्तै राख्ने र आयु केही लम्ब्याउने भन्ने हो। त्यसमा अलि लागत कम, खर्च कम गरेको छ, रासायनिक मल महँगो छ।
3: कृषक पौडेलको यो यात्रामा राज्यले पनि बेला बेला तालिम र अनुदान मार्फत सहयोग गरिरहेको छ। उहाँका अनुसार कृषि सम्बन्धी तालिमहरूले उहाँको ज्ञान, सिप र व्यवसायिक क्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेलेका छन्।
4: मलाई कृषि कार्यालयले चितवनको भण्डारामा पठाउनु भएको थियो 6 दिने, 6 दिनको तालिम लिनु, तरकारी खेती प्रवर्धन सम्बन्धी पनि, अनि अर्ग्यानिक खेती, के अरे जैविक मल प्रयोग गरेर खेती गर्ने भनेर 6 दिनको अनि पठाउनु भएको थियो, त्यो एउटा तालिम। अनि कृषि कार्यालयले नि त्योभन्दा पहिले पनि मलाई 3 दिनको चाहिँ खेती प्रवर्धन सम्बन्धी तालिम पठाउनु भएको छ। चितवनको तालिमले चाहिँ मलाई अब त्यहाँको चाहिँ हाइटेक प्रविधि, अनि त्यसैको अलिकति नमुना ऊ गरेर बाँसैको भने पनि बनाउन सक्छु कि भनेर भेन्टिलेसनवाला बनाएको छु, अनि त्यहीँको हेरेर अलिअलि केही परिवर्तन ल्याएको छ, मैले त्यसलाई सुधार पनि गरिरहेको छु। मलाई त्यो मल बनाउने तरिका थाहा थिएन, झोल मल बनाउने तरिका थाहा थिएन, अनि त्योहरू धेरै राम्रो, मैले मल कहाँ ल्याएर यहीँ कुहाएर इएम हालेर कुहाएर बनाउने प्रविधि, त्यो कुराहरू, अनि धेरै धेरै सहयोग भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट चाहिँ मलाई यो टनल बनाउन र यो नर्सरी सिड हाउस दिनुभएको छ, अनि त्यसै गरी कृषि कार्यालयले पनि अब 4 वर्ष अगाडि चाहिँ मलाई 3 लाखको चाहिँ टनल बनाउने भनेर दिनुभएको छ, अनि उहाँहरूले चाहिँ मलाई चाहिँ राष्ट्रपति पुरस्कार भनेर पनि दिनुभएको छ। कृषिको तालिमै लिएर अनि कृषि नै पेसा अँगालेको हुनाले, अनि हाम्रो तालिमको चाहिँ सदुपयोग भयो भन्ने हिसाबले अनि अब कृषिमै आश्रित भएर रोजगार पनि प्रदान गरेको हिसाबले चाहिँ उहाँहरूले सम्मान गर्नुभएको।
3: व्यवसायी पौडेलका अनुसार किसानहरूका लागि सबैभन्दा ठूलो चुनौती उत्पादनको बजार व्यवस्थापन, समयमै प्राविधिक सहयोग नपाउनु र दक्ष कामदारको अभाव हो।
4: एउटा त बजारै भइगयो अनि अर्को प्राविधिक नहुने, एग्रोभेटमा भर पर्नु पर्ने, अनि अर्को दक्ष कामदारै पाउन्न। अब सिकायो अनि एक दुई वर्ष तिन एक वर्ष त केही जानेकै हुन्न, अनि सबै कुरा सिकायो, रोग किरा चिन्न सक्ने सबै भइसक्यो, छोडिदिन्छ।
3: किसानका समस्या समाधानमा राज्य जिम्मेवार रूपमा उभियो भने कृषि प्रति किसानको उत्साह र विश्वास अझ बढ्ने उहाँको अपेक्षा छ।
4: सरकारले के गर्दै हुन्थ्यो भने बजारको ग्यारेन्टी गर्दै हुन्थ्यो, अब एउटा समर्थन मूल्य तोकिदिएर, जस्तो यसपालि हाम्रो लगभग गोलभेडा 30-35 रुपियाँमा हाम्रो लागत पर्छ प्रति किलो, अब त्यो 30-35 रुपियाँ माथि सरकारले रेट तोकिदिएर, अनि त्यो रेटमा जब व्यापारीहरूले खरिद गर्दैन यदि भने सरकारले खरिद गरिदिने सिस्टम भइदिएदेखि अरू केही पनि चाहिने थिएन। त्यो प्राविधिकलाई चाहिँ सरकारले हामी कहाँ पठाइदिएदेखि हुन्थ्यो, अनि त्यहाँ चाहिँ त्यो प्राविधिकलाई चाहिँ चिठी टाइप गर्ने, साइन गरेर राख्ने, त्यस्तो काम नगरिदिए हुन्थ्यो, त्यो चाहिँ किसानको साथी बनाइदिए हुन्थ्यो, किसानको फिल्डमा आइदिए हुन्थ्यो, अनि यो रोग कुन जात त्यो चाहिँ सिफारिस गर्दै हुन्थ्यो भन्ने अब मलाई लाग्छ। यो चाहिँ अब सरकारले बनाउनु पर्यो।
3: आफूले कृषि पेसा रोजेकोमा उहाँलाई गर्व छ, त्यसैले उहाँ यस व्यवसायलाई अझ विस्तार गर्ने योजनामा हुनुहुन्छ।
4: अब बिउ उत्पादनमा चाहिँ एकचोटि रहर छ, अनि मैले चाहिँ अब त्यहाँ भन्न त मलाई बिउ उत्पादनको तालिममा पठाइदिनुहोस् न भनेको छु, र अलिकति भने पनि बिउ उत्पादन गर्ने हो कि भन्ने योजना बनाएको छु। अब गोलभेडा तरकारी बालीको त्यो बिउ धेरै महँगो छ, अब अलिकति भने पनि बिउ उत्पादन गऱ्यो, बिउै किन्नु परेन भने पनि मलाई 1,00,000 रुपियाँको जोगिन्छ, अब खुसी छु। किनभने अब म अब केही न केही गर्दाखेरि अन्त जागिर खानु पर्थ्यो, अरूको मातत्वमा मैले काम गर्नु पर्थ्यो, अब अहिले म आफ्नै मातत्वमा चाहिँ 4-5 मान्छेलाई काम दिएको छु, त्यसैमा मलाई खुसी छु।
3: विदेशमा पसिना बगाउनु भन्दा नेपालमै मेहनत गर्न उहाँ युवाहरूलाई आग्रह गर्नुहुन्छ, साथै नेपाली उत्पादनलाई प्राथमिकता दिए किसानहरू विस्थापित हुनु नपर्ने उहाँको विश्वास छ।
4: जे जे गरे पनि उहाँहरू डक्टर होला, कोही इन्जिनियर होला, कोही के होला, जसले जे गरे पनि खानु पर्यो, अनि त्यसैले चाहिँ किसानलाई चाहिँ अलिकति सम्मानपूर्वक, अब यहाँ ओरतिर यो स्थानीय निकाय कता गयो यता गयो, के पेसा छ भनेपछि कृषि पेसा छ भनेपछि कृषि पेसालाई चाहिँ राम्रो पेसामा गनिराखेको मानिन्न, ए त्यो खेतीपाती गर्ने मान्छे भनेर मानिन्छ। अलिकति किसानलाई चाहिँ सम्मानपूर्वक हेरिदिएर उहाँहरूले उत्पादन गरिदिएको कुराहरू खरिद गरिदिएर, अनि हामीले पनि किसानलाई चाहिँ माथि उठाउनको लागि चाहिँ आफूले खरिद गरिदियो भने माथि उठाइन्छ। यहाँहरू सबैले चाहिँ किसानहरूको उत्पादन किनिदिनु पर्यो, अर्ग्यानिक भन्नुहुन्छ, अर्ग्यानिक उत्पादन गर्न सकिन्छ, तर तपाईँ हामीले चाहिँ किरो लागेको चिज खाने कि नखाने, तर बजारमा टिलिक्क टल्किएको चाहिन्छ, फिर्ता आउँछ, अनि किरा लागेको चिज चाहिँ बिक्री नै हुन्न भनेपछि, अनि किसानहरूलाई बाध्यता हुन्छ आफ्नो माल बेच्नको लागि चाहिँ विषादी हाल्नुपर्ने बाध्यता हुन्छ। इन्डियाबाट टिलिक्क परेको आइन्छ, त्यस्तो चाहिँ खाइन्छ, तर नेपाली किसानले उत्पादन गरेको गुणस्तर छ, त्यो गुणस्तरीय सामान चाहिँ किनेर खाइदिनु भयो भने यहाँको किसानहरू चाहिँ विस्थापन हुनुपर्ने थिएन, यहीँ बस्थे, रोजगार प्राप्त थिए, व्यावसायिक रूपमा अँगाल्थे, विदेश जाने थिएनन्।
3: सङ्घर्षका अनेक मोड पार गर्दै कृषिलाई जीवनको आधार बनाएका गणेश पौडेलको यात्रा मेहनत, धैर्य र आत्मविश्वासको कथा हो। यो धेरै युवाको लागि प्रेरणाको स्रोत पनि बन्न सक्छ।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौ नगराउ, दुर्घटनाबाट बचौ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।
7: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
8: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
7: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
8: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
7: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
8: सूचीकरण त गर्नै पर्ने हो,
7: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
9: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
3: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रम प्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवाडीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको शुरूआत गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ दिब्ला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.3 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: हरिलम्साल निर्देशित कथानक फिल्म बायोक योद्धाको मर्मस्पर्शी टेलर सार्वजनिक भएको छ। टेलरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ। 2 मिनट 33 सेकेन्डको टेलरमा बुबाले सन्तानको खुसीका लागि गर्ने संघर्ष त्यागलाई चित्रण गरिएको छ। सन्तानले बुवाबाट गर्ने अपेक्षा र पुस्तान्तरणको कथा पनि यसमा छ। शीर्ष भूमिकामा दिव्यदेव प्रस्तुत छन्। सुहाना थापाले छोरी र झर्ना थापाले श्रीमतीको भूमिका निर्वाह गरेका छन्। टेलरले कथावस्तुलाई रहस्यपूर्ण पनि बनाएको देखिन्छ। फिल्ममा माओचे गुरुङ, अनिल बुढाथुकी, सागर खनाल, शिशिर शिवाकोटी, सुप्रज्ञा शर्मा र सबि थापाको पनि अभिनय छ। चर्चित संगीतकर्मी हरि लम्सालले यो फिल्मबाट घरेलु फिल्मको निर्देशनमा डेब्यू गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको पटकथा पनि लम्साल आफैले लेखेका हुन्। लगानीकर्ता बसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मको लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् भने सह निर्मातामा कृष्ण काफ्ले छन्। शिवराम श्रेष्ठको छायाङ्कन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन्। यो फिल्म 19 भदौ अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्व सन्ध्यामा प्रदर्शनमा आउन लागेको हो। नीति शाह प्रभात ठकुरी अभिनीत फिल्म जदौको टिजर युट्युबमा सार्वजनिक गरिएको छ। यो संक्षिप्त टिजरले फिल्मको कथावस्तु त्रिकोणात्मक हुन सक्ने संकेत गर्छ। असोज 9 गतेबाट देशव्यापी प्रदर्शनमा आउने फिल्मलाई अन्तर्जातीय प्रेम जोडीको सामाजिक कथा बनाइएको छ। नेपाली समाजमा व्याप्त जात सम्बन्धी विभेदकारी व्यवहारले उत्पन्न समस्या र त्यसको निराकरणको लागि चालिएको पाइलालाई सजीव ढंगले प्रस्तुत गरिएको निर्देशक अञ्जन शर्माले बताए। पटकथा लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बुले फिल्ममा भरपूर मनोरञ्जनका साथमा जातीय भेदभाव र असमानताको खाडल पूर्णु पर्ने सन्देश उजागर गरिएको बताए। सम्मिश्रण मुभिज एन्ड इन्टरटेनमेन्टले सिल्भर स्किन इन्टरटेनमेन्ट प्रालीसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा मुकुन भूषाल, ऋचा शर्मा, राजसी थापाको शीर्ष भूमिका छ। साथै विनोद न्यौपानी, नरेश पौडेल, गीता अधिकारी, खड्क बहादुर पुन, सुन्दर धिताल, सन्ध्या श्रेष्ठ, सुमित्रा दिवाकोटी, रोहित कार्की, स्वस्तिका चौधरी लगायतको अभिनय छ। बाबुल गिरी र गोपाल लोहारको शब्द, अर्जुन पोखरेल र बाबुल गिरीको सङ्गीत तथा राजनराज शिवाकोटी, रचना रिमाल, किरण गजमेर र बाबुल गिरीको स्वर छ। नृत्य निर्देशन रामजी लामिछानेले गरेका हुन्। श्याम तामाङ र नवराज उप्रेतीले खिचेको फिल्मलाई बनिस शाहले सम्पादन गरेका हुन्। राजाराम सुवेदी, सुमित्रा देवकोटा, दीपक पोखरेल र नारायण शास्त्री सह निर्माता रहेको फिल्मको निर्मातामा सृजना शर्मा, मनिष शर्मा र दिलीराज पोखरेल छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अहिले ब्रेन ट्युमरसँगको कठिन सङ्घर्षपछि स्वास्थ्य लाभ गरिरहेकी छिन्। उनले नयाँ जीवनतर्फ फर्किने क्रममा देखाएको आत्मविश्वास र सकारात्मक सोचले धेरैलाई भावुक बनाएको छ। उनको जन्मदिनको अवसरमा अभिनेता तथा निर्माता दीपक राजगिरीले सामाजिक सञ्जाल मार्फत दीपाश्रीको उपचारको क्रममा आफूले देखेको सङ्घर्षका क्षणहरू सम्झिँदै उनलाई स्वास्थ्य तथा दीर्घायुको शुभकामना दिएका छन्। दीपक राजका अनुसार मस्तिष्कको जटिल शल्यक्रियापछि होसमा आउने बित्तिकै दीपाश्रीले नर्सलाई आफ्ना सिङ्गारका सामग्री ल्याइदिन आग्रह गरेकी थिइन्। त्यसपछि आफूलाई चिटिक्क पारेर उनले भनेकी थिइन्, म बिरामी जस्तो देखिनुहुन्न, मलाई देखेर अन्य बिरामीमा समेत ऊर्जा आउनुपर्छ, बाँच्ने चाहना जाग्नुपर्छ। दीपक राजले यही वाक्य आफूलाई अझै पनि सम्झना भइरहेको बताएका छन्। उनका अनुसार गम्भीर स्वास्थ्य समस्या देखिएपछि आफ्नै पीडा र भविष्यका बारेमा चिन्तित हुनुपर्ने अवस्थामा पनि दीपाश्रीले वरपरका मानिस र आफू आबद्ध चलचित्र क्षेत्रको कामलाई प्राथमिकता दिएकी थिइन्। छक्का पञ्जा टिमसँग लामो समयदेखि सहकार्य गर्दै आएकी दीपाश्रीलाई चलचित्र माया छपक्कै 2 को छायाङ्कनकै क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेको थियो। स्वास्थ्यमा समस्या देखेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। दीपक राजका अनुसार ट्युमर भएको थाहा पाएपछि सामान्यतया जो कोही आत्तिन सक्ने अवस्थामा पनि दीपाश्रीले चलचित्रका निर्मातालाई अप्ठ्यारो नपरोस् भन्ने कुरालाई प्राथमिकता दिएकी थिइन्। आफ्नो पीडा बिर्सेर चलचित्रका रोकेका काम पुरा गर्न उनले पहल गरेको दीपक राजको भनाइ छ। हङकङका राज गुरुङ सानैदेखि प्रकृतिसँग नजिक हुन चाहन्थे। अक्करे वीर र चट्टान चढ्थे। साहसिक र जोखिमपूर्ण काम गर्न रुचाउँथे। थुप्रै साहसिक र जोखिमपूर्ण ट्रेलमा पदयात्रा गरेका छन्। हङकङका राज गुरुङ सानैदेखि प्रकृतिसँग नजिक हुन चाहन्थे। अक्करे वीर र चट्टान चढ्थे। साहसिक र जोखिमपूर्ण काम गर्न रुचाउँथे। थुप्रै साहसिक र जोखिमपूर्ण ट्रेलमा पदयात्रा गरेका छन्। समय पाउने बित्तिकै हङकङका जङ्गलमा ट्रेलमा दौडिन्थे। त्यहाँका गगनचुम्बी भवन र उल्लिदो समुद्रको पृष्ठभूमिमा सगरमाथा जित्ने सपना देख्थे। त्यो सपना पूरा गर्नु सजिलो पनि थिएन। सगरमाथा जित्नु अघि उनले थुप्रै हिमाल आरोहण र डर लाग्दा ट्रेलमा साहसको परीक्षा दिए। उमेरले 50 नेटो काटेका राजलाई आफ्नो घरकिदो उमेर र समय चुनौती थियो। यो चुनौती बीच उनले सर्वोच्च शिखरको चुचुरो चुम्ने अठोट लिए। उनको त्यो अठोटको यात्रालाई अरू कुनै कुराले छेक्न सकेन। फुर्वा तेन्जिङ शेर्पा र निमा ग्यालजेन शेर्पा जस्ता कृतिमान आरोही सँगै उनले समुद्रदेखि सर्वोच्च शिखरसम्मको साहसिक र प्रेरणादायी यात्रा गरे। 50 उमेरमा पनि आत्मबल बलियो भए दुःख र हिउँका सगरमाथा चुम्न सकिन्छ भन्ने उदाहरण हुनुहुने। उनको यो साहसलाई क्यामेरामा कैद गर्दै निर्देशक निर्मल श्रेष्ठले दृश्य भाषाको रूप दिए अनि तयार भयो रोड टु एभरेस्ट। 50 रन टाइमको यो वृत्तचित्र उनै राजको सामान्य हिमाल आरोहणको किस्सा मात्र होइन, साहस र विजयको एउटा गर्विलो सन्देश पनि हो। अर्कोतर्फ निर्देशकले पग्लिदा हिमालको विश्वव्यापी चिन्तालाई यो डकुमेन्ट्री मार्फत संसारभरका दर्शक सामु पेश गरिदिएका छन्। यसकारण रोड टु एभरेस्ट जलवायु संकटको वेक अप कल पनि हो। शनिबार दिउँसो फिल्म पारखी संचार कर्मी, जलवायु अभियन्ता, राजनीतिक गैर आवश्यक नेपालीहरूको बीचमा फिल्मको विश्व प्रिमियर गरियो। फिल्म हेर्न क्युएफएक्सको छाया हल खचाखच रह्यो। प्रिमियर अघि बोल्दै निर्माता संस्था वी विल राइजका अध्यक्ष तुलसी कुमार गुरुङले यो फिल्मलाई नेटफ्लिक्समा रिलिज गर्ने आफूहरूको तयारी रहेको बताए। नेपालको सम्पदालाई विश्वभर चिनाउने, मुलुकको पर्यटन प्रवर्धन गर्ने आफूहरूको उद्देश्य अनुसार यो फिल्म बनाइएको बताए। फिल्ममा प्रयोग गरेको सबै दृश्यहरू वास्तविक रहेको गुरुङले बताए। यसमा प्रयोग गरेका सबै दृश्य वास्तविक हुन्, VFX गरिएको छैन। उनले भने सो अवसरमा फिल्मका कलाकारले दर्शकसँग अन्तर्क्रिया समेत गरेका थिए। निर्माता मध्येका गुरुङका अनुसार फिल्मलाई विद्यालय र कलेजमा प्रदर्शन गरिने तयारी छ। हामी आगामी पुस्तालाई हाम्रो हिमालबारे चिनाउन चाहन्छौ। उनीहरूलाई जलवायु संकटको अवसर बारे भन्न चाहन्छौ। यो एउटा अभिलेख पनि हुनेछ, उनले भने। निर्देशक श्रेष्ठ संचारकर्मी मात्र होइनन्, सामाजिक सञ्जाल वी विल राइज मार्फत सामाजिक योगदानमा पनि उत्तिकै सक्रिय छन्। फिल्म छायाङ्कनको क्रममा उनले सगरमाथा क्षेत्रमा महिनौ बिताएका छन्। उनका अनुसार यो फिल्मलाई उचित समयमा नेपालका हलमा पनि प्रदर्शन गर्ने तयारी रहेको छ। फिल्म झिङ्गे धाउ शुक्रबारदेखि युट्युबमा रिलिज भएको छ। असोज 2 हलमा आउँदै गरेको फिल्मको दोस्रो श्रृङ्खला अघि पहिलो भागलाई युट्युब प्लेटफर्ममा रिलिज गरिएको हो। यसैबीच फिल्मको झिङ्गे धाउ 2 गीतको छायाङ्कन गरिएको छ। तीज पर्वलाई लक्षित गर्दै छायाङ्कन गरेको शीर्ष गीतमा केके अधिकारी र आचल शर्माले छम छमी नाचेका छन्। रातो साडी लगाएर दुई अभिनेत्री मादल मात्र बजाएका छैनन्, नोक झोक पनि गरेका छन्। कथा अनुसार जेठानी देउरानीको झगडालाई प्रस्तुत गरिएको छ। यस गीतमा बाबुल गिरीको शब्द तथा संगीत, एलिना चौहान र रचना रिमालको स्वर छ। यो गीत भदौको 10 सार्वजनिक हुनेछ। गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ। कपनगढी सिनेमा प्राली र फिल्म क्रू नेपाल प्रालीको ब्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी छ। फिल्म गौथलीले घरेलु बक्स अफिसमा 25 रुपियाँ ग्रस आंकडा पार गरेको छ। आइतबार अपरान्नसम्म कपिल रिजाल निर्देशित फिल्मको कुल कमाई 25 रुपियाँ ग्रस नागेको छ। फिल्मको नेट कलेक्सन 21.84 लाख रुपियाँ हुन आउँछ। सोही अवधिसम्म फिल्मलाई 9,08,000 भन्दा धेरै दर्शकले हेरेका छन्। महिलाको संघर्ष र संवेदनाको कथावस्तुमा आधारित फिल्ममा सिमरन खड्का र अरुण छेत्रीको शीर्ष भूमिका छ। यो फिल्म सर्वकालीन दोस्रो धेरै कमाई गर्ने चलचित्र बनिसकेको छ। यो फिल्म नेपाल सहित अमेरिका, युरोप, मध्य पूर्व, अस्ट्रेलियामा प्रदर्शन भइसकेको छ। आइतबार यो फिल्मको जापानको टोकियोमा भव्य प्रिमियर गरिएको छ। निर्माताले 51 दिनको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारी गरिरहेका छन्। नेपाली फिल्म कबड्डी सिरिज, पुरानो डुङ्गा र दिमाग खराब जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ। यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङ अनुबन्धित भएका छन्। सिनेमा आर्टले निर्देशक सुयोग गुरुङ, अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङसँग औपचारिक रूपमा सम्झौता गरिसकेको छ। फिल्मका निर्माता रौनक विक्रम कडेलका अनुसार अहिलेसम्म यस चित्र को शीर्षक सार्वजनिक गरिएको छैन। फिल्मको नाम र अन्य विवरण उपयुक्त समयमा जानकारी गराइनेछ। आगामी मंगसिरदेखि छायाङ्कन सुरु गर्ने लक्ष्य राखेको यस फिल्मका लागि अहिले अन्य कलाकारको छनौट तथा प्री प्रोडक्सनको काम तीव्र रूपमा अघि बढिरहेको छ। ए मेरो हजुर 5 पछि अनमोल केसी यसै फिल्ममा व्यस्त हुनेछन्। प्रतिष्ठित ब्यानरमा अनमोल र जसिताको जोडी तथा सुयोग गुरुङको निर्देशन रहने भएपछि यस प्रोजेक्टलाई लिएर दर्शकमा चासो बढेको छ। सुन्दै हुनुहुन्थ्यो राष्ट्रिय चलचित्र समाचार। अबको पालो भएको छ साङ्गीतिक।

र समीक्षा र कलाकारसँगको कुराकानी सुनाउनेछौँ। भर्खरै हामीले यहाँहरूलाई राष्ट्रिय चलचित्र समाचार सुनायौँ। अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। दक्षिण भारतीय अभिनेता यसको आगामी फिल्म टक्सिकको एउटा कार्यक्रममा दुर्घटना भएको छ। शनिबार फिल्मको प्री रिलिज कार्यक्रममा सो दुर्घटना भएको हो। हैदराबादमा कार्यक्रम चलिरहँदा स्पिकर स्ट्यान्ड अचानक खसेर लाग्दा केही प्रशंसकहरू खाइते भएको खबर आएको छ। हैदराबाद प्रहरीले यस घटनाको जानकारी दिएको भन्दै अमर उजालाले समाचार छापेको छ। दुर्घटना मेचल मल्कजगिरी जिल्लाको मल्ल रेडी ग्रुप अफ इन्स्टिट्युसनमा भएको थियो। यस र फिल्मको पुरै टिमलाई हेर्न कार्यक्रम स्थलमा ठूलो संख्यामा फ्यानहरू भेला भएका थिए। अचानक यो दुर्घटना भएपछि कार्यक्रममा भागाभाग भयो। प्रहरीका अनुसार केही फ्यानहरू यसलाई राम्रोसँग नियाल्दा फ्लाइङ डिजे स्पिकर स्ट्यान्डमा चढेका थिए। केहीले स्ट्यान्डमा स्टर्न समेत गरिरहेका थिए। त्यति नै बेला स्ट्यान्डको सन्तुलन बिग्रियो र अचानक तल खस्यो। यस क्रममा केही मानिसहरू माथिबाट खसेर घाइते भए। दुर्घटना लगत्तै घाइतेहरूलाई उपचारको लागि नजिकैको अस्पताल लगेको थियो। घाइतेहरूको अवस्था बारेमा हाल थप जानकारी सार्वजनिक गरिएको छैन। यसको आगामी फिल्मलाई लिएर फ्यानहरू निकै उत्साहित छन्। यस फिल्ममा यस एक ठूलो ग्याङस्टरको भूमिकामा देखिँदैछन्। फिल्ममा नयनतारा, कियारा आडवाणी, तारा सुतारिया, रुक्मिणी बसन्त र हुमा कुरेसी पनि महत्वपूर्ण भूमिकामा छन्। फिल्म अगस्त 26 विश्वभरका थिएटरहरूमा रिलिज हुँदैछ। क्रिस्टोफर नोलनको चलचित्र द ओडिसी डेडपुल एन्ड वोल्भरिनलाई पछाडि पार्दै इतिहासकै सबैभन्दा धेरै कमाउने आर रेटेड चलचित्र बनेको छ। द नम्बर्सले संकलन गरेको तथ्याङ्क अनुसार होमरको महाकाव्यमा आधारित यस चलचित्रले विश्वव्यापी बक्स अफिसमा 1.35 अर्ब अमेरिकी डलर आर्जन गरेको छ। सन् 2024 रिलिज भएको रायन रेनलोल्डस र ह्यु ज्याकम्यान अभिनीत सुपर हिरो चलचित्रले 1.34 अर्ब डलर कमाएको थियो। मोसन पिक्चर्स एसोसिएसनले तोकेको आर रेटिङ अनुसार 17 वर्ष मुनिका दर्शकले अभिभावकको साथमा मात्र चलचित्र हेर्न पाउँछन्। यस प्रकारको रेटिङलाई सामान्यतया बक्स अफिस संकलनमा बाधकको रूपमा हेरिन्छ। एसोसिएसनले हिंसा र केही अभद्र भाषाका कारण यस चलचित्रलाई आर रेटिङ दिएको जनाएको छ। बेलायतमा यस चलचित्रलाई कडा हिंसाका लागि 15 रेटिङ दिएको छ। अस्ट्रेलियामा भने परिपक्व विषयवस्तु, हिंसा र अशिष्ट भाषाका कारण यसलाई एम रेटिङ प्राप्त भएको छ। अन्य सफल आर रेटेड चलचित्रहरूमा नोलनकी अघिल्लो कृति ओपनहाइमर पर्छ, जसले बार्बेनहाइमरको चर्चाबीच विश्वभर 58.30 करोड डलर कमाएको थियो। यस्तै जोकाकिन फिनिक्स अभिनीत जोकरले 1.1 अर्ब डलर तथा दुईवटा डेडपुल चलचित्रले क्रमशः 78 करोड 20 लाख, 78 करोड 60 लाख डलर संकलन गरेका थिए। उत्तरी अमेरिकी बक्स अफिसमा भने 63 करोड 70 लाख डलर कमाउँदै डेडपुल एन्ड वोल्भरिन नै अगाडि रहेको छ, जहाँ द ओडिसीले 51 करोड 60 लाख डलर कमाएको छ। विश्वका अन्य क्षेत्रमा भने नोलनको चलचित्रप्रति उच्च आकर्षण देखिएको छ। बेलायत र आयरल्यान्डबाट 9 करोड 27 लाख डलर संकलन भएको छ। फ्रान्सबाट 6 करोड 93 लाख र इटालीबाट 5 करोड 56 लाख डलर आम्दानी भएको छ। चीनबाट पनि यस चलचित्रले 3 करोड 63 लाख डलर जोडेको छ। म्याट डेमन, टम होल्यान्ड र एन वाटवे अभिनीत यो चलचित्र नोलनको करियरकै सबैभन्दा सफल कृति बनेको छ। यसले सन् 2012 रिलिज भई 1.082 अर्ब डलर कमाएको द डार्क नाइट राइजेसको कृतिमानलाई तोडेको छ। द ओडिसीको कमाई अझै बढ्न सक्ने सम्भावना छ। यो चलचित्र हाल स्पाइडरम्यान ब्रान्ड न्यू डेसँग बक्स अफिस प्रतिस्पर्धामा छ। उक्त स्पाइडरम्यान चलचित्रले विश्वभर 2 अर्ब डलर भन्दा बढी कमाउँदै एभेन्जर्स इन्डेम पछिको दोस्रो द्रुतगतिमा यो कोसे ढुङ्गा पार गर्ने चलचित्र बनेको छ। आमा छोराको जोडीले विगत 5 वर्ष लगाएर बनाएको चिनिया चलचित्र न्यूलाईले बक्स अफिसमा नयाँ इतिहास रचिरहेको छ। सन् 2026 अगस्त 5 प्रदर्शनमा आएपछि यसलाई इतिहासकै सबैभन्दा खराब एनिमेसन भन्दै सामाजिक सञ्जालमा ट्रोल गरिएको थियो, जसका कारण यो चलचित्र बक्स अफिसमा नराम्ररी पछारिने अनुमान गरिएको थियो।
यद्यपि एनिमेसन कतिसम्म नराम्रो रहेछ र यस्तो एनिमेसनका बावजुद यो कसरी सिनेमा हलसम्म पुग्न सफल भयो भन्ने कौतूहलताका कारण यसको टिकट बिक्रीमा अचानक उछाल आयो। चाँडै नै सबैभन्दा खराब एनिमेसन भएको यस चिनिया चलचित्रको चर्चा इन्टरनेटभरि फैलियो र हेर्दा हेर्दै यो विश्वव्यापी चर्चाको विषय बन्यो। सुरुमा यो चलचित्र 1000 अमेरिकी डलरको बजेटमा बनेको भनिए पनि पछिल्ला प्रतिवेदनहरूका अनुसार यसको कुल बजेट मात्र $200 रहेको खुलासा भएको छ।

यसले हालसम्म टिकट बिक्रीबाट 43 लाख अमेरिकी डलर भन्दा बढी कमाइसकेको छ। यससँगै न्यूलाई सिनेमा इतिहासकै सर्वाधिक नाफामूलक चलचित्र बन्न सफल भएको छ। यसले आफ्नो निर्माण बजेटको तुलनामा 15,000 गुणा भन्दा बढीको बक्स अफिस संकलन दर्ता गरिसकेको छ। नेपाली र हिन्दी शब्द समेटिएको दुई भाषिक गीत गाएर नेपाली श्रोता माझ लोकप्रिय बनेका चर्चित भारतीय गायक शान्तनु मुखर्जी सान साङ्गीतिक कार्यक्रमका लागि काठमाडौँ आइपुगेका छन्। ठमेल स्थित क्लब नोवामा शनिबार राति आयोजना भएको साङ्गीतिक कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आएका हुन्। गायक सान यसअघि आफ्नो साङ्गीतिक करियर उचाइमा रहेको बेला सन् 2011 नेपाल आएका थिए। सन् 1999 लोकप्रिय हिन्दी चलचित्र प्यार मे कभी कभीमा समावेशी नेपाली शब्द समेटेको गीत मुसु मुसु हाँसी देउमा उनको स्वर रहेको छ, जसले नेपालमा निकै चर्चा कमाएको थियो। नेपाली शब्दावली र धुनका कारण यो गीत नेपालमा पनि निकै लोकप्रिय बनेको हो। शुक्रबार काठमाडौँ स्थित विमानस्थलमा ओर्लेपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा उनले उक्त गीत गाउँदा भएको एउटा रोचक गल्ती सम्झिँदै भनेका छन्। मेरो पहिलो हिट भएको गीत नै नेपाली हो, तर मुसु मुसु हाँसी देऊ न लैलै हुनुपर्नेमा त्यति बेला मुसु मुसु हाँसी देऊ न मलाई भयो। यसपटिको नेपाल बसाईका क्रममा पशुपतिनाथ मन्दिरको दर्शन गर्ने, काठमाडौँ उपत्यका घुमफिर गर्ने र मोमो खाने योजना रहेको उनले सुनाएका छन्। शनिबार क्लब नोभामा भएको कार्यक्रममा उनले आफ्ना करिब 40 वटा चर्चित गीतहरू प्रस्तुत गरेका छन्। समाचारपछि अब केही क्षण विश्राम लिऊ एउटा समुद्र साङ्गीतिक कोशेलीबाट।

0: सुनिरहनु भएको छ कार्यक्रम सिने संसार। कार्यक्रममा हामीले यहाँलाई भर्खरै सुनायो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार। अब प्रस्तुत छ चलचित्र समीक्षा।
1: चलचित्र समीक्षा।
0: आज हामी कुरा गर्दैछौ क्राइम थ्रिलर र फ्यामिली ड्रामा विधामा बनेको चलचित्र मास्टरनीको बारेमा। शुभेन्दु घोषको निर्देशनमा बनेको यो चलचित्र अहिले हलहरूमा दर्शकहरूको ध्यान खिच्न सफल भइरहेको छ। मास्टरनी केवल एउटा अपराध वा रहस्यको कथा मात्र होइन, यो जीवनको कठोर यथार्थ र पारिवारिक सम्बन्धको एउटा ऐना हो। जब एउटा गहिरो दार्शनिक संवाद पर्दामा गुन्जन्छन् तब दर्शकको ध्यान तानिन बाध्य हुन्छ। फिल्ममा भनेको त्यो लाइन आवर पास्ट इज वेस्ट पेपर, प्रेजेन्ट इज टिस्यु पेपर एन्ड फ्युचर इज क्वेसन पेपर, अर्थात् हाम्रो भूतकाल खेर गएको कागज जस्तै हो, वर्तमान टिस्यु पेपर जस्तै छेडीको, र भविष्य एउटा अनुत्तरीय प्रश्न पत्र जस्तै हो। यो एउटा यस्तो संवाद हो जसले फिल्म हलबाट बाहिर निस्किसकेपछि पनि दर्शकलाई सोच्न बाध्य बनाउँछ। र यो दर्शनसँगै चलचित्र जोडिएको छ एक आमा र छोरीको व्यवस्थासँग। कथा अगाडि बढ्दै जाँदा जब स्क्रिनमा आमाको आँसु देखिन्छ र छोरीको रक्षाका लागि एउटा आमाले गर्ने सङ्घर्ष देखिन्छ तब त्यो कोहीको पनि मन भारी हुन्छ। आफ्ना सन्तानलाई बचाउन एउटा आमा कुन हदसम्म जान सक्छिन् भन्ने कुरा फिल्मको मुटु नै बनेको छ। यसलाई पर्दामा जीवन्त बनाउने काम गरेका छन् हाम्रा कलाकारहरूले। चलचित्रमा अभिनेत्री प्रियङ्का कार्की जोशीको परिपक्व र ओजपूर्ण अभिनेता छँदैछ। साथसाथै उदयमान अभिनेत्री सिमरन खड्का र अर्की कलाकार रक्षा थापाको अभिनयले पनि कथामा एक किसिमको बलियो प्राण भरेको छ। आमा र छोरीको सम्बन्धमा देखाइएको त्यो भावनात्मक रसायन र उनीहरूको संवाद वाचन शैलीले दर्शकलाई अन्त्यसम्म बाँधी राख्छ। निर्देशक शुभेन्दु घोषले क्राइम थ्रिलर विधामा जुन जोखिम मोलेका छन् त्यो प्राविधिक रूपमा पनि प्रशंसा योग्य छ। ब्याकग्राउन्ड म्युजिक, दृश्यहरूको उठान र रहस्य खोल्ने तौर तरिकाले फिल्मलाई एक गति दिएको छ। यद्यपि केही ठाउँमा पटकथा अझै कसावटपूर्ण हुन सक्थ्यो भन्ने झिनो पाटो रहे पनि समग्रमा यसको प्रस्तुतिले निराश बनाउँदैन। त्यसैले यदि तपाईँ पनि जीवनका दार्शनिक पाटोहरू, आमाको ममता र रहस्यमही अपराध अनुसन्धानले भरिएको चलचित्र हेर्न चाहनुहुन्छ भने मास्टर नै तपाईँको यो साताको मुभी लिस्टमा पर्न सक्छ। आजलाई चलचित्र समीक्षाको यो श्रृङ्खला यही सकिन्छ। तपाईँलाई यो समीक्षा कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। कार्यक्रम सिने संसारमा हामीले यहाँहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा सुनायौं। यससँगै कार्यक्रम सिने संसार आजका लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी राजु थापालाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा र कलाकारसँगको कुराकानी लिएर उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु। नमस्कार।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र धुकधुकी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फा

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सि।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

0: टुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।
1: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडियम एप 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रेलवे स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई।

केही दिनमा यहाँहरूले सुन्नुहुनेछ स्वदेश गान। स्वदेश गान पछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुलशन नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान प्रेमध्वज प्रधानको स्वरमा केशवराज राज भण्डारीको रचना रहेको छ भने सुशील विश्वकर्माको सङ्गीत. यो स्वदेश गान पछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ. सुन्दै गर्नुहोला रेडियो नेपाल.

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ। आज पनि हामी दुईजना उपस्थित भइसकेका छौँ। प्रविधि संयोजनमा हुनुहुन्छ राधिका वज्र अनि म कार्यक्रम सञ्चालिका विद्या चौधरी। यहाँहरू कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट, मिडियम वेभ 792 किलोहर्ट्जबाट, त्यसै गरी एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.1 मेगाहर्ट्जसँगै अनलाइनमा radionepal.gov.in र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। आज पनि हामी यो मङ्गलबारको बसाइमा करिब करिब 3 बजेसम्म यहाँ माझमा हुनेछौँ। आज पनि 4 गीत सङ्गीतहरूको साथमा उपस्थित भएका छौँ। 0142 11 7 21 र 7 36 लाइन खुला गरिसकेका छौँ। यहाँहरू जहाँ जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त सुरक्षित रहनुहोला। आफ्नो कामलाई चाहिँ एकदमै प्राथमिकता दिनुहोला, स्वस्थ रहनुहोला, घुम्न जानुहोला, थोरै समय निकालेर आफ्नो आफन्त साथीभाइहरूलाई दिनुहोला। समय एकदमै बलवान छ, समयले चाहिँ हामीलाई पर्खँदैन, हामीले पर्खनुपर्छ। त्यस कारण समयको महत्त्व बुझेर आफ्नो जीवनलाई, आफ्नो दैनिकीलाई अगाडि बढाउनुहोला, यही आग्रह गर्न चाहन्छौँ। यात्राको क्रममा हुनुहुन्छ भने एकदमै सुरक्षित यात्रा गर्नुहोला। यो बर्खाको म सिजन रहेको कारणले धेरै ठाउँहरूमा चाहिँ बाटोहरू होइन अप्ठ्यारो भएका छन्, बाढी पहिरोको कारणले होइन गाह्रो छ। त्यस कारण समयमा निस्किनुहोला, सुरक्षित सामग्रीहरू पनि आफ्नो साथमा बोक्नुहोला, यही आग्रह गर्न चाहन्छौँ। ट्राफिक नियमको एकदमै पालना गर्नुहोला। हामी धेरै ठाउँमा हिँड्ने क्रममा चाहिँ के देख्छौँ भने अब ड्राइभ गरिराख्नु भएको छ, फोन पनि प्रयोग गरिरहनुहुन्छ होइन, त्यस्तो चाहिँ नगर्नुहोला। किनकि फोनतिरै ध्यान हुन्छ अनि कतिखेर के भइदिन्छ कसैलाई केही थाहा हुँदैन। तपाईँ एकजनाको कारणले धेरैजना दुःख पाउनुहुन्छ, त्यो कुरा चाहिँ विचार गरिदिनुहोला, यही आग्रह गर्न चाहन्छौँ। कार्यक्रमको सुरुवातमा गीत राख्छौँ, त्यसपछि यहाँहरूसँग प्रत्यक्ष रूपमा जोडिनेछौँ। यहाँहरूकै सुमधुर आवाजमा गीत सुन्ने पनि छौँ र सुनाउने पनि छौँ। अहिलेलाई राख्दैछौँ यो गीत

0: हजुर बस माया यही दिलमा बस भन्दै हुनुहुन्थ्यो। हामी कार्यक्रम स्वर साधनामा छौँ, कोही स्रोत आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हेलो हजुर नमस्ते।
0: नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ? बालकुमारजी, धेरै समय पछि आउनुभयो त।
1: साथीहरूलाई पनि पानी दिनु पर्यो नि हजुर है, अस्ति जाँदो हप्ता सुन लगाएको लागेन भन्नुपर्छ, साथ दिए भन्नुपर्छ।
0: अनि आरामै हुनुहुन्छ?
1: आरामै छु हजुर, म लगायत घर परिवार गाउँ बस्ती प्रकट छ भन्नुपर्छ है हजुर।
0: अनि सानो मैयाजीको हालखबर के छ नि?
1: सानो मैयाजीको खबर पनि एकदम ठिकठाक छ भन्नुपर्छ।
0: सानो मैयाजीको ठिकठाक छ?
1: हजुर हजुर हजुर, तपाईँले नि।
0: अनि खाजा खानु भयो त?
1: छैन नि हजुर, अब हजुरसँग बोलेर मात्र आनन्द लिँदै खाने भनेर साथीहरूको गला कलहरू सुन्दै मैले चाहिँ थोरै सुनाउनु पर्यो हजुरलाई भनेर त्यहाँबाट टक्क लाएर तिन वर्ष त्यहाँबाट हजुर बिदा लिएर जानुहुन्छ, त्यहाँबाट मात्रै आनन्द हुन्छ, ढुक्क हुन्छ, त्यहाँबाट मात्र खाजा खाने भन्नु पर्यो हजुर।
0: ल हुन्छ, अब गीत सुनौ।
1: है अब
0: कुन गीत सुनाउनु हुन्छ नि आज हामीलाई?
1: हजुरलाई
0: हजुर हजुर,
1: मैले त खै हजुर बाँसुरीको धुन सुनाउनु पर्यो भन्ने यो मनमा लागिरहेछ।
0: ल सुनौ।
1: यो गीतको बोल्दै धरन धनकुटा छ है हजुर?
0: ए हस हस हस।

0: बालकुमारजी,
1: हजुर,
0: ल सानु मैयाजीलाई पनि एकदमै धेरै धेरै धन्यवाद छ। ल हजुरलाई पनि एकदमै धन्यवाद छ, अर्को साता फेरि पनि आउनुहोला। गागल गागल फेदीबाट हुनुहुन्थ्यो बालकुमार लामा र सानु मैया श्रेष्ठ, यहाँहरू दुवैजनालाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ र अर्को श्रोतालाई लिन्छौँ। कहाँबाट हुनुहुन्छ? हेलो, नमस्कार। कोही श्रोता आउनुभएको थियो, गइसक्नु भएको छ। 0142-11-2136 को लाइन हामीले खुला गरिसकेका छौँ। यहाँहरू पनि आफूलाई मनपर्ने गीत सङ्गीतहरू सुनाउन चाहनुहुन्छ भने मजाले सहभागी हुन सक्नुहुनेछ भन्दै कोही श्रोता आइसक्नु भएको छ। हेलो, नमस्कार।
2: हेलो, नमस्ते दिदी।
0: नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म यता भोजपुरबाट वरुण चञ्चल बोलिरहेको छु।
0: वरुणजी,
2: हजुर,
0: आज दुई पटक कुरा भइसक्यो है।
2: तर कस्तो यता हाम्रोतिर रेडियो नेपालै बज्न छोड्यो
0: कहिले? अहिले भर्खरैबाट
2: यो समस्या भएको चाहिँ निकै दिन भयो। एकछिन बत्ने फेरि एकछिन बन्द हुने, एकछिन बत्ने एकछिन बन्द हुने, त्यस्तो भइरहेको छ क्या, यो के भएर हो।
0: ल, यहाँले जुन कुराहरू राख्नुभयो, सुझावहरू होइन, जुन समस्या राख्नुभयो, सम्बन्धित निकायले यहाँको समस्या सुनिसक्नु भएको छ।
2: त्यस्तो भइरहेको छ कि दिदी, यो एकछिन बस्छ होइन, यस्तो 4-5 मिनट बस्छ, फेरि 5-10 मिनट बन्द हुन्छ क्या, बग्दैन क्या गरिरहेको छ।
0: अनि बिहान यहाँसँग 11 बजीतिर कुराकानी हुँदा चाहिँ कस्तो सुनिरहेको थियो? ल हुन्छ, यहाँको जुन समस्या जुन राखिदिनु भयो होइन, यो चाहिँ सम्बन्धित निकायले मजाले सुन्नु भएको छ, छिटो नै यो समस्याको समाधान हुनेछ, यही अपेक्षा राख्छ एकदमै। अनि यो रेडियो सुन्ने जुन हेबिट बस्यो, बानी बस्यो, यो लत हुन्छ नि, लत भन्ने चिज भएन भने त कस्तो गाह्रो पो हुन्छ।
2: त्यही हुँदो रहेछ क्या, अब यो कार्यक्रममा आउँदाखेरि अब बजिरहेको भने अब साथीहरू पनि बोलेको सुन्न पाइयो भने, अब गीतहरू सुन्न पायो भने अब सुनिराखिन्छ होइन, नत्र अब अर्कोतिर सार्न मन लागिहाल्छ क्या। अनि अब रोकिएपछि त अब के सुन्ने स्याहाँ गरेको भनौँ, अर्कोतिर सुनौ अनि हजुर हजुर त्यही
0: भयो।
2: हजुर,
0: खाजा खानुभयो?
2: खाजा खाएकै छैन, म भेडा नै चराउँदैछु, अब घर गएर
0: बिहान 11 बजीतिर म गोठालो जाँदैछु भनेर भन्नुभएको थियो, अहिलेसम्म गोठालोमै हुनुहुन्छ?
2: हजुर हजुर, अब भेडासँग बिस्तारै फर्किँदैछु।
0: अब कति छन् नि भेडाहरू, भेडा कि बाख्रा पनि छन्?
2: भेडा बाख्रा छैन, भेडा मात्रै छ, अब 10-12 वटा जति छ,
0: टन्नै रहेछ नि त।
2: हजुर, अलिअलि छ।
0: ल हुन्छ, वरुणजी आउनुभयो, खुसी लाग्यो, अब गीत सुनौ। कुन गीत सुनाउनुहुन्छ हामीलाई?
2: कस्तो कस्तो गाउन पाउने हो,
0: कस्तो खालको गीत सुनाउनुहुन्छ?
2: हुन्छ, म चाहिँ अब अलिक लोकगीतहरू गाउँछु होइन, अब लोकगीत पनि अब अलिक पूर्वेली भाका चाहिँ अलिक बढी गाउने गर्छु, त्यही भएर
0: पूर्वको भएर पनि होला
2: हुन पनि सक्छ। अब यस्तो नै हुँदो रहेछ, अब जुन आफूलाई मनपर्छ अनि गीत गाइराखिन्छ होइन, अनि त्यही चाहिँ एकदम उयो हुँदो रहेछ क्या, गाउन नि सजिलो हुने होइन।
0: साथीहरू नि हुनुहुन्छ होइन, मजाले गीत गाउनुहुन्छ, तर मलाई चाहिँ आउँदैन है, अझ टुक्काहरू लोकगीतहरू पुरानो एकदमै गाउनुहुन्छ
2: क्या,
0: उहाँहरू पनि सुन्नु भएको छ मजाले।
2: ए हस्, हुन्छ, म ट्राई गर्छु नि।
0: हस्,
2: लेकै माचौरी भिरमा भिरमौरी, लेखै माचौरी भिरमा भिरमौरी।

0: कहाँ जानु छाएर डाँडै काटेर, कहाँ जानु छाएर डाँडै काटेर। थ्याङ्क यू
1: भरुणजी।
0: हजुर
1: सानुजी, डाँडै काटेर गइजानु भयो क्या? उहाँ जहाँ हुनुहुन्छ माया नमार्नु होला भन्छौँ है हामी।
0: मेरो पनि त्यही हो।
1: ल हुन्छ, आउनुभयो, खुसी लाग्यो, नमस्कार अहिलेलाई। म भाइ भोजपुरबाट हुनुहुन्थ्यो वरुण चञ्चले। अब फेरि अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो, नमस्कार।
2: हेलो,
1: नमस्ते हजुर।
2: नमस्कार हजुर, म चितवनमा रामबहादुर खड्का।
1: रामबहादुरजी
2: हजुर,
1: के छ नि हालखबर?
2: एकछिन पानी परेको छ, एकछिन घाम लागेको छ, रेडी सुनेको छु, गाई गोठमा बसेको छु।
1: गोठमा हुनुहुन्छ?
2: म बिहान 3:30 बजेबाट बेलुका 9 बजेसम्म गाई गोठमा हुन्छु, रेडियो खुलिरहन्छ हजुर।
1: खुलिरहन्छ होइन, रेडियो 11 बजीसम्म।
2: अघि त्यो सञ्जल बाबुले भने जस्तो कहिले काहीँ स्याहा भन्छ, स्याहा हालेर अर्को एकछिन लगाइहाल्छन्।
1: तर रेडियो छोड्न चाहिँ सुन्न चाहिँ छोडिन्न होइन
2: हजुर, कहिले स्याहा हुन्छ अनि
1: प्राविधिक कुरा हो, कहिलेकाहीँ चाहिँ भइहाल्छ है। तर त्यस्तो चाहिँ नहोस्, सधैँभरि चाहिँ सदाबहार चाहिँ चलिराखोस्, एक नाश होस्
2: क्या।
1: जसरी खोला निरन्तर बगिरहन्छ त्यसरी रेडियो नेपाल चलिरहोस् क्या है। ल रामबहादुरजी, आज गोठमा बसेर सुन्दै हुनुहुन्छ, बारीमा के के रोप्नु भएको छ? कृष्ण भजन सुनाउनुहोस् न, सुनाउन सक्नुहुन्छ हामीलाई रामबहादुरजी? रामबहादुर खड्का आउनुभएको थियो चितवनबाट, उहाँ चाहिँ मजाले भजनहरू सुनाउनुहुन्छ होइन, निरन्तर आउनुहुन्छ कार्यक्रममा, सहभागिता जनाएर जानुहुन्छ। कृषक हुनुहुन्छ, एकदमै सफल कृषक हुनुहुन्छ उहाँ चाहिँ। अब हामी गीत सङ्गीततर्फ लाग्दैछौँ, किनकि कार्यक्रम स्वर साधनामा गीत नसुन्ने त कुरै भएन, चाहे सुख होस् चाहे दुःखमा होस् होइन। गीत सङ्गीतले हाम्रो ठाउँ, हाम्रो मनमुटुमा छुट्टी नै पहिचान बनाएको छ, त्यो ठाउँ लिएको छ। त्यसकारण गीत सङ्गीत नसुन्ने त कुरै भएन। अबको पालोमा यो गीत राख्दैछौँ र फेरि यहाँहरूसँग प्रत्यक्ष रमाइलो गफगाफ र यहाँहरूकै सुमधुर आवाजमा मिठा मिठा रमाइला गीत सङ्गीतहरू सुन्नका लागि हामी उपस्थित हुने

0: हजुर, कृष्णजीलाई आरती, शिवजीलाई ध्यान, अरूलाई त भोलि वचन भन्दै हुनुहुन्छ। एकदमै राम्रो गीत रहेको थियो, दोहोरी गीत। फेरि पनि कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरी हेलो हेलो नमस्कार। हजुर
1: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म सिन्धुपाल्चोक तातोपानीबाट पूर्वलामा बोलेको।
0: तातोपानीबाट?
1: हजुर हजुर, सिन्धुपाल्चोक तातोपानी, हाम्रो यो चाइना क्षेत्रबाट।
0: शुभ नाम यहाँको?
1: अनि तपाईँहरूको कार्यक्रम चाहिँ, यो कार्यक्रमहरू, धेरै कार्यक्रमहरू चाहिँ सुनिरहन्छु, अब एकदमै मनपर्छ रेडियो नेपालमा। म पहिला पनि गएकै हो, आउने जाने चाहिँ गइरहेको हुन्छु रेडियो नेपालमा। अहिले नगएको चाहिँ म 6 महिना जति भयो, हाम्रो यो भूपेन्द्र सरहरूसँग चाहिँ एकदम भेटिरहेको हुन्छु, टिका सरहरूसँग भेटिरहेको हुन्छु।
0: थुर्पाजीलाई खुसी लाग्यो, अब गीत सुनौ।
1: ल, म आफै अब अरूको गीत किन गाउनु, म आफैले 17 जना गरेर गीत गाउँछु है। ल, सबैले सुनेर चाहिँ अब सबैले जहाँसम्म सुन्छ उहाँहरूलाई सबैले राम्रो नराम्रो कस्तो छ होइन, त्यो अब म आफैले रचेको गीत हो, छोटो मात्र सुनाउँछु, धेरै लङ टाइप लङ किन सुनाउनु, अरू म सुरु गर्छु
0: होइन।
1: बादलले ढाक्यो हिमाली भेकमा, कान्छी पानी परनुलाई, बादलले ढाक्यो हिमाली भेकमा, कान्छी पानी पर्नुलाई, लागे त शीत चियाको पातमा, कान्छी चौबन्दी चोरी बिपिला है, लागे त शीत चियाको पातमा, कान्छी चौबन्दी चोरी बिपिला है, चौबन्दी चोरी बिपिला है, हल्का हल्का गाजलाको, हल्का हल्का ओतमाला हाली, काली काली भए पनि मान्छे रहेछौ मनका हारी, हल्का हल्का गाजलाको, हल्का हल्का ओतमाला हाली, काली काली भए पनि मान्छे रहेछौ मनका हारी, नबोले नि बोलो बोलुला खालको, आज भोलि त्यही कालीको आउँछ जलको,

0: कान्छे पानी परनुलाई लागे त सीता चियाको पातमा कान्छे चौबन्दी चोली बितिलाई लागे त सीता चियाको पातमा कान्छे चौबन्दी चोली बितिलाई चौबन्दी चोली बितिलाई. थ्याङ्क यू,
1: धन्यवाद.
0: हजुर,
1: थुर्पा लामा हुनुहुन्थ्यो सिन्धुपाल्चोकबाट, एकदमै मजाले गीत गाउनुभयो. अब छोटो मिठो हामी एकजना श्रोतासँग चाहिँ गफ र गीत सुन्नेछौँ.
2: नमस्कार हजुर.
1: नमस्कार, नमस्कार हजुर.
2: नमस्कार विद्याजी, नमस्कार. व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु
1: होला.
2: आउँदै गरेको जाने पूर्णिया अनि कुशे औँसीको पनि हजुरलाई मङ्गलमय शुभकामना भन्दै म ओमबडी साहबको आएँ है त हजुर.
1: नवलपुरबाट.
2: नवलपुर
1: के छ नि उताको हालखबर?
2: यताको समग्रमा एकदम राम्रो छ. अब तपाईँलाई घर जान चाहिँ केही मुस्किल छैन,
1: एकदमै क्लियर छ, होइन सर?
2: एकदम मलेसियाको जस्तो, तपाईँको चाहिँ मलेसियाको कुलालम्पुरको जस्तो गाडीको आवाज आउँदैन, टायरको मात्रै
1: हुन्छ. धेरै कुरा गर्न मन थियो तर समय एकदमै कम छ. हामी छोटो मिठो गीत सुन्नेछौँ, एकदमै छोटो.
2: ल भने तपाईँलाई मैले उतै पूर्वतिरकै गीत गाउँछु है, दुई लाइन.
1: हस् हस् हस्.
2: भुटेर खाउँला मुरली मकै मेलाएर पातैमा खाजा निगाले वनमा च्याखुरा कराउने हाँसौँ र खेलाउँ बाँचुन्जेल रमाउने बजाउला पञ्चे बाजा निगाले वनमा च्याखुरा कराउने. यो पारेश राईको है त?
1: हजुर हस् हस्, नमस्कार. ओ मणि साहब कोठा हुनुहुन्थ्यो नवलपुरबाट. समय एकदमै कम छ, त्यस कारण मैले हरेक चाहिँ कार्यक्रममा स्वर साधना आउँछ अरू कार्यक्रममा भन्ने गर्छु. समयको महत्त्व बुझ्दै गर्नु होला र समय अनुसार चल्ने कोसिस गर्नुहोला भन्ने गर्छु. सुनेर सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरैभन्दा धेरै धन्यवाद दिन चाहन्छौँ. गीत बजिसकेको छ, यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुन्छ. ठिक 3 बजे सुन्नुहुनेछ समाचार. समाचारपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ. अहिलेलाई हामी दुईलाई बिदा दिनुहोस्. प्रविधि संयोजनमा राधिका आवजा अनि म विद्या चौधरी बिदा हुन्छौँ. हौस् त, नमस्कार.

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: सडकमा लगातार कोरिएका रेखाबाट ओभरटेक नगरौँ। खण्ड खण्ड रूपमा कोरिएका रेखाबाट मात्रै सुरक्षित रूपमा ओभरटेक गरौँ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब विनिता चौधरीबाट समाचार सुन्नुहोस्। सुरुमा यस प्रसारणका प्रमुख समाचार। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक भने भोलिको लागि सर्यो। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नु पर्नेमा संचार मन्त्रीको जोड। स्क्राप टाइफस संक्रमणबाट सल्यानमा 3 जनाको मृत्यु। र इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानी अर्थमन्त्रीको भनाई। अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग पनि गर्नुभयो। महिला तथा बाल बालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले राजदूतावासविहीन मुलुकहरूमा कूटनीतिक पहल अघि बढाउन समेत सरकारलाई अनुरोध गर्नुभयो। राष्ट्र सभाको अर्को बैठक भदौ 16 गते मङ्गलबार दिउँसो 1:15 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको दिउँसो 1 बजेका लागि तय गरिएको बैठक भने भोलिसम्मका लागि सरेको छ। संघीय संसद सचिवालयले जारी गरेको सूचना अनुसार बैठक भोलि दिउँसो 1 बजे बस्ने गरी सारिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा काठमाडौँमा जारी एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट AIBD को 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकता, AI डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिनुभएको छ। उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चार माध्यमको प्रमुख दायित्व भएको बताउनुभयो। गलत सूचना र दुष्प्रचारको समाधान प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उहाँले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। संकट, प्राकृतिक विपद, सार्वजनिक स्वास्थ्य समस्या जस्तो अवस्थामा सञ्चार माध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाको भनाइ थियो। सल्यानमा स्क्राप टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। दारमा गाउँपालिका 5 का 1 र वडा नम्बर 6 का 2 गरी 3 पुरुषको स्क्राप टाइफसका कारण मृत्यु भएको हो। लामो समयदेखि दीर्घरोगबाट प्रभावित उनीहरूमा स्क्राप टाइफसको परीक्षण गर्दा संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगञ्जमा मृत्यु भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतका अनुसार यस वर्ष पालिकामा मात्रै करिब 30 जनामा स्क्राप टाइफस संक्रमण पुष्टि भएको छ। ज्वरोका बिरामी बढेपछि परीक्षण गर्दा संक्रमण देखिएको उहाँले बताउनुभयो। कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोक स्थित प्रस्तावित पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिनका लागि सूचना गरेको थियो। दाबी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। कोशी अस्पतालको अहिलेको संरचना साँगुरो हुँदा सेवा दिन असहज भएपछि नयाँ भवन निर्माण गर्न लागि हो। विराटनगरबाट संवाददाता कुमुद अधिकारीको यो रिपोर्ट।
1: सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले 2,46,00,00,000 रुपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,000 रुपियाँको लागतमा 259 बेडको आइसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याथ थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनी कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
2: सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गते भएको, यसमा एक पटक म्याथ थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%, निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छौँ। हामी बारम्बार प्रेसर दिइरहेको छौँ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेको छौँ।
1: मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनु भयो।
3: हाम्रो एग्रिमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्षपछि हामीले साइटमा पिकअप बढायौँ र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
1: कोशी प्रदेशकै सबभन्दा ठुलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबाल झाको भनाइ छ।
4: सेवालाई एकदम सकस भइरहेको अवस्था छ, दुईटा भवन निर्माणाधीन अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो न्युरो नेफ्रो सबैको छुट्टै भवन हुन्छ, त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
1: ओपिडीमा दैनिक 2,000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रभाव भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
5: हेलो,
6: के गर्दैछौ?
5: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
6: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
5: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
6: अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
5: मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक, राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
6: अब रात तपाईँको नेपाल टेलिकम,
0: राष्ट्रको संचार। अब बाँकी समाचार। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। मुख्यमन्त्री चेत नारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले हिजो दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजित थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नु भएको थियो। नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा अहिले केही बेरमा हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी एमाले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बोर्ड बैठकले उक्त निर्णय गरेको दलका उपनेता लीलबहादुर थापा मगरले जानकारी दिनुभयो। एमाले र नेकपा बीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उहाँको भनाइ छ। पर्वतको मोदी गाउँपालिका चारमा रहेको क्याङ कर्वा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवन उपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो सङ्कलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको यो रिपोर्ट।
7: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका चार क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी फगामी
8: साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा काम गर्ने र
9: यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
7: विद्यार्थीले हालै मात्र 215 किलो न्युरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यावहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
10: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रिटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा दुईवटा टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
7: 72 जना विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताब सँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरानलाई विश्वव्यापी अर्थतन्त्रबाट अलग्याउने प्रयास गरेकोमा इरानले आपत्ति जनाएको छ। इरानी अर्थमन्त्री अली मदानी जादेहले इरान प्रतिबन्धहरूको लागि पूर्ण रूपमा तयार रहेको बताउँदै अमेरिकाले अर्को पराजय निम्त्याएको बताउनुभयो। यसैबीच अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्टले नयाँ उपायहरूको घोषणा गर्दै इरानसँग आर्थिक रूपमा साझेदारी गर्ने अन्य कुनै पनि राष्ट्रलाई अलग्याइने चेतावनी दिनुभयो। बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले रुसले दिएको चर्को धम्कीका बावजुद पनि रुसमाथि दबाब कायम राख्ने वाचा गर्नुभएको छ। ब्रिटिस प्रधानमन्त्री बनेपछि युक्रेनको पहिलो औपचारिक भ्रमणका क्रममा बर्मनले युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई भेटेर यस्तो वाचा गर्नुभएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बिबिसीले जनाएको छ। बङ्गलादेशको विशेष न्यायाधिकरणले सन् 2024 को विद्यार्थी आन्दोलनसँग सम्बन्धित मानवता विरुद्धको अपराध मुद्दामा 3 पत्रकारलाई मुद्दाको टुङ्गो नलागेसम्म हिरासतमा राख्न आदेश दिएको छ। उहाँहरूको पक्राउ र जमानत अस्वीकार प्रति अन्तर्राष्ट्रिय मानवाधिकार तथा प्रेस स्वतन्त्रता संस्थाले आपत्ति जनाउँदै आरोप फिर्ता लिन आग्रह गरेका छन्। न्यायाधिकरणले एक्टर टेलिभिजनका प्रधान सम्पादक मोजाम्मेल बाबु, प्रमुख सम्वाददाता फरजाना रूपा तथा दैनिक भोरेर कागोजका सम्पादक एवं नेसनल प्रेस क्लबका पूर्व महासचिव श्यामल दत्तलाई हिरासतमा राख्न आदेश दिएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बिबिसीले जनाएको छ। उहाँहरू हिजो न्यायाधिकरणमा उपस्थित हुनुभएको थियो। न्यायाधीशले अर्को सुनवाई अक्टोबर 25 लागि तोक्दै अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। अब मौसम। हाल मनसुनी वायुको प्रभाव रहेकोले देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेकोले अहिले बागमती गण्डकी र प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने देशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय सभाको बैठकमा सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यान आकर्षण। प्रतिनिधि सभाको बैठक भने भोलिको लागि सर्यो। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सञ्चार मन्त्रीको जोड। स्क्राप टाइफस संक्रमणबाट सल्यानमा 3 मृत्यु र इरान अमेरिकी प्रतिबन्धहरूको सामना गर्न पूर्ण रूपमा तयार रहेको इरानी अर्थमन्त्रीको भनाइ। यसका साथै रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार। सकियो, रेडियो नेपाल सुनिरहनुहोला। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाट दनवारी भाषा समाचार सुन। पर्ल पानीसँगै आइल बाढी पैरा बाटमा लेदु तसु लरी कटानक कारण देशक भिन्न भिन्न ठाउँमा बाट रोकन्जेरिली। नेपाल पुलिसका अनुसार आज बिहानी 10 बजेसम्म काभ्रे पलाञ्चोक सिन्धुली मकवानपुर नुवाकोट इलाम सिन्धुपाल्चोक रसुवा तसु रुकुम पश्चिमकबाट प्रभावित भइरेली। काभ्रे पलाञ्चोक अक्ति खुर्कोट नेपाल ठोक कटुन जेपेसी सिन्धुली चल्लार बिपी राजमार्गमा बाढी आए पार्ला खतरालाई दिठाकु। राति 6 बजेसो बिहानी 4 बजेसम्म सेब्बे मोटरगाडी आएजाले रोक्ल र छिक। बिहानी 4 बजेसो बिहारको 6 बजेसम्म भने मोटरगाडी चल्लार जनाल र छिक। ओस्निके पानी कारण मकवानपुर कान्ति लोकपथमा राति 5 बजेसो बिहानी 5 बजेसम्म सेब्बे खालक मोटरगाडी आएजाले रोक लगाइदिल र छिक। नुवाकोटक टोखा छहरे बाटमा पनि राति 10 बजेसो बिहानी 5 बजेसम्म एकदम चैलार सेवा बाहेक सार्वजनिक तसु निजी मोटरगाडी आएजाले बन्द गर्ल र छिक। पानी कारण इलाम नगरपालिका 9 राजदुवालिक मेची राजमार्गमा हिला आखीको पूरा रूपमा रोकन्जेल जनाल र छिक भने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका 2 लिपिङ बजारक अरणीको राजमार्गमा भदौ 5 गते खहरे लरिक बाटे आइल लेदो तसु पाठर सहितक पैराक कारण बाट पूरा रूपमा रोकन्जेरेलिक। ओस्निके रसुवाक उत्तर गया गाउँपालिका 5 खाल्टेक त्रिशुली मैलुङ स्याफ्रुबेसी बाट त्रिशुली लरी बाट घेठक बाटे काट्नेसो तसु रुकुम पश्चिमक 8 बिस्कोट नगरपालिका 6 रिजेगार्ड लरिक भेरी करिडोरक जाजरकोट डोल्पा बाट खण्डमा बाट उपरक बाटे पाठर माटी सहित लेदो आइनेसो पूरा रूपमा रोकन्जैला पुलिसले जनाल र छिक। पुलिस अनुसार पानी कारण बाट रोकन्जैला तसु खतरा बढै पार्ला रखेको उची यात्रा गर्दै होसियारी अपन्याले अनुरोध गर्ल र छिक। संघीय संसद प्रतिनिधि सभा आज दिन खनी 1 बजेक लागि ठिक गर्ल बैठक रोकन्जेरिलिक। संघीय संसद सचिवालय जारी गर्ल सूचना अनुसार विशेष कारणले गर्थे आजको बैठक टोक्ल समयमा बसेने पार्ल जनाल र छिक। प्रतिनिधि सभाग सभामुख डोल प्रसाद अर्याले बैठक इए भदौ 10 गते वा आइलार कानु बुधबार दिनखनी 1 बजे बस्लारको फेरि समय टोक्ल संघीय संसदक महासचिव पद्म प्रसाद पाण्डे जारी गर्ल सूचनामा उल्लेख र छिक। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अटोमोबाइलक ठाउँ नेपालक अर्थतन्त्र खम्बाक रूपमा बनिसिद्धाल बाजिरेलक। नाडा अटो सो 2026 18 निकाल उद्घाटन गर्दी वहीँ पेट्रोलियम पदार्थ आइलार घटियालाई बत्तीक बाटे चल्लार मोटरगाडी चाल्याले बढ्या पल्लारमा जोड दिल रहेस। चार्ज कर्लार स्टेसन सहित बत्तीक बाटे चल्लार मोटरगाडी पूर्वाधार बढालारमा सरकार तसु निजी ठाउँ बीच मिलेको काम गरेलै आवश्यक रहल उपराष्ट्रपति भनाएर छिग। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाग प्रविधि विकाससँगै सञ्चारक ठाउँ फेरन्जैल अख्नु पनि अभिव्यक्ति तसु प्रेस स्वतन्त्रता मानुषक सूचना अधिकार तसु सार्वजनिक हितलाई सञ्चार प्रणाली केन्द्रमा धरै पर्ला बाजिरेलक। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल तसु सामुदायिक रेडियो प्रसारक सङ्घक आयोजनामा आजसोको काठमाडौँमा सुरु अख्ल एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडी 24 भेलालाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले सञ्चार प्रविधि फेरन्जैनु पनि मानुषक सूचना पाइलार अधिकार प्रेस स्वतन्त्रता तसु अभिव्यक्ति स्वतन्त्रता ठिकै आधारभूत सिद्धान्त फेरि नै अख्लार बाजल हो। मन्त्री डाक्टर तिमल सिन्हाले एआई डिजिटल प्लेटफर्म तसु नयाँ प्रविधिलाई मान्ति विश्वसनीयता तथ्य फरकता सम्पादकीय जिम्मेवारी तसु लोकतान्त्रिक मूल्यलाई अझै बलियो बनाए पर्लारमा जोड दिइल रहेछ। राष्ट्रिय सभा आजको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित पाइल नेपाल विशेष सेवा ऐन 2042 साबिक व्यवस्था जगलार बारिक विधेयक 2083 दफावार छलफलक लागि विधायन व्यवस्थापन समितिमा पठाउ बाल्लार प्रस्ताव सेवेक सहमति मानिरहेलिक। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले उसे विधेयकलाई निर्णायक अर्थ धरती दफावार छलफलक लागि सेवेक सहमति मान्ल घोषणा गरिरहेलक। राष्ट्रिय सभा आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र सहागबाट कानून न्याय तसु संसदीय मामिला मन्त्री सोभिता गौतमले धर्ल प्रतिनिधि सभाबाट सन्देश सहित पाइल विधेयकलाई दफावार छलफलक लागि विधायन व्यवस्थापन समितिमा पाठक बाजलार प्रस्ताव स्वीकृत हकल हो। आजक बैठक सुन्ना समयमा सांसदलाई नैतिक तसु यौन शिक्षा महिला सुरक्षा तसु यौन जन्य हिंसा न्यूनीकरण सहित विषयमा गैरीको लागेलाई सरकारक ध्यान टाण्डिती सांसदलाई 3 वर्षक छोराते गरिमा चौधरी उपर हकल यौन जन्य अपराध तसु
मार्ला घटनामा मिल्ल दोषीले कानुन अनुसार कारवाही गरेले माग गरिरहेला। महिला तसु छोराते उपर अघ्लार हिंसा न्यूनीकरण साइबर अपराध रोक्लार तसु घरेलु हिंसा रोकेले अग्नि कानुनक सोलारी लागू तसु न्याय पक्का गरेर थप नीतिगत सुधार आवश्यक रहलमा सांसद लखे जोड दिति प्रादेशिक अस्पतालमा डाक्टर नै पुग्ल तसु लापरवाही कारण सुत्केरी महिला स्वास्थ्य खतरामा पर्ला अन्सु बाजुरा सहित गाउँ गाउँ जिल्लामा डाक्टर तसु स्वास्थ्य सेवा पहुँच बढ्या पर्ला बास्ती सरकार ध्यान तान दिल र छाट राष्ट्रिय सभाग अर्को बैठक ये भदौ 16 गते मङ्गलबार 1:15 पाछे बसिक काभ्रे पलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका तसो अर्को ठाउँमा विपद खतरा हटालार तसु शान्ति सुरक्षामा सिब्बी भन्दा सोलारी काम कर्लमा पाँचखालक अशोक जङ दनवार सम्मानित भइरहेक सशस्त्र पुलिस बल नेपाल नम्बर 15 गण हेडक्वार्टर काभ्रेक 24 स्थापना दिवसक अवसरमा रोसी लरिक बाढीमा 89 उद्धार कर्ला 5 सशस्त्र पुलिस मध्ये नम्बर 15 गण पाँचखालमा काम गरिधरल सशस्त्र पुलिस सहायक हवलदार दनवार सम्मानित हक्ल हो विपदक बेलामा दिल योगदानक बर्के मूल्याङ्कन कर्ती ओखले प्रमाणपत्र सहित अभिलेख जनलार पुरस्कार दिल र छिक नेपाली काङ्ग्रेसक 15 महाधिवेशन रोकेले माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भइरहेक पार्टी पहिला सभापति शेरबहादुर देउवा तसु उबेला कार्यवाहक सभापति पूर्णबहादुर खड्कै आइलार असोजक लागि ठिक कर्ल महाधिवेशन रोक्लार आदेश माग गर्दै निवेदन दायर कर्ल हो सर्वोच्च अदालतक प्रवक्ता अर्जुन प्रसाद कोइरालाग अनुसार आज काङ्ग्रेसक देउवा समूह दायर निवेदनमा पूरक निवेदन दर्ता आक्ल हो उसे निवेदन उपर इए भदौ 11 गते वा पर्सु सुनवाई लागि पेशी टोक्ल र छि काङ्ग्रेसक निर्वाचन समिति 15 महाधिवेशन आइलार असोज 16 गते सो 19 गतेसम्म काठमाडौँमा अखलार काम तालिका सार्वजनिक गर्ल र छत् बागमती प्रदेशक मुख्यमन्त्री किरण थापा मगरक नियुक्ति विरुद्ध पर्ल रितमा अदालतले निवेदकक पक्षमा अन्तरिम आदेश दिएलै मान्लैकेन मुख्यमन्त्री विरुद्ध उच्च अदालत पाटन हेटौडा इजलासमा दायर अख्ल दुईटा छुट्टा छुट्टी रिटमा न्यायाधीश बबिता उप्रेती एकल इजलासे विपक्षी लखक नाममा कारण देखाउ आदेश जारी गर्ल हो राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बागमती प्रदेश संसदीय दलक मुख्य सचेतक कुमारी तामाङ तसु अधिवक्ता मोहन प्रसाद ढकालले मुख्यमन्त्री नियुक्ति विरुद्ध छुट्टा छुट्टे रूपमा दायर गर्ल उपरक अदालत वा परमादेशबारे रितुपर सुरु सुनवाई कर्ती न्यायाधीश उप्रेटिक एकल इजलासे एनक आदेश गर्ल हेटौँडा इजलासक उपरजिस्ट्रार बद्री प्रसाद लामिछाने जानकारी दिल र छाड रितमा प्रदेश मुख्य कार्यालय बागमती प्रदेश सहित भिन्न भिन्न निकाय तसु मानुषलाई विपक्षी बनाल र छिक अदालतले छलफलक इए भदौ 10 गते वा आइलार कानो दुईता पक्षलाई बोलाल र छात उद्योग कृषि तसु सहकारी मन्त्री रामप्रसाद मेहतै सुनसरी तसु मोरङक सिंचाई समस्या समाधानक लागि कोशीलरीमा बेडबार बनालार तसु नहरक लगातार सरसफाई तसु बनालै आवश्यक रहल बाजिरैलग इन रुवामा सञ्चारकर्मीसँगै कुरोकानी कर्ती मन्त्री मेहतै कोशीलरी चटरामा बेडबार बनालार इन्तेक ठाउँमा थुप्रला बालुवा तसु गिटी हट्याले ड्रेजिङ तसु सुनसरी मोरङ सिंचाई आयोजनाक नहर बान्या पर्लार बाजल हो मन्त्री मेहतै अल्पकालीन रूपमा ड्रेजिङ तसु लगातार सरसफाई अंशु पाछु समग लागि लरिक पानी बहा व्यवस्थित गरेले बेडबार तसु स्पर स्थायी बानालार तसु बलियो करै पर्लार बास्ती स्थायी समाधानक लागि सङ्घीय पानी स्रोत तसु सिंचाई विभाग अंशु उय सङ्घीय निकाय सोलारी पाइला चाले पर्लार बाजिरेलग सल्यान जिल्लामा स्क्रब टाइफस लागेको 3 ज्यान जैरेलिक स्क्रब टाइफस कारण दारमा गाउँपालिका 5-1 तसु ओडा नम्बर 6-2 करिकु 3 पुर्खरक ज्यान जैल हो नाभो समय सो पाछुसम्म विशेष नयाँ बर्की रोगकबाट प्रभावित उलखकमा स्क्रब टाइफस जाँच्दै लाग्ल पुष्टि अख्ल तसु जाँच्दै दाङ तसु नेपालगञ्जमा ज्यान जैल दारमा गाउँपालिका स्वास्थ्य शाखै जनाल र छिक दारमा गाउँपालिका स्वास्थ्य शाखा मुख्य यज्ञ बहादुर बस्नेत अनुसार यी वर्ष पालिकामा मात्रै करिब 30 स्क्रब टाइफस लाग्ल पुष्टि भइरहेक जरोग बिरामी बर्नेसो जाँच्दै लाग्ल देखन्जैल स्वास्थ्य शाखा मुख्य बस्नेते बाजल हो आजुलै दनवारी भाषाक समाचार सिद्धिलिक हस्त शिवा ढोकरिनु

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूर पश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

अहिले सुनायौँ प्रदीप राज पाण्डेको स्वरमा रहेको यो गीत, टेक तामाङको रचना, मधुकर लोहनीको सङ्गीत। अब सुनाउँदैछौँ यसै गरी करिब 4 बजेसम्म आधुनिक गीतहरू। अबको आलोमा सुनाउँदैछौँ उमा श्रेष्ठको स्वर, अर्जुन थेबेको रचना, देवराज आले मगरको सङ्गीत।

अहिले सुनायौं हरिशंकर चौधरीको सुर, पूर्णचन्द्र घिमिरेको रचना, नुछे महर्जनको संगीत। हामी रेडियो नेपालबाट बोलिरहेका छौं। यति बेला यहाँहरूले सुनिरहनु भएको छ आधुनिक गीतहरू। अबको पालोमा सुनाउँदैछौ मिलन नेवारको स्वरमा रहेको यो अर्को गीत, कल्याण श्रेष्ठको रचना रहेको छ भने शक्ति बल्लभको संगीत।

अहिले सुनायौं प्रज्वल खड्काको स्वर, उद्योग खड्काको रचना र संगीत. अब सुनाउँदैछौ पूर्णिमा लामाको स्वरमा रहेको यो अर्को गीत, सन्तोष तामाङको रचना रहेको छ भने राकेश ओलीको संगीत.

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ नवराज पराजुलीको स्वरमा रहेको यो गीत, श्याम बानियाको रचना, ओम प्रकाश राईको सङ्गीत। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार सुनिसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले उर्दू भाषामा कार्यक्रम गुलसने नेपाल सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था झगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग पनि गर्नुभयो। महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले राजदूतावासविहीन मुलुकहरूमा कूटनीतिक पहल अघि बढाउन समेत सरकारलाई अनुरोध गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक 16 गते मङ्गलबार दिउँसो 1:15 बस्दैछ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले प्रविधिको तीव्र विकाससँगै सञ्चार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा काठमाडौँमा जारी एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकता, एआई डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउने पर्नेमा जोड दिनुभयो। उहाँले स्वतन्त्रतासँगै सञ्चार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु सञ्चार माध्यमको प्रमुख दायित्व भएको बताउनुभयो। गलत सूचना र दुष्प्रचारको समाधान, प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उहाँले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। सङ्कट, प्राकृतिक विपद, सार्वजनिक स्वास्थ्य समस्या जस्तो अवस्थामा सञ्चार माध्यमको भूमिका अझ महत्त्वपूर्ण हुने सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। उहाँले युवाले प्रयोग गर्ने डिजिटल माध्यममा गुणस्तरीय सामग्री उत्पादन गर्नुका साथै उनीहरूको आवाज, विचार र सृजनशीलतालाई सार्वजनिक प्रसारणमा समेट्नुपर्ने बताउनुभयो। सल्यानमा स्क्रब टाइफसका संक्रमणबाट 3 मृत्यु भएको छ। धारमा गाउँपालिका 5 र वडा नम्बर 6 पुरुषको स्क्रब टाइफसका कारण मृत्यु भएको हो। लामो समयदेखि दीर्घ रूपबाट प्रभावित उनीहरूमा स्क्रब टाइफसको परीक्षण गर्दा संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगञ्जमा मृत्यु भएको धारमा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह 4 समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापार र खरिद सञ्जालसँग सम्बन्ध रहेको आरोपमा भारतमा आधारित 4 कम्पनीमाथि प्रतिबन्ध लगाएको छ. अमेरिकी विदेश मन्त्रालयका अनुसार अपरेसन इकोनोमिक आउटकास्टका अन्तर्गत इरानको सैन्य गतिविधि, खरिद सञ्जाल तथा पेट्रोलियम कारोबारलाई लक्षित गर्दै ती कम्पनीमाथि कारवाही गरिएको हो. प्रतिबन्धमा प्रोटेज पार्टनर एलएलपी, सदाशिव ओभरसिज लिमिटेड, पिपी सफ्टेक प्राइभेट लिमिटेड लगायत परेका छन्. प्रोटेज पार्टनरले भारतमा इरानी पेट्रोकेमिकल उत्पादनका विभिन्न ढुवानी आयात गर्न सहजीकरण गरेको अमेरिकी विदेश मन्त्रालयको दावी छ. यसै गरी कम्पनीका साझेदार भारतीय नागरिकलाई समेत प्रतिबन्ध लगाइएको छ. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

हमारी आँखें, रब सब जानता है, वो हमारी अज़ियतों को भी समझता है। ये दुनिया हमें नहीं समझेगी, लेकिन रब हमें समझता है। तन्हाई में उस रब से बातें क्या करें, अपने दिन भर की बातें उसे बताया करें। हमें किसी दुनियावी सहारे की ज़रूरत नहीं, हम खुद बहुत मज़बूत हो जाएं, क्योंकि हम बहुत ख़ास हैं, हम अपना ख्याल रखा करें। सामीन, अगर आप भी हमारे इस हफ्तावार उर्दू प्रोग्राम गुलशन नेपाल के मार्फत अपने रिश्तेदारों, दोस्तों, अजीज़ों, भाइयों, बहनों और अइज़ो अकरबा को अपने मन पसंद का कोई हमद शरीफ, नात शरीफ, नज़्म, नगमा, शायरी, चुटकिला या और दिगर कोई लतीफ़े वगैरह सुनाना चाहते हैं, तो हमें जीमेल के पते पर या व्हाट्सएप के ज़रिए अपनी फरमाइश कर सकते हैं। हमारा जीमेल का पता है muallimansari@gmail.com और व्हाट्सएप का नंबर है 9841326382। और अगर हमसे براہ راست رابطہ کرنا چاہتے ہیں تو ریڈیو نیپال کا ٹیلی فون نمبر 01-42-11-721 اور 01-42-11-736 نمبر پر ہم سے رابطہ کر کے آپ اپنی باتوں کو براہ راست بھی سنا سکتے ہیں۔ یا پھر اگر ہمیں خط لکھنا چاہتے ہیں تو اس پتے پر اپنا خط بھی ارسال کر سکتے ہیں۔ خط لکھنے کا پتہ ہے ریڈیو نیپال اردو پروگرام گلشن نیپال، پوسٹ باکس نمبر 634، سکندرآباد، کٹھمانڈو۔ سامعین، اب ہم چونکہ پروگرام کے اخیر میں آ پہنچے ہیں، اب ہمارے اس پروگرام کا ایک آخری نعت شریف جس کا بول ہے، ترک دنیا لبوں پر ہو حمد و ثنا، پھر عبادت کا کیسا مزہ آئے گا۔ دل میں یاد الہی کی ہو جستجو، پھر تلاوت کا کیسا مزہ آئے گا۔ یاسمین خان کی آواز میں سنیے اور ہمیں اس پروگرام سے اجازت دیجیے۔ ریڈیو نیپال سنتے رہیے گا۔ خدا حافظ۔

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
1: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौं, यसले दुर्घटनाको जोखिम बढाउँछ।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, सुधीर मिश्र, पुष्परत्न बज्राचार्य, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। उपराष्ट्रपति रामसाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताउनु भएको छ। अटोमोबाइल क्षेत्रको मेला नाडा अटो सो 2026 18 संस्करणको आज उद्घाटन गर्दै उहाँले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताउनुभयो। उहाँले जलविद्युतको धनी देश नेपालले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारी साधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गर्नुभयो। उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अरबौँ रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताउनुभयो। मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो सो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राख्नुभयो। नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य नाडाको हुनुपर्नेमा जोड दिँदै उपराष्ट्रपति यादवले वातावरण मैत्री र प्रविधि मैत्री नेपाल निर्माणका लागि चार्जिङ स्टेसन जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी क्षेत्र हातेमालो गरेर अगाडि बढ्न सुझाव दिनुभयो। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलको लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी आजको बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिका गरिमा चौधरीमाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानुन बमोजिम कारवाही गर्न माग पनि गर्नुभयो। महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरण, साइबर अपराध र नियन्त्रण तथा घरेलु हिंसा रोक्न विद्यमान कानुनको प्रभावकारी कार्यान्वयन र न्याय सुनिश्चित गर्न थप नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो। यस्तै गरी सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले प्रविधिको तीव्र विकाससँगै संचार क्षेत्र रूपान्तरण भइरहे पनि अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा काठमाडौँमा जारी एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमल सिन्हाले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत सिद्धान्त परिवर्तन हुन नहुने बताउनुभयो। उहाँले कृत्रिम बौद्धिकता, एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै विश्वसनीयता, तथ्यपरकता, सम्पादकीय जिम्मेवारी र लोकतान्त्रिक मूल्यलाई अझ बलियो बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले स्वतन्त्रतासँगै संचार क्षेत्रको जिम्मेवारी पनि जोडिएको उल्लेख गर्दै नागरिकलाई सही, निष्पक्ष, सन्तुलित र जवाफदेही सूचना उपलब्ध गराउनु संचार माध्यमको प्रमुख दायित्व भएको बताउनुभयो। गलत सूचना र दुष्प्रचारको समाधान, प्रतिबन्ध वा नियन्त्रणमा मात्र खोज्न नहुने भन्दै उहाँले बलियो पत्रकारिता, मिडिया साक्षरता, पारदर्शिता, प्रभावकारी व्यावसायिक मापदण्ड र नागरिकको विश्वास अभिवृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो। सरकारले गठन गरेको वीरगन्ज स्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इन्जिनियर श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरा स्थित मिलको स्थलगत अनुगमन गरेको थियो। त्यस अवसरमा कारखाना भवनसहितका भौतिक संरचना, मेसिनरी तथा पाठपूर्जाको वर्तमान अवस्था र उपयोगको सम्भावनाबारे अध्ययन गरेको कार्यदलका संयोजक यादवले बताउनुभयो। सरकारले यही भदौ 1 गते उक्त कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न यादवको संयोजकत्वमा कार्यदल गठन गरेको थियो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
1: अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
1: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
3: नेपाल टेलिकम। राष्ट्रको सञ्चार
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढाउने उद्देश्यले भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

लासो फ्याफुल्ला तिनी मन्जुश्री सम्म 2862 तालो यान्दे लाला छेपा चुइसेसोम विक्रम सम्म 2083 साल भदौलाला छेपाकु मेरे मङ्गलबार छु रेडियो नेपाल हिन्ना तामाङ साङ्गुरे राङ डेनमुला ना सूर्य मोक्तान सूचना थिन संचार ब्रोन डाक्टर विक्रम तिमल सिन्हा से प्रविधिला विकास तबाला छ्याम छ्याम रेस संचार थुम पोबन खापा मुसाइनुन ताम्पाङ बारी म्याङबा स्वतन्त्रता प्रेस स्वतन्त्रता युल्बासे सूचना याङतोबा याङताम थिन सार्वजनिक तामदा संचार ठिमला बियोरी थान्से गेला बरी खाम्दोला विषय सुङ शुभमला सार्वजनिक सेवा प्रसारण नेपाल थिन सामुदायिक रेडियो प्रसारक सङ्घ ढिक्सी तिनी हेन्से याम्बुरी सेङ्बा एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआइबिडीला निचुसे ब्लिचा वाल डिलिङमा थान्सिवान संचार ब्रोन डाक्टर तिमल सिन्हासे संचारला प्रविधि पोसाइनुन युल्बासे सूचना याङतोबा याङताम प्रेस स्वतन्त्रता थिन या ताम्पाङबारी म्याङबा राङबाङ राङबा आधारभूत थिम पोबरे आता विषय सुङ्छु बहिन्ना संचार ब्रोन डाक्टर तिमल सिन्हासे कृत्रिम बौद्धिकता एआई डिजिटल प्लेटफर्म थिन छार प्रविधि खेन्से बेनान्सन विश्वास लबारी खम्बा देनबा सम्पादकीय जिम्मेवारी थिन लोकतान्त्रिक थिम्दा अझ कोङमा सबारी खाम्दोला बिसिनन् सुङ्छु बमोला राष्ट्रिय सभाला चिसाङसे नेपाल विशेष सेवा ऐन 2042ला गाछला टिम्तेनमा सम्बन्धीला विधेयक 2083 दफावार काठुलाबारी विधायन व्यवस्थापन समिति रिपुदोजी विषय थान्बा प्रस्तावदा सर्वसम्मति सहित स्वीकृत लाभमला राष्ट्रिय सभाला तिनी टिपे चिसाङ रि काइब्लुन बालेन्द्र शाहला तर्फ ग्याम थिम न्याय थिम संसदीय मामिला ब्लुन सोभिता गौतम से प्रतिनिधि सभा ग्याम सानगुर लछ्यामरेखाबा विधेयक दा दफावार काठुलाबारी विधायन व्यवस्थापन समिति रिपुदोजी विषय थान्छुबा प्रस्तावदा चिसाङसे स्वीकृत लाभहिन्ना तिनीलाई चिसाङमा शून्य दुई तामथानमा सांसद गर्दैछ नैतिक थिएन यौन सम्बन्धी र स्याहार जामेकोला थिएन यौनजन्य हिंसा र च्याङ्नला दोबा ताम्रे सरकारलाई ध्यान छ्याङ्नला बमुबा राष्ट्रिय सभालाई अर्को चिसाङ चुरिन भदौलालाई चुइसे ढुकुनु दिनेलाई गेक्ञामा टिसला तापमुला ब्योन गे थिन रोजगार ब्लोन रामजी यादव से दिमनाङरी गे लबा मिदा व्यवस्थित लाबारी थिएन थेन्से लाबान खाबा गेता मर्यादित सोबारी ब्लोन खाङसे गे विधि सोसे जिनमा मोला विशेष संक्षेपमा मोला उद्योग वाणिज्य थिएन गे उपभोक्ता हित समितिला तिनी टिप चिसाङरी ब्लोन यादव से गे थिम संशोधन लाबाली छ गे थिएन थुइसे खाबा बेनान खाल्ला समस्या दारेम छाङना लासेला मोला विशेष संक्षेपमा हिन्ना ब्लोन यादव से लोक कल्याणकारी ह्युल सोबारी भाइबान मुसाइनुन थिमला कारण से बेनान गेला बमिला समस्या द छाङला बारी लामन गारो तब मुबा बिसिनन सुङसि बमला रोहुल्चोहो राम सहाय प्रसाद यादव से अटोमोबाइल थुम नेपाल ल नोर्थुम्दा ज्याबसोबारी खाम्बा थुम हिन्ना विषय संक्षेप बमला अटोमोबाइल थुम्ला मेला नाडा अटोसो 2026 तिनी ठङसेङला सुबान अटोमोबाइल थुम नेपाल ल नोर्थुम्दा कुङ्बसोबारी खाम्बा थुम धोसे जिनमा मुला विषय संक्षेप हिन्ना रोहुल्चोहो यादव से जलविद्युत ल धनी ह्युल नेपाल से पेट्रोलियम छुगु बाबा ताङ्दा च्याङ्नाला से बिजुली ग्याम स्याङबारी खाम्बा सवारी साधन ल प्रयोग लिनला बारी बाङ्ला सङ्घीय संसद प्रतिनिधि सभाला चिसाङ तिनी दिनीलाई गिज्ञामा टिबारी तोकला साइनन् ढाङ्गार चकेन टिसला थापमोला सङ्घीय संसद लोनखाङसे गोर्खेको सूचना छिसे विशेष कारणसे तिनी टिसेला बेबा चिसाङ तोकलाबा दुई टिबारी आखाम्बासे देपेन नाङ्गार दिनीलाई गिज्ञामा टिसेला मोला विषय पाङ्बा हिन्ना प्रतिनिधि सभालाई नियमावली 2083ला नियम ढुला उपनियम सोम अनुसार सुङ्गुन डोलो प्रसाद अरियालसे नाङ्गार दिनीलाई गिज्ञामा चिसाङ टिबारी हुँ मोला विषय सङ्घीय संसदलाई घृण लोन्छन् पद्मप्रसाद पाण्डेय से सुङ्छु बहिन्ना नेपाल कम्युनिस्ट पार्टी एमालेसे गण्डकी प्रदेश सरकारी मोबाइल डाङ्ला ब्लोन गर्दैदा याइसी हो भन्ने निर्णय ला बमला नेकपा एमालेलाई तिनीटिबा संसदीय दल्ला बोर्ड चिसाङसे ब्लोन गर्दैदा हो भन्ने निर्णय ला बमला विषय दल्ला रोगोबन लिलबहादुर थापा मगर छ सङ्क्षेपमा हिन्ना रोगोबन लिलबहादुर थापा मगरला अनुसार एमाले थिए नेकपालाई गुङ्रे स्यान प्रदेश र छार सरकार सोबारी बाङ्ला सिटेबा दुहेरी गण्डकी प्रदेशलाई सरकारी मोबा डाङ्ला ब्लोन गर्दैदा याइसी हो भा निर्णय ला बहिन्ना नेपाली काङ्ग्रेस गोबाङला दन्देला सरकारी एमाले ग्याम भौतिक पूर्वाधार विकास थिएन यातायात ब्लोन रे गोविन्द बहादुर नेपाली सानम व्यवस्था थिएन सहकारी ब्लोन्डी भीम कार्की उद्योग थिएन पर्यटन ब्लोन्डी यशोदा रिमाल थिएन लुई ब्लोन्डी लक्ष्मण पाण्डे से बोकिन बम्बा
बागमती प्रदेशलाई ग्रिन रोनले किरण थापामा गर्दा नियुक्ति लाभाला विरोध लाभान युवा रिट्रे ठिमखाङसे निवेदकलाई पक्ष र अन्तरिम आदेश पिनबारी आङ्ग्यान बमुला ग्रिन रोन थापालाई विरोध लाभान ग्रिन ठिमखाङ पाटनला हेटौँडा इजालास र युवा लोलोलोलन गोर्गी रिट्रे ठिम्पोन छेन्पो बबिता उप्रेतिला यागर इजालासे विपक्षी गदेला मिन्डी कारण हुनको आदेश जारी लाभमुला राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाला बागमती प्रदेश संसदीय दललाई ग्रिन सचेतक कुमारी तामाङ थिएन अधिवक्ता मोहन प्रसाद ढकाल से ग्रिन ब्रोन नियुक्तिलाई विरोध लासै लोलोलोलन युवा उत्प्रेषण थिएन परमादेश सम्बन्धीला रिटला फेरि सुनवाई लाभन ठिम्पोन छेन्पो उप्रेतिला यागर इजालासे कारण हुनको विवाह आदेश जारी लाभमुला विषय हेटौँडा इजालासला रु रजिस्ट्रार बद्री प्रसाद लामी छाने से सुङ्सी बहिन्न रिट्रे प्रदेश ग्रेनपोलाई गेदिम बागमती प्रदेशलाई छ्याम्री लोलोलोलो निकाय थिएन मिदा विपक्षी शोभमुला ठिमकाङसे काठुलाबारी नाङ्गर गोर्गिनुन पक्षदा हो बमुला कोशी प्रदेशलाई ग्रिन ब्रोन हिक्मत बहादुर कुमार कार्कीसै ह्युल समाज देन ह्युलबाद ज्याबा सुबारी खाम्बाला चाहिँ देनबा ताम्दा किन्सी चेकेन पत्रकारितालाबारी खाम्दोला विषय सुङ्सु बमुला नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश सेङ्बा पत्रकार दुर्घटना बिमा गेखोला टङसेङला सुबन ग्रिन ब्रोन कार्कीसै देनबा ताम्दा किन्सीलाबा पत्रकारिता से चेकेन समाज द कोङबा सुबारी खाम्सेला मुला विषय सुङ्सु बहिन्न ग्रिन ब्रोन कार्कीसे बिमा कम्पनी से बिमा लाबा मिसे सजिलो सेन टाङ्गा किनबारी खाम्बा ठिम्सोसे पिनबारी मोइज लासुबन प्रदेश सरकार से ठोङमा प्रदेश संचार प्रतिष्ठान से साङ्गिरबोनलाई याङताम र थुम्री गेलाबारी टाङ्गा फैसला मुला बिसेन सुङ्सिब मुला ग्रेन नामताइबली सखावा भालतेन दुई सय सडक ग्याम गदे नोङनेलामा युल्ला गोर्गिस बिमा लामा सडक ग्याम गदेरी सवारी साधन सेङबारी आखाम नटिप मुला नेपाल प्रहरीलाई अनुसार काभ्रेपलाञ्चोक सिन्धुली मकवानपुर नुवाकोट इलाम सिन्धुपाल्चोक र सुवाथेन रुकुम नुप्ला सडक ग्याम गदे नोङ बमुला काभ्रेपलाञ्चोक तापन खुरकोट नेपाल थोक कन्टुने बेसी सिन्धुली ग्याम बिपी राजमार्ग ताबारी खाम्बा भाल्थेन ढुइला जोखिम त च्यासै मुनाला डुङ्गामा हिँड्छ सियोला ब्लिङ्गामा धुना सवारी साधन सेङमारी आपिन्न काबमुला चढाउनुलासै ग्रेन नामताई बालिसा भाल्स खाबासै पानपुरला कान्ति लोकपथ्री ङ्यासेला घाङ्गामा हिँड्छ सियोला घाङ्गामा धुना बेनान खाल्ला सवारी साधन सेङमारी आपिन्न काबमुला नुवाकोटला टोखा छहरे सडक ग्यामरी नुन मुनाला चुइङ्गामा हिँड्छ सियोला घाङ्गामा धुना सवारी साधन आसेङना आतबा बिमा स्यान सवारी साधन गते त सिङबारी आपिन्न काबमुला सिन्धुपाल्चोकला भोटेकोसी गाउँपालिका यी लिपिङ बजारेमुबा अरणीको राजमार्गरी चुनुट भदौलालाई घाँकुनु खहरे सिङ्री खाबा लेदु साप्राथेन युङमाला ढुइसे लुबली छ थे घ्याम्नुन नुङनेला बुमुला चुरानुलासी रसुवाला उत्तर गैया गाउँपालिका घाँ खाल्टेरीमुबा त्रिशुली मैलुङ स्याफ्रुब्यासी सडक ग्याम्दा त्रिशुली गान्धीसी सडक ग्याम नुङनेला बली छ थेथुम ग्याम्री नुन सवारी साधन सिङबारी पिन्न काबमुला ओसेम सल्यान जोङरी स्क्रब टाइफस संक्रमण तासै मेन्दोसो मिसी बमुला स्क्रब टाइफस से सल्यानला धर्मा गाउँपालिका घाँला मेन्दो गिक्थेन वडा नम्बर ढुला मेन्दो घिलासै मेन्दोसोम रेम्फे बेमी शिवमुला रेङ्बा दुई हेन्से मान्चादोबा मिगदे प्रभावित ताबाका दिँदा स्क्रब टाइफाइसलाई परीक्षण लाभा संक्रमण पुष्टि ताबा थिएन मानलाबा ताङ्री दाङ थिएन नेपालगञ्ज र शिवहिन्ना विषय धर्मा गाउँपालिकालाई लुई शाखासै पाङबमुला दार्मा गाउँपालिकालाई लुई शाखाला ग्रेनपो यज्ञ बहादुर बस्नेतलाई अनुसार चुपाल चाहिँ दार्मा गाउँपालिकारी चेकन मेन्दो सोमचुइदा स्क्रब टाइफस संक्रमण पुष्टि ताबो मला छावाखावा बिरामी लेबली छ परीक्षणलामा संक्रमण राङ्बा हिन्न बेसी लुई शाखाला ग्रेनपो बस्नेत चाहिँ संक्षेप हिन्न जुन साङ्गुर गदेला छाम्री तिनी तामाङ साङ्गुर जिन्जी रेडियो नेपाल ज्ञानमा लस्यो लसो फ्याफुल्ला

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोक दोहोरी गीत सुनाउने क्रमको पहिलो गीत राख्यौँ अन्जु पन्त र रबिन गुरुङको स्वरमा शिव हमालको लय सङ्कलनमा। अब राख्दैछौँ अर्पण राजगिरी र टिका पुनको स्वरमा अर्पण राजगिरीको लय सङ्कलनमा।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौँ विष्णु माझी र कुलेन्द्र विकको स्वरमा गणेश चौलागाई र विमल डाङ्गीको लय सङ्कलनमा। अब राख्दैछौँ दीपक कुँवर र पार्वती कार्कीको स्वरमा राम थापा शिशिरको लय सङ्कलनमा।

0: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। भर्खरै सुन्नुभयो स्वदेश गान, कोइली देवी र शान्ति थटालको स्वरमा भैरवनाथ रिमालको रचना, कोइली देवीको सङ्गीतमा।
1: यसका साथै आजलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँको प्रसारण यही सकिन्छ। अब केन्द्रीय प्रसारण सुन्नुहुनेछ। हवस् त, प्रादेशिक प्रसारणबाट बिदा हुन्छौ। नमस्कार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 को समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भनी साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म रमेश टमाटा। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोख बहादुर महरा, सभामुख तुलाराम घरती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण आयोजना गरिएको थियो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको थियो। मध्य प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले नेपाल प्रहरीलाई 12 पिकअप सवारी साधन हस्तान्तरण गरेको छ। मन्त्रालयले सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मध्य प्रदेशका 8 जिल्लाका लागि 1-1 सर्लाहीका लागि 2 सवारी साधन प्रदान गरेको हो। यस्तै रौतहटका चन्द्रपुर र गरुडा इलाका प्रहरी कार्यालयका लागि 1-1 12 पिकअप हस्तान्तरण गरेको हो। गृह सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले प्रदेशको शान्ति सुरक्षा तथा नागरिकको जीवधनको संरक्षण गर्नु प्रदेश सरकारको प्राथमिकता रहेको बताउनुभयो। खोटाङको ऐसेलु खर्क गाउँपालिकाका 2 एकैपटक 3 खानेपानी आयोजना सञ्चालनमा आएपछि 370 घरधुरी लाभान्वित भएका छन्। गाउँपालिकाको कार्यालय, एक्सन फर नेपाल र उपभोक्ता समितिको त्रिपक्षीय लागत साझेदारीमा वडा नम्बर 2 बाकाचोलमा लुबेरा बादेल खानेपानी आयोजना र झाँक्रीबास खानेपानी आयोजना तथा वडा नम्बर 7 माक्पामा रोलु खोला नेरुङ खानेपानी आयोजना सञ्चालनमा ल्याइएको हो। 3 आयोजना मार्फत घर तथा सार्वजनिक स्थानमा 372 धारा निर्माण गरी खानेपानी वितरण गरिएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर 3 वडाध्यक्ष टेकेन्द्र राज भण्डारीले जानकारी दिनुभयो। बाँकेको जानकी गाउँपालिकाले घरभित्रको धुवाँबाट हुने स्वास्थ्य जोखिम न्यूनीकरणसँगै दाउराको खपत घटाउने उद्देश्यले सुधारिएको धुवाँरहित चुलो वितरण अभियान सुरु गरेको छ। हरित जलवायु कोष, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, जानकी गाउँपालिका बाँके र उपभोक्ताको लागत साझेदारीमा सुधारिएको चुलो वितरण गरिएको हो। कार्यक्रम अन्तर्गत पहिलो चरणमा गाउँपालिकाका वडा नम्बर 2 र 3 290 घर परिवारलाई सुधारिएको चुलो वितरण गरिएको छ। गाउँपालिकाले आगामी दिनमा 767 घर परिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य लिएको जनाएको छ। गाउँपालिका अध्यक्ष 56 खाँले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सुधारिएको चुलोको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउनुभयो। बैतडीमा अशक्त तथा अपाङ्गता भएका नागरिकले घरमै नागरिकता पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयको अशक्तको घरमा प्रमुख जिल्ला अधिकारी कार्यक्रम अन्तर्गत उनीहरूलाई घरमै पुगेर नागरिकता प्रदान गरिने भएको हो। उमेर पुगेका तर शारीरिक अशक्तता तथा अपाङ्गताका कारण नागरिकताबाट वञ्चित व्यक्तिलाई घरमै पुगेर नागरिकता दिने तयारी थालिएको प्रमुख जिल्ला अधिकारी मीना अरियालले बताउनुभयो। सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठूलो परिमाणको मोबाइल पार्ट्स सहित 18,00,000 बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ। मेचीनगर नगरपालिका 4 स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल नेपाल बीओपी बाहुडागीको टोलीले उक्त सामान बरामद गरेको हो। काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ
गरेको छ। पक्राउ पर्नेमा जुम्लाको तातोपानी गाउँपालिका दुई घर भई हाल काठमाडौँ महानगरपालिका दस बानेश्वर बस्दै आएका 27 वर्षीय राज कठायत रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार आज बानेश्वर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरी जवानले जथाभावी बाटो नकाटी आकाशे पुल प्रयोग गर्न अनुरोध गर्दा कठायतले उनीमाथि हातपात गरेका थिए। हवस् त, प्रदेश समाचार सकियो। नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत 46 कृषि कार्यक्रम। 7 बजे समाचार, 7:30 समय रहनेछ आधुनिक गीतको। 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा बढी मालिका विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:35 समय रहनेछ शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारणको। 9 बजे समाचार, 9:15 समयमा खेल संसार कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:45 सदाबहार गीत। 10 बजे हिन्दीमा समाचार, समाचार पछिको समय रहनेछ करिब 11 बजेसम्म कार्यक्रम गजल गङ्गाको। 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ वासुदेव मुनालको स्वरमा, रामराज पौडेलको रचना, नाति काजीको सङ्गीतमा।

0: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
1: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल

खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।

बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ मीरा राणाको स्वरमा राममणि रिजालको रचना नाति काजीकै सङ्गीतमा। अब राख्दैछौँ राजन रिमालको स्वरमा गणेश रसिकको रचना र सङ्गीतमा।

0: वर्षायामसँगै जंगल पाखा काठकाठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
1: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
0: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
1: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
0: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
1: सर्वसाधारणको हितमा रेडियो नेपालद्वारा जारी।
2: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी।
4: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
5: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
4: जनहितका लागि रेडियो नेपाल।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ यज्ञ राईको स्वरमा एकराज राईको रचना र सङ्गीतमा आजको लागि अन्तिम गीत राख्दैछौँ उमा गुरुङ र अमिता राणाको स्वरमा अमिता राणाको रचना र सङ्गीतमा यो गीतपछि सुन्न सक्नुहुनेछ कीर्ति कार्यक्रम।

0: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
1: नमस्कार, नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत गर्दछौ। म चित्रकला चौहान
2: अनि म समीक्षा बडाल।
1: यस कार्यक्रममा हामी कृषि तथा पशुपन्छीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन कृषि प्रविधिहरूको बारेमा जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको कार्यक्रममा हामीले धान बालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूको क्षति र व्यवस्थापन विधिको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौ। आउनुहोस् आजको कार्यक्रम सुरु गरौं।
2: सर्वप्रथम चर्चा गरौँ धानको पहेलो र सेतो गह्वारोको बारेमा। गह्वारो धानको महत्त्वपूर्ण पिराहा किरा हो। गह्वारोबाट वर्षेनी करिब 15% नोक्सानी हुने गर्दछ। यी दुवै गह्वारोहरू धान बालीमा नोक्सानी पुर्याउँदछन्। माउ गह्वारो 1-2 सेन्टिमिटरसम्म लामो हुन्छ। यो पुतली वर्गको किरा हो जसको लार्वाले गुबो खाई नोक्सानी पुर्याउँछ। लार्वा हलुका पहेलो रङको र 2 सेन्टिमिटरसम्म लामो हुन्छ। गह्वारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा 100-200 संख्यामा फुलका थुप्राहरू पार्दछ। नरम रेशमी भुवाले ढाकिएको अन्डाका थुप्राहरू पहेँलो वा सेतो रङका हुन्छन्। अन्डाबाट करिब 1 हप्तामा लार्वा निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदी खाँदै बढ्दछन्। तापक्रम अनुसार 3-6 हप्ता पूर्ण विकसित भई धानको डाँठ भित्रै पातलो रेशमी कोया भित्र अचल अवस्थामा जान्छ। 1-2 हप्ता पछि वयस्क पुतली बनेर निस्किन्छ। गह्वारोले डाँठमा प्वाल पारेको स्पष्ट देखिन्छ। गाँस हाल्ने अवस्थामा गुबो मरेको हुन्छ र तान्दा सजिलै आउँछ। यो लक्षणलाई मृत गुबो भनिन्छ। बाला लाग्ने अवस्थामा गह्वारोले गुबो खाँदा सेतो बाला वा फुस्रो बाला भयो हुन्छ। यस किसिमको लक्षणलाई सेतो बाला भनिन्छ। गह्वारोले एउटा सरामा नोक्सान गरिसकेपछि सँगैको अर्को सरा वा गाँसमा पनि प्रवेश गरी नोक्सान पुर्याउँदछ। गह्वारो किराको व्यवस्थापनका लागि धान काटिसकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी 1 हप्तासम्म पानी नजमाउने वा धान काट्दा जमिनको सतह छुने गरी काट्नु पर्दछ। धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो 2.5-3 सेन्टिमिटर चुडेर नष्ट गर्नु पर्दछ। माकुरा, लामसिङ्गे, फट्याङ्ग्रा जस्ता मित्र जीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक धानको रोपाई गरिएमा गह्वारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। हरेक वर्ष गह्वारोले नोक्सानी गर्ने ठाउँहरूमा बिउ दर बढाई प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गह्वारोबाट हुने नोक्सानी घटाउन सकिन्छ। धान रोपाई गरेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामाको प्रयोग गर्न सकिन्छ। गह्वारोको प्रकोप धेरै अथवा 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरान्ट्रानिलिप्रोल 0.4% वा पिप्रोनिल 0.3 दानादार विषादी 25 केजी प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% EC 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा खेतमा 5-8 सेन्टिमिटर पानी 5 दिनसम्म राख्नु पर्दछ। धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको गुलाबी तथा धर्के गह्वारो। यी गह्वारोहरू मकै, गहुँ, धान, कोदो, उखु तथा जुनेलो लगायतका खाद्यान्न बालीमा लाग्ने गर्दछन्। यिनका लार्वाहरूले विध्वंसकारी तरिकाले बिरुवामा नोक्सानी गर्दछन्। धर्के गह्वारोको माउ पुतलीहरू अलिक साना करिब 1.5 सेन्टिमिटर हुन्छन् र अगाडिको भागमा सुँड जस्तो आकृति भएका र रौँ भएका हुन्छन् भने गुलाबी गह्वारोको माउ पुतली अलिक मोटो तथा टाउको र छातीमा बाक्लो खैरो रौँ रहेका हुन्छन्।

0: गुलाबी तथा धर्के गवारो व्यवस्थापनको लागि बाली लिइसकेपछि बाली रहेको सम्पूर्ण ठुटा निकाली जलाइदिने अथवा ठुटा डुब्ने गरी एक हप्तासम्म पानी जमाउनु पर्दछ। माकुरा, लामसिङ्गे, फटाङ्ग्रा जस्ता मित्र जीवको संरक्षण गर्नु पर्दछ। प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्नु पर्दछ। सकेसम्म पकेट क्षेत्रभरि एकै पटक बाली लगाएमा गवारोबाट हुने नोक्सानी कम गर्न सकिन्छ। त्यसै गरी बेर्ना उम्रेको महिना दिनमा परजीवी किरा ट्राइकोग्रामा प्रयोग गर्न सकिन्छ। गवारोको धेरै प्रकोप 10% भन्दा बढी भएमा रासायनिक विषादी क्लोरान्ट्रानिल रिपोल 0.4% वा फिप्रोनिल 0.3 दानादार विषादी 25 केजी प्रति हेक्टर वा क्लोरोपाइरिफोस 20% इसी 2 ml प्रति लिटर पानीमा मिसाई प्रयोग गर्न सकिन्छ। दानादार विषादी प्रयोग गर्दा हामीले सधैँ खेतमा 5-8 cm पानी 5 दिनसम्म राख्नु पर्दछ। त्यसै गरी धानमा लाग्ने अर्को महत्वपूर्ण किरा रहेको छ धानको खैरो फड्के किरा। धानको खैरो फड्के धानको प्रमुख शत्रु किरा हो। यसले धानको पातको रस चुसेर खाई नोक्सानी गर्दछ। धानको फेदमा पानीको सतहमाथि यो किरा बसेको हुन्छ। यसको प्रकोप धेरै भएमा धान बालीलाई पुरै सखा पार्दछ। वयस्क फड्के किरा करिब 4 mm लामो हुन्छ र रङ खैरो हुन्छ। पोती फड्केले पातको आधारमा केराको हाता जस्तो आकृतिमा हल्का पहेँला रङका अण्डाहरू झुण्डमा पार्दछ। बच्चाहरू कालो खैरो रङका र खरानी निलो आँखा भएका र पङ्खविहीन हुन्छन्। यिनीहरू अत्यन्तै खन्चुवा हुन्छन् र फेदतिर बसेर रस चुसेर खान्छन्। यिनीहरूको मह जस्तो च्याप च्याप लाग्ने दिशामा कालो ढुसी पनि लाग्ने गर्दछ। उपयुक्त तापक्रम 25 degrees Celsius भएको अवस्थामा यो किराको अण्डाबाट बच्चा फड्के किरा हुन 7-11 दिन लाग्छ भने बच्चा अवस्था 12-20 दिनको हुन्छ। यो किराको जीवन चक्र पूरा हुन 19-31 दिन लाग्दछ। वयस्क फड्के किरा 10-25 दिनसम्म बाँच्दछ। फड्के किराको वयस्क तथा बच्चा दुवैले पातको फेदबाट रस चुसेर खान्छन्, जसका कारण सुरुमा तल्ला पातहरू र पछि माथिल्ला पातहरू पहेँलो भएर जान्छन्। यसको आक्रमण पछि लागेका बालाहरूमा नभरिएका वा फोस्रा दानाहरू हुन्छन् र उत्पादनमा ह्रास आउँछ। अत्याधिक आक्रमण भएको अवस्थामा पुरै धानका बोटहरू मर्छन्, जसलाई होपर बन भनिन्छ। यस्तो लक्षण चक्ला चक्लामा देखिन्छ। बढी आर्द्रता, खेतमा पानी, तातो वातावरण, फरक फरक रोपाई समय भएको क्षेत्र, नाबो धानबाली, अत्याधिक युरिया मलको प्रयोग यस किराको वृद्धिको लागि उपयुक्त वातावरण हुन्। फड्के किराको व्यवस्थापनको लागि धान बालीमा धेरै मित्र जीवहरू जस्तै माकुरा, स्त्री स्वभावको खपटे, मिरिट बग आदिले यसको संख्या कम गरी धानलाई क्षति हुनबाट बचाउँछन्। पकेट क्षेत्रमा पृथक पृथक समयमा धानको रोपाई नगर्ने, सकेसम्म 1-2 हप्ता भित्र सबै ठाउँमा रोपाई सकाउने, पहिलेको धानको नाबो हटाउने गर्नुपर्दछ, रासायनिक मलको सन्तुलित मात्रामा प्रयोग गर्नुपर्दछ, नाइट्रोजन युक्त मलको बढी प्रयोग नगर्ने, धानको बाक्लो रोपाई गर्नु हुँदैन, धानको बेर्ना कम्तीमा 20x20 cm फरकमा मात्र रोप्नु पर्दछ, धान गजाउने बेलामा खेतभित्र हावा खेल्ने वातावरण बनाउनु पर्दछ, अनावश्यक रूपमा विषादीको प्रयोग गर्नु हुँदैन, किराको संख्या 1 वटा प्रति सरा र मित्रजीवको संख्या यसभन्दा कम देखिएमा अन्य व्यवस्थापनका उपाय अपनाउनु पर्दछ, 2-3 पटकसम्म खेतमा पानी 1 हप्ता राखी त्यसपछि पानी निकास गर्ने र 4-5 दिन खेत सुक्खा राख्ने गरी सिँचाइको व्यवस्था गर्नु पर्दछ। रासायनिक विषादीहरू प्रयोग गर्नुपर्ने अवस्थामा एजाडिरेक्टिन 0.03% इसी 2 ml वा एसीफेट 75% एसपी 2 ml वा बुफ्रोफेजिन 25% एससी 1.5 ml वा फिप्रोनिल 5% एससी पानीमा मिसाई किराको संख्या हेरी 1 हप्ताको फरकमा छर्ने। विषादी छर्कदा धानको बिरुवा माथिबाट मात्र होइन बिरुवाको फेदको भागमा पर्ने किसिमले छर्कनु पर्दछ।
1: श्रोतावृन्द, अबको प्रस्तुतिमा हामी धानबालीमा क्षति पुर्याउने अर्को किरा पतेरोको बारेमा जानकारी प्रस्तुत गर्न गइरहेका छौँ। धानको पतेरो मुख्य गरी धानबालीमा लाग्ने यो किराको बच्चा तथा वयस्क दुवै अवस्थाले धान नपसाउँदा

सम्म बिरुवाको अन्य भागबाट यिनीहरूले रस चुस्दछन्। तर बाला लागेपछि सबै किराहरू बालामा आकर्षित हुन्छन्। वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा हरियो रङको हुन्छ। वयस्क पतेरो करिब 19 मिलिमिटर लम्बाइको हुन्छ। यसलाई समातेर बिस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ। एउटा पोथीले 200 देखि 300 वटासम्म सेतो अन्डा माथिल्लो पट्टि मूल नसा नजिकै 1 वा 2 लहरमा मिसाएर पार्छ। अन्डा पारेको 5 देखि 8 दिनमा हरिया बच्चा पतेरोहरू निस्कन्छन्। 5 पटक काँचुली फेरेर 25 देखि 30 दिनमा वयस्कमा परिणत हुन्छन्। 1 वर्षमा यसका 4 पुस्तासम्म निस्किने गर्दछ। पतेरो किराले पातमा बढी आक्रमण भएमा बोट नै पहेँलो हुने हुन्छ। भर्खरै पसाउन लागेको बालाबाट रस चुसेमा दानाभित्र दुध भरिन पाउँदैन र दाना फोस्रो हुन्छ। यो अवस्थामा पतेरो लागेको दानाहरू पछि टुक्रिएर कनिका बन्दछन्। धानका दानामा पतेरोले चुसेको ठाउँमा काला खैरा दागहरू देखिन्छन् र अत्याधिक आक्रमण भएको खेतको धानबाट बनेको भातमा समेत पतेरोको गन्ध आउन सक्छ। पतेरो किराको व्यवस्थापनको लागि खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी वैकल्पिक आश्रय स्थललाई नष्ट गर्नुपर्छ। एकै समयमा पाक्ने धानका जातहरू छनौट गरी लगाउनु पर्छ। पतेरो किरा बत्तीमा आकर्षित हुने हुनाले पसाउन लागेको धान खेतमा बत्ती राखेर त्यसमा आकर्षित गरेर नष्ट गर्न सकिन्छ। त्यसै गरी पतेरो किरा व्यवस्थापनको लागि डटी ट्र्याप प्रयोग गर्न सकिन्छ। यसको लागि गाई भैँसीको ताजा पिसाबमा कपडा वा जुटको बोरालाई भिजाएर घोचोमा बाँधी धान खेतको बीचबीचमा लगेर गाड्नु पर्दछ। ट्र्यापमा आकर्षित भएका पतेरोलाई बाहिरपट्टिबाट प्लास्टिकको झोलाले छोपी संकलन गरी मार्नुपर्छ। पतेरो किराको प्राकृतिक शत्रु बाघे खपटे किराको संरक्षण गर्नुपर्छ। पतेरो किराको अत्याधिक आक्रमण भएको अवस्थामा मालाथाइन 50% इसी विषादी 2 ml प्रति लिटर पानीका दरले वा साइपरमेथिन 25% इसी वा फेनभेलरेट 20% इसी 0.5 ml प्रति लिटर पानीका दरले बिरुवामा राम्रोसँग भिज्ने गरी छर्नुपर्छ। धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ फट्याङ्ग्रा किरा। धान बालीमा फट्याङ्ग्राको आक्रमणबाट वर्षेनी ठूलो नोक्सानी हुने गरेको छ। यो किराले धानको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। उखु मकै गहुँमा समेत यसले आक्रमण गरी क्षति पुर्याउन सक्छ। वयस्क फट्याङ्ग्रा हल्का चम्किलो हरियो पहेँलो रङको हुन्छ र यसको पखेटा र टाउको माथि 3 वटा कालो रङको धर्साहरू हुन्छन्। वयस्क फट्याङ्ग्रा सरदर 40 देखि 50 मिलिमिटर लामो हुन्छ। अपरिपक्व अवस्थामा हल्का पहेँलो रङको हुन्छ र सानो साइजको हुन्छ। पोथी फट्याङ्ग्राले पाँजो जमिन खेतबारीको डिल तथा डिस्कोमा माटोमा 5 देखि 8 सेन्टिमिटर गहिरो पुवाल बनाई भाद्रको मध्यमदेखि मङ्सिरसम्ममा 30 देखि 40 वटाको समूहमा अन्डाहरू पार्ने गर्दछ। अन्डाहरू 8 देखि 9 महिनासम्म सुसुप्त अवस्थामा रही मनसुनको सुरुवात सँगै बच्चाहरू जुका जस्तै गरेर माटोबाट बाहिर निस्कन्छन्। यसपछि यिनीहरूले बिरुवाको पातहरू खान सुरु गर्दछन् र 7 देखि 8 पटक काँचुली फेरेपछि 70 देखि 80 दिनमा वयस्क हुन्छन्। वयस्कहरू 2 महिनासम्म बाँच्छन्। सामान्यतया 1 वर्षमा 1 पुस्ता मात्र विकास हुन्छ। फट्याङ्ग्रा किराले अन्डाबाट निस्कन साथ धानको पात खान सुरु गर्छन्। खाँदै काँचुली फेर्दै बढ्दै जाने गर्दछन्। अधिक आक्रमण भएमा धानको पातको मूल नसा मात्र बाँकी रहने गरी सम्पूर्ण हरियो भागहरू खान्छन्। फट्याङ्ग्रा किराको व्यवस्थापनको लागि धान खेतका आलीहरू रोपाई गर्नु अगाडि ताछेर 10 देखि 15 सेन्टिमिटर उचाइसम्म हिलो माटोले हावा छिर्न नसक्ने गरी टाली दिनुपर्छ। त्यसै गरी सिकारी किराहरू जस्तै ब्लिस्टर बिटल, ग्राउन्ड बिटल र सिकारी किर्थो किराहरूको संरक्षण गर्नुपर्दछ। मैनाचरी लगायतका विभिन्न सिकारी जीवहरूको संरक्षण गर्नुपर्छ। बढी प्रकोप हुने क्षेत्रहरूमा बाँस वा रुखका हाँगाहरू काटेर चराहरू बस्ने वासस्थानको व्यवस्था गर्नुपर्छ। धानको ढुटो 10 भाग, सक्खर 2 भाग र विषादी क्लोरोपाइरिफस 10% इसी 1 भाग मिसाएर बनाएको विषादीयुक्त चारो धानको ब्याड लगायत खेतबारीको वरिपरि छर्ने गर्नुपर्छ। फट्याङ्ग्रा किराको प्रकोप बढ्दै गएमा मालाथिन 10% इसी 2 ml वा क्लोरोपाइरिफस 20% इसी 2 ml वा साइपरमेथिन 25% इसी 0.5 ml प्रति लिटर पानीका दरले मिसाएर छर्नुपर्छ। श्रोताबृन्द, धान बालीमा क्षति पुर्याउने अर्को किरा रहेको छ खुम्रे किरा। खुम्रे किरा
किरा असिन्चित पाखो जमिनमा प्रमुख समस्याको रूपमा रहेको छ। यो खपटे किराको लार्वा अर्थात् खुम्रेले माटो मुनि बसेर बाली बिरुवाको जरा र माटो मुनिको भाग पनि खाइदिन्छ। फलस्वरूप उत्पादनमा कमीका साथै जरा र माटो मुनिको भाग प्रयोग हुने बालीको गुणस्तर घट्न जान्छ। खपटे वर्गमा पर्ने विभिन्न प्रजातिका खुम्रे किराहरूको वयस्क खपटे गाढा खैरो, कालो, पहेँलो, हरियो लगायतका विभिन्न रङका हुन सक्दछन्। यिनीहरूको शरीर चिल्लो बनावटको आवरण र माटो खन्ने प्रकृतिका गोडाहरू भएको हुन्छ। खुम्रे किराले विशेष गरी मकै, कोदो, गहुँ, आलु, तरकारी, उखु लगायतका बालीहरूमा पनि बढी नोक्सानी गर्ने गरेको छ। श्रोतावृन्द, आजको कार्यक्रममा हामीले धानबालीमा लाग्ने प्रमुख किराहरू, तिनीहरूले पुर्याउने क्षति र व्यवस्थापन विधिबारे जानकारी प्रस्तुत गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमको बारेमा कुनै सल्लाह, सुझाव तथा जिज्ञासाहरू भएमा तपाईँ हामीलाई हाम्रो कार्यालयको इमेल info@aitc.gov.np इमेल गर्न सक्नुहुनेछ भने हाम्रो कार्यालयको टोल फ्री नम्बर 1660019500 टेलिफोन गरी सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजलाई कार्यक्रम यति नै। अर्को साता पुनः यस्तै जानकारीमूलक कार्यक्रम लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्।

0: बाटो पार गर्ने वृद्ध बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
1: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। यति बेला साँझको 7 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको जोड। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। त्यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा र यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न माग गर्नुभयो। यस्तै सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 16 गते मङ्गलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज दिउँसो 1 बजे बस्ने भनिएको बैठक भोलि दिउँसो 1 बजे बस्ने भएको छ। सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानुनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यान आकर्षण गराउनु भएको थियो। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा जोड दिनुभएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको एसिया प्यासिफिक इन्स्टिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट AIBD को 24 सम्मेलनलाई सम्बोधन गर्दै सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले कृत्रिम बौद्धिकता AI डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड दिनुभयो। उहाँले सञ्चार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। सार्वजनिक सेवा प्रसारणले व्यावसायिक प्रतिस्पर्धासँगै सार्वजनिक हितको जिम्मेवारी समेत पूरा गर्नुपर्ने भएकाले यसको भूमिका विशिष्ट रहेको सञ्चार मन्त्री डाक्टर तिमल सिन्हाले बताउनुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका सञ्चारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 जना मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेत नारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज कङ्ग्रेसको देउवा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। कङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16-19 काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। विराटनगर सहित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। कोशी अस्पतालको अहिलेको संरचना साँगुरो हुँदा सेवा दिन असहज भएपछि नयाँ भवन निर्माण गर्न लागिएको हो। विराटनगरबाट संवाददाता कुमार अधिकारीको रिपोर्ट।
3: सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण विराटनगरले 2,46,00,00,00 रुपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38,87,00,00 रुपियाँको लागतमा 259 बेडको आइसियु तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याथ थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनीले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
4: सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गते भएको, यसमा एक पटक म्याथ थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%, निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेको छौँ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेको छौँ।
3: मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुनिल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनु भयो।
5: हाम्रो एग्रिमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्षपछि हामीले साइटमा पिकअप बढायौँ र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
3: कोशी प्रदेशकै सबैभन्दा ठुलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबहाल झाको भनाइ छ।
6: सेवा एकदम सकस भइरहेको अवस्था छ, दुईटा भवन निर्माणाधीन अवस्थामा छ। तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो, यसमा चाहिँ हामीले कार्डियो न्युरो नेफ्रो सबैको छुट्टै भवन हुन्छ। त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
3: ओपिडीमा दैनिक 2,000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रवाह भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्ने र बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
2: सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दारमा गाउँपालिका ओडा नम्बर 5 का 1 जना र ओडा नम्बर 6 का 2 गरी 3 पुरुषको उपचारको क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दारमा गाउँपालिकामा मात्र 30 जना र अन्य स्थानमा 11 जना गरी 41 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले भूमि क्षयीकरण, मरुभूमिकरण, खडेरी तथा जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय साझेदारी, प्राविधिक सहकार्य र नवीन वित्तीय संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। संयुक्त राष्ट्रसङ्घीय मरुभूमिकरण नियन्त्रण सम्बन्धी महासन्धि अन्तर्गत मङ्गोलियामा जारी COP17 नेपालको तर्फबाट सम्बोधन गर्दै सचिव मिश्रले हिमाली तथा पर्वतीय क्षेत्रमा बढ्दो भूमि क्षयीकरणले पारिस्थितिक प्रणाली, जैविक विविधता र स्थानीय समुदायको जीविकोपार्जनमा गम्भीर असर पार्न सक्ने भएकाले अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनुभयो। नेपालले सन् 2030 भूमि क्षयीकरण तटस्थता LDN हासिल गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उहाँले भूमि संरक्षण, पुनस्थापना र दिगो व्यवस्थापनलाई राष्ट्रिय विकास योजनामा क्रमशः समावेश गर्दै आएको बताउनुभयो। पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कर्बा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवन उपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो सङ्कलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
7: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जङ्गलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र धीरजपूर्ण र छात्रा सजमी अगामी
8: साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगोरो टिप्ने कार्यहरू गर्छौ।
9: यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
7: विद्यार्थीले हालै मात्र 215 किलो निउरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
10: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यवहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रोइटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
7: 72 विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
2: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघात सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरुद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 2081 अवधिमा 3,71,00,000 रुपियाँभन्दा बढी गैर कानुनी रूपमा आमदानी गरेको र सोको स्रोत समेत देखाउन नसकेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। सुडीले 2046 वैध आमदानी तर्फ 6,00,00,000 भन्दा बढी रकम वैधानिक आय आर्जन गरेको र बाँकी रकमको स्रोत खुलाउन नसकेको हो भन्दै जफत गर्ने परियोजनार्थ उहाँकी पत्नी सुमित्रा देवी शाह विरुद्ध समेत मुद्दा दायर गरिएको आयोगले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा 5 पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा झापा घर भई अहिले काठमाडौँ बुढा निलकण्ठ नगरपालिका 10 बस्ने 29 सुषमा भण्डारी, सिन्धुली घर भई हाल काठमाडौँ कागेश्वरी मनोहारा नगरपालिका 9 बस्ने 28 करिना देवकोटा, झापा घर भई काठमाडौँ महानगरपालिका 3 बस्ने 27 राजन खनाल रहेका प्रहरीले जनाएको छ। यस्तै दोलखा घर भई भक्तपुर सूर्य विनायक नगरपालिका 1 बस्ने 34 पेमा लामा तथा ओखलडुङ्गा घर भई काठमाडौँ महानगरपालिका 15 बस्ने 27 तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 मृत्यु भएको छ भने 22 भन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या अझै बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सकोपको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनस्थापित गर्ने प्रतिबद्धता जनाइएको छ। संयुक्त राष्ट्रसङ्घका अनुसार सन् 2025 सुरुवातमा 2 अवधिमै केन्सकोपमा भएका गिरोहका आक्रमणमा 260 भन्दा बढी मानिस मारिएका थिए। ती आक्रमणमा करिब 200 घर ध्वस्त र जलेका थिए भने करिब 3,000 मानिस विस्थापित भएका थिए। राजनीतिक, आर्थिक र सुरक्षा सङ्कटबाट लामो समयदेखि गुज्रिरहेको हाइटीमा पछिल्ला वर्षमा हिंसात्मक घटनाहरू तीव्र बनेका छन्। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपतिको पछिल्लो शुल्क धम्कीलाई आश्चर्यजनक नभएको बताउँदै यसबाट क्यानाडाको अटोमोबाइल उद्योगलाई गम्भीर क्षति पुर्याउने प्रयास भइरहेको आरोप लगाउनु भएको छ। अमेरिका र क्यानाडा बीचको बढ्दो व्यापार विवादले उत्तर अमेरिकाको अटोमोबाइल उद्योग र आपूर्ति श्रृङ्खलामा समेत असर पर्न सक्ने चिन्ता बढेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनु भयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योग तर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाइ सुर्खेतले चालु आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम अन्तर्गत रुकुमका विभिन्न नगरपालिकामा फलफूल बगैंचा स्थापना गरिने आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायले जानकारी दिनुभयो। त्यस्तै कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागती, बदाम र किवी लगायतका फलफूल खेतीलाई प्राथमिकता दिएर खेती गरिने आयोजना व्यवस्थापक रोकायले जानकारी दिनुभयो। मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से 5.30 अङ्कले घटेर 2600 अङ्क तल झरेको छ। अघिल्लो दिन 19.13 अङ्कले घटेको बजार साताको दोस्रो कारोबार दिन पनि घटेर बन्द भएको हो। मंगलबारको कारोबारपछि नेप्से परिसूचक 2594 अङ्कमा कायम भएको छ। यस दिन बजारमा परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन 3.23 अर्ब कारोबार भएको बजारमा मंगलबार 4.10 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
2: अब खेल समाचार अझै बमबाट।
7: एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई टिएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र 6 प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहरादत रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले
13: 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह गैरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्णाटकसँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो। अगस्त 31 बहरानसँग खेल्दै नेपालले प्रिमियर कपको सुरुवात गर्नेछ। नेपाली महिला फुटबल खेलाडी सीमा रानी घले कुर्सियाको शीर्ष डिभिजन महिला फुटबल क्लब जेडएनके स्लिपमा अनुमोदन भएकी छिन्। उनले अब कुर्सियाको शीर्ष महिला फुटबल प्रतियोगिता ए डिभिजनमा खेल्ने छिन्। सीमाले एएफसी बुद्धबाट आफ्नो फुटबल यात्रा सुरु गरेकी थिइन्। त्यसपछि उनले सङ्कटा फुटबल क्लबबाट समेत खेलेकी थिइन्।
2: अब मौसम। आज राति कोशी मधेश बागमती गण्डकी र लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 29.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.3 डिग्री सेल्सियस, वर्षा 2.1 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 34.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस, वर्षा 19.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको जोड। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
2: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
1: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब,
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको।
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौँ र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौँ। बालबालिकालाई सडक नियम सिकाउँ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। त्यसै क्रमको पहिलो गीत राख्दैछौ दीप श्रेष्ठको स्वरमा, बसन्त थापाको रचना, गायक स्वयंकै संगीतमा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आधुनिक गीत सुनाउने क्रममा अब राख्दैछौँ कल्याण रिमालको स्वरमा मबिबी शाहको रचना गायक स्वयंकै सङ्गीतमा।

0: बाबु हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *14# हैस डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, बढी मालिका विशेष कार्यक्रममा हार्दिक स्वागत छ।
4: सुदूरपश्चिमको काखमा हिउँले ढाकिएका हिमश्रृङ्खलाको बीचमा एउटा धाम छ, जहाँ आस्था र प्रकृतिको सौन्दर्य एकैसाथ भेटिन्छ। बढी मालिका

0: बाजुरा जिल्लामा अवस्थित बडीमालिका धाम समुद्री सतहबाट झन्डै 4,200 मिटरको उचाइमा रहेको छ। धार्मिक आस्थाका दृष्टिले यसलाई मनोकामना पूरा हुने, रोग निको हुने र सन्तान प्राप्तिको विश्वास सहितको शक्तिपीठको रूपमा लिइन्छ। हरेक वर्ष जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा यहाँ मुख्य पूजा हुने परम्परा रहिआएको छ। यसपालिको मेला यही भदौ 11 गते लाग्दैछ। तर दर्शनार्थीको घुइचोलाई मध्यनजर गरी यही भदौ 1 गतेबाट नै पूजापाठको व्यवस्था गरिएको बताइएको छ। हाल चलेका वर्षहरूमा बडीमालिकाको चर्चा अझ बढेको छ। देशका एक शीर्ष राजनैतिक नेतृत्व हाल देशका सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहले धनगढीको एक सार्वजनिक कार्यक्रममा बडीमालिका, खप्तड र रामारोशनलाई युरोपकै प्राकृतिक सुन्दरतासँग दाँच्दै एउटा छोटो अभिव्यक्ति दिनुभएको थियो, जुन पछि व्यापक रूपमा चर्चित बन्यो।
1: मान्छेले देशलाई स्विजरल्यान्ड बनाउनु पर्छ भन्छन्। स्विजरल्यान्डको बाउ बडीमालिका यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? स्विजरल्यान्डको पराकाष्ठ रामारोशन यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? खप्तड नेसनल पार्क यही छ, किन बनाउनु पर्यो स्विजरल्यान्ड? भएको चिज देखाउनै सकेका छैन। सुदूरपश्चिममा एकदम धेरै कलाकार हुनुहुँदो रहेछ, 8 लाख सब्सक्राइबर भएको, 1 मिलियन सब्सक्राइबर भएको, तर त्यो गीत काठमाडौँको चोक चोकमा बज्दैन। जुन दिन सुदूरपश्चिमको गीतहरू काठमाडौँको चोक चोकमा बज्छ अनि बल्ल जोडिन्छ सुदूरपश्चिम काठमाडौँसँग। सुदूर अब दूर नाइ झिक्कै झिक्कै माया तमलाई।

0: यसै क्रममा बडीमालिकाको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वका बारेमा थप जानकारीका लागि बडीमालिका धामका एकजना पुजारी भानुभक्त पाध्य।
1: बडीमालिकाको उत्पत्ति जति बेला देवी दक्ष प्रजापतिको यज्ञमा उनले आफ्नो जीवन अर्पण गर्नुभएको थियो, सब बोकेर यो जति ठाउँमा चाहिँ उहाँ भ्रमण गर्नुभयो त्यो भ्रमण गर्दा गर्दै बाजुरा जिल्लाको मल्लागिरी पर्वतमा उहाँको बामा अङ्ग चाहिँ पतन भएर मालिका देवीको उत्पत्ति भयो। त्यो उत्पत्ति कालदेखि पछि आएर चाहिँ देवीको शक्तिबाट त्यहाँ चाहिँ पूजा आजा गर्दै आउने चाहिँ प्रचलन पनि चल्दै आयो। वास्तविक बडी मालिका माताको जो भक्त छन् उनीहरूले चाहिँ सोचेको असल कुराहरू, फेरि चाहिँ खराब कुराहरू सोचेर चाहिँ कहिल्यै पनि हुँदैन। त्यहाँ दर्शन गर्न जाने भक्तहरूलाई चाहिँ दर्शन प्राप्ति भएर त्यसबाट चाहिँ लाभान्वित भएको हामीले सर्वत्र सुन्नमा आइराखेको छ।
2: यहाँनिर गुरु, जस्तो चतुर्दशीका दिन लाग्ने मुख्य यो मेलाका विशेषता, खास गरेर धार्मिक विधि तथा पूजा आजाका प्रक्रिया के हुन् गुरु?
1: अब यो बडी मालिकाको पूजा वर्षको एक पटक मात्र मल्लागिरी पर्वतको मालिका स्थानमा गरिन्छ। परम्परादेखि नै चल्दै आएको त्यहाँ पूजा आजाको जाने 6 दिनकी मालिका 6 महिनाकी द्वारिका भन्छ हाम्रो गाउँघरमा।
2: त्यो भनेको के हो?
1: 6 दिन हाम्रो चाहिँ ठाउँबाट 6 दिन त्यहाँ जान आउन पूजा गर्न लाग्दाखेरि 6 दिन लाग्ने भयो
2: बाजुराबाट।
1: त्यस्तो प्रचलनले पूजा आजा हुँदै थियो। शरद ऋतुमा सबैले चाहिँ आफ्नो देवीको चाहिँ दर्शन गर्नका लागि चाहिँ त्यहाँ जाने चाहिँ ऊ हो। अब यो शरद ऋतु चाहिँ अहिले परेन, वर्षात ऋतुमा पर्न थाल्यो। द्वादशी, त्रयोदशी र चतुर्दशीको दिन बडी मालिकामा
2: यो मेलामा लाग्ने पूजा र अन्य समयमा लाग्ने पूजामा के विशेषता छ, फरक के छ?
1: अन्य मेला त बडी मालिकामा लाग्दैन। अब आज भोलि चाहिँ सबै कोही बडी मालिकामा गएर दर्शन गर्न गरेर तल झर्ने चाहिँ प्रचलन आजभोलि आइराखेका छ। पहिले त हजुरको बडी मालिकामा पूजा आजा गरेर फेर्ता भइसकेपछि पूजाकै समयमा मात्र गएर पूजा गर्ने चलन थियो। अर्को एउटा गङ्गा दशहराको समयमा पनि त्यहाँ पूजा हाम्रो पहिलेदेखि परम्परा चाहिँ गएर दुध चढाउने, दुधले स्नान गराउने प्रतिमालाई त्यो गर्ने थियो। पछि गएर चाहिँ त्यहाँ बढी मान्छेको जनघनत्व भएका कारण दर्शन गर्न नपाउने भयो। सबै मान्छेहरूको चाहिँ त्यो अलि असन्तुष्टि हुन थाले दर्शनार्थीहरू, त्यो भएर उहाँहरूलाई चाहिँ गङ्गा दशहराको समयमा पूजा गर्ने अहिले चाहिँ प्रचलन भइराखेका छ।
2: बढी मालिका पूजाका लागि डोटी, त्यसै गरी जुम्ला लगायतका विभिन्न जिल्लाबाट जुन किसिमको सरकारी तथा परम्परागत एउटा पेटारो डोली लैजाने चलन छ नि, यसको ऐतिहासिक र धार्मिक महत्त्व के हो?
1: विषयमा म प्रसङ्गमा आउँदैछु हजुरको। यो प्रचलन पृथ्वीनारायण शाहले जति बेला नेपाललाई एकीकरण गर्ने संकल्प गर्नुभएको थियो, त्यो संकल्पलाई पृथ्वीनारायण शाहले रातिको समयमा मल्लागिरी पर्वत, त्यो जो अहिलेको बडी मालिकाको मन्दिर छ, त्यो टापुमा एउटा सफेद लुगा लगाएर वस्त्र गरेर झन् एउटा महिलालाई झन् उहाँको स्वप्नामा देख्नु भएको रहेछ पृथ्वीनारायण शाहले। त्यसपछि त्यसको अनुसन्धान, अब यस्तो ठाउँ कहाँ छ त भनेर भन्दा, अब यो डोटी त्यति बेला कृष्णापति चाहिँ डोटीमा बस्दा रहेछन्, अनि डोटी गौडा त्यहाँबाट यसरी बडी मालिकाको चाहिँ यसो पूजा गरिन्छ त्यो ठाउँ चाहिँ हो भन्ने जानकारी भइसकेपछि पृथ्वीनारायण शाहबाट गोरखनाथको लिङ्गा त्यहाँ मैले चाहिँ यो नेपाललाई चाहिँ एकीकरण गर्न सकौँ, मनोभय पनि मेरा पुस्ताले गर्न सकुन्, अब हाम्रो चाहिँ नेपाल तर्फबाट त्यहाँ गोरखनाथको लिङ्गा चाहिँ चढाउने संकल्प गर्नुभएछ पृथ्वीनारायण शाहले। त्यति बेलादेखि अहिलेसम्म डोटी गौडाबाट आउँथ्यो, अहिले अब पहिले चाहिँ अब गौडाको चाहिँ ऊ भइसकेपछि अहिले जिल्ला प्रशासन डोटी कार्यालयको मार्फतमा प्रत्येक वर्ष चाहिँ लिङ्गा पेटारो डोटीबाट आउँछ। त्यस्तै चन्दननाथ पहिले सिद्धापति महाराज हुँदा उहाँले पनि बडी मालिकामा पूजा आजा गर्ने, त्यसो भए उनीहरूले यता डोटीबाट गोरखनाथको र जुम्लाबाट चन्दननाथको डोली लिङ्गा र डोली, डोलीभित्र त पूजा आजाका सामग्रीहरू जस्तै डोटीबाट आउँदाखेरि चाहिँ सुनको प्रतिमा, सुनकै चाहिँ जनै, अब त्यो सबै ल्याएर त्यो फेर्ता गरिन्छ, प्रत्येक वर्ष त्यही आउँछ। जुम्लाबाट पनि त्यस्तै किसिमले जाने सुनको जनै आउँछ, त्यो जनै फेर्ता हुन्छ। पेटारो भनेको त्यहाँभित्र पूजा आजाका सामानहरू ल्याएर लिङ्गा ल्याएर जाने सरकारी पूजा भनिन्छ त्यसलाई। ठिक त्यही 8 बजेदेखि 9 बजेभित्र सरकारी पूजा गरिसक्नु पर्छ चतुर्दशीको दिन, त्यसरी त्यो सरकारी पूजा हुन्छ। अझ यतातिर लिङ्गा दुइटै पक्षको चाहिँ गोरखनाथ र चन्द्रनाथको दुइटै लिङ्गा आउँछ। त्रिवेणीमा चतुर्दशीको बिहान स्नान गराएर त्यही बिहानै चाहिँ 7-8 बजेतिर त्यहाँ पुगिसक्नुपर्छ उहाँ। मेलाको चाहिँ पूजा कार्य लगभग 12-1 बजेसम्म मात्र रहन्छ चतुर्दशीको दिन, अनि होवन हुन्छ। होवनको तिलक सबै प्राप्त भइसकेपछि त्यहाँबाट चाहिँ नाटेश्वरी झर्छन् र पूर्णिमाको दिन नाटेश्वरीमा पूजा हुन्छ। बढीमालिकाकै नामले भक्त छ उसलाई चाहिँ जति बेलामा पनि कुनै कष्ट सङ्कष्ट आउँदैन हजुरको। पर्यटकको रूपमा जाने यहाँ कस्तो छ उहाँ कस्तो छ हरेक कुराहरू त्यति अब बढीमालिकाको दर्शन गरौँला तल झरौँला भन्ने मान्छेहरूका लागि त्यो सामान्य हो। जो भक्त छन् भक्तका लागि चाहिँ कुनै किसिमको अप्ठ्यारो सङ्कट आदि इत्यादि आउँदैन। भक्तहरूले फल प्राप्त पनि गर्छन्।
2: गत वर्षको मेलामा झन्डै 45,000 दर्शनार्थीले बढीमालिका धामको भ्रमण गरेका थिए भने यसपालि झन्डै 50,000 भन्दा बढी दर्शनार्थी तथा पर्यटकहरूले मेला भर्ने आकलन गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। हजारौँको सङ्ख्यामा आउने दर्शनार्थीको भिड, शान्ति सुरक्षा र मेला व्यवस्थापनका बारेमा जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी भन्नुहुन्छ।
3: भक्तजनहरू पर्यटकहरू आउने क्रम चलिरहेको छ। अब झन् यो मेलाको बेलामा अन्य बेलाको भन्दा अत्याधिक मात्रामा चाहिँ दर्शनार्थीहरू पर्यटकहरू आउनुहुन्छ। उहाँहरूलाई हामीहरूले सहज रूपमा चाहिँ दर्शन गर्नको लागि सहज होस् भन्ने हिसाबले हामी जिल्ला प्रशासन कार्यालय यहाँका स्थानीय तहहरू जिल्ला समन्वय समिति सबैले समय समयमा चाहिँ छलफल गर्ने त्यो छलफल बैठकको आधारमा चाहिँ ठाउँ ठाउँमा साइनेज राख्ने बोर्डहरू राख्ने लगायतका कामहरू स्वयंसेवक खटाउने स्वास्थ्य स्वयंसेवक पनि खटाउने कामहरू चाहिँ हामीले अगाडि बढाइसकेका छौँ। मेलाको बेलामा माथि थप पालहरूको व्यवस्थापनका लगायतका कामहरू अगाडि बढिरहेको छ। अहिले शान्ति सुरक्षालाई पनि हामीले चाहिँ यो बढीमालिका मेलाको शान्ति सुरक्षा योजना भनेर चाहिँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको छुट्टै योजना रहेको छ र त्यसै गरी नेपाली सेना पनि अब सँगसँगै शान्ति सुरक्षामा रहनेछ। त्यसको लागि हामीले सुरक्षा समितिको बैठकबाट 3 निकायहरू मिलेर शान्ति सुरक्षा कायम गर्नका लागि टोली परिचालन गर्ने सुरक्षा सम्बन्धी कार्य गर्ने भनेर चाहिँ हामीहरूले निर्णय पनि गरेका छौँ र त्यही किसिमले चाहिँ सबै सुरक्षा निकायहरूले आफ्नो टोली चाहिँ परिचालन गरिसक्नु भएको छ। उहाँहरू कोही चाहिँ अगाडि कोही चाहिँ ठ्याक्कै यहाँबाट 8 चाहिँ हाम्रो यहाँबाट यहाँ माटडीबाट सरकारी पूजा टोली क्षेत्रको टोलीमा जाने हुनुहुन्छ। यसको व्यवस्था पनि भइरहेको छ। हामीले अघिल्लो वर्षको चाहिँ टेन्डेटिभ डाटा सुन्दाखेरि करिब 45,000 दर्शनार्थीहरू चाहिँ मेलाको बेलामा आएका थिए भन्ने छ। त्योभन्दा पक्कै पनि यसपालि अब अलिक प्रचार बढी भएको छ। प्रधानमन्त्रीज्यूले पनि पहिला चुनावी भाषाको कुरामा चाहिँ बढीमालिकालाई स्विजरल्यान्डको बाउ भनेर जुन भन्नुभएको थियो त्यो आधारमा पनि यसपालि चाहिँ धेरैजनाको चाहिँ पहिलेदेखि नै बढीमालिका आउनको लागि चासो राख्नुभएको छ र मेलाका बेलामा चाहिँ अन्य बेलाभन्दा अब बढी हुने हिसाबले यसपालि 50,000 भन्दा बढी नै अब 60-70 कति पुग्छन् 50,000 माथि नै हुन्छन् भन्ने चाहिँ आकलन गरिएको छ।
2: जस्तो यस्ता पवित्र स्थलहरूमा खास गरेर फोहोर व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको छ। प्लास्टिक जन्य फोहोरहरू बढी हुने गरेको छ। यसलाई मध्यनजर गरेर फोहोरको व्यवस्थापन गर्ने क्रममा के कस्तो व्यवस्थापन गरिँदैछ?
3: अवश्य पनि अब यो मेलाको बेलामा चाहिँ त्यहाँ होटल व्यवसायहरू पनि धेरै मात्रामा अस्थायी होटलहरू लजहरू टेन्ट राखेर चाहिँ सञ्चालन हुन्छन् र त्यही किसिमले चाहिँ अब दर्शनार्थीहरू पर्यटकहरू त्यहाँ माथि जाने भएपछि फोहोरको उत्सर्जन पनि त्यही किसिमले बढी नै मात्रामा हुन्छ। यसको लागि चाहिँ हामीहरूले छलफलमा हाम्रो बैठकमा विषयमा निर्णय गरेका छौँ। सम्बन्धित व्यवसायहरूले नै आफ्नो व्यवसायबाट उत्सर्जन भएका फोहोरहरू चाहिँ उनीहरूले नै व्यवस्थापन गराउने त्यसभन्दा बाहेक रहेका फोहोरहरू हाम्रा विभिन्न स्वयंसेवकहरू स्थानीय तहले परिचालन गरेको हुन्छ। स्काउट रेड क्रसका जुन स्वयंसेवकहरू हुन्छन् उहाँहरूले पनि मेलाको अवधिमा र मेला सके पश्चात चाहिँ त्यो फोहोर सङ्कलन गर्ने त्यसको व्यवस्थापन गर्ने काम चाहिँ गर्ने भएर निर्णय गरेर त्यही किसिमले काम हुन्छ। बसोबासको लागि स्थानीय तहहरूले पनि जस्तै हाम्रो त्रिवेणीले बढीमालिका नगरपालिका 2 नगरपालिकाहरूले चाहिँ विभिन्न ठाउँहरूमा जस्तै त्रिवेणी पाटन बढीमालिका मन्दिर क्षेत्र सोतापाटन नाट्यश्वरी मन्दिर क्षेत्र यी ठाउँहरूमा चाहिँ ठुला ठुला पालहरू राख्नुभएको हुन्छ जो चाहिँ अहिले अशक्त महिलाहरू ज्येष्ठ नागरिकहरू उहाँहरूलाई प्रथम प्रायोरिटीको साथ राख्ने त्यसभन्दा बाहेक अरू अटेसम्म अन्य पनि बस्ने भन्ने व्यवस्था हुन्छ। व्यवसायहरूले पनि लजको व्यवस्थापन गरेका हुन्छ अनि सँगसँगै चाहिँ अब त्यहाँ अस्थायी शौचालयहरूको व्यवस्थापन पनि गरेको हुन्छ नगरपालिकाहरूले। स्वास्थ्य स्वयंसेवकहरू चाहिँ मातृडी जिल्ला अस्पताल बाजुरा जिल्ला अस्पतालबाट अनि नेपाली सेनाका स्थानीय तहहरूका सबै स्वास्थ्य स्वयंसेवकहरूलाई चाहिँ उहाँहरू एकीकृत रूपमा सेवा प्रदान गर्नको लागि चाहिँ त्यही किसिमले अनि स्वास्थ्य स्वयंसेवक परिचालन हुन्छन्। सामान्य प्राथमिक उपचार कुराहरू माथि नै हुन्छ। त्यो जटिल किसिमको समस्या आयो भनेदेखि त तुरन्त ल्याउनको लागि अब हेलिलिफ्टसम्मका कुराहरू हुन्छन्।
2: बढीमालिका मेलालाई अझ व्यवस्थित गर्न स्थानीय तहले पनि समन्वयकारी भूमिका निर्वाह गरिरहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनु भएको छ।
4: भक्तजनहरूको बढी भिड र चाप बढी हुने भएकाले बढी मालिकाका गुरुहरूलाई हामीले 2083 भाद्र 1 गतेबाट नै पूजाको व्यवस्थापन बढी मालिका मन्दिरमा गएर उहाँले पूजा अधिकारी खटिसक्नु भएको छ मन्दिरमा गत वर्षको भन्दा अहिले सह छ। अर्कोतिर विशेष गरी त्रिवेणी नगरपालिकाको बाटो जाने 3 रुट छन्। डोटीबाट आउने श्रद्धालु भक्तजनहरू जो हाम्रो गोर्खाली 3 टोली भन्छ मुख्य टोली डोटीबाट आउने टोली हो अनि त्यसलाई यो छत्रा देवी माईको मन्दिरमा हुँदै खलाटुप्पाबाट त्रिवेणी धाम हुँदै बढी मालिका जाने भएकाले तीर्थालु श्रद्धालु भक्तजनहरूका लागि अनि एउटा टेन्ट ठुलो लगभग 80-90 जना अटाउनेसम्मको प्लास्टिक ठुलो पालको व्यवस्था एउटा छतरा देवीको मन्दिर नजिकै गरेका छौँ। त्यसपछि दोस्रो दिनको बासमा पनि हामीले अर्को पालको व्यवस्था गरेका छौँ। त्रिवेणी धाममा लगभग 250-300 जना जिल्लाभन्दा बाहिरका आउने अतिथिहरू जो श्रद्धालु भक्तजनहरूलाई उनले व्यवस्थित पालको व्यवस्था नभएकाहरूलाई बस्नका लागि त्यो व्यवस्था गरेका छ। अस्थायी शौचालयको व्यवस्था पनि हामीले गरेका छौँ प्लास्टिकको प्रयोग गरेर। त्यसपछि बढी मालिका भण्डागृहबाट जाने भक्तजनहरूका लागि पनि हामीले बढी मालिकामा 3 पालको व्यवस्था गरेका छौँ। करिब 250-300 जना अटाउने बढी मालिकामा पनि अहिले लाइनबद्ध ढङ्गले पालहरू एक साइडमा होटल व्यवसाय गर्नेलाई अलग छेउमा र त्योभन्दा माथि जम्मै श्रद्धालु भक्तजनको पालको व्यवस्था गरेका छौँ। जो श्रद्धालु भक्तजन टाढा टाढाबाट आउनेले पाल हाल्ने अवस्था थिएन, अहिले त्यसलाई चाहिँ व्यवस्थित ढङ्गले होटल व्यवसायलाई छेउमा अनि बाँकी चाहिने जमिन मात्रै पालको व्यवस्थापन गर्नका लागि हामीले अग्रिम स्वयंसेवक पठाइसकेका छौँ। गत वर्षको भन्दा सहज होला भन्ने हामीले आशा लिएका छौँ र बढी मालिका मन्दिरमा गत वर्षको भन्दा हामीले खाने रेटदेखि लिएर सबैलाई जिल्ला प्रशासनको नेतृत्वमा हामीले जिल्ला समन्वय समितिको प्रमुखको सहयोगमा हामी पटक पटक मिटिङ बसेर बढी मालिकाको मेलालाई कति कसरी सहज र सजिलो बनाउने भन्ने हिसाबले लागि परेका छौँ र स्वयंसेवक पनि उता बढी मालिका नगरपालिकाले परिचालन गरेको छ, त्रिवेणीले परिचालन गरेका छ, स्काउट स्वयंसेवकहरू सबै गरेर अहिले मेलामा शान्त तौरले गराउने हामीले एकदम लक्ष्य लिएका छौँ।
0: बढी मालिका अब केवल धार्मिक स्थल मात्र होइन सुदूरपश्चिम र समग्र देशकै पर्यटन गन्तव्यको एक मुख्य आकर्षण बन्दै गएको छ। खपतड र रामा रोशनसँगै जोडेर हेर्ने हो भने यो क्षेत्र नेपालको हिमाली पर्यटनको नयाँ सम्भावनाको रूपमा उदाइरहेको छ। स्थानीयवासी र गाइडहरूका अनुसार दैनिक 100 संख्यामा पर्यटक यहाँ आउन थालेका छन् र मेला नजिकै जाँदा यो संख्या हजारौँमा पुग्छ। यही भदौ 11 गते लाग्ने मेलाका लागि यति बेला बाटोभरि दर्शनार्थीहरूको ताती लागिरहेको छ। यस सम्बन्धमा एकजना दर्शनार्थी एवं रेडियो नेपालका संवाददाता दयाराम पण्डित
5: म आज रेडियो नेपालसँग कुरा गर्दै गर्दाखेरि अहिले यो 4000 फिटको हाइटबाट कुरा गरिराखेको छु र बादल लागिरहेको छ। बादल लागे पनि पानी परेको छैन, यहाँ शान्त वातावरण छ। ठाउँ ठाउँमा होटल पसलहरू पनि देखिन्छन्, विगतको भन्दा होटल पसलहरूको पनि व्यवस्थापन गरेको देखिन्छ। खानेपानी धाराहरू पनि छन्, त्यस्तै गरेर यात्रीहरूलाई बस्ने ठाउँहरू त्यो खालको चाहिँ व्यवस्थापन पनि गरिएको छ। बढी मालिका माताको जय जयकार गर्दै यतिखेर हामी बढी मालिका माताको दर्शन गर्नका लागि चाहिँ यो बढी मालिका नगरपालिका नम्बर 8 खामे भन्ने ठाउँमा छौँ। यहाँ अलौकिक बढी मालिका माताको दर्शन गर्न असङ्ख्य यात्रीहरू दर्शनार्थीहरू आइरहेका छन्। मैले बाटोमा हिँड्दै गर्दाखेरि चाहिँ तीर्थयात्रीसँग गरेको गफका आधारमा विराटनगरबाट पनि मान्छेहरू आउनु भएको छ, काठमाडौँबाट पनि मान्छेहरू आउनु भएको छ, बुटोलबाट, पोखराबाट, स्याङ्जाबाट, नेपालगञ्जबाट भदौको 1 गतेदेखि नै बढी मालिकामा पूजा लाग्ने भन्ने खालको एक खालको सूचना भएर र आज चाहिँ मान्छेहरू सोनाका मात्रैबाट पनि हिँडे र उता 3-4 ठाउँबाट हिँडे या त लोकल मान्छेहरू आज हिँडे भनौँ न, तर हिजो अस्ति नै इन्डियाबाट पनि मान्छेहरू धेरै मान्छेहरू इन्डियाको कुमाऊँ गढवालबाट चाहिँ भारतबाट फेरि पन्जाबबाट कलियाबाट पनि धेरै मान्छेहरू आएको थियो र भेटाएको छु। विशेष गरिकन अहिले बाजुराका 3-4 नाका यो बढी मालिका नगरपालिकाबाट बिहान सरकारी टोलीले नेपाली सेनाले एउटा तोप सहित दिएर फुलमाला बाजा गाजा सहित पञ्चे बाजा सहित यो टोलीलाई यताबाट पठाएको छ भने उता पैमा पुजारीकोहरूबाट पनि त्यहाँबाट पनि बिहान विष्णु पानी हुँदै मान्छेहरू दर्शनार्थीहरू बढी मालिका आउने क्रम छ। एउटा उत्तर पूर्वी नाका बुढीनन्दा नगरपालिकाको यता लामा सिंहबाट भएर पनि यात्रुहरू आउँदैछन्, उता जगन्नाथ गाउँपालिकाको बाट पनि आउँदैछन् भने उता कालीकोटतिर राजकोट भएर पनि मान्छेहरू आउने क्रम जारी छ। कुनै दिन पनि बिहान 4 बजेदेखि बेलुका 3-4 बजेसम्म चाहिँ यो बाटोमा नन स्टप मान्छेहरू हिँडेर आउँछन्, एकचोटि मान्छे खाली हुँदैनन्। विगतको भन्दा धेरै मान्छेहरू चाहिँ यहाँ आवत जावत भइरहेको छ र जाने क्रम चाहिँ जारी छ।
2: यस प्रकारको अलौकिक धाममा पुग्ने बाटोका बारेमा पनि हामी यहाँहरूलाई जानकारी गराउन चाहन्छौँ।
5: काठमाडौँबाट बाजुराबाट मातृसँग बस आइपुग्छ। बसमा चाहिँ दुई दिन विशेष गरी बसको यात्रा भनौँ न, कन्टिन्यू चलेर दुई दिन बसको यात्रा, त्यसपछि बसबाट एक नाइट चाहिँ मातृ होल्ड गर्ने बस्ने, अनि त्यहाँबाट चाहिँ आज बिहान जस्तै मानव आज बिहान अब तिन दिन भयो, आज बिहान हिँडेर त्यहाँबाट मातृ गरेर हिँडेर सोतापाटन पुग्ने तिन दिन भयो, त्यसपछि गएर भोलि हामी त्रिवेणी पुग्छौँ चार दिन भयो, त्यो त्रिवेणीमा एक नाइट चाहिँ बस्छौँ पाँच दिन, र त्यहाँबाट बडीमालिका जान्छौँ पाँच सात दिनमा चाहिँ त्रिवेणी धाममा नुहाइ धुवाई गरेर बडीमालिका जान्छौँ, बडीमालिकामा पूजा गरेर त्यहाँबाट फेरि एक नाइट हामी तिलदोसित बेलुका बडीमालिकामा हामी कार्यक्रम बस्छौँ, अनि त्यहाँबाट भोलिपल्ट बिहान बडीमालिका पूजा आजा गरेर तिलक तोरण लिएर फर्किने पाँच दिन छ दिन भनेपछि एक हप्ता दस दिन बाह्र दिनको टुर हुनसक्छ भने अब प्लेनको पनि सुविधा छ, जस्तै काठमाडौँबाट नेपाल नेपाल एक दिनमा कुल्टी आइपुग्यो, त्यो लामासिङ हुँदै तपाईँको दुई तिन दिनमा बडीमालिका, त्यसपछि गएर त्यहाँबाट फेरि फर्केर जाने हो भने सात दिनसम्म चाहिँ सात दिनको यात्रा चाहिँ प्लेन टु प्लेन पनि हुनसक्छ ट्रेनबाट पनि।

0: बढी मालिका क्षेत्र ठुलो र फराकिलो छ। यो बाजुरा अछाम र कालीकोट जिल्लाको सङ्गम स्थलमा पर्छ। प्राकृतिक धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको बढी मालिका क्षेत्र जुनसुकै सिजनमा घुमघाम गर्न सकिन्छ। वर्षायाममा घुम्दा हरियाली पाटनहरूले मन्त्रमुग्ध पार्छ। अक्टोबरपछि घुम्दा हिम श्रृङ्खलाहरूको दृश्यपान गर्न सकिन्छ। हिउँ पर्ने सिजनमा जाडो छल्न गाह्रो भए पनि हिउँसँग रमाइलो साट्न पनि सकिन्छ। यहाँ खाने बस्ने व्यवस्थित होटल भने छैनन्, यसकारण खानेकुरा, स्लिपिङ ब्याग, टेन्ट, प्राथमिक उपचारको किटको व्यवस्था गरेर हिँड्नु बुद्धिमानी हुन्छ। तर मेलाको समयमा भने बाटो बाटोमा त्रिपाल टाँगेर अस्थायी होटलहरू चलाइएको देखिन्छ। हजारौँ दर्शनार्थीको घुइँचो लाग्ने हुँदा केही खानेकुरा आफैले व्यवस्था गरेर हिँड्नु उचित हुन्छ। काठमाडौँबाट बाजुराको मार्तडी हुँदै बढी मालिका पुगेर नाटेश्वरी मन्दिर हुँदै काठमाडौँ फिर्ता हुँदा करिब 7 देखि 8 दिन लाग्न सक्छ। त्रिवेणी धामदेखि बढी मालिका उक्लिँदा र नाटेश्वरी झर्दासम्म एकदमै भिरालो जोखिमपूर्ण साँगुरा बाटाहरू पर्छन्। सिप्लिने, लड्ने र ज्यानै जाने जोखिम हुँदा लट्ठी वा ट्रेकिङ स्टिकले सहयोग गर्न सक्छ।
1: आस्थाको यो उचाइ, प्रकृतिको यो सौन्दर्य बढी मालिका साँच्चै भूस्वर्ग हो। तर यसको संरक्षण, व्यवस्थापन र दिगो पर्यटन विकासका लागि स्थानीय, प्रादेशिक र सङ्घीय तहको साझा प्रयास जरुरी छ।
2: आजको विशेष कार्यक्रम बढी मालिका धाममा केन्द्रित गर्यौं।
1: प्राविधिक सहकर्मी मिनर्भा बज्रचार्यसँगै कार्यक्रम संयोजक उद्धव सिंह चुवागडी र यो प्रस्तुता विमला राईलाई पनि आज्ञा दिनुहोस्। नमस्कार।
3: जय बढी मालिका।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परामाथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषय वस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्दै आएका छौँ। विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्न अघि सरकारले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरेको छ। सुझाव सङ्कलन सँगै सरकारले विद्यालयको व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयमा समेत छलफल सुरु गरेको छ। छलफलमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्ति, संस्था तथा सरकारवाला निकायको सहभागिता रहने गरेको पाइन्छ। यस्तै छलफलमा सहभागी हुने मध्येका अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीसँग हामीले शिक्षा विधेयक मस्यौदामाथिको छलफल तथा आगामी शिक्षा ऐन कस्तो हुनुपर्छ भन्ने विषयमा कुराकानी गरेका छौँ। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
6: धन्यवाद।
5: शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलन सरकारवालाहरूले कसरी लिएका छन्? यहाँ पनि एउटा स्टेक होल्डर हुनुहुन्छ।
6: सुरुवाती काम चाहिँ त राम्रै गर्नुभएको छ। हिजोको जस्तो चाहिँ नि अवश्य छैन, किनकि चाहिँ नि परिमार्जित गरेर अगाडि बढेको पाइन्छ। तथापि सरकारले आफ्नो तरिकाले सरकारको युनिट तयार भएर सातै प्रदेशमा सरकारी निकायहरूसँग समन्वय गरेर उहाँहरूले चाहिँ सरसल्लाह लिइराख्नु भएको छ। पहिला यो पनि हुन्थेन, अहिले यो भएको पनि तुलनात्मक कुरा गर्दाखेरि किनकि राम्रो कुराहरू चाहिँ आएको छ। तर हाम्रो भनाइ चाहिँ के थियो भन्नुहुन्छ भने सबैभन्दा ठुलो समस्या त विद्यार्थीको कुरा हो नि त। जे जति सरकारले गर्न खोजेको विद्यार्थीको लागि हो नि त। शिक्षक पनि चाहिने विद्यार्थीकै लागि हो नि त। सरकारी निकाय जुन अनुगमन गर्ने, नियन्त्रण गर्ने, यो पनि निकाय विद्यार्थीको टाउकोमा खेलिने कुरा हो नि त। त्यसकारण विद्यार्थीलाई हेर्ने अभिभावकको जमातसँग, अभिभावक संघहरूसँग उहाँहरूले चाहिँ प्रत्यक्ष अभिभावक संघलाई बोलाएर तपाईँहरूको विचार के छ, कसो छ भन्ने कुरा चाहिँ अहिलेसम्म भएको छैन।
5: प्रदेश स्तरमा पनि त्योसँग सरकार राख्ने सबै पक्षले बोला छ, केन्द्रमा पनि बोला छ, यहाँहरू पनि सहभागी हुनुभएको छ। व्यक्तिगत रूपमा कसैले यसरी बोलाउनु भन्दा सामूहिक रूपमा बोल्दाखेरि अझ राम्रो होला नि।
6: होइन होइन, यो त यस्तो भयो, कसरी बुझ्नुपर्छ भने हिजो शिक्षा मन्त्रीकै अध्यक्षतामा विभिन्न संघ संस्थालाई बोलाइयो, एकैचोटि त्यहाँ कुराहरू राखियो, प्रदेश स्तरमा कुराहरू गरियो, प्रदेशमा मन्त्रीज्यूको चाहिँ नि प्रमुख सल्लाहकारको नेतृत्वमा सातै प्रदेशमा उहाँहरू गएर आउनुभयो। यो कुरा पनि नराम्रो भइराखेको छ भने मैले भनिराखेको छैन। सातै प्रदेशमा सबैको इकाइ छ नि त, अभिभावक संघ नेपालको पनि सातै प्रदेशमा
5: छैन।
6: हाम्रो छवटा प्रदेशमा हाम्रो संगठन छ, उहाँहरूलाई बोलाइएको छैन, सबैजनालाई बोलाउन सकेनन् होला। त्यो पनि
5: उपलब्ध भएको बोलाउनु भएको छ, यहाँले खालि आरोप लागि आरोप
6: भनिरहेको छैन। मैले उहाँहरूले गर्नु भएको सबै गलत भनिरहे पनि छैन, तर जुन स्टेक होल्डरको लागि चाहिँ शिक्षा नियमावली विधेयक आउँदैछ, यसको लागि वास्तविक समस्या के हो भन्दा भनेर त्यो हिजोको हुलमा त सबैजनाले दिएको चाहिँ नि समष्टिमा दिएको बोलेको कुराहरूलाई नै आधिकारिकता मान्न सकिँदैन नि। हाम्रो भनाइ चाहिँ के भन्नुहुन्छ भने यत्र चाहिँ 80 लाख भन्दा बढ्ता बालबालिकालाई चाहिँ नि पठन पाठन गर्ने संगठन हाम्रो अभिभावक संघ,
5: यहाँहरू संगठन चलाउनुहुन्छ, यसरी चाहिँ व्यक्तिगत हिसाबले अलग अलग संगठनलाई अलग अलग राख्ने हो भने नेपालमा शिक्षासँग काम गर्ने धेरै संगठनहरू छन्, एक वर्षमा पनि काम सकिन। शिक्षा विधेयक भन्ने
6: अभिभावक संघ भनेको चाहिँ अभिभावक महासंघ, अभिभावक संघ, राष्ट्रिय अभिभावक संघ, तिनवटा चिज छ। हाम्रो तिनजनालाई बोलाएर शिक्षाका कुनै निकायमा हामीलाई कुरा गरिया छैन।
5: अभिभावकका संगठनहरूलाई अलग अलग बनाउने, तपाईँ राजनीतिक दलको हिसाबले बनेका संगठनहरू
6: होइन,
5: हाम्रो शिक्षकहरूको राजनीतिलाई अलग अलग बोलाउनु पर्ने, अभिभावक संघले शिक्षा विधेयक आओस् भन्ने चाहेको छ कि यसलाई रोक्न चाहनु भएको?
6: हामीले त यो अभिभावक संघले योभन्दा पहिला पनि जुन किसिमले शिक्षक संगठन मिलेर चाहिँ उहाँहरूले चाहिँ आन्दोलन गर्नुभयो, प्याप्सन एन प्याप्सनले त्यत्रो आन्दोलन गरिराख्यो, हामी चाहिँ आन्दोलन गर्ने पक्षमा रहेनौँ। अभिभावक संघ नेपालको चाहिँ काम भनेको सबै कुरा चाहिँ नि वार्ताको हिसाबले टेबलमा बसेर सोच्याउनु पर्छ। सडकमा गएर आन्दोलन गरेर चाहिँ समस्याको समाधान हुँदैन र हामी ढुङ्गा हानेर चाहिँ हामीले कुरा सुन्नुपर्छ सुनाउँछौँ भन्ने उद्देश्य अभिभावक सङ्घले राखेको छैन। हाम्रो एउटै भनाइ चाहिँ के भन्नुहुन्छ भने जति पनि स्टेक
5: होल्डर
6: किन होइनन् सबै छन् हामी नै छौँ त हिजोको कुरालाई
5: संगठनको प्रमुखको हिसाबले सबैसँग अलग अलग सम्भव छ।
6: होइन मन्त्रालयले दुई तिन चरणमा त मिटिङ बसिसकेका छ नि त यहाँ पनि काठमाडौँमा पनि सल्लाहकारको समयमा शिक्षा चाहिने विभागमा विभिन्न किसिमको कुराहरू त भएको छ नि हामीले पनि थाहा पाएको छौँ नि त्यो समयमा पनि हामीलाई पनि बोलाइदिया भयो नि हामीलाई त कसरी पनि राज्यले हेर्न पर्यो भने राज्यको सहयोगी हामी हौ हामीले चाहिँ त्यहाँ भएका प्राइभेट स्कुल भन्नुहुन्छ सरकारी स्कुलमा भन्नुहुन्छ त्यहाँ भए गरेका कुराहरू यो कुरा गलत हुँदैछ भनेर हामीले राज्यलाई भन्ने हो नि हामी त कुनै अख्तियारी प्राप्त भएर कसैलाई कारवाही गर्ने कसैलाई सोरा गर्ने कसैलाई चाहिँ पन्छाउने संगठनको त्यो अधिकार प्राप्त हामीसँग होइन नि त हामी त शिक्षा कुन कुन क्षेत्रमा चाहिँ परिवर्तन गर्नु जरुरी छ
5: यो यहाँहरूका असन्तुष्टिका कुराहरू भयो। विद्यालय शिक्षा विधेयक लेखनका लागि सरकारले सातै प्रदेश र काठमाडौँमा सरकारवालासँग सुझाव सङ्कलन गरेको सुझाव मागेको छ। यहाँ अभिभावक सङ्घको केन्द्रीय अध्यक्ष हुनुहुन्छ। अभिभावक सङ्घको दृष्टिकोणले अब बन्ने शिक्षा विधेयकमा तपाईँको प्राथमिकता विषय के हो?
6: हाम्रो प्राथमिकताको कुरा के भन्नुहुन्छ भने देशमा दुई किसिमको शिक्षा लागू भयो। दुई किसिम भन्दाखेरि चाहिँ गरिबका छोरछोरीले पढ्ने चाहिँ सरकारी शिक्षा, धनी मानी र अलिकति सम्पन्न मान्छेले चाहिँ प्राइभेट शिक्षाले रोज्ने भए। यो किसिमको द्वन्द चाहिँ राज्यमा नरहोस् र अर्को देशको बजेटको चाहिँ 10% 11% चाहिँ पैसा राखेको सरकारी विद्यालयमा त्यहाँबाट उत्पादन गर्ने विद्यार्थीहरू उत्पादन हुनुपर्ने त्यो देखिएन। त्यो नदेखिनुको कारण राज्यले चाहिँ खोज्न सकेन। हाम्रो भनाइ के भन्नुहुन्छ भने त्यही नेपाली टिचर हुन्, त्यही टिचरले प्राइभेट स्कुलमा पढाउँदाखेरि 90% रिजल्ट आउने, त्यही नेपाली टिचरै हुन् सरकारी स्कुलमा पठाउँदाखेरि चाहिँ किन 20% 22% रिजल्ट आउँछ। प्राइभेट शिक्षालाई पनि हामीले इग्नोर गर्न सक्ने अवस्था छैन। अहिले लगभग चाहिँ विद्यार्थी संख्याको 38% चाहिँ विद्यार्थी प्राइभेट शिक्षामा पढ्ने भइसके होइन। तुलनात्मक हिसाबले कुरा गर्दाखेरि सरकारी स्कुलको पनि स्तर उन्नति त राज्यले गर्नुपर्ने अवस्था आयो छ नि। जस्ता टिचरको समस्याको नामले चाहिँ विद्यार्थीलाई चाहिँ हडताल जुलुस भएर विद्यार्थी कोठामा प्रवेश नहुने अवस्था आएको छ, त्यो नगरियोस्, त्यो त्यस्तो हुने अवस्था अबको दिनमा नआओस्। कतिपय कुरा त अहिले सरकारले राम्रो काम गर्यो नि त, टाइममा रिजल्ट नभएर विद्यार्थी चाहिँ अन्यलमा पर्ने अवस्था थियो, विद्यार्थी भर्ना हुने समयमा भर्ना हुने थिएनन्, अहिले टाइम बन्डमा रिजल्ट हुने कुराहरू आएको छ। यस्ता कुराहरू चाहिँ लाइक कन्टिन्युटी दिनको लागि राज्यले काम गरिरहेको छ, यसैले कन्टिन्यू गरोस्। अब विशेष गरेर चाहिँ शिक्षाको कुरा गरिराख्दाखेरि करिकुलम मिलाउनु पर्ला। अब अहिले हाम्रा विद्यार्थीले चाहिँ के राष्ट्रवादी चाहिँ शिक्षा पढ्न नपाउने हुन्छ र आफ्नो भूगोलमा आफ्नो देशको चाहिँ भू बनौटका कुराहरू चाहिँ राज्यले चाहिँ आफ्नो बालबालिकाले पढ्न नपाउने कुरा हुन्थ्यो र यी चिजहरू चाहिँ करिकुलममा राख्ने कुराहरू गरियोस्। अनि शिक्षकका पनि दिन सक्ने चाहिँ अधिकार र उनीहरूलाई दिन सकिने सुविधा छ भने राज्यले घोषणा गरोस्। दिन नसकिने कुरा चाहिँ यो कारणले तपाईँहरूको यो माग पुरा हुँदैन भन्ने किसिमले अगाडि बढोस्। यस्ता कुराले चाहिँ भोलि गएर बिचमा गएर स्कुल चल्ने जब रिजल्ट हुने समय आउँछ, जब जाँचको समय आउँछ, फेरि चाहिँ टिचरहरूको हडताल र चाहिँ जुलुसका कुराहरू निस्किन्छन्। यस्तो कुरा अब आइन्दा नहुने किसिमको चाहिँ प्रावधान चाहिँ अब आउने विधेयकमा रहोस्, सबैलाई नियममा बाँधियोस्, ताकि भोलि गएर चाहिँ नि आफ्नो अनुकूल चाहिँ नियम कसैले नखोजोस्। यही कुराहरू चाहिँ हामी उठाइरहेका छौँ। यो कुरा
5: संविधानले आधारभूत शिक्षालाई अनिवार्य र निशुल्क तथा माध्यमिक तहसम्मको शिक्षालाई निशुल्क हुने व्यवस्था गरेको छ, तर व्यवहारमा अभिभावकले विभिन्न शीर्षकमा शुल्क तिर्नुपर्ने अवस्था अहिले पनि छ। वास्तविक रूपमा निशुल्क शिक्षा कार्यान्वयन गर्न के गर्नुपर्छ? यहाँले के सुझावहरू दिनुभयो?
6: हामीले दिएका छौँ। हाम्रो भनाइ चाहिँ यसमा चाहिँ के भन्नुहुन्छ भने यदि निशुल्क शिक्षा दिन सकिँदैन राज्यले भने त्यो निशुल्क भनेर घोषणै नगरोस्। यदि निशुल्क भनेपछि निशुल्कै होस् के? अब तपाईँलाई उदाहरण दिनु पर्यो भने कतिपय चाहिँ काठमाडौँभित्रकै सरकारी स्कुलमा राज्यले निशुल्क भनिरहेका छ, स्कुलले चाहिँ 1000 रुपियाँ 1200-1300 चाहिँ मन्थली पैसा पनि उठाइरहेका छन्। त्यो निशुल्क भने त सशुल्क भयो नि त। सशुल्क भइराख्दाखेरि त्यो स्कुललाई चाहिँ निशुल्कको क्याटेगोरीमा किन राख्ने? यस्ता कुराहरू चाहिँ सबै ठाउँमा भएका छन्। यस्ता कुराहरू चाहिँ रहनु भएन। कतिपय ठाउँमा भर्ना हुनु गयो, सुरुमा तपाईँले 1500 रुपियाँ दाम तिर्नुपर्छ भनेको छ। पुस्तकको कुराहरू गर्दाखेरि पुस्तकमा सेटमा किताब पुग्दैनन्, विद्यार्थीलाई पाउनुपर्ने पुस्तक समयमा नपाइराखेको अवस्था छ। यस्ता कुराहरूमा पनि राज्यले ध्यान पुर्याउने पुस्तकको कुराहरू चाहिँ वास्तवमा हिजो चाहिँ उठेको छैन।
5: किन उठाउनु भयो?
6: संस्थागत हिसाबले उहाँहरू माग अनुसारले हामीले दिनुपर्ने कुराहरू चाहिँ उठान गरेका छौँ। फेरि अर्को कुरा चाहिँ त्यहाँ चाहिँ राष्ट्रिय अभिभावक सङ्घलाई भनेर उहाँलाई चाहिँ सरकारलाई बोल्न दिनुभयो होइन। अभिभावकसँग नेपाल चाहिँ 2053 सालमा गठन भएर यो शिक्षाका विशेष सन्दर्भमा काम गर्ने अभिभावकसँगलाई उहाँहरूले चाहिँ मञ्च दिनु भएन, जसका कारणले विभेदको कुरा जस्तो देखियो, राज्यले राम्रो गर्न खोजेको।
5: अहिले पनि सरकारी तथ्याङ्कलाई हेर्ने हो भने ठुलो संख्यामा विद्यार्थी विद्यालय बाहिर छ, अझै पनि 8 कक्षा पुरा नगरी विद्यालय छोड्ने विद्यार्थीहरूको संख्या ठुलो छ, यसलाई पनि त व्यवस्थित गर्नुपर्ने हुन्छ। यहाँहरू अभिभावक हुनुहुन्छ, यसमा चाहिँ सरकारलाई दोष दिनुभन्दा यहाँहरू सजग हुनुपर्ने हो
6: नि। अभिभावकको
5: विद्यालय टिकाइ राख्नुको लागि केही त व्यवस्था गर्नु पर्ला नि, के सुझाव दिनुभयो
6: यसको लागि? चाहिँ कस्तो पनि हो भन्नुहुन्छ भने, यो विद्यार्थी भूकम्पको समयदेखि चाहिँ विद्यालयमा रहेका विद्यार्थीहरू चाहिँ त्यो बेलादेखि चाहिँ सर केन्द्रित भएर चाहिँ बालबालिकालाई पढाउने जुन अभिभावकको जमात थियो, भूकम्पको समयदेखि चाहिँ यो चाहिँ नि विद्यार्थीहरू चाहिँ जुन बाहिरिए त्यो बेलादेखिको चाहिँ समस्या हो। लगभग अहिलेको डाटाले कुरा गर्ने हो भने 8-9% बालबालिका त्यो स्कुल चाहिँ छिरेका छैनन्। यसको लागि त राज्यले पनि कोसिस नगरेको होइन, राज्यले चाहिँ त कतिपय जिल्लाहरूमा चाहिँ उनीहरूलाई दिवा खाजाको व्यवस्था पनि गरेको छ होइन, बाहिर रहेको विद्यार्थीलाई भित्र लिएर आउने विभिन्न योजना पनि गरिराख्नु भएको छ। यसको लागि त राज्यले नै एउटा चाहिँ टास्क फोर्सद्वारा चाहिँ काम गर्नुपर्ने जस्तो पनि देखिन्छ। किन भन्नुहुन्छ भने हिजोको दिनमा डरको कारणले सर केन्द्रित अभिभावकहरू चाहिँ आफ्नो जीवन रक्षाको लागि बच्चा लिएर चाहिँ आफ्नो गाउँ टोलमा जानुभयो, ती विद्यार्थीको कारणले अहिले चाहिँ यो जुन अहिले फ्ल्यास रिपोर्टमा जे देखिएको छ त्यो कारणकै कारणले चाहिँ विद्यार्थी छिरेका छैनन्। तर अब राज्यले चाहिँ यस्तो चाहिँ नि व्यवस्था गरोस् कि ती खालका विद्यार्थीहरूलाई एस्योर गराउन सक्ने योजना त राज्यले लिएर आउने हो नि, सङ्घ संगठनले हामीले योजना बनाएर बन्ने होइन।
5: तर ती विद्यार्थीहरूलाई विद्यालयमा चाहिँ पुनर्स्थापित गर्ने अथवा जो विद्यालय बाहिर रहेका विद्यार्थी छन् तिनीहरूलाई चाहिँ विद्यालय चाहिँ पुर्याउन सक्ने वातावरण बनाउनको लागि के गर्दै हुन्छ, के सुझाव दिनुभएको?
6: होइन, यो त हामीले जिल्लामा रहेका हाम्रा चाहिँ नि संगठनका साथीहरूको कामै लगभग यही नै भन्दा पनि हुन्छ। हामीले जति पनि विद्यार्थीहरू चाहिँ अब सरकारी शिक्षा भनेर चाहिँ तपाईँलाई मैले भन्नुपर्छ, सरकारी शिक्षा भनेकै सहर केन्द्रित जिल्लामा भएका चाहिँ विद्यालयहरू ठुला बडाका छोरछोरी चाहिँ त्यहाँ बसेर काम गर्नेका बच्चाहरू पढ्छन् भने जस्तो कि भाषी निर्माण भएको छ। तथापि त्यो पनि होइन, केही पर्सेन्ट त्यो पनि होला, तर सबै चाहिँ त्यही नै काम गर्नेका बच्चाहरू मात्र पढ्ने त होइनन् नि। त्यसकारण यस्ता विषयको कुराहरू चाहिँ उठान गरिराख्दाखेरि अभिभावक सङ्घले चाहिँ जहिले पनि विद्यार्थीको कुराहरू चाहिँ गरेको छ, विद्यार्थीका पाउने पुस्तकका कुराहरू भएको छ, त्यहाँका पठन पाठनका कुराहरू हामीले निकालेका छौँ, विद्यालयमा अध्ययन गराउने विषयगत शिक्षकहरू पाइराख्नु भएको छैन, हामीले कुराहरू भने चाहिँ राज्यसँग गर्ने कुरा चाहिँ यो चिज पूर्ति हुनु पर्यो नि त। तथापि अब लगभग 20-25 वर्षै भइसक्यो, शिक्षक नयाँ कुनै पनि थप भएको छैन।
5: तर सरकारले निशुल्क शिक्षा भनेको छ नि, बोर्डिङमै पढाउनु पर्ने बाध्यता किन आइपऱ्यो?
6: अनि त्यहाँको शिक्षाको चाहिँ स्तर कहाँ छ त? उहाँहरूले दिएको शिक्षामा विश्वास कसलाई छ?
5: जो विद्यार्थी पढ्दै पढ्दैन विद्यालय आउँदैन त्यो विद्यार्थी क्वालिटी शिक्षा नभएर मात्र गएको त?
6: करिब करिब त्यही ठान्नुहोस् तपाईँले,
5: मेहनत गर्ने विद्यार्थी त जस्तो छ पढाउ मेहनत गर्ने हो र शिक्षकै छैन भने स्कुलै छोडेर हिँड्यो भने त कसरी?
6: यो सबैलाई एकै ठाउँमा दाजेर पनि हेर्न मिल्दैन। हाम्रो भनाइ चाहिँ कस्तो भन्नुहुन्छ भने, अब सबै विद्यार्थी त्यस्तो चाहिँ नि पठन पाठनकै कारणले चाहिँ नि राम्रो पढ्ने विद्यार्थी त्यहाँ जाने कुरा पनि होइन, गरिबीको कारणले राम्रो पढ्छ गरिबी छ।
5: तपाईँको आजको भनाइ अनुसार के हो भने, सरकारी विद्यालय सबै खतम भइसक्यो, त्यहाँ राम्रो शिक्षकै छैन, त्यही कारणले विद्यार्थीहरू विद्यालय छोड्छन्।
6: त्यस्तो पनि
5: नेपालको अहिले समाजलाई हेर्ने भने माथिल्लो तहमा पुगेको व्यक्तिहरू धेरै सरकारी स्कुलमै पढेका छन्, सामुदायिक स्कुलमा पढेका छन्।
6: हिजोको दिनमा
5: आज पनि एसीको रिजल्ट हेर्नु, हिजोको एसीको रिजल्ट हेर्नु, ती राम्रो विद्यालय पनि छन्
6: नि। होइन, त्यसरी हेर्नु पर्यो, त्यो राम्रो विद्यार्थी सरकारी विद्यालय त्यो राम्रो रिजल्ट ल्याउने स्कुलको विद्यार्थीले निशुल्कलाई नै पढाएका हुन् त।

0: गाउँको दूर दरारको अभिभावक ती अभिभावकलाई पनि त हेर्नु पर्यो नि।
1: मेरो भनाइ चाहिँ 12 सम्म पढाइदिनुहोस् राम्रो गरेर चाहिँ यो गर्नुहोस् भनिरहेका अभिभावकले स्कुलमा पैसा बुझाएका छन्। अभिभावकले पैसा बुझाउनु पर्यो सरकारी स्कुलमा भने पनि त्यो स्कुललाई निशुल्क नबनियोस्।
0: त्यसको लागि त यहाँहरू यस्तो संगठनमा लागेको व्यक्तिले भनिदिनु पर्यो नि सरकारबाट यस्तो तलब सुविधा आउँछ सबै चिज पुगेको छ तपाईँहरूले किन पैसा लिनुहुन्छ नलिनुहोस् भनेर यहाँले भन्नु पर्यो नि। अभिभावकको पक्षमा बोल्ने तपाईँहरू नि होइन,
1: अभिभावकको पक्षमा हामीले बोलिरहेका छौँ त। हामीले भनेर चाहिँ नि व्यवस्थापन समिति मानिरहेका छ, हामीले के भनिएका छौँ व्यवस्थापन समितिमा पनि राजनीतिक आवरण भएका मान्छे छिर्नु भएन, त्यहाँ शिक्षा बुझेका र शिक्षा विदै त्यो त्यो स्कुलको अभिभावक नै राखौँ न। हामीले भने त गलत कुरा त होइन, हरेक ठाउँमा राजनीतिक क्रम भएको छ। एउटा पार्टीको चाहिँ नि कुनै जनप्रतिनिधि त्यो वडामा आउनुभयो भने त्यो वडाको चाहिँ नि वडा अध्यक्ष नै त्यो स्कुलको चाहिँ नि व्यवस्थापन समितिको अध्यक्ष भएपछि त्यो व्यवस्थापन समितिबाट अभिभावकले पाउने के उसले खोजेको शिक्षकलाई कहाँबाट हुन्छ त्यही आफ्नो ठाउँमा ल्याएर राख्न खोज्छ उसले। हिजो दिन उसलाई कसले सहयोग गरेको छ त्यहाँ मान्छे भर्न खोज्छ अनि त्यहाँ चाहिँ राम्रो शिक्षा बालबालिकाले पाउन सक्छन्। यो यो विषयमा कसले कसले हेर्ने, राज्यले गर्नुपर्ने कुरा होला त यो यो पनि।
0: यो विषयमा विद्यालयमा गएर अभिभावकहरूले बोल्नु भएको छ,
1: हामीलाई बोलाउनु भएको स्कुलमा हामी पुग्छौँ, कतिपय ठाउँमा हामी विद्यालयमा पुस्तकको वितरणको समयमा पुस्तक पुग्यो कि पुगेन स्कुलमा, पुस्तक पुग्यो भने त्यो त्यो सेटमा पुस्तक आयो कि आएन लगायतका कुराहरू त हामी स्कुलमा गएर बुझिराखेका हुन्छौँ नि त। त्यसै त्यो हावामा बसेर चाहिँ यो यो भइरहेको छ यो कुरा इन्फर्मेसन केही पनि नभइकन सबै ठाउँमा कुरा गरेर चाहिँ हिँड्न सकिन्छ र
0: विद्यालय शिक्षा स्थानीय तहको मार्फतमा रहेको छ त्यो विषयमा पनि विभिन्न किसिमका टिकट टिप्पणीहरू आउने गरेका छन्। किनभने स्थानीय सरकारले आफ्नो क्षेत्रको शिक्षालाई सुधार छ भनेर यो किसिमको परिकल्पना पनि गरिएको, त्यो अनुसार व्यवस्था पनि गरिएको, तर पनि यो विषयमा पनि त केचलो हुने गरेको छ। यहाँले पनि भन्नुभयो त्यहाँको व्यक्ति आफ्नो समाजमा चाहिँ राम्रो शिक्षा होस् भने सबैको चाहना हुन्छ नि, तर पनि यसमा केचलो किन?
1: त्यो त यो त कस्तो भन्नुहुन्छ भने प्राइभेट स्कुलहरूको पनि यसमा चाहिँ कुराहरू होला, उहाँहरूको इन्ट्रेस्ट आफ्नो ठाउँमा होला। प्रदेशमा अधिकार गइराख्दाखेरि त्यो चाहिँ नि खराब जस्तो चाहिँ लाग्दैन, हामीलाई पनि लाग्दैन। किन भन्नुहुन्छ भने झन् तपाईँले भने जस्तो तपाईँले भनेको कुरामा म के थप्छु भने प्रदेशमा अधिकार गइराख्दा प्रदेशमा चाहिँ शिक्षाका काम कुराहरू भइराख्दाखेरि त्यो प्रदेश पालिकासम्म चाहिँ भनौँ न पालिकासम्म चाहिँ गइराख्दाखेरि पालिकाले त आफ्नो भू बनोट अनुसारको चाहिँ चाहिँ पुस्तक चाहिँ तयार गर्न सक्छ, आफ्नो त्यहाँ भएका धर्म संस्कृति रीतिरिवाज वातावरण र त्यहाँ भएका चाहिँ जे जति त्यहाँ त्यो त्यो ठाउँमा छ त्यहाँ आफ्नै विद्यार्थीले आफ्नै ठाउँको कुराहरू बुझ्न पाउँछन् भन्ने हिसाबले उहाँले चाहिँ करिकुलम बनाउन सक्ने सम्मको अधिकार त स्थानीय निकायलाई दिइराखेका छ नि। त्यो गएको कुरालाई अधिकार प्रत्यावजन भइराखेका कुरालाई खराब भन्न मिलेन, तर राज्यबाट चाहिँ प्रत्यावजन गर्नुपर्ने अधिकार चाहिँ प्रदेश सरकारलाई गर्नुपर्ने कुरा अहिलेसम्म पनि केन्द्रमै अब शिक्षा विधेयक जस्तो कुरा चाहिँ त्यही बेला बनेको विधेयकले धानिराखेको छ।
0: शिक्षाको गुणस्तरमा शिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ, यद्यपि शिक्षकका पनि आफ्नै किसिमका मागहरू होलान्, तर पनि अहिले शिक्षकको दरबन्दी सेवा सुविधा बाल विकासका शिक्षकका कुराहरू भए विद्यालय कर्मचारीका समस्याहरू उठिरहेका छन्। शिक्षक व्यवस्थापन र उनीहरूको सेवा सुविधाका विषयमा पनि अभिभावकहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। विद्यालय शिक्षा विधेयक भन्दाखेरि के कुरामा ध्यान दिनुपर्छ?
1: जुनसुकै संगठनले आफ्नो लागि मात्रै बोलेको पाइयो अहिलेसम्म पनि, यो कुराको अबको दिनमा चाहिँ यस्ता कुराहरू सङ्घ संगठनले आफ्ना कुराहरू मात्रै राख्ने कुरा राख्नु पर्ने त विद्यार्थीलाई शिरमा राखेर सबैले पछाडि लागेर काम गर्ने हो नि त, विद्यार्थीलाई नै अगाडि देखाउने हो नि त। विद्यार्थी नभए त शिक्षक पनि चाहिएन, विद्यालय पनि चाहिएन, होइन सरकारी निकाय शिक्षालाई चाहिँ भनेर काम गर्ने संस्थै चाहिएन नि। त्यसकारण विद्यार्थीलाई चाहिँ शिरमा राखेर काम गर्ने हो भने त विद्यार्थीले चाहिँ सहज हिसाबले पठन पाठन गर्न पाउने अवस्था उनीहरूले सुलभ तरिकाले चाहिँ नि उनीहरूले पाउनुपर्ने अधिकार उनीहरूले पाउनुपर्ने समयमा रिजल्टका कुराहरू यी सबै कुरा चाहिँ सरल होस् भन्ने कुरा विद्यार्थीहरूले खोज्छन्। अभिभावकले पनि आफ्ना छोरछोरी यहाँ चाहिँ नि पठन पाठन ढिला हुने भएको कारणले 10 कक्षा पास गरेर 12 कक्षा पढ्नलाई बाहिर जानलाई खुट्टा उचाल्नु पर्ने अवस्था नआउने अवस्था राज्यले चाहिँ गरिदियोस्। शिक्षकलाई पनि तालिम उनीहरूले पनि कुन हैसियत सम्मतका विद्या शिक्षकले चाहिँ शिक्षकमा अध्ययन अध्यापन गर्न पाउने जस्ता कुराहरू पनि रह्यो। अर्को कुरा देशमा सबैभन्दा ठुलो कुरा चाहिँ के हो भन्नुहुन्छ भने शिक्षक बन्नै नचाहने चाहिँ ठुलो जमात आइसकेका छ राज्यमा। पठन पाठन गर्ने क्षेत्रमा हाम्रो चाहिँ मेन पावर नै तयार नहुने अवस्था आएको छ। यो बेलामा तिनीहरूलाई पनि शिक्षा हो, शिक्षामा चाहिँ हामीले पनि सामाजिक काममा अगाडि अवसर हुनुपर्छ भन्ने कुरा चाहिँ आम चाहिँ नि पठन पाठन गरेर शिक्षित मान्छेमा वर्गमा त्यो कुरा आएन भने त शिक्षाले कसरी राम्रो गर्न सक्ला? शिक्षा शिक्षा क्षेत्रलाई पनि मर्यादित शिक्षकहरूलाई पनि त्यो किसिमको चाहिँ उनीहरूले दिन सक्ने मैले दिन सक्ने पर्ने कुरा राज्यले यो चिजसम्म तपाईँहरूले माग गरेको कुरा राज्य

0: दिन सक्छ, योभन्दा अगाडि राज्यले ठेक्न सक्दैन, हामी सक्दैन भनेर प्रश्न भनेपछि शिक्षकले पनि आफ्नो तरिकाले बाटो लिएलान्। यहाँ त शिक्षकले बोल्न साथै राज्यले चाहिँ त्यसलाई चाहिँ नेगेटिभले सोच्नु पर्ने, प्राइभेटले बोल्न साथ तिनीहरूको वेट पुग्छ उनीहरूलाई भने उनीहरूको कुरालाई अर्को अगाडि बढाउने, यस्तो पक्षपाती कुरा काम चाहिँ राज्यको तर्फबाट नहोस्। तब मात्र शिक्षाले एउटा बाटो लिन्छ नि।
1: यी कुरालाई कसरी सम्बोधन गर्ने त शिक्षा विधेयक?
0: अब यो शिक्षा विधेयकमा चाहिँ सबै स्टेक होल्डरको चाहिँ नि कुरा सुनेपछि मैले जे जति कुरा भनेको छु मेरो कुरा मात्रै सबै राख्नुपर्छ भन्ने कुरा हो नि, होइन नि त। यहाँ त सबैको कुरा सोधेर कुन चाहिँ चाहिने चिजले चाहिँ हाम्रो शिक्षालाई अगाडि बढाउन सक्छ, कुन चाहिँ तरिकाले चाहिँ हाम्रा चाहिँ बालबच्चाले सहज हिसाबले पठन पाठन गर्न सक्छन्, शिक्षाका विषयमा विधा विवाद रहँदैन, त्यो किसिमले चाहिँ राज्य अगाडि बढ्नु पर्यो। नत्र भनेदेखि चाहिँ त सधैँभरि एउटा संस्थाले अर्को संस्थाले गाली गर्ने अनि राज्यले जे नियम कानुन निकाल्यो त्यसमा विरोध गर्नै पर्ने त्यो अवस्था आउन राज्यले दिनु भएन। अब यो चाहिँ
1: निजी विद्यालयको शुल्क छात्रवृत्ति शिक्षामा निजी क्षेत्रको लगानीका विषयमा पनि बहस अहिले चलिरहेको छ, यहाँले हिजो पनि सुन्नुभयो र पटक पटक यी कुराहरू आइ पनि रहेका छन्। अभिभावकको आर्थिक भाग कम गर्ने र निजी विद्यालय गुणस्तर कायम गर्ने गरी कसरी अगाडि बढ्नुपर्छ, कस्तो नीति ल्याउनु पर्छ जस्तो लाग्छ यहाँलाई?
0: एउटा चाहिँ शिक्षामा आमूल परिवर्तन हुनको लागि चाहिँ हामीले विदेशी भाषालाई मात्रै प्रायोरिटी दिएर राम्रो हुन्छ भन्ने कुरा सोचबाट राज्य बाहिर निस्किनुपर्छ। हाम्रो भाषा भेष, हाम्रा चाहिने रीतिरिवाज, हामीले हाम्रै कुरा बुझिएन भनेदेखि संसारका कुराहरू बुझेर काम लाग्दैन। त्यस कारण चाहिँ नि यो सन्दर्भमा त्यो कुरा एकातिर छ भने यहाँ त प्राइभेट कुरा स्कुलको कुरा गरिराख्दाखेरि प्राइभेट स्कुलले पनि समय यही हामी व्यापार गर्न आएको व्यापारै गर्ने हो भन्ने विचारबाट उहाँहरू पनि बाहिर निस्किनुपर्छ। किन भन्नुहुन्छ भने उहाँले सामाजिक कामको लागि भनेर चाहिँ नि संस्थागत विद्यालय चाहिँ तयार गर्ने अनि उहाँहरूले व्यापारिक हिसाबले अभिभावकलाई भार पर्ने कुरा र अभिभावक लाई चाहिने बोझ पर्ने कुराहरू मात्रै अगाडि बढाउनु भयो भने त्यसले पनि राम्रो मेसेज जाँदैन। यो भनिराख्दाखेरि प्राइभेट स्कुलहरूको पनि योगदान ठुलो छ, त्यसलाई पनि नकार्न सकिँदैन। हिजोको दिन तपाईँ हामीले बुझ्दा जान्दाखेरि पनि दार्जिलिङ सिक्किम बाहिरबाट टिचर लिएर आएर पढाउनु पर्ने अवस्था थियो भने आजको दिनमा त्यस्तो अवस्था रहेको छैन। हाम्रा प्राइभेट स्कुलमा राम्रा खालका विद्यार्थी तयार भएर विश्व बजारमा बिक्ने बालबालिका पनि उहाँहरूले चाहिँ जन्माउनु भएको छ। त्यस कारण उहाँलाई त्यो पनि उहाँहरूले काम गरेर खाने अवस्था पनि राज्यले चाहिँ खोज्ने राज्यले पनि गर्नु भएन अनि प्राइभेटले पनि यही समय हो हाम्रो चाहिँ व्यापार गर्ने समय हो यही हो भनेर चाहिँ दाउ खोज्नु पनि भएन। यो समायोजन गर्ने कुरा र यो तारतम्य मिलाउने कुरा त राज्यले गर्ने कुरा हो।
1: यस्ता कुरा शिक्षा ऐनमा आउनुपर्छ,
0: आउनुपर्छ यो कुरा चाहिँ उहाँहरूलाई चाहिँ स्पष्ट ऐनमा चाहिँ पनि त्यो पनि तोकिनु पर्यो।
1: यहाँले एउटा कुरा उठाउनु भएको थियो नि, छात्रवृत्तिका कुराहरू पारदर्शी भएनन् भन्नुभएको थियो, त्यो त यहाँहरूको दायित्व हो नि। विद्यार्थीले पाउने सुविधा नै अभिभावकको सुविधा हो, यहाँ अभिभावकले नै तिर्नुपर्ने हुन्छ। ती पारदर्शी बनाउनुमा त बनाउनु पर्छ भन्ने यहाँहरू माग, उहाँले हामीले पनि प्याप्सनका एनप्याप्सनका अध्यक्षसँग कुराकानी गर्दै हामीले दिएका छौँ आउनु साईमाथि लाग्ने आरोप मात्र हो, हामीले पालिकामा प्रत्येक स्थानीय सरकारमा यो बुझाएका छौँ भन्नुहुन्छ, यहाँहरू दिएन भन्नुहुन्छ। यो त यहाँ पारदर्शी गराउनु पर्छ, यसै जानुपर्छ यहाँहरूले भन्ने हो नि।
0: यो त हामीले बोर्डिङ स्कुलहरूका एसोसिएसनसँग प्याप्सन एनप्याप्सनका उहाँहरूका टिमसँग पनि बसेर कुरा गरेका छौँ। हामीले तपाईँहरूले पारदर्शीबाट तपाईँहरूले 10% त दिनुभएको छ छात्रवृत्ति, त्यो तपाईँले 10% छात्रवृत्ति दिएको तपाईँको स्कुलको बोर्डमा राख्ने अन्त राख्ने भनेको छैन नि त। हामीले तपाईँको स्कुलको बोर्डमा त्यहाँ कसको छोराले पायो होइन, त्यो त्यसको लेभल के थियो, कतिसम्म पाएको छ, एक क्लासबाट 10 कक्षासम्म पाएको छ कि कति पाएको, त्यो लेखिदिनुहोस् न, त्यो गरिदिनुहोस् न भन्दाखेरि त्यो हामीलाई गाह्रो पर्छ। भनिराख्दाखेरि त्यसको भन्नको उद्देश्य के त, गरिबका छोरा जनजातिको छोराले पाएको भएदेखि बाहिर राख्नलाई कसैले लाज मान्न पर्ने र कसैले ह्युमिलेसन हुने थिएन नि? यो हामीले यस्तो कुराहरू ननिकालेका होइनौँ। र अर्को कुरा पनि
1: कानुनी लडाइँमा त जानु भएन नि यहाँहरू,
0: अब यो त
1: किनभने यहाँको छोराछोरीले पनि बाहिर राख्नु भएको छ।
0: हाम्रा छोराछोरीले चाहिँ अब तपाईँलाई कसरी भन्ने, हाम्रा छोराछोरी सरकारी स्कुलमै पढेर चाहिँ
1: तपाईँहरूलाई अनि चुप लागेर बस्नुपर्ने बाध्यता किन आइलाग्यो?
0: अनि चुप लाएर हामी कुरा निकालिरहेका छौँ, चुप लाएर बस्ने भने तपाईँको मिडियामा बसिया त मैले यो हाम्रो कुरा त उजागर गरिरहेको छु नि। यो कुरा मैले हामीले मिडियामा चाहिँ गएर नभनिदिएको, अब हामीले बोलेको कुरा तपाईँले चाहिँ यो कुरा चाहिँ बोलिदिनुहोस् भनेर हामी त्यहाँ मिडियामा जाँदैनौँ, तर तपाईँले बोलिराख्नु भएको छ मैले यो कुरा चाहिँ नि लुकाएको हो र उहाँहरूले यो गरिदिनुहोस् भने तपाईँको रेडियो नेपालको यत्रो चाहिँ नि बहुचर्चित कार्यक्रममा मैले भनिराखेको छु नि, उहाँ जतिले चाहिँ नि तपाईँहरूले 10% चाहिँ छात्रवृत्ति दिइराख्नु भएको छ, तपाईँकै स्कुलको बोर्डमा यो कक्षामा यो विद्यार्थीले यो किसिमको चाहिँ सुविधा पाएको छ भनेर नाम लेखिदिनुहोस् न, अनि उहाँ ठुला बडा जसले पाएको होइन बाबा, मलाई चाहिँ यो वर्षदेखि पर्दैन भनेर उहाँले नै हात जोडेर उहाँहरू निस्किनुहुन्छ नि।
1: मैले फेरि विद्यालय शिक्षा विद्याकै विषयमा जान खोजेँ। विद्यार्थी प्रतिनिधिहरूले पाठ्यक्रमलाई समय सापेक्ष बनाउँदै सिप प्रविधि र जीवनोपयोगी ज्ञान संस्कारलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् विभिन्न ठाउँमा, विभिन्न प्रदेशमा र केन्द्रमा हुँदाखेरि पनि आइरहेका छन्। अभिभावकहरूको दृष्टिकोणबाट हेर्दाखेरि आजको विद्यालय शिक्षाले बालबालिकालाई भविष्यका लागि कतिको तयार पारेको छ यस्ता कुराहरूमा?
0: तपाईँले अब कुरा उठान गरिहाल्नुभयो, हाम्रो बाल बच्चाले चाहिँ सिक्नुपर्ने सिकाइ चाहिँ नि कमी छ अहिलेको हाम्रो करिकुलममा। मानौँ हिजोको दिनमा कुनै शिक्षकले हामीलाई बाटामा भेट्यौँ भने गुरु भनेर सम्बोधन गरेर उहाँलाई हेर्ने दृष्टिकोण र आजका बालबच्चाले आफ्नै पढाउने टिचरलाई बाहिर हेर्दाखेरि उसलाई हेर्ने व्यवहार चेन्ज भएको छ। अनि अर्को कुरा के भन्नु पनि पऱ्यो भने हामीले व्यवहारिक शिक्षामा जोड दिएनौँ, स्तरीय शिक्षामा जोड दिएनौँ, होइन प्राविधिक शिक्षामा हामीले चाहिँ नि उनी राखेनौँ। 10 क्लास फेल भयो त्यसले त्यो के अरबै जाने कुरा त थिएन नि। प्राविधिक चिज शिक्षालाई अगाडि बढाएर प्राविधिक तर्फका चाहिँ नि हुनहार विद्यार्थी त हिजोको दिनमा चाहिँ सिटिभिटीले नि निकालेको थियो नि। प्राविधिक शिक्षामा साथै प्रदेशमा प्राविधिक शिक्षालाई स्ट्रङ गराउने हो भने हामीले प्राविधिक चाहिने जनशक्ति त यहीँ उत्पादन हुन्थ्यो नि त। र अर्को कुरा, ती बाहिरै गए पनि पोख्त भएर गएको बाहिर जाने चाहिने युवाले त राम्रो पैसा पाउँथ्यो होला नि त।
2: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
3: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको जोड। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। आइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसिसी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। समाचार अब विस्तारमा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। यसै गरी बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौन जन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौनजन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कारवाही गर्न पनि माग गर्नुभयो। सांसदहरूले प्रादेशिक अस्पतालमा चिकित्सकको कमी र लापरवाहीका कारण सुत्केरी महिलाको स्वास्थ्य जोखिममा परेको र बाजुरा लगायतका ग्रामीण जिल्लाहरूमा चिकित्सक तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक 16 गते मङ्गलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज 1 बजे बस्ने भनिएको बैठक भोलि 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानुनी जटिलताका कारण श्रमिकहरूको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो। बैठकमा समिति सदस्यहरूले श्रमिकहरूमाथि हुने गरेको सबै प्रकारका शोषण अन्त्यका लागि समिति कठोर रूपमा प्रस्तुत हुनुपर्ने, विज्ञ समिति गठन गरी समस्या पहिचान गरी समाधान खोजिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराउनु भएको थियो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपति सहित सरकारवालासँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो। छलफलमा सहभागी विज्ञ तथा सरकारवालाले उच्च शिक्षालाई गुणस्तरीय, अनुसन्धानमुखी, उत्पादनशील र व्यवहारिक बनाउन नीतिगत सुधार आवश्यक रहेको बताउनु भएको छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले कृत्रिम बौद्धिकता एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड दिनुभएको हो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा व्यक्त गर्नुभयो। एसिया प्रशान्त क्षेत्र, युरोप तथा अफ्रिकी मुलुकका समेत गरी करिब 40 देशका सञ्चारकर्मी, नीति निर्माता तथा प्रमुख प्रसारण संस्थाका प्रतिनिधि सम्मेलनमा सहभागी हुनुहुन्छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा 57 मत परेको छ भने विपक्षमा एक मत पनि परेन। बागमती प्रदेश सभामा हाल 104 सदस्य कायम छन्। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ नेकपाका 3 मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। आज बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घरती मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजित थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा हिजो नेपालको संविधान बमोजिम मौजुदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज काङ्ग्रेसको देउबा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। काङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् भाउजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
3: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 2 गरी 3 पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 अन्य स्थानमा 11 गरी 41 स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कर्बा केली आधारभूत विद्यालयले विद्यार्थीलाई पढाइसँगै जीवनोपयोगी सिप सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी न्युरो सङ्कलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
6: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जङ्गलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र निरज पुन र छात्रा सजमी अगामी
7: साथीभाइहरू मिलेर काम गर्ने बन्दाहरू लगाउने गर्छौ। हरेक शुक्रबारहरूमा कलेज सवारीमा काम गर्ने र निगोरो टिप्ने कार्यहरू गर्छौ।
8: यस टनेलमा हामीले काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
6: विद्यार्थीले हालै मात्र 215 निउरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा।
9: लगाएर 1 क्विन्टल जति न्युरो टिप्यो, न्युरोलाई 1 केजीको गरिदिन्छ भने त्यो
6: विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यावहारिक र जीवन उपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई:
9: स्थानीय पाठ्यक्रम हाम्रो मोदी अन्तर्गत रहेर सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान सिकाउने उद्देश्यका साथ रोइटिङ बनाएका छौँ। शुक्रबार हाम्रो बाल बच्चाहरूलाई विद्यालयमा दुईवटा टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
6: 72 जना विद्यार्थी अध्ययनरत कर्वाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताब सँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु भएको छ भने 22 जनाभन्दा बढी घाइते भएका छन्। संयुक्त राष्ट्रसङ्घले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ्न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसङ्घीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि केन्सफोकको सुरक्षा अवस्था थप गम्भीर बनेको छ। सरकारले घटनालाई जघन्य आक्रमण भन्दै निन्दा गरेको छ भने प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्दै सरकारी नियन्त्रण पुनर्स्थापित गर्ने प्रतिबद्धता जनाएको छ। अमेरिका र क्यानाडा बीचको व्यापारिक तनाव थप चर्किएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने कार, ट्रक र अटो पार्ट्समा लाग्दै आएको 25% अमेरिकी भन्सार शुल्क बढाएर 50% पुर्याउने चेतावनी दिनुभएको छ। प्रस्तावित नयाँ शुल्क आगामी जनवरी 1, 2027 लागू हुने बताइएको छ। यो घोषणा अमेरिका र क्यानाडा बीचको व्यापार वार्ता गत शुक्रबार भङ्ग भएपछि आएको हो। वार्ता असफल भएपछि दुवै पक्षले एकअर्कामाथि अन्तिम समयमा अनुचित माग राखेको आरोप लगाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
10: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रुपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औन्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको बताउनुभयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्य तर्फका 1938 उद्योग व्यापारहरू बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा उद्योग तर्फ 821 र वाणिज्य तर्फका 1117 गरी कुल 1938 उद्योग व्यवसायको लगत कट्टा गरिएको छ। गत आर्थिक वर्षमा मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले जानकारी दिनुभयो। जुम्लाका 8 स्थानीय तह मध्ये 3 स्थानीय तहमा फलफूल बगैंचा कार्यक्रम सञ्चालन हुने भएको छ। कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत पहाड़ी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन इकाइ सुर्खेतले चालु आर्थिक वर्षमा जुम्ला सहित कर्णालीका 9 जिल्लामा त्यस्तो कार्यक्रम सञ्चालन हुन लागेको हो। जुम्लाको हिमाली, सिन्जा र कनका सुन्दरी गाउँपालिकामा फलफूल बगैंचा स्थापना कार्यक्रम सञ्चालन हुने भएको छ।
0: अब खेल समाचार अजय बमबाट।
11: एसिसी प्रिमियर कप खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मंगलबार मलेसियालाई टिएलएस प्रणालीमा 9 विकेटले हराएको छ। नेपालले 233 रनको लक्ष्य पछ्याउँदा वर्षा भएपछि 48 ओभरमा 228 रनको लक्ष्य पायो। नेपालले त्यो लक्ष्य 28 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। ओपनर आसिफ शेखले शानदार शतकीय प्रदर्शन गरे। आसिफले 161 रन बनाए। उनले अर्जुन कुमारसँगको दोहोरो शतकीय साझेदारी गरे। 85 बल खेलेका आसिफले समान 12 चौका र 6 प्रहार गरे। उनको विकेट असलम खान मलिकले लिएका थिए। आसिफले पहिलो विकेटको लागि अर्जुनसँग 220 रनको साझेदारी गरे। अर्जुन 61 र देव खनाल 1 रनमा अवजित रहे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले 48.2 ओभरमा अल आउट हुँदै 232 रन बनाएको थियो। मलेसियाका लागि मोहम्मद सहारादत्त रामलीले सर्वाधिक 61 रन बनाए। सैफुल्ला मलिकले 45, साइद अजितले 40 र बिरानदीप सिंहले 39 रन जोडे। नेपालका लागि कप्तान सन्दीप लामिछानेले 4 विकेट लिए। करण केसीले 2 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान 1 विकेट हात पारे। नेपालले मलेसिया जानु अघि भारतमा कर्नाटासँग भएको 2 खेल खेल्दै दुवै खेल जितेको थियो।
0: अब मौसम। आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। महिला सुरक्षामा गम्भीर हुन राष्ट्रिय सभा बैठकमा सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई सञ्चार प्रणालीको केन्द्रमा राख्नुपर्नेमा सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको जोड। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता। हाइटीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु। र एसएससी प्रिमियर कप तयारीमा रहेको नेपाली क्रिकेट टोलीद्वारा अभ्यास खेलमा घरेलु टोली मलेसिया 9 विकेटले पराजित। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
12: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
13: नेपालको समावेशी आवाज। खेल, खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचार पछि कार्यक्रम खेल संसार।
12: नमस्कार। खेल, खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेलप्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। आज हामी पूर्वी पहाडी क्षेत्रको बहुप्रतीक्षित फुटबल प्रतियोगिताको बारेमा कुराकानी गर्दैछौँ। यही शुक्रबार भदौ 12 गते यो प्रतियोगिता सुरु हुँदैछ, अर्थात् ताप्लेजुङ गोल्ड कप। ताप्लेजुङ गोल्ड कपको चौथो संस्करणको तयारी के कसो छ, यस वर्ष कस्तो रौनकका साथ यो प्रतियोगिता सञ्चालन गरिँदैछ, यसै विषयमा प्रतियोगिता आयोजक अध्यक्ष सागर मादेनसँग कुराकानी गर्दैछौ। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
14: मनुकाजी, धेरै धेरै धन्यवाद हजुरलाई।
12: गत वर्ष पनि यहाँहरूले कार्यक्रम गर्नुभयो, हामीले खेल संसार मार्फत समेट्ने मौका पनि पायौं। गत वर्ष यहाँहरूले पाथीभरा मन्दिरबाट खेल तालिका सार्वजनिक गर्नुभएको थियो, यो वर्ष फेरि अर्को ठाउँबाट गर्नुभएको छ, यसको उद्देश्य के हो?
14: यो हाम्रो ताप्लेजुङ गोल्ड कपको मुख्य उद्देश्य भनेको नै ताप्लेजुङ यस्तो खालको जिल्ला हो कि जहाँ चाहिँ धार्मिक स्थलहरू, लुकेर रहेका पर्यटन स्थलहरू एकदमै धेरै छ हाम्रो जिल्लामा, होइन? त्यही भएर चाहिँ फेरि यो हाम्रो ताप्लेजुङ गोल्ड कप चाहिँ लगभग पूर्वमै निकै राम्रो गोल्ड कप हो, यसको हाम्रो भ्युवर्सै पनि हेर्ने हो भने झन्डै लाख जति हुन्छ हाम्रो अनलाइन भ्युवर्सहरू होइन। यसको थ्रुबाट चाहिँ हामीले ताप्लेजुङमा रहेको विभिन्न धार्मिक स्थलहरू, पर्यटक स्थलहरूलाई चाहिँ हामीले प्रचार प्रसार गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य हो। त्यही भएर लास्ट इयर हामीले पाथिभराबाट हाम्रो खेल तालिका सार्वजनिक गऱ्यौँ भने यसपाल चाहिँ हामीले दुई ठाउँबाट गऱ्यौँ। एउटा चाहिँ कहाँ भने फक्तालुङ गाउँपालिका वार्ड नम्बर 7 स्थित जहाँ वालुङ समुदायको बाहुल्यता भएको ओलाङचुङ गोलामा पर्छ, त्यहाँ सिन्जेमा ताल अनि 800 वर्ष पुरानो टिकी छोलिङ गुम्बा र माथि सम्दुमा गएर अनि यतापट्टि मिक्वा खोला गाउँपालिकाको पापुङबाट चाहिँ हामीले एकैसाथ खेल तालिका सार्वजनिक गर्यौँ।
12: तयारी कहाँसम्म पुगेको छ? यसपालि कस्ता टोलीहरू सहभागी हुँदैछन् नि?
14: तयारी लगभग 90% भन्दा माथि नै अब कम्प्लिट भइसकिसकेको छ। त्यो प्याराफिट बनाउनेदेखि लिएर ग्राउन्डको सबै र यतापट्टि अन्य कागजी कुराहरूदेखि लिएर सम्पूर्ण कुराहरूलाई हेर्दाखेरि हामी 90% भन्दा माथि हामी भइसकेका छौँ। अनि अब अर्को यसपाल हजुरले भने जस्तो टिम कस्तो आउँछ भनेर भन्दाखेरि टिम एकदमै यसपाल एकदम राम्रो टिमहरूको सहभागिता हुनेछ हाम्रो ताप्लेजुङ गोल्ड कपमा, जसमा चाहिँ हामी आयोजकबाट चाहिँ बाहिरको कुनै पनि खेलाडीहरूलाई आबद्ध नगरी हाम्रो ताप्लेजुङकै सबै खेलाडी भाइहरूले प्रतिनिधित्व गर्दै हुनुहुन्छ ताप्लेजुङ 11 होइन। अनि त्यस्तै अर्को टिम भने हाम्रो फिदिम स्पोर्टिङ क्लब हुनुहुन्छ अनि झापा 11 हुनुहुन्छ। विदेशी टिममा चाहिँ जर्जिन एफसी भन्ने छ, जर्जिन युनाइटेड एफसी कालिम्पोङको टिम समावेश हुँदैछ यसपाल, अनि उता चितवाङ एफसी अनि अर्को सातो बाटो हुँदैछ र अनि यता सलहेस र पुलिस क्लब पनि हुँदैछ यसपाल म्याडम।
12: भनेपछि जम्मा कतिवटा टोली हुने भए?
14: जम्मा 8 हुन्छ। अन्तर्राष्ट्रिय आमन्त्रण भने हिसाबले गर्दाखेरि विदेशको क्लबहरूलाई पनि हामीले एकदमै खेलाउने गरेका छौँ। लास्ट इयर भनेको सिलगढीबाट थियो, यसपाल चाहिँ कालिम्पोङबाट आउँदैछ र यो इयर चाहिँ हामीले उता भुटानलाई पनि कोसिस गरेका थियौँ र यता पेनाङ एफसीसँग पनि कुराहरू भएको थियो, तर अलिकति कस्ट चाहिँ अलिकति हाई हुने भएको हिसाबले गर्दाखेरि त्यो चाहिँ अलिकति कुराहरू अगाडि बढ्न सकेन। यद्यपि हामीले विदेशीको रूपमा चाहिँ यसपाल भारतको कालिम्पोङलाई चाहिँ बोलाएको छौँ।
12: यस वर्ष विजेता र उपविजेताका लागि नगद पुरस्कार कति तोकिएको छ? खर्चको जोरजाम कसरी भयो?
14: फर्स्ट प्राइज भनेको 7,02,083 अहिले 2083 साल हो। हामीले चाहिँ एभ्री इयर यो साललाई इन्डिकेट गरेर लास्टको एमाउन्ट त्यसरी राखिदिन्छौँ होइन। 7,02,083 फर्स्ट प्राइज हो। भनेपछि सेकेन्ड प्राइज भनेको 3,52,083 छ। अनि यो हामीलाई फर्स्ट प्राइज चाहिँ कसैले गरेको छ भने हाम्रो फुङलिङ नगरपालिकाले हामीलाई गर्नुभएको छ। भनेपछि सेकेन्ड प्राइज हाम्रो तापेजुङमै रहेको स्पार्क इलेक्ट्रिक हाइड्रोले चाहिँ हामीलाई सेकेन्ड प्राइज गरेको छ। दर्शकको लागि खेलाडीहरूको लागि के छ भने सर्वोत्कृष्ट खेलाडीलाई यसपाल बजाजको एकथान बाइक छ। अनि हाम्रो टिकट काटेर आउनुहुने दर्शकहरूलाई चाहिँ हामीले प्रत्येक दिन उहाँहरूलाई आकर्षक उपहारहरू उहाँहरूलाई हामीले 20,000 दिन्छौँ दुईजनालाई प्रत्येक दिन। फाइनल अनि अन्तिम दिन चाहिँ हामी के गर्छौँ भने त्यो अगाडिदेखि नै टिकट काट्दै आएको दर्शकहरूको टिकटहरूलाई कलेक्सन गरेर कोला प्रथाद्वारा टिभीएसको एउटा स्कुटर पनि दिन्छौँ। स्यामसुङ ग्यालेक्सी S26 Ultra हो यो पनि हामी यसपाल उपलब्ध गराउँछौँ हाम्रो टिकट काट्ने दर्शकहरूलाई।
12: हजुर, मैले सुनेसम्म यो म्यान अफ द म्याचको कुरा पनि थियो, अलैँची दिने भन्ने, यो अलिक फरक र चाखलाग्दो पनि लागेको थियो।
14: यो म्यान अफ द म्याच चाहिँ हामीले के गरेका छौँ भने जस्तो यहाँ हाम्रो ताप्लेजुङमा एउटा ठुलो झरना छ, सामामा पर्छ यो चाहिँ होइन, अनि उहाँहरूले चाहिँ एकदमै ताप्लेजुङमा एकदमै धेरै अलैँची फल्छ, त्यसमा पनि त्यो क्षेत्रमा चाहिँ अलिक विशेष अलैँची धेरै फल्छ। त्यो भएर चाहिँ अलैँचीको प्रमोसनको लागि चाहिँ यसपाल मेन अफ द म्याचको हामी जस्तो 7,000 दिन्छौँ एउटा मेन अफ द म्याचको प्रत्येक म्याचको होइन, त्यो 7,000 बराबरको उहाँहरूले चाहिँ अलैँची दिनुहुने हो। यदि उहाँहरूले इनकेस अलैँची मलाई लानुहुन्छ, मलाई क्यासै चाहिन्छ भने हामी उहाँहरूलाई क्यास पनि दिन्छौँ त्यहीँ। उहाँहरूले ल ठिकै छ अलैँची लान्छु भनेर भन्यो भने उहाँहरूलाई हामी अलैँची नै उहाँहरूलाई प्रदान गर्छौँ। यो चाहिँ के हो भन्दाखेरि मेन अफ द म्याचमा चाहिँ हामीले अलैँची दिइराख्दाखेरि अलैँचीको पनि प्रबन्धन हुन्छ भन्ने हिसाबले चाहिँ यसपाल हामीले मेन अफ द म्याचमा चाहिँ अलैँची दिँदैछौँ म्याडम।
12: पुरै भव्य तयारी, एउटा त पर्यटन प्रवर्धन छ, एउटा चाहिँ कृषि, त्यसमा पनि यो कोशी विशेष पूर्वको पहिचान बोकेको अलैँचीलाई पनि यहाँहरूले प्रवर्धन गरिरहनु भएको छ। यो सबै प्रवर्धन भइरहँदा अहिले रौनक, उत्साह, प्रतिक्रिया कस्तो पाइरहनु भएको छ नि?
14: यो पाल चाहिँ एकदमै ऊ छ, जस्तो सबै मान्छेहरू उत्साहित छ। अब मैले हजुरलाई भने नि त्यो वलाङचुङकोला अहिले अलि त्यति नेटवर्कहरू पनि राम्रो छैन, तर बेला बेला आउँदो रहेछ, घाम लागेको बेला उहाँहरूको नेटवर्क चल्ने, अरू बेला नचल्ने। तर त्यतिखेर हामीले हाम्रो एफएमको थ्रुबाट, हाम्रो गोल्ड कपको हाम्रो पेजबाट यसरी हाम्रो योजनाहरू भनिराख्दाखेरि उहाँहरू एकदम उत्साहित हुनुहुन्थ्यो। हामीसँग त उहाँको गोलाका बासीहरू नै गएर टाइसिटमाथि सार्वजनिक गर्नेसम्म उहाँहरू जानुभयो, हामीलाई पुरा अब उहाँहरूले भव्य स्वागत पनि गर्नुभयो होइन। त्यसै गरेर यो अलैँचीको विषयमा पनि यसरी गर्छौँ भन्दाखेरि यहाँ हाम्रो अलैँची जोन छ, अलैँची जोनका साथीहरू पनि हामीसँग एकदमै खुसीसँग हामीले के गर्न सक्छौँ सहयोगहरू भनेर उहाँहरू एकदमै उत्साहित हुनुहुन्छ। प्लस हाम्रो यसपाल चाहिँ सबैभन्दा अब जस्तो लिगहरू पनि नभइराखेको हाम्रो अहिले नेपालमा, अनि अन्य ठाउँमा पनि यो टाइममा चाहिँ गेमहरू नभएको कारणले गर्दाखेरि राम्रा राम्रा खेलाडी आउँछन् भन्ने उहाँहरूले जानकारी पाएर उहाँहरू पनि एकदम उत्साहित हुनुहुन्छ यसपाल। हुन त ताप्लेजुङको लागि चाहिँ, ताप्लेजुङ गोल्ड कपको लागि चाहिँ दर्शकहरू चाहिँ जहिले पनि उहाँहरूलाई चाहिँ घाम लागोस् या पानी परोस् होइन, उहाँहरू चाहिँ एकदमै माया गरेर उहाँहरू आउनुहुन्छ क्या गेम हेर्नु चाहिँ।
12: हजुर, दर्शककै व्यवस्थापनको कुरा गर्दाखेरि अब व्यवस्थित प्याराफिटको पनि आवश्यकता पर्छ। कति हजार दर्शकको लागि भनेर यहाँहरूले आकलन गरे अनुसारले प्याराफिट निर्माण गर्नुभएको छ नि?
14: हिजो मात्रै गएर अलिकति त्यो काउन्टहरू गऱ्यौँ, लास्ट इयर भन्दाखेरि अलिक प्याराफिट एक दुई स्टेप्स बढाएको छौँ, एक दुई तला बढाएको छौँ त्यसको लागि होइन। अनि हामीले गर्दाखेरि जस्तो त्यो कस्तो छ भने हामीसँग प्रोपर स्टेडियम छैन, यो अहिले जुन चाहिँ हामीले खेल खेलाइरहेको यो पनि भानु स्कुलको एउटा जग्गा हो, त्यही भएर हामीले यहाँनिर अन्य त्यो संरचनाहरू बनाउनु पनि हामीलाई अप्ठ्यारो हुन्छ, उहाँहरूलाई उहाँहरूको अनुमति लिएर नै हामीले गेम गराइराखेको हो। त्यसो गर्दाखेरि अस्थायी प्याराफिट बनाइरहेको छौँ, त्यसमा हामीले बाँसको बनाएको हुन्छ, जुन चाहिँ अब पूर्वी भेटतिर प्रायः झापादेखि लिएर सबै पहाडी एरियातिर गर्दाखेरि हिजो आज त्यो बाँसकै प्याराफिट बनाउँछ। अनि त्यो हामीले यसो क्यालकुलेसन गर्दाखेरि 7-8 हजारको के अरे दर्शक क्षमता अनुसारको हामीले प्याराफिट बनाएको छ यसपाल।
12: हजुर, यो सबै तयारीका बिचमा कार्यक्रम यसरी सुरु गर्ने भन्ने औपचारिक तालिका पनि बनाउनु भएको होला, जनै पूर्णिमा त्यसमाथि लाखे जात्रा सञ्चालन समितिको एउटा यो जुन प्रतियोगिता सञ्चालन हरेक वर्ष गर्ने कार्यक्रम छ, यस वर्ष औपचारिक कार्यक्रम कसरी सुरुवात गर्दै हुनुहुन्छ?
14: यो चाहिँ हामीले चाहिँ जस्तो यो खेल अब खेल त खेल हो, विभिन्न मनोरञ्जन पनि दिनुपर्छ भन्ने हिसाबले यसपाल हामीले चाहिँ विभिन्न मस्कटहरूको पनि डान्स लिएर आएको छौँ। लास्ट इयर हामीले अब सिन्की डान्स लिएर आएको थियौँ, यसपाल हाम्रो माथिल्लो भेगमा हुने अब याक डान्स पनि छ यसपाल हाम्रो। अनि ताप्लेजुङमै अब क्रिएसन भएको एउटा डोको डान्स भन्ने छ, त्यो डोको डान्सलाई पनि ल्याउँछौँ। त्यसको साथसाथैमा अब तपाईँको चाहिँ ताप्लेजुङ एउटा बहुसांस्कृतिक बहुभाषिक बहुजाति बसेको एउटा हाम्रो जिल्ला हो, यसमा विभिन्न जात जातिको तपाईँको चाहिँ कल्चर वाइजको डान्सहरू पनि एकदमै यहाँनिर आएर यसपाल ओपनिङमा पर्फर्म हुन्छ म्याडम।
12: विजेतालाई 7,02,083 रकम छुट्याउनु भएको छ, अब यो ठुलो धनराशिको रकम पक्कै पनि यसको आर्थिक क्षेत्र भनेको ठुलै पनि हुन्छ र यहाँहरूले जुटाउने क्रममा पनि हुनुहुन्छ होला। त्यसमा अब दर्शकको पनि योगदानको कुरा आउँछ, यो प्रतियोगिता अवलोकनका लागि दर्शकहरूले टिकट काट्ने टिकट दर पनि निर्धारण गर्नुभएको होला।
14: हजुर, यो म्याडम यसो छ, यो हामीले चाहिँ अब यो चाहिँ हाम्रो यत्रो धेरै इतिहास बोकेको ताप्लेजुङको सबैभन्दा ठुलो एउटा गौरवको यो खेल भएको हिसाबले गर्दाखेरि यसको दिगो स्रोत हुनुपर्छ भन्ने हाम्रो हो। योभन्दा अगाडि चाहिँ हामीले के गरेका थियौँ भने ताप्लेजुङको पूर्व खेलाडीहरू, ताप्लेजुङ प्रेमी जति पनि दाजुभाइ देश विदेशमा रहनु भएको हुन्छ नि, उहाँहरूलाई हामीले अलिकति आर्थिक सहयोग मागेर नै गरेका थियौँ। तर अब यसको चाहिँ अब दिगो स्रोत हुनुपर्छ भन्ने हिसाबले हामीले म्याक्सिमम् हामीले सकेसम्मको कम्पनीहरूसँग, ठुल्ठुला कम्पनीहरूसँग, यहाँ ताप्लेजुङमा रहेको विभिन्न हाइड्रोहरूसँग उहाँहरूसँग सहकार्य गरेर जानुपर्छ र धेरै चाहिँ अब टिकटै यसको चाहिँ हुनुपर्छ, यसको माध्यम स्रोतको माध्यम चाहिँ टिकटै हुनुपर्छ भन्ने हिसाबले यसपाल हामीले चार क्वार्टर फाइनलको दाम चाहिँ 200 रुपियाँ राखेका छौँ र सेमी फाइनल दुईवटाको 300 रुपियाँ राखेका छौँ र फाइनल म्याचको 500 रुपियाँ राखेका छौँ म्याडम।
12: हजुर, खेलकुदको माध्यमबाट ताप्लेजुङको पर्यटकीय प्रवर्धन गर्न यहाँहरूले जुन एउटा यो मोडल प्रयोग गरिरहनु भएको छ नि, यसले कतिको सहयोग पुर्याएको पाउनुहुन्छ?
14: लास्ट इयर हामीले विभिन्न क्लबलाई बोलाउँदाखेरि पोखराको सहारा क्लबलाई पनि बोलाएको थियौँ होइन, पोखराको सहारा क्लबलाई बोलाउँदाखेरि मैले हामीले नै हाम्रो संस्थाको थ्रुबाट नै पाहुनालाई चाहिँ हामी के गर्छौँ भने सकेसम्म हामीले पाथीबार माताको हाम्रो यहाँनिर दर्शन गर्नुको लागि डिस्टेन्स पनि नजिक छ, अधिकांशलाई हामीले हाम्रै कष्टमा पाथीबाराको दर्शन गराएर प्रचार प्रसार गरिदिनु भनेर मायाको चिन्हहरू पनि दिने गर्छौँ। लास्ट इयर सहारा क्लबलाई ल्याएर हामीले त्यही कार्य गरेका थियौँ अनि सहारा क्लब गइसकेपछि हामीले अथेन्टिक डाटा पाथीबार क्षेत्र विकासले चाहिँ हाम्रो कति दर्शक आयो भन्ने हिसाबले गर्छ अनि अरू भन्दा पनि हामीलाई चाहिँ गण्डक क्षेत्रको कति आएछ भन्ने हिसाबले हामीले त्यहाँनिर बुझ्दाखेरि चाहिँ 25,000 माथि 32,000-33,000 मान्छेहरू त्यो दर्शन गर्न चाहिँ पोखरातिरबाट आएको छ यसपाल भनेर उहाँहरूले दिनुभयो। अनि हिसाब गर्न हामीलाई सजिलो हुन्छ भन्ने हिसाबले हामीले 25,000 मात्रै क्यालकुलेसन गर्यौँ कि, त्यसो गर्दाखेरि ताप्लेजुङमा प्रत्येक होटलमा सुतेको त 1,000 रुपियाँ लिन्छ म्याम, 25,000 × 1,000 गर्दाखेरि 2,50,00,000 त उहाँहरूले सुतेकै मात्रै दिनुभएछ। अनि खानाको एउटा भनौँ कोही भेज होला कोही नन भेज होला एउटा एभरेजमा राख्दा 300-300 राख्दाखेरि चाहिँ 7×14 हामीले 1,40,00,000 त उहाँहरूले खानै मात्रै खाएको छ। विभिन्न अब कोही साथीलाई चिनो लगिदिन्छ गिफ्ट लगिदिन्छ हो त्यसको चाहिँ फेरि हामीले हिसाबै गरेका छौँ। अनि यो खेलको थ्रुबाट पनि आर्थिक हिसाबमा पनि धेरै ठुलो चलायमान हुँदो रहेछ अनि यसपालि त्यही भएर चाहिँ अब यसपालि फेरि हामी एउटा अध्ययनको सिलसिलामै छौँ। यसपालि जुन चाहिँ हाम्रो ताप्लेजुङको नयाँ ठाउँमा बढ गएर हामीले प्रचार प्रसार गरेका छौँ यसको पनि हामीले ठ्याक्कै रेकर्ड चाहिँ राख्नु भनेर आग्रह गरेका छौँ। अब नेक्स्ट इयर अब यसको के कति यसले प्रभाव गर्यो त्यो नेक्स्ट इयर थाहा हुन्छ म्याडम।
12: हजुर, यति धेरै तयारी अनि यहाँहरूले एउटा उद्देश्यका साथ चौथो यो ताप्लेजुङ गोल्ड कप आयोजना गरिरहँदा के यहाँहरूले सोचे जस्तै दर्शक पाइरहनु भएको छ? किनभने यो बसाई सरिरहँदाखेरि अब घरमा अहिले संख्या हेर्ने भने वर्षेनी घट्दो क्रममा छ नि त।
14: म्याडम, यो चाहिँ कस्तो भने बसाई सराईको कुराहरू भन्ने कुरा त अब पारिवारिकको अलिकति आर्थिक उसँग पनि जोडेका हुन्छन् हरेक कुरा हुन्छन्। यो त अब नेपाल सरकारले नै यसको विषयमा कदम चाल्नु पर्ने हुन्छ। हामी त एउटा सानो संस्थान हो, हामीले त के गर्न सक्छौँ र म्याक्सिमम अब जस्तो रहे पनि हाम्रो कारणले के मान्छेहरूले रोजगारहरू त पाउँछ तर त्यो रोजगार पनि दिएको त हुन्न, अब सर्टेन गेम चलिन्जेल हुने हो है। तर यति यद्यपि यति हुँदा हुँदै बसाई सराएर गइराख्दाखेरि पनि हाम्रो ताप्लेजुङ गोल्ड कपमा चाहिँ यस्तो हुन्छ, गोल्ड कप आफै एकदमै ब्रान्ड छ, एकदमै यो चलेको गोल्ड कप पनि हो। यसको लागि दर्शक हेर्नका लागि हाम्रो ताप्लेजुङको हरेक यो गाविसहरू छ वार्डहरू छ यिनीहरूबाट पनि मान्छेहरू आउने गर्छन् र यसको साथसाथै हाम्रो छिमेकी जिल्लाहरू जस्तै तेह्रथुम भयो पाँच तर भयो इभन इलामदेखि पनि आएर हेर्ने गर्छ क्या। त्यो गर्दाखेरि दर्शक त उल्लेखनीय रूपमा नै हुन्छ हाम्रो ताप्लेजुङ गोल्ड कपमा। म्याडम,
12: लाखी जात्रा सञ्चालन समितिकै एउटा ठुलो भव्य कार्यक्रमको रूपमा यो जुन आयोजना भइरहँदा लाखी जात्रा सञ्चालन समितिलाई पनि सञ्चालन गर्नको लागि आर्थिक पाटो चाहिएला, समय निकालिरहँदाखेरि केही पारिश्रमिक दिनुपर्ने अवस्था पनि होला।
14: होइन, आर्थिक अभाव त हुन्छ किनभने यो हाम्रो अहिले दिनदिनै अब हेर्नुहोस् न त हजुरको अहिले हामीलाई प्लेयरहरूलाई ल्याउँदाखेरि गाडी भाडा नै बढेको छ, प्रत्येक अब जस्तो होटलमा पनि महँगी बढेको छ, तलतिर ग्राउन्ड सर्टेन भाग चाहिँ स्कुलको भए पनि अन्य भाग चाहिँ अब व्यक्तिको पनि छ, उहाँहरूलाई पनि हामीले पैसा दिनुपर्छ। त्यसो गर्दा यसपालि त्यो पनि निकै बढेर गएछ अनि हरेक कुराहरू सामानदेखि लिएर हरेक कुराहरूमा एकदम प्राइसहरू अहिले बढेको हिसाबले गर्दाखेरि अलिकति हामीलाई साह्रो गाह्रो त छ। तर यद्यपि हाम्रो अभिभावक भनेको नै नगरपालिका हो, यहाँको स्थानीय सरकार हो, विभिन्न गाउँपालिकाहरू हो, यसपालि हामीलाई गाउँपाल लास्ट इयरदेखि नै उहाँहरूले सहयोग गर्दै आउनु भएको छ, यसपालि पनि उहाँहरूले मन खुलेर सहयोग गर्नु हुन्छ भन्ने हाम्रो आश छ। यद्यपि यति हुँदा हुँदै पनि हाम्रो अझै पनि मुख्य स्रोत भनेको चाहिँ टिकटै हुनुपर्छ भन्ने हो र सायद यसपालि पनि टिकटबाट राम्रै कलेक्सन हुन्छ होला म्याडम।
12: गत वर्ष कति भयो टिकट कलेक्सनबाट?
14: लास्ट इयर चाहिँ हामीले हाम्रो फेरि ताप्लेजुङ गोल्ड कप कस्तो छ भने हामीले नौलो प्रयास गर्छौँ। यसपालि त हामीले हजुर ठ्याक्कै ओपनिङ र त्यो हाम्रो हाफ टाइममा पनि यसपालि हामीले मस्कटको डान्सहरू देखाउँछौँ। त्यो चाहिँ हामी कहाँबाट इन्सपायर गर्नु भने एनपिएल भएको थियो नि लास्ट इयर हो, त्यहीबाट हामीले चाहिँ यस्तो म्याक्सिमम् मस्कटहरू झिकाएर ल्याएर अब यो गेम मात्रै होइन बच्चाहरूको लागि एउटा पहाडी इलाका जस्तो ठाउँमा अब कतिले त देखाए पनि हुँदैन त्यस्तो मस्कटहरू, मस्कट ल्याएर नचाइदिउँ उहाँहरूले फोटो खिच्नुहुन्छ भने त्यो पनि प्र्याक्टिस गर्दैछौँ यसपालि। अनि यसपालि हामीले म्याडम के पनि गर्दैछौँ भने अरू कुराहरू जे जस्तो भए पनि टिकटकै थ्रुबाट गर्नुपर्छ भन्ने हो क्या म्याडम हामीले चाहिँ। त्यही भएर अब लास्ट इयर चाहिँ हामीले ठेकामा दिएको थियौँ होइन, टिकटै ठेकामा दिएको थियौँ, त्यो त्यो हुँदा हामीले ठेकामा दिइराख्दा के हुन्थ्यो भन्दाखेरि यसको म्यानेजमेन्ट पक्षहरू एकदमै काम गर्नुहुन्छ पर्छ, हामी मान्छेले लिमिटेड हुन्छौँ हामी, अनि भ्याइँदैन कहिले के गर्ने, फेरि अब सबभन्दा ठुलो हाम्रो आर्थिकको पाटा भनेको नै टिकट दर भएको हिसाबले गर्दाखेरि टिकटमा सबै खटिनुपर्ने हुन्छ, त्यसो गर्दा यता स्टेजमा भरे गरे स्टेजमा अलिकति हामीले मान सम्मान गर्नु नपुग्ला, त्यो पाटा चाहिँ सबैभन्दा टेन्सनको पाटा टिकटकोलाई चाहिँ ठेका दिएपछि हामी सबै मेन पावरहरू चाहिँ अरूतिर हेर्नु पाइन्छ भन्ने हिसाबले लास्ट इयर ठेका दिएको थियौँ। यसपालि चाहिँ हामीले आफै प्याकेजको टिकटहरू पनि बेचिरहेछौँ होइन, यसपालि चाहिँ अब ठेका नखुलाएर यसपालि हामीले आफै गरिरहेछौँ म्याडम।
12: सहभागी हुने टिमहरूले दर्ता पनि गर्नु पर्यो होला, त्यसबाट पनि केही आमदानी त भयो होला?
14: नै नै, यो हाम्रो गोल्ड कपमा चाहिँ के छ भन्दाखेरि हामीले उहाँहरूलाई बोलाइसकेपछि उहाँहरूको त्यो इन्ट्री फीहरू हामी केही पनि लिँदैनौँ।
12: भनेपछि सहभागी हुने टिमले कुनै पनि शुल्क तिर्नु पर्दैन?
14: कुनै पनि शुल्क तिर्नु पर्दैन, हामीले चाहिँ उहाँहरूलाई बरु उहाँहरूलाई चाहिँ हामीले के अरे उल्टै हामीले रकम दिएर यहाँ बोलाउँछौँ।
12: भव्य मस्कट पनि देखाउने भनिसकेपछि त्यहाँ साउन्ड सिस्टमको पनि कुरा आउला, त्यो कसरी म्यानेज गर्नुभयो?
14: होइन, साउन्ड सिस्टम त हामीसँग अहिले ताप्लेजुङमा पनि धेरै राम्रो राम्रो साउन्ड सिस्टमहरू भाइहरूले निकै राम्रो राम्रो धेरै साउन्ड सिस्टमहरू जोड्नु भएको छ, साउन्ड सिस्टममा त त्यस्तो समस्या आउँदैन, हामीसँगै जिल्लामै उपलब्ध छ।
12: अब भने यो प्रतियोगिताको अलिकति इतिहासलाई बुझौँ। 2029 सालदेखि औपचारिक रूपमा ट्रफी सहित यहाँहरूले मतलब यो ताप्लेजुङको चिनारीको प्रतियोगिता भइरह्यो, यहाँहरूले ताप्लेजुङ गोल्ड कप चाहिँ चौथो संस्करण गर्दै हुनुहुन्छ, त्योभन्दा अगाडि पल्टने कप, स्मृति कप, विभिन्न नाममा कपहरू भए। 2029 सालदेखिको यो जुन औपचारिक यात्रा छ नि प्रतियोगिता सञ्चालनको, यो कसरी अगाडि बढिरहेको छ यसबारे बताइदिनुहोस् न।
14: पहिला यो चाहिँ कस्तो रहेछ भन्दाखेरि अब जस्तो 2006 सालमा हाम्रो यहाँ भानी स्कुल गेम गराउँदैछौँ, त्यो भानी स्कुलको ग्राउन्डमा गराउँछौँ, त्यो भानी स्कुल चाहिँ 2006 सालमा स्थापना भएको हो। त्यतिखेर चाहिँ पछि अलिक पछि यतापट्टि त्यो विभिन्न टिचरहरूले पढाउँदै पढाउँदै आएपछि एकचोटि काठमाडौँको निवासी त्यतिखेर उहाँ गोरख प्यारा श्रेष्ठ भन्ने भानी स्कुलको प्रभाव भएर आउनुभएको रहेछ, त्यतिखेर नै हो उहाँले चाहिँ ताप्लेजुङको विभिन्न संस्कृतिहरू खेलहरूलाई चाहिँ एकदमै उहाँले चाहिँ एउटा उचाइमा पुर्याउनु भएको रहेछ। त्यतिखेर अब ठ्याक्कै चाहिँ 22 सालमा उहाँले फर्स्टचोटि अब निमन्त्रणा गरेर उता हाम्पाङ भन्ने एउटा स्कुल छ त्यहाँको टिचरहरूलाई ल्याएर चाहिँ उहाँहरूले गेम गराउनु भएको रहेछ, तर आधिकारिक हिसाबमा ट्रफी नै राखेर चाहिँ 2029 सालमा त्यो चाहिँ कप अहिले हाम्रो अफिसमा पनि छ, त्यसरी राखेर उहाँहरूले गेम गराउनु भएर छ। अनि त्यतिखेर चाहिँ अब गेमहरू फुटबल पनि त्यति पाउँदैन थियो, उता विदेशबाट ल्याएर लौरीहरूले त्यतिखेर 7GR रहेछ मैले अहिले इतिहास बुझ्दाखेरि, उहाँहरूले चाहिँ गेम कपहरू ल्याएर बलहरू ल्याएर खेल्नु भएको रहेछ। उहाँ एकजना चाहिँ त्यतिखेर बित्नु भएपछि उहाँको सम्झनामा देवमान मेमोरियल कप भनेर पनि बिचमा एकचोटि खेलाएको छ, अनि अलिक पछि कञ्चनजङ्घा भनेर पनि खेलाएको छ, कञ्चनजङ्घा च्यालेन्ज रनिङ कप भनेर खेलाएको छ, बिचमा पाथिबारा गोल्ड कप भनेर पनि खेलाइयो, अनि बिचमा कोभिडको टाइममा दुईवटा गेम चाहिँ हुन पाएन कोभिडको कारणले गर्दाखेरि, त्यहाँदेखि यता चाहिँ फेरि अब ताप्लेजुङ गोल्ड कप भनेर हामी खेलाउँदैछ 2080 सालदेखि यतापट्टि देवराज गुरुङको अध्यक्षतामा 2 वर्ष खेलायो, अब लास्ट इयरदेखि 2082 यसपाल योसँग चारो संस्करणमा चाहिँ अहिले चाहिँ मैले मेरो नेतृत्वमा यो गेम खेलाउँदैछु म्याडम।
12: समितिमा युवाहरू हुनुहुन्छ नि?
14: सबै युवाहरू नै ताप्लेजुङकै एकदम अब जुझारी युवाहरू हुनुहुन्छ हामीसँग, हामी त अब यो ठाउँमै रहन्छौँ होइन, यो खेलमा चाहिँ फेरि हाम्रो पहिल्यैदेखि अब म त यसको यो विधिवत रूपमा चाहिँ 64 सालमा यो दर्ता भएको, त्यसकै म सहसचिव पनि हो, अहिलेसम्म हामीले यो खेललाई चाहिँ जो अध्यक्ष भए पनि हामीले सर्वोपरि सबै लागेर यसलाई गेम सम्पन्न गराउने गरिरहेछौँ हामीले। अब भोलिका दिनमा हाम्रा भाइहरू अब नेतृत्व गर्नुहुन्छ, त्यसमा उहाँहरूलाई कतिपय उहाँहरूको के अरे विवेकहरू नपुग्दाखेरि यहाँनिर कमजोरी यसरी भएको छ, हामी अध्यक्ष भएको जतिकै उहाँहरूलाई सहयोग साथ सहयोग दिएर जान्छौँ म्याम।
12: हजुर, यहाँहरूले यत्रो ठुलो धनराशि नगद नै 7,02,083, विजेतालाई उपविजेतालाई 3,52,083 सहित ट्रफी मेडल र प्रमाणपत्र दिँदै हुनुहुन्छ, त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि म्यान अफ द म्याच अनि दर्शकको लागि समेत व्यवस्था गरेर यो ठुलो आयोजना गरिरहँदा खेल हेर्न आउने भव्य रूपमा सम्पन्न गर्नका लागि खेल प्रेमी र ताप्लेजुङवासीका लागि के अपिल छ?
14: उहाँहरूलाई के म अपिल गर्न चाहन्छु भने यो सदा वर्ष जस्तै जसरी तपाईँहरूले माया गरेर यो गेम हेर्न गरेर आइदिइराख्नु भएको छ, तपाईँहरूले यो वर्ष झन् भव्य हुँदैछ। यसको ओपनिङदेखि लिएर इन्डिङ सबै हरेक गेमहरू अहिले हजुरले हाम्रो टिमहरू हेर्नुभयो र हाम्रो टाइसिटहरू हेर्नुभयो भने प्रत्येक गेमहरू एकदमै स्तरीय हुन्छ, झन्डै फाइनल बराबरको गेमहरू हुन्छ। त्यही भएर एकदम यो गेम चाहिँ एकदम उत्कृष्ट हुन्छ। तपाईँहरू सबैले तापलेजुङ गोल्ड कपलाई सदा वर्ष माया गरे जस्तै यो वर्ष पनि माया गरेर जहिले पनि यो कालान्तरसम्म माया गरेर गेम हेरिदिनु आउनुहुन म अनुरोध गर्दछु उहाँहरू सबैलाई।
15: हजुर, कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा हार्दिक आभार। यहाँहरूको प्रतियोगिता भव्य रहोस् हाम्रो पनि शुभकामना।
14: पेजबाट हामीले हाम्रो गेमको प्रचार प्रसार त गरिराखेको छौँ, देशव्यापी रूपमा चाहिँ तपाईँको रेडियो बस्नेमा पनि हाम्रो केही कुरा राख्नु अवसर दिनुभएकोमा यहाँ र यहाँको रेडियो र सम्पूर्ण टिमलाई पनि हामी लाखे जात्रा सञ्चालन समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
15: भर्खरै कुराकानी गऱ्यौँ ताप्लेजुङ गोल्ड कपको चौथो संस्करण यही शुक्रबार भदौ 12 गतिदेखि आयोजना हुँदैछ। आयोजक अध्यक्ष सागर मादेनसँग पूर्वी पहाडी क्षेत्रको बहुप्रतीक्षित फुटबल प्रतियोगिता हो ताप्लेजुङ गोल्ड कप। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको चौथो संस्करणको तयारी के कस्तो छ, कति टिम सहभागी हुँदैछन् र प्रतियोगिता कसरी सञ्चालन हुँदैछ भन्ने बुझ्ने प्रयास गर्यौं। आजलाई खेल संसार यति नै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा देवकी भण्डारीलाई हार्दिक आभार व्यक्त गर्दै कार्यक्रमबाट मनुका कुँवर बिदा हुन्छु। नमस्कार।

0: झन्डु आयुर्वेद।
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
0: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

अहिले हामीले भर्खरै यहाँहरूलाई सुनायौँ द्वारिकालाल जोशीको स्वर, भैरवनाथ रिमालको रचना हो भने फतेमानको सङ्गीतमा रहेको सदाबहार गीत। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रममा अर्को गीत सुनाउँछौँ, सत्यनारायण राज भण्डारीको स्वर सुनाउँछौँ, हरिहर मान नकर्मीको रचना हो भने गायक स्वयंकै सङ्गीतमा।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ र यति बेला यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरमा रहेका सदाबहार गीतहरू। सदाबहार गीतहरू सुनाउने क्रमको अहिलेलाई अन्तिम गीत सुनाउँदैछौँ। वासुदेव मुनालको स्वर सुनाउँछौँ, मैया इन्दिराको रचना हो भने गायक स्वयंकै सङ्गीतमा।

0: निर्धारित गति भित्रै सवारी चलाऊ, दुर्घटना हुनबाट बचौ र बचाऊ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

0: गजल गंगा।
1: पाइला पाइलामा यहाँ जीवन बुझिन्छ, एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। चटक्कै भुल्न त कसले सक्छ होला र, चटक्कै भुल्न त कसले सक्छ होला र, किला उखेलिए पनि खाल्डो भेटिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। खुट्टा होइन तर मोजा बन्न सकिन्थ्यो, खुट्टा होइन तर मोजा बन्न सकिन्थ्यो। ढोका बाहिर जुत्ताको गन्थन सुनिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। क्या छ मान्छेको पीडा व्यक्त गर्ने शैली, क्या छ मान्छेको पीडा व्यक्त गर्ने शैली। खुसी व्यक्त गर्न यहाँ ताली ठोकिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। भगवानहरूले युक्ति गजब लगाए, भगवानहरूले युक्ति गजब लगाए, मन्दिरमा मूर्ति बाहेक को एक्लै उभिन्छ। एउटा खुट्टा अघि बढ्दा अर्को छोडिन्छ। पाइला पाइलामा यहाँ जीवन बुझिन्छ। गजलकार अनन्त अनुरागका यिनै गजलांशसँगै गजल गङ्गाको नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ पराग पोखरेल अनि विद्या निर्दोष पहाडीको गजलीय अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। रेडियो नेपालका विभिन्न एफएम ब्यान्डहरू आज भनौँ तपाईँको अनलाइन स्क्रिनमा, तपाईँको हृदयमा बास बस्न, गजलका कुरा गर्न, गजलमा रम्न अनि रमाउन, तपाईँसँगै गजलको गङ्गामा डुबुल्की मार्न। आजको बसाईमा हामी निकै मिठा गजल सङ्गीतहरू जोड्नेछौँ, साथै अनन्त अनुरागको पर्दा उघार्नेछौँ। पर्दाभित्र रहेका निकै मिठा गजलहरू आजको बसाईमा रहनेछन्, साथै साहित्यिक पत्रिका सङ्गमबाट पनि केही गजलहरू रहनेछन्। कार्यक्रमको उठान गरौँ। नसोच्नुमा हारेर हार्ने छ माया, कसै न कसैले सिंगार्ने छ माया। निप्रेस उप्रेतीको गजल हो, केशव पौडेलको सङ्गीत र स्वर शिव परियारको रहेको छ।

हजुर, नसोच्नुमा हारेर हार्ने छ माया, कसै न कसैले सिंगार्ने छ माया। निर्पेश सुप्रीतिको गजल थियो, केशव पौडेलको संगीत र स्वर शिव परियारको। हामीले गजल गङ्गाको श्री गणेश गरिसकेका छौँ। अब गजल गङ्गामा म अनन्त अनुरागको पर्दा खोल्दै गजल अगाडि बढाउँछु। दुनियाँ दुनियाँ होइन अर्कै थोक लाग्छ, दुनियाँ दुनियाँ होइन अर्कै थोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। चराको भयो पुतलीको भएन आकाश, चराको भयो पुतलीको भएन आकाश, कमजोरहरूको रहरमा सधैँ रोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। निवेदन जस्तै लाग्छन् हरेक मान्छेहरू, निवेदन जस्तै लाग्छन् हरेक मान्छेहरू, जो पालो पर्खिरहेछन् कहिले तोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। अभावको शङ्ख फुक्छ कुकरको सिट्ठीले, अभावको शङ्ख फुक्छ कुकरको सिट्ठीले, र कोही आउनुको खुसी पनि शोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। टेकी जाने कसैले मेरो दुखाइ सम्झिँदैन, टेकी जाने कसैले मेरो दुखाइ सम्झिँदैन, मलाई जिन्दगी व्यस्त सहरको चोक लाग्छ, अघाएकाले बिर्सिन्छ किन भोक लाग्छ। दुनियाँ दुनियाँ होइन अर्कै थोक लाग्छ। यति बेला गजल उठाएँ मैले। चराको भयो पुतलीको भएन आकाश, कमजोरहरूको रहरमा सधैँ रोक लाग्छ। अनन्त अनुरागको गजल थियो। हिम्मत गर्नेहरूको हो, साहस गर्नेहरूको हो, बलियाहरूको हो आकाश पनि। कमजोरहरू त भुइँमै लर्खराइरहेछन्, समाइदिने हातहरू पनि त नहुँदा रहेछन्। आफूभित्रको अदम्य साहस र बलियाहरूको दबदबा निकै मिठो शेर हामीले यति बेला गजल गङ्गामा राख्यौँ। मैले आजको बसाइमा अनन्त अनुरागको पर्दा उगारिरहेको छु, त्यहाँभित्रका निकै मिठा गजलहरू सुमसुम्याइरहेको छु, र तपाईँले पनि मिठो मानेर रसास्वादन गरिरहनु भएको छ भन्ने विश्वास स्वरूप म अनन्त अनुरागकै अर्को गजल उठाउँछु। बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, अटेरी ती पातहरू भुइँमा भेटिए, अटेरी ती पातहरू भुइँमा भेटिए, रुखमै छ जो हुरी सामु ज्ञानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, के थियो हेरिएन त्यो किताबभित्र, के थियो हेरिएन त्यो किताबभित्र, गाता मात्रै सुन्दरताको खानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, आकाश लुटिएको बेला जुन तारा पाए, आकाश लुटिएको बेला जुन तारा पाए, आँखा बिनाको यो प्राप्ति नानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, यही बाटो फेरि कतै कहिल्यै मिल्दैन, यही बाटो फेरि कतै कहिल्यै मिल्दैन, दो बाटोमा हाम्रो चिनाजानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो। गजल गङ्गामा छौँ यति बेला। बग्नु रहेछ त्यसैले ऊ पानी भइदियो, मलाई भने गहिरिने बानी भइदियो, पर्दा भित्रको रहस्य गजलका शेरहरू आफैले बोलिरहेका छन्। यति बेला अर्को सङ्गीत जोडौँ होला। आँखाले नै देख्या कुरा कहिले काहीँ झुट हुन्छ, मायालुलाई फेरि किन शङ्का गर्ने छुट हुन्छ। गजल हो कृष्ण हरि बरालको, सङ्गीत गैरे सुरेशको र स्वर निरा राणा भाटको।

आँखाले नै देख्या कुरा कहिले काहीँ झुट हुन्छ, मायालुलाई फेरि किन शङ्का गर्ने छुट हुन्छ। हामीले यति बेला गजल राख्यौँ। कृष्णहरि बरालको गजल थियो, गैरे सुरेशको सङ्गीत र निरा राणा भाटको स्वर। गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ हामी। रात्रिकालीन प्रहर छ, लुलाइरहेका आँखाहरूको बिचमा गजलको स्पर्श गरिरहनु भएको छ, गजल र स्वादन गरिरहनु भएको छ। तपाईँको अनलाइन स्क्रिनमा हामी छौँ, तपाईँको हृदयमा हामी छौँ, तपाईँको ढुकढुकीमा हामी छौँ र गजलसँगै गजलको गङ्गामा सँगसँगै तैरिरहेका छौँ, डुबुल्की मारिरहेका छौँ। यो आभास यताबाट मनभरि छ। पुनः अर्को गजल उठाउँछु पर्दाभित्रबाटै। सायद औषधिले लाचारी बताइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। सायद औषधिले लाचारी बताइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। सुरक्षा पाउँछ कमजोर कुराबाट पनि, सुरक्षा पाउँछ कमजोर कुराबाट पनि। हेर्नुहोस् कोही ढोकामा पर्दा लगाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। हेर हेर कोही त हेर यहाँ छ शान्ति, हेर हेर कोही त हेर यहाँ छ शान्ति। घडीका अङ्कलाई काँटाले देखाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। काटिनु टुक्रा हुनु अनि रुन नपाउनु, काटिनु टुक्रा हुनु अनि रुन नपाउनु। तोरणलाई आफ्नै बाध्यताले हँसाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। उत्तिनै पल्ट अस्थाएको पनि छ त्यो घाम, उत्तिनै पल्ट अस्थाएको पनि छ त्यो घाम। जति पल्ट जिन्दगीमा ऊ उदाइरहेछ, पट्टी भित्रको एउटा घाउ टोलाइरहेछ। सायद औषधिले लाचारी बताइरहेछ। होला सबथोक गर्ने सपना सार्थक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। होला सबथोक गर्ने सपना सार्थक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। चियाको कपले टेबलमा एउटा कथा लेख्यो, चियाको कपले टेबलमा एउटा कथा लेख्यो। जिन्दगीमा सबै कथाको शीर्षक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। सोच्थे जग्गा किनेर कसरी घर लैजालान्, सोच्थे जग्गा किनेर कसरी घर लैजालान्। दुःख लाग्छ जिन्दगी सधैँ बालक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। धार मागिरहेछौ पाए काट्न त सकौला, धार मागिरहेछौ पाए काट्न त सकौला। तर धार लगाए चकमक चकमक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। त्यही किताब पढ्ने रहरले खुब सताइदिन्छ, त्यही किताब पढ्ने रहरले खुब सताइदिन्छ। जुन कतै छोडियो या साथमा भर्सक हुँदैन, हत्कडी नमस्तेका लागि बाधक हुँदैन। होला सबथोक गर्ने सपना सार्थक हुँदैन। चियाको कपले टेबलमा एउटा कथा लेख्यो, जिन्दगीमा सबै कथाको शीर्षक हुँदैन। जीवन एकै किसिमले एउटै तवरले एउटै लयमा कसरी पो बग्न सक्छ र जिजीविषाभित्रका विविध आयामहरूले पनि त कहिले काहीँ तलमाथि पारिदिन सक्छन्। कहिले काहीँ अक्षरमा डिको नहोला, कहिले काहीँ डिको बिन्दु पनि डिको बनेर अगाडि उभिएला। सरल रेखाहरूको भेट कसरी होस् गणितमा, तर भावनामा सरल रेखाको भेट पनि त भइदिन सक्ला। खैर, साहित्य गजल र गजलका भावलाई हामी स्वतन्त्र छोडिदिउँ, बुझ्ने र स्वसाधन गर्ने यहाँहरूको मर्जी। हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ। फुलमा बसाई सरेपछि बासना भएर निस्किए, फुलमा बसाई सरेपछि बासना भएर निस्किए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। कोही भेटिएन पुरै ट्याङ्की सफा गर्छु भन्ने, पानी सङ्लो बनाउनलाई केवल धारा पखालिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। सबैले त कहाँ पाउलान् सफा हुने मौकाहरू, सबैले त कहाँ पाउलान् सफा हुने मौकाहरू। खल्तीभित्र धोइएका केही नोटहरू भेटिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। दृश्य नै सुधारौँ भने आउँदैनन् कोही बुझिराख्नु, दृश्य नै सुधारौँ भने आउँदैनन् कोही बुझिराख्नु। सबैलाई पुग्छ केवल आफ्नो आँखा ठिक भइदिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। मैलाई हेर्छन् भन्ने भ्रममा बाँचिरहेका छन् ऐनाहरू, मैलाई हेर्छन् भन्ने भ्रममा बाँचिरहेका छन् ऐनाहरू। तिमी पनि ऐना हेर्नु बाँच्ने बहाना चाहिए, तिमी पनि ऐना हेर्नु बाँच्ने बहाना चाहिए। काँडामा बस्दासम्म त घोच्न नै सिकेका थिए। फुलमा बसाई सरेपछि बासना भएर निस्किए।
दृश्य नै सुधारो भने आउँदैनन् कोही बुझिराख्नु, सबैलाई पुग्छ केवल आफ्नो आँखा ठिक भइदिए। हरेक व्यक्तिलाई आफूसँग मात्र मतलब छ, आफ्नो जिन्दगीसँग मतलब छ, आफ्नो सपनासँग मतलब छ। तर दृश्य सुधारौँ, समाज सुधारौँ अथवा अरूको हितमा काम गरौँ भन्ने त नगन्य रहेछ। आफैलाई मात्र व्यक्तिले हेर्दो रहेछ। फर्किने कुराहरू, जाने कुराहरू, भेटिने कुराहरू, हरेक कुराहरू त तपसिल छोड्ने रहेछ। केवल व्यक्ति स्वयं आफू र आफू भन्दो रहेछ। गजल गङ्गामा हामी छौँ। गजलको गङ्गामा पर्दा अनन्त अनुरागका गजलका शेरहरू मैले उठाइरहेको छु। यति बेला अर्को निकै मिठो गजल सङ्गीत, गजल हो आर्जु गिरीको, सङ्गीत बबिना भट्टराईको, स्वर राज सिग्देल र बबिना भट्टराईको रहेको छ। सम्झेर प्यार तिम्रो, साँचेर जिन्दगानी, लेखेर प्रेम गाथा, थाहा भयो कहानी।

सम्झेर प्यार तिम्रो साँचेर जिन्दगानी लेखेर प्रेम गाथा थाहा भयो कहानी. आर्जुगिरीको गजल थियो. स्वर र सिग्देल बबिना भट्टराई र सङ्गीत बबिना भट्टराईको थियो. हामीले गजल गङ्गामा गजल राख्यौँ. गजल गङ्गामा पर्दाबाट केही गजलहरू उठाइरहेको छु. यति बेला अर्को गजल अनन्त अनुरागको. यो जिन्दगी भन्नु पनि रहर न हो, यो जिन्दगी भन्नु पनि रहर न हो, यही सोचेर पियो जहर न हो. पुराना भइसके मेट्ने योजनाहरू, पुराना भइसके मेट्ने योजनाहरू, लेख्न थालिएको भने भर्खर न हो. यही सोचेर पियो जहर न हो. पात खस्यो रोए होलान हाँगाहरू, पात खस्यो रोए होलान हाँगाहरू, मलाई भने लागेको हो पत्कर न हो. यही सोचेर पियो जहर न हो. असीमित छन् मान्छेका रहर भन्छौ, असीमित छन् मान्छेका रहर भन्छौ, आफू फुल हुँदा चाहिने पत्थर न हो. यही सोचेर पियो जहर न हो. म धरतीको धुलो भएँ केही छैन, म धरतीको धुलो भएँ केही छैन, सोच्छु त्यो सगर पनि सगर न हो. यही सोचेर पियो जहर न हो. यो जिन्दगी भन्नु पनि रहर न हो. हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ, हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ, कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ. सुनाइदिनु मेरा गाउँ र गाउँलेहरूलाई, सुनाइदिनु मेरा गाउँ र गाउँलेहरूलाई, महलको भित्तामा गाउँको पोस्टर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, कुनै न कुनै दुर्गन्ध ढाकिएकै पाइयो, कुनै न कुनै दुर्गन्ध ढाकिएकै पाइयो, पुलमा बाहेक जहाँ जहाँ अत्तर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, तिर्खा मेटिएपछि मात्रै थाहा भयो, तिर्खा मेटिएपछि मात्रै थाहा भयो, आफ्नै अञ्जुलीमा पनि सागर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, दम्भ नगर संसार जलाउन सक्छु भनी, दम्भ नगर संसार जलाउन सक्छु भनी, सलाइ सक्न उसकै बट्टा तत्पर रहेछ. कतै नहिँड्नेहरूलाई लड्ने रहर रहेछ, हिँड्नेहरूलाई लड्छु कि भन्ने डर रहेछ. तिर्खा मेटिएपछि मात्रै थाहा भयो, आफ्नै अञ्जुलीमा पनि सागर रहेछ. अक्सर हामी आफूसँग भएका क्षमताहरू, आफूसँग भएका प्रिय चिजहरू पर पुगिसकेपछि, टाढा पुगिसकेपछि, अथवा त्यो समय गुज्रिसकेपछि हामीलाई याद आउँछ. र कतिपय हामीले आफूसँग भएको क्षमता पनि पहिचान गर्न सक्दैनौँ. हामी अर्काको हेरेर आहा गर्छौँ, डाहा गर्छौँ, तर आफूभित्र पनि त आहा लुकेको हुनसक्छ. त्यसलाई पनि त पहिचान गर्न सकिन्छ, त्यसलाई पनि त केलाउन सकिन्छ, परगेल्न सकिन्छ, र आफूभित्र आफू हुनुको महसुस गर्दै आफूलाई चिन्न सकिन्छ. गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ. हामी यति बेला गजल गङ्गामा छौँ. गजल गङ्गामा पर्दाभित्रका गजलहरू मैले उठाइरहेको छु. गजलकार अनन्त अनुराग धनकुटाका गजलकार हुनुहुन्छ. उहाँको पर्दा गजल सङ्ग्रहबाट हामीले गजल उठाइरहेका छौँ. आखिरीमा अनन्त अनुरागको गजल. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. मेरो छायाले यो सोच्दो रहेछ, मेरो छायाले यो सोच्दो रहेछ, ऊ हिँडेकाले म हिँडेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, काँडाहरूले हेक्का राख्न हुन्न, काँडाहरूले हेक्का राख्न हुन्न, कसको खुट्टामा किन बिझेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, बाँसुरी बन्ने लक्ष्य थिएन मेरो, बाँसुरी बन्ने लक्ष्य थिएन मेरो, तिम्रो ओठ आयो र प्वाल परेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, न लडुन्जेलसम्म सजिलै थियो, न लडुन्जेलसम्म सजिलै थियो, यो भर्याङ कैयौँ पटक चढेको हुँ. तिमी बल्यौ र म निभेको हुँ, दियो बाल्न सलाई बनेको हुँ. दियो बाल्न सलाई बनेको हुँ, तिमी बल्यौ र म निभेको हुँ. अनन्त अनुरागको गजल हामीले यति बेला उठायौँ. उहाँको गजल यात्राका लागि शुभकामना व्यक्त गर्दै अब गजल गङ्गामा गजल सङ्गीत जोडौँ. गजल हो दीपक जडितको, स्वर र कम्पोजर सञ्जीव आलेको रहेको छ. चढाइदिन्छु एउटा सलाम ती आँखालाई, मेरो नाम नजोडिँदै बदनाम ती आँखालाई.

चढाइदिन्छु एउटा सलाम ती आँखालाई। यति बेला गजल राख्यौँ। गजल थियो दीपक जडितको, स्वर कम्पोजर सञ्जीव आले। हामी गजल गङ्गामा छौँ, गजलका पङ्क्तिहरूमा आवाज मिसाइरहेका छौँ। यति बेला नकुल पौडेलको गजल म अघि सार्छु। नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। मनले ढुवानी खर्च दिए पनि नदिए पनि, मनले ढुवानी खर्च दिए पनि नदिए पनि, आँखाले आँसुको ओसार पसार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। गाउँमा राखेका बा आमालाई फोन गर्दैन, गाउँमा राखेका बा आमालाई फोन गर्दैन, बाटामा राखेका ढुङ्गालाई नमस्कार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। कहिल्यै एक किनारको हुन सक्दैन नदी, कहिल्यै एक किनारको हुन सक्दैन नदी, नदीले एक किनार अर्को किनार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। आज कोठामै बिर्सिएर आएछु तिम्रो तस्विर, आज कोठामै बिर्सिएर आएछु तिम्रो तस्विर, अब नपुग्ने बेलासम्म इन्तजार गरिरहन्छ, कसले चोरको घरमा चौकीदार गरिरहन्छ। यो नसोच्नु उसले जीवनभर प्यार गरिरहन्छ। गजल गङ्गामा नकुल पौडेलको गजल हामीले उठायौँ। अब अमृता रिमालको गजल, सूर्यगढी तिन नुवाकोटका अमृता संगम साहित्यिक पत्रिकाबाट उठाउँदैछु। मलाई कसैले यस्तो गुण लगाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ, मलाई कसैले यस्तो गुण लगाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ। कोही सँगै भएर पनि तिम्रो साथमा नहुँदा, कोही सँगै भएर पनि तिम्रो साथमा नहुँदा कति पीडा हुन्छ त्यो महसुस गराएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ। तिमी झुठो मुस्कानको मात्र तारिफ गरिदिन्छौ, तिमी झुठो मुस्कानको मात्र तारिफ गरिदिन्छौ, वास्तवमा उसको आँखा पनि रसाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ। सबै गुमाइसके अब केही छैन आफ्नो भन्ने, सबै गुमाइसके अब केही छैन आफ्नो भन्ने, अपरिचित छ आफ्नै परिचय गुमाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ। ऊ लेखक हो लेखिदिन्छ अनेकौं भावनाहरू, ऊ लेखक हो लेखिदिन्छ अनेकौं भावनाहरू, नसम्झनुस् कि आफ्नै कहानी सुनाएको छ कि जिन्दगीको सही अर्थ सिकाएको छ। मलाई कसैले यस्तो गुण लगाएको छ। अमृता रिमालको गजल हामीले त्यो बेला उठायौँ। हामी गजल गङ्गामा छौँ। गजल गङ्गाको आजको बसाईको आखिरी आखिरीमा हामी छौँ। आखिरी आखिरीमा म गजल उठाउँछु, गजल ईश्वर पौडेल आस्थाको। बाहिर देखिए जस्तै भित्र झिलमिल को होला, बाहिर देखिए जस्तै भित्र झिलमिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला। म आँसु लुकाउँछु बुझाउँछु मन तर पनि, म आँसु लुकाउँछु बुझाउँछु मन तर पनि, यी आँखा भन्दा अबुझ अरू पिलपिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला। तिमी पानी हौ आऊ निष्फिक्री पोखियौ म माथि, तिमी पानी हौ आऊ निष्फिक्री पोखियौ म माथि, भनु बालुवा भन्दा अरू सहनशील को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला। ईश्वर बार बार पुकार्छन् बजार्छन् टाउकाहरू, ईश्वर बार बार पुकार्छन् बजार्छन् टाउकाहरू, एउटा ज्यान हजार ठाउँ दाखिल को होला, मान्छेले देख्ने सपना भन्दा शिथिल को होला। बाहिर देखिए जस्तै भित्र झिलमिल को होला। नुवाकोटका गजलकार ईश्वर पौडेल आस्थाको गजल हामीले यति बेला उठायौँ गजल गङ्गामा। गजल गङ्गाको हामी आज आखिरी आखिरीमा छौँ। गजल गङ्गा कस्तो लाग्दैछ? जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो लाग्दैछ भने सुन्नलाई अरूलाई खबर गर्नुहोला। हामीलाई के सुझाव सल्लाहहरू छन् भने

सुटुक्क खबर गर्नुहोस्। तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव शिरोधार्य गर्दै अगाडि बढ्नेछौँ। तपाईँलाई गजल गङ्गामा गजल पठाउन मन छ भने gazalganga@gmail.com सधैँका लागि खुला छ। तपाईँलाई गजल गङ्गामा गजल रेकर्ड गराउन मन छ भने पनि हाम्रो स्टुडियोमा पाल्नुहोस्, हामी तपाईँलाई हृदय स्याएर स्वागत गर्छौँ। हवस् त, आजको बसाई यही बिट मारौँ। जाँदा जाँदै विष्णु कुमार खड्काको गजल हो, स्वर र सङ्गीत विष्णु भट्टको रहेको छ। तुलना कोसँग गरौँ स्वर्ग कि अप्सरा हो, तिमी सुन्दर यो दिल छाँगा र छहरा हो। निकै मिठो गजल छोड्दै प्रविधि संयोजन तर्फ साथ दिने पराग पोखरेललाई हृदयता आभार व्यक्त गर्दै, तपाईँको मिठो निधरी र सुन्दर सपनीको कामना गर्दै, विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ। शुभ शुभरात्री।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा। राष्ट्रिय सभाबाट नेपाल विशेष सेवा ऐन 2042 सबैको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक 16 गते मंगलबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको आज 1 बजे बस्ने भनिएको बैठक भोलि 1 बजे बस्ने भएको छ। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम भोलि 1 बजे बैठक बस्ने तय भएको उल्लेख छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोडिएका सबै प्रकारको समस्या समाधान हुने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरकारवालासँग छलफल गरेको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकताअनुसार कानुनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा आजदेखि काठमाडौँमा शुरू भएको एसिया पेसिफिक इन्स्टिच्युट फर ब्रडकास्टिङ डेभलपमेन्ट एआइबिडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले कृत्रिम बौद्धिकता एआई, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्य सहित विश्वसनीय समाचारमा जोड दिनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा 57 मत परेको छ भने विपक्षमा 1 मत पनि परेन। बागमती प्रदेश सभामा हाल 104 सदस्य कायम छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन रोक्न माग गर्दै आज सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टी पूर्व सभापति शेरबहादुर देवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार आज काङ्ग्रेसको देउबा समूहले दायर निवेदनमा पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि यही भदौ 11 गते सुनवाईका लागि पेशी तोकिएको छ। काङ्ग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16-19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 1 र वडा नम्बर 6 2 3 पुरुषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। दार्मा गाउँपालिकामा मात्र 30 अन्य स्थानमा 41 स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले जानकारी दिनुभयो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज। लौ त राति 11 बजेको यो समाचारसँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुरा हुन्छन्। अब यहाँहरूले कुमलटार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 MHz साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी राजु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्रि।

देशी आवाज राष्ट्रीय रेडियो राष्ट्रको संचार।

गजल गंगा। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, पत्थरले कसरी जोरी खोजोस् र घनसँग। युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, युद्ध भूमिमा आफ्नै साथीले बन्दुक तिर्सायो, र त आत्मसमर्पण गरेको हुँ दुश्मनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तिमी माथि हुनेछौ म पक्कै तल हुनेछु, तुलामा राख्ने हो भने मायाको ओजनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, तिमीले मलाई रगतले लेखेको प्रेम पत्र, मेरी श्रीमतीले राखेकी छन् जतनसँग। पत्थरले कसरी जोरी खोजोस् र घनसँग। मलाई कुनै गुनासो छैन तिम्रो वचनसँग। कविन्द्र घिमिरेले लेख्नु भएको गजल हो यो। गजलकार कविन्द्र घिमिरेको गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेको छु। कविन्द्र घिमिरेको ठेगाना ककनी दुई नुवाकोट। एउटा सुन्दर गजललाई मैले आजको गजल गङ्गाको आरम्भमा वाचन गरेँ। यही गजल वाचनसँगै गजल गङ्गा आरम्भ भएको छ। आजको गजल गङ्गाबाट पनि प्रविधि संयोजनतर्फ देवकी भण्डारी अनि राम अविरल, तपाईँ सबै सबैलाई हार्दिक स्वागत गर्छौँ, आत्मीय स्वागत गर्छौँ। आदरणीय श्रोता, अब हामी करिब 45-50 मिनट तपाईँसँगको सहयात्रामा रहनेछौँ सुमधुर गजल सङ्गीतको साथमा। gazalganga@gmail.com अनि गजल सम्बन्धी पुस्तकहरू अर्थात् विभिन्न गजलकारहरूले लेख्नुभएका गजल कृतिबाट सम्भार गरिएका गजलहरू आजको गजल गङ्गाको सामग्री बन्नेछन्। कार्यक्रमलाई सदा जस्तै सम्झना योग्य बनाउने हाम्रो तर्फबाट कोसिस रहिरहनेछ, तपाईँको आत्मीय साथ मिल्नेछ। विश्वासको बलियो गाठो आरम्भमा बाँध्न चाहन्छौँ अनि सुनाउँछौँ सुमधुर गजल सङ्गीत आनन्द कार्कीको स्वरमा, सुदन डोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीत, चुपचाप छौ तिमी भन के यस्तो बात छ, चन्द्रमुखी मुहारमा देउसी किन रात छ। यो सुमधुर गजल सङ्गीत आजको गजल गङ्गाको आरम्भमा आनन्द कार्कीको स्वर, सुदन टोटेलको गजल रचना, सरोज प्याकुरेलको सङ्गीतमा,

चुपचाप छौ तिमी भन के त्यस्तो बात छ चन्द्रमुखी मुहारमा देउसै किन रात छ आनन्द कार्कीको स्वर सुदन टुटेलको रचना सरोज प्याकुरेलको सङ्गीत गजल गङ्गाको आरम्भमा प्रस्तुत गरिसकेका छौँ अब gazalganga@gmail.com यतातर्फ लाग्छौँ नवीन सङ्कल्पको गजल सुनाउँछु म तपाईँका लागि फुल जस्तो मुटु पनि पत्थर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ बिना कसुर झुपडीमा लगाएर आगो बिना कसुर झुपडीमा लगाएर आगो मनु मानी तिम्रो बेग्लै सहर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नयन भरि आँसु आँसु दिलाउन आज नयन भरि आँसु आँसु दिलाउन आज हिजो मनै लठ्याउने नजर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ नदी बनी बग्यौ अनि सागरलाई भेट्यौ मलाई मात्रै खै किन बगर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि यात्रा सँगै गरौँ भन्ने सङ्कल्पलाई भुलि तिमी हिँड्ने आज अर्कै सफर बनाएछौ फुल जस्तो मुटु पनि पत्थर बनाएछौ अमृत ठान्थे माया झनै जहर बनाएछौ नवीन सङ्कल्पको गजल थियो यो गजलका लागि नवीन सङ्कल्पप्रति विशेष आभार अर्को गजल छ धर्म तिवारीको भोजपुर स्थायी घर भक्तपुर अहिलेको बसोबास म धर्म तिवारीको गजल सुनाउँछु तपाईँको लागि सम्झना नै अचेल बाँच्ने आधार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास या बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र घरभन्दा ठुलो अर्को स्वर्ग कहाँ छ र तिमी बिना त घर यो कारागार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ टिलपिल छ माया छल्किएर साथीभरि टिलपिल छ माया छल्किएर साथीभरि मनको दुई किनारामा यो वार पार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन मिरमिरेमा पनि उदास गोधुलीमा जस्तै यो मन आज भोलि असुमधारा फेरि लगातार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ झिलिमिली सहर होला तिम्रो आँखाभरि झिलिमिली सहर होला तिम्रो आँखाभरि मेरो मनको विश्व सधैँ अन्धकार हुन्छ फेरि आयो मधुमास याद बार बार हुन्छ सम्झना नै अचेल बाँच्ने आधार हुन्छ धर्म तिवारीको गजल थियो यो गजलका लागि धर्म तिवारीप्रति पनि विशेष आभार अर्को गजल छ सन्तोष भक्तराज लवटको इलाम उहाँको ठेगाना म सन्तोष भक्तराज लवटको गजल उठाउँछु र सुनाउँछु तपाईँका लागि जीवन जिउन लायक भाषा तिमी पाएपछि जीवन जिउन लायक भाषा तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि जीवन जिउन लायक भाषा तिमी पाएपछि खुसी छ मन देउता भाकी कसम खाएपछि अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ
अब जीवनमा सधैँ सधैँ खुसियाली छाउँछ, दुई दिलले साँच्चीकै सुखु माया लाएपछि, खुसी समान देउता भागी कसम खाएपछि, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, हाम्रो पाइला गन्तव्यतिर अवश्य पुग्ने भयो, तिमीलाई मेरो भित्री आत्माले चाहेपछि, खुसी समान देउता भागी कसम खाएपछि, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, सार्थक बन्ने भू जिन्दगानी अब भने साँडै, दिलको घरमा बेहुली पनि तिमी आएपछि, जीवन जिउन लायक भाछ तिमी पाएपछि, खुसी समान देउता भागी कसम खाएपछि। सन्तोष भक्त राज लवटले इलामबाट पठाउनु भएको गजल थियो यो। गजलका लागि सन्तोष भक्त राज लवटप्रति पनि हाम्रो विशेष आभार। रात सुनसान हुँदैछ, एकान्त हुँदैछ, आफ्नो ख्याल गर्नुहोला, आफन्तको ख्याल गर्नुहोला। दिनभरिको काम धन्दा अनि आराम गर्ने यो समयमा खानपिन सकिएको छ, पक्कै पनि आराम गरिराख्नु भएको छ होला हाम्रो विश्वास। गजल गङ्गाको यो यात्रामा अर्को एउटा सुमधुर गजल सङ्गीत निरा राणा भाटको स्वरमा सुनाउँछौँ। निश्चल पिएसको गजल रचना गैरे सुरेशको सङ्गीत। म रुदिन भन्छु रुनै कर लाग्छ, आँसुसँग आँसु साट्नै डर लाग्छ। अर्को सुमधुर गजल सङ्गीत गजल गङ्गाको यो साङ्गीतिक लहरमा हामी सुनाउँछौँ तपाईँको लागि।

हजुर, रुँदै नै भन्छु, रुनै कर लाग्छ, हाँसुसँग आँसु साट्नै डर लाग्छ। निरा राणा भाटको स्वर निश्चल पिएसको गजल रचना गैरिस्तो यसको सङ्गीत यहाँनिर प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गा रेडियो नेपालको राष्ट्रिय प्रसारण सुनिरहनु भएको छ होला भन्ने हाम्रो विश्वास। गजल गङ्गा @gmail.com यसमा प्राप्त भएका केही गजलहरू अनि गजल कृतिहरू थुप्रै थुप्रै लिएर आएका छौँ। विभिन्न गजलकारहरूका गजल कृतिबाट साभार गरिएका गजलहरू पनि तपाईँले आजको बसाइमा सुन्न सक्नुहुनेछ। गजल वाचनको क्रमसँगै कहीँ कतै कमी कमजोरी भएको खण्डमा आफ्नै सम्झिएर माफी दिनुहुनेछ। म लाग्छु हरिश अटलको गजलतर्फ, कैलाली सुखद उहाँको स्थायी घर, म हरिश अटलको गजल उठाउँछु यति बेला। अरे वा सीतालाई रामले चिनेनन्, अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वा सीतालाई रामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। होला कि दाजु किन अन्यलमा परेछन्, होला कि दाजु किन अन्यलमा परेछन्, ओहो चिठीको ठेगाना खामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। म इमान्दार भएकै कारण त होला, म इमान्दार भएकै कारण त होला, थोरै थोरैले चिने तमामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, हिजो माटोमै खेल्थ्यौँ सँगै हामी दुई, उचाइ बढेछ साथीको दामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अतीतमा प्रेम अटल हो भन्ने जोडीले, अतीतमा प्रेम अटल हो भन्ने जोडीले, आज अनुहारले चिने नामले चिनेनन्, सायद व्यस्त थिए कामले चिनेनन्। अरे वाह सीतालाई रामले चिनेनन्। हरिश अटलको गजल थियो यो। गजलका लागि हरिश अटलप्रति पनि हाम्रो विशेष आभार छ। अब अर्को गजल छ हेम जिज्ञासु पाठकको, के आई सिंसार बाइल टोटी। म हेम जिज्ञासु पाठकको गजल सुनाउँछु तपाईँका लागि। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, तिमी किन सोच्दैनौ लामो छ जिन्दगी भनेर, प्रिय अहिले नपठाऊ माया रूपी मन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, जब म सारा टेन्सन मुक्त भई सक्षम बन्नेछु, तब पठाउनु तिम्रो प्रेम रूपी धड्कन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, एक्कासी प्रेममा फसाई अन्तै हिँड्नु छ भने, प्रिय कदापि मन पर्ने छैन यस्तो चलन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, कसम प्रिय म सक्दिनँ तिम्रो माया जोगाउन, सहन्छु बरु जति दिन सक्छौ रोदन मलाई। सम्हाल्नै गाह्रो छ यहाँ आफ्नै जीवन मलाई, तिमी यादहरू पठाइदिन्छौ झन मलाई। हेम जिज्ञासु पाठकको गजल थियो यो। गजलका लागि हेम जिज्ञासु पाठकप्रति पनि

विशेष आभार। गजल गङ्गामा अब कपिल अन्जानलाई पेश गर्छु। कोहलपुर बाँकी उहाँको ठेगाना, तस्विर हामीसँग छ कपिल अन्जानको। यसभित्रबाट थुप्रै थुप्रै गजलहरू हामीले विगतका श्रृङ्खलाहरूमा वाचन गरिसकेका छौँ। त्यसो त कपिल अन्जान आफैले पनि गजल गङ्गालाई समय उपलब्ध गराएर आफ्ना गजलहरू तस्विरभित्रबाट वाचन गर्नु भएको थियो। आज तस्विरभित्रबाट एउटा गजल सुनाउँछु तपाईँका लागि। जिन्दगीमा सबथोक गुमाएको छ, जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। वर्षौँदेखि यसरी के खोजिरहेको छ, वर्षौँदेखि यसरी के खोजिरहेको छ, लाग्छ यो सहरमा कोही हराएको छ र तस्विरलाई आफ्नो बनाएको छ। तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, तिमी युद्ध गरेर कदापि जित्न सक्दैनौ, आऊ मारेर जाऊ ऊ निधाएको छ र तस्विरलाई आफ्नो बनाएको छ। अब निर्धक्क मर्नेछन् ती बुवा आमा, अब निर्धक्क मर्नेछन् ती बुवा आमा, आज हराएको छोरो घर आएको छ र तस्विरलाई आफ्नो बनाएको छ। इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, इतिहास मेटाउँछ कि नयाँ बनाउँछ, उसले पुर्खाको महल भत्काएको छ र तस्विरलाई आफ्नो बनाएको छ। जिन्दगीमा सबथोक गुमाएको छ। तस्विर भित्रबाट साभार गरिएको कोहलपुर बाँकीका जल स्रष्टा कपिल अन्जानको गजल थियो। कपिल अन्जान प्रति विशेष आभार। गजल गङ्गामा छ, सुनसान रात, समय बिस्तारै बिस्तारै एकान्त बन्दैछ। यहीँ आग्रह गर्छौँ gazalganga@gmail.com आफ्ना गजलहरू पठाउन सक्नुहुनेछ। अहिलेका लागि अर्को सुमधुर गजल सङ्गीत, फक्रिएको फुलकुहाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाची निष्ठुरीले। सन्तोष रुसालको स्वर, गुप्त विवशको धारको गजल रचना दीपक शर्माको सङ्गीतमा मात्र

हजुर, फक्रिएको फुलको हाँगा भाँची निष्ठुरीले, त्यही फुलमा उफ्री उफ्री नाचे निष्ठुरीले, निष्ठुरीसँग धोकेबाजसँग विश्वासघातीसँग कसैको पनि केही लाग्दैन। सन्तोष रुचालको सुर, गुप्त विपक्ष कुदारको रचना, दीपक शर्माको सङ्गीत हामीले प्रस्तुत गरिसकेका छौँ। गजल गङ्गामा हामी गजल वाचनतर्फ लाग्छौँ। गजलकार शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय राग हामीसँग छ। प्रणय रागभित्रबाट शम्भु कुमार मिलनको एउटा गजल चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। चाहिँदैन भूमाया मलाई नगरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, माया के हो भन्ने कुरा बुझ्न नसक्नेले, मायालुको सामु कहिल्यै नपरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। कहिले काहीँ यदा कदा भेट भयो भने, कहिले काहीँ यदा कदा भेट भयो भने, कुरा गर्ने न्युमा अघि नबढिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ। यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, यो मनको सङ्घारमा नटेक्नु है कहिल्यै, जाली झेली प्रेमको सागर नतरिनी हुन्छ, धेरै माया गर्न अघि नसरिनी हुन्छ, सहिँदैन भूमाया मलाई नगरिनी हुन्छ। शम्भु कुमार मिलनले लेख्नुभएका गजलहरूको सङ्ग्रह प्रणय रागभित्रबाट हामीले यो गजललाई साफार गरेका हौँ। अब जिउने रहर हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट एउटा गजल तपाईँको लागि। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरातीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, धेरैचोटि पीडाहरू मैले यहाँ खपिसकेँ, नौलो कृति गाँच्नलाई सोह्र वर्ष लहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, नजर जुद्धा नबोली तर्किएर हिँड्नेसँग, जिन्दगीका बात गर्ने बाँकी रहेको प्रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, जति ठक्कर खाए पनि दुःखहरू झेले पनि, हरिलाई छुन सक्ने अझैसम्म जहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। विरतीमा डुब्ने अब कुनै मलाई रहर छैन, मायालुलाई भेट्ट आउने कुनै त्यस्तो सहर छैन। हरि चालिसे एबिसीले लेख्नुभएका गजलहरूको सङ्ग्रह जिउने रहरबाट साभार गरिएको गजल हो यो। यस अर्थमा हरि चालिसे एबिसीप्रति पनि हाम्रो विशेष आभार। गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको सङ्ग्रह उन्मुक्त किनारा भित्रबाट एउटा गजल आजको गजल गङ्गाको अन्तिममा सुनाउँछु तपाईँका लागि। गजलकार भोजराज घिमिरेको यो गजल अलिकति तिमी छोड, अलिकति मनै दिउँला, अलिकति तिमी छोड, अलिकति मनै दिउँला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउँला। अलिकति तिमी छोड, अलिकति मनै दिउँला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउँला। इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, इच्छा थिए मनभरि नसा तिम्रा आँखाभरि, लाग्छ भने लागोस् नसा अलिकति मनै पिउला, फुटे फुटुस मुटुभरू अलिकति मनै सिउँला। केही होस घुमेको छ, केही जोस बुझेको छ, केही होस घुमेको छ, केही जोस बुझेको छ,
जुनी जुनी हाँस तिमी धुक धुकीमा मनै जिउला फुटे फुटो मुटुहरू अलिकति मनै सुउला धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी धेरै धेरै जित तिमी मेरो भागमा हार छोडी सम्झौता नै जिन्दगी हार पुरै मनै लिउला फुटे फुटोस् बरुबटु अलिकति मनै सुउला अलिकति तिमी छोड अलिकति मनै दिउला गजलकार भोजराज घिमिरेले लेख्नुभएका गजलहरूको संग्रह गजल कृति उन्मुक्त किनाराबाट सहभार गरिएको गजल थियो यो गजल सँगै अब आजलाई गजल गङ्गाबाट हामीले बिदा पर्छ सुनसान रात समय एकान्त भोलि बिहानै उठेर कर्ममा जानु छँदैछ दिनभरिको थकान मस्तसँग निधाउनुपर्छ अर्को एउटा सुमधुर गजल सुनाउँदैछौँ गजल सुनाउनुभन्दा अगाडि आग्रह गर्छौँ आफ्नो ख्याल गर्नुहोला आफन्तको ख्याल गर्नुहोला औषधि खानुपर्नेछ भने खाएर सुत्नुहोला खुवाउनु पर्नेछ भने खुवाएर सुत्नुहोला झ्याल ढोकाका चुकुरहरू पर्दाहरू राम्रोसँग लगाउनुहोला कहीँ कतै अगेनामा चुलोमा ग्यास स्टोभहरूमा आगोको झिलिङ हुनसक्छ निभाएर सुत्नको लागि पनि आग्रह गरौँ सम्झिनुपर्ने र सम्झिएर पुरा गर्नुपर्ने थुप्रै कुराहरू हुनसक्छन् बिर्सिनु भएको छ भने एकपटक सम्झिएर पुरा गरेर सुत्नको लागि आग्रह गरौँ र बाँकी रहेको समयको लागि मनोज राजको सुर उमेश लम्सालको गजल रचना अभिदको सङ्गीत तपाईँका लागि छाडेर आजको गजल गङ्गाबाट प्रविधि संयोजनतर्फ राधिका ओझा अनि राम अविरल बिदा हुन्छौँ तपाईँको स्वस्थ जीवनको कामनासहित शुभरात्री।

मन दी मुटु दी रेडियो नेपाल नया नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार

बेचेर सपना मैले रात किनेको छु, बेचेर सपना मैले रात किनेको छु, होस लिलाममा राखी मात किनेको छु, होस लिलाममा राखी मात किनेको छु।

तिम्रा यादहरू मलाई भेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, सपनीमा आई मुठु रेटेर जान्छन्, तिम्रा यादहरू मलाई भेटे

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

जगतको लागि काल कुटतावि आफ्नो कण्ठ बिचालिने प्राणी सबका कल्याणको लागि आफू नीलकण्ठ भइदिने युगमूर्तिदेखि त्रिमूर्ति भई संसार सृष्टि गर्ने साधुजनको पालन गरी दुष्टलाई मार्ने नारायण हरि हरि।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्बिर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको फाँटमा।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिलेकाहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति। आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

छुटेर होइन फुटेर पनि होइन आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति हरियो ममता र आँखा भरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो।

देश आमा र देशको सम्मान मातृपूजा। हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो। पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा।

जय नेपाल। यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepalonline.com www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल भदौ महिनाको 10 गते बुधबार, श्रावण शुक्ल पक्ष त्रयोदशी तिथि, तदनुसार अगस्त 26 तारिक सन् 2026, नेपाल सम्बत 1146, गुल्लाथ त्रयोदशी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, राजु थापा, सहकर्मी नरहरि नेउपाने अनि म रमा ढुङ्गानाको सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्दै हुनुहुन्थ्यो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौ। अब प्रस्तुत गर्दैछौ आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी।

0: केही छिनमा सुन्न सक्नुहुनेछ कार्यक्रम जीवन विज्ञान। 5:25 बजे अध्यात्म सन्देश कार्यक्रम सुनाउनेछौँ, त्यसपछि संस्कृतमा र 6 बजे नेपालीमा समाचार। 6:05 विभिन्न पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबार प्रसारण गर्नेछौँ। 6:30 समय हो अन्तर सम्वाद कार्यक्रमको। 7 बजे समाचार, 7:25 कानुनका कुरा कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:40 विभिन्न कलाकारहरूका स्वरका स्वदेश गानहरू सुनाउनेछौँ। 8 बजे अङ्ग्रेजीमा समाचार। 8:15 आजका नारी कार्यक्रम प्रसारण गर्नेछौँ। 9 बजे नेपालीमा, त्यसपछि नेपाल भाषामा समाचार। 9:20 नमस्ते नेपाल कार्यक्रम सुन्न सक्नुहुनेछ। 9:45 चलचित्रका गीतहरू सुनाउनेछौँ। 10 बजे समाचार। 10:05 लेख बेसी कार्यक्रम सुनाएर यहाँहरूलाई मनोरञ्जन गराउनेछौँ। र 11 बजेको समाचारपछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। अहिले सुन्नुभयो आज बिहान 11 बजेसम्म प्रसारण गरिने कार्यक्रमहरूबारे जानकारी। 5:25 यहाँहरूले सुन्न सक्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान।
1: हरिओम, जीवन विज्ञान केन्द्रको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यूले जीवन विज्ञान केन्द्रमा सञ्चालित ध्यान योग कार्यक्रममा दिनुभएको सोवचन।
2: प्रश्न छ, अनुशासित हुँदाखेरि अथवा अरूको हितमा आफूलाई प्रयोग गर्दाखेरि, अरूले भनेको मान्दाखेरि, झन् अरूले चाहिँ आफूलाई हेप्ने, आफूलाई होच्याउने, जति काम गर्यो त्यति अरू काम लगाउने, यस्तो स्थिति पनि बन्छ। त्यसकारण यस्तो अवस्थालाई कसरी व्यवस्थापन गर्ने सुन्दर प्रश्न छ। बुझ्नुपर्ने कुरा के हो भने नि, मैले के गर्न खोजेको हो? पहिलो कुरा, आफ्नो नियत बुझ्ने। हामी अरूलाई त बुझ्न खोज्छौँ, आफूलाई बुझ्दैनौँ। मैले केही पनि गरिरहेको छु, किन गरिरहेको छु? मैले काम गरेँ, कसैलाई सहयोग गरेँ, सहयोग गरे बापत उसबाट प्रशंसा आउँछ, उसले मलाई राम्रो गर्छ, स्याबास भन्छ, या मैले यत्रो काम गरेपछि बिचरा यत्रो काम किन गरेको, कठैबाट अर्को पटक नगर भनेर भन्छ भन्ने आशमा गरेको हो, या उसलाई सहयोगको खाँचो छ। कुनै पनि व्यक्तिलाई अप्ठ्यारो परेको छ भने त्यो अप्ठ्यारोको समाधान गरिदिनु मेरो कर्तव्य हो, अथवा मैले प्रेमवश दयाको कारण, करुणाको कारण मैले उसको सेवा गरिरहेको छु, सहयोग गरिरहेको छु, अथवा कर्तव्यको कारणले गरिरहेको छु, या केही पाउने, उसबाट केही प्राप्ति हुन्छ कि भनेर गरिरहेको छु, त्यसमा भर पर्छ। पहिला आफूलाई बुझौँ, म कुन नियतले गरिरहेको छु। मैले प्रेमवश, करुणावश, दयाको कारणले उसको आवश्यकता छ, मैले गर्नुपर्छ, या कुनै मेरो कर्तव्य हो, मेरो ड्युटी हो, कुनै पनि अप्ठ्यारो परेको मान्छेलाई गर्नु मेरो कर्तव्य हो भन्ने हिसाबले गरेको छु भने उसँग अपेक्षा हुँदैन, उसले मलाई के भन्छ भन्नेतिर दृष्टि नै हुँदैन। मैले आफ्नो गर्ने काम गरेँ, सकियो, उसले मलाई प्रशंसा गर्छ कि सम्मान गर्छ कि अथवा गर्दैन कि त्यो उसको कुरा हो, मेरो कुरा होइन। अनि उसले अर्को पटक मलाई फेरि त्यस्तै काम लाउँछ कि लाउँदैन कि त्यो पनि उसको कुरा हो, मेरो होइन, किनभने म स्वतन्त्र छु। आज पो उसको अप्ठ्यारो परेको थियो मैले काम गरेँ त, भोलि उसले काम लगाउँदैमा फेरि मैले गर्नुपर्छ जरुरी छ र गर्दिनँ म, सधैँ गर्नुपर्छ भन्ने छ मेरो भाव हो, मलाई कसैले पनि बाध्य बनाउन सक्दैन, मेरो खुसी हो। स्वतन्त्र हुन्छ व्यक्ति, तर जहाँ अपेक्षा हुन्छ त्यहाँ हाम्रो स्वतन्त्रता हराएर जान्छ, स्वतन्त्र हुन सक्दैनौँ, हामी बन्धनमा पर्छौँ। किनभने मैले यति गरेँ यो बापत मलाई उसले केही न केही दिनुपर्छ, या त प्रशंसा दिओस्, या कठै बरा भनोस्, या कति दुःख गऱ्यो मेरो लागि अर्को पटक चाहिँ नगर है भनोस्, केही न केही अपेक्षा गरेका हुन्छौँ। अनि उसले भनेन, उसले न धन्यवाद भन्यो, न अर्को पटक गर्दाखेरि झन् उल्टो मलाई आज यति गरिदेऊ भोलि पनि यति गरिदेऊ है भनेर अर्को काम लगायो, त्यसपछि हामी दुःखी हुन्छौँ। हामी के भन्छौँ भने ल यत्रो काम आज गरिदिएँ, झन् खुसी हुनुको सट्टा भोलि नगर भन्नुको सट्टा झन् अर्को पनि काम गरिदिए अरे, अम्लो दिँदा डुडुलो निल्ने, यस्तालाई पनि कसैले सहयोग गर्छ। किन त्यसो भन्यो भने हाम्रो अपेक्षा थियो यसले अर्को पटक मलाई काम नलगाओस् भन्ने। ए बाबा अहिले पनि स्वतन्त्र छ नि, उसले लगायो भन्दैमा गर्नुपर्छ र, पहिलो पटक मैले मेरो खुसीले गरेँ, अब दोस्रो पटक उसले अरू काम गर भन्यो भने म गर्दिनँ भन्न पाइहालिन्छ, म भ्याउँदिनँ, मलाई समय छैन, म काम गर्दिनँ भन्न पाइन्छ, त्यसमा त म स्वतन्त्र छु, चित्त दुखाउनु पर्ने कुरै छैन यसमा। तर पनि हामी चित्त दुखाउँछौँ, कसैलाई कुनै कुरा दियो, अप्ठ्यारो परा देख्यो, सापट दियो, हामीलाई आस रहन्छ उसले पनि मलाई पछि फिर्ता देला कि, मलाई पनि अप्ठ्यारो परे बेला सहयोग गर्ला कि भन्ने आश्रय दिया हुन्छ। आफूलाई अप्ठ्यारो पर्दा उसबाट सहयोग आएन भने अनि विरक्ति हुन थाल्छौँ, मैले मात्रै गर्नुपर्ने, उसले चाहिँ नदिने। यसको अर्थ के भने हामी कसैलाई सहयोग गरिरहेका छैनौँ, असली कुरा सहयोग गऱ्यौँ कि गरेनौँ भन्ने हो, सहयोग गरेका छैनौँ, हामीले लगानी गरेका छौँ, व्यापार गरेका छौँ, व्यापारमा त हेर्नुहोस् घाटा नाफा हुन्छ, व्यापारमा लगानी गरेको ठाउँमा सबै ठाउँबाट प्रतिफल आउँछ कुनै ग्यारेन्टी छैन, कहिले प्रतिफल आउँछ कहिले नआउन सक्छ, घाटा हुन सक्छ। त्यसकारण हामीले कसैको लागि केही गऱ्यौँ र उसबाट प्राप्त हुन्छ मलाई यो कुराहरू, चाहे सम्मान होस्, चाहे प्रशंसा होस्, चाहे सम्पत्ति होस्, जेसुकै होस्, मलाई प्राप्त हुन्छ भनेर दिनु, त्यो आशामा दिनु भनेको केही प्राप्ति गर्नलाई दिनु भनेको व्यापार गर्नु हो, सेवा गर्नु होइन, सेवामा लिने हुँदैन, बस मैले दिएँ सकियो, मैले गर्नुपर्ने गरेँ, उसले के व्यवहार गर्छ त्यसको बदलामा मलाई के मतलब, त्यो त उसको कुरा हो, जेसुकै गरोस्। सेवामा लिनु हुँदैन, दानमा लिनु हुँदैन, दिनु मात्रै हुन्छ, हामी दान कहाँ गर्छौँ, दान दिनु पर्यो भने पनि त्यो पनि व्यापारै गर्छौँ, मैले यति दान दिए बापत मैले के पाउँछु, कतिजना मानिसको अगाडि मेरो सम्मान हुन्छ, उपस्थिति कतिको हुन्छ, कमसेकम यत्रो दिएपछि त 4-5 हजार मान्छे त हुनुपर्छ है, त्योभन्दा सानो समारोहमा त के मेरो सम्मान लिनु नि, अलि धेरै मान्छे हुनुपर्छ। अनि ठुला ठुला शब्दहरू, एकदम सम्मानजनक शब्दहरूले मलाई सम्मानित गर्नुपर्छ, दोसल्ला उडाउनुपर्छ, प्रमाणपत्र सम्मानपत्र चाहिन्छ, व्यापार गरेको पैसा देऊ सम्मानपत्र ल्याऊ, अनि आफूले भनेको जस्तो आएन सम्मान भएन भने यस्तो पनि हुन्छ, अर्कोपटक म दिँदैदिन्न, मान्छे रिसाउँछ आफ्नो अपेक्षा पुरा भएन। हामी दान पनि दिँदैनौँ कहीँ, कसैको सेवा गर्दैनौँ, त्यसबाट फाइदा लिने प्रयास गर्नु ठिक छ, गरे हुन्छ यो पनि राम्रै हो, कमसेकम फाइदा लिने प्रयास गर्दाखेरि पनि गर्न त गर्यो नि, जतिसुकै आफ्नो प्रचार गरे पनि केही न केही त दियो नि त, दियो अलिकति दियो उसले चारना, तर लिन्छ रुपियाँ, किनभने उसले फाइदा हेरेको हुन्छ, मैले यति लगेर लगानी गर्छु यति मेरो विज्ञापन हुन्छ र विज्ञापनबाट मलाई यति फाइदा हुन्छ, धेरै मान्छेले थाहा पाए विज्ञापन भयो, अब मेरो व्यापार बढ्छ। मान्छेले सेवा गर्छ आफ्नो विज्ञापनको लागि, तर विज्ञापनकै लागि सेवा गरे पनि उसले रुपियाँ फाइदा गर्यो ठिक छ, उसको रुपियाँको कुरा हो, तर पाउनेले चारना पनि घटीमा त पाए नि त, नहुनु मामा भन्दा कानु मामा निको हुन्छ नि। त्यतिसम्म ठिक छ, तर जहाँसम्म सहयोग गर्ने मान्छेले गुनासो गर्ने ठाउँ चाहिँ रत्ती पनि छैन। किन छैन भने उसले निस्वार्थ सेवा गरेको होइन, व्यापार गरेको। व्यापार गर्दाखेरि घाटा नाफा हुन्छ, कहिलेकाहीँ चारना खर्च गरेर रुपियाँको विज्ञापन गरौँ भनेर गएको, तर त्यो विज्ञापनबाट प्रतिफल आउँदैन, त्यही चारना पनि गुम्न सक्छ। व्यापार घाटा नाफा हुन्छ, सबै व्यापारमा नाफा नै हुन्छ, जरुरी छैन। त्यसकारण हाम्रा सेवाहरू व्यापारमुखी छन्। जसले पनि गर्छौँ सेवा, सहयोग गर्छौँ, आफूलाई हेरौँला, आफूले आफ्नो समीक्षा गर्ने हो। दुनियाँमा कसले के भन्छ कुनै महत्त्व राख्दैन, कि अरूले के भन्छ भन्ने पछि लाग्नु पनि हुँदैन। आफ्नो अन्तरात्माले के भन्छ आफूलाई थाहा छ कि मैले किन गरे भनेर, म के को लागि गरिरहेको छु आफ्नो मनलाई सोध्नुहोस्। आफ्नो विज्ञापनको लागि गरिरहेको छु, आफ्नो बढप्पनको लागि गरिरहेको छु, आफ्नो अहङ्कार बढाउनलाई गरिरहेको छु, या साँच्चै नै सेवा गरिरहेको छु? भित्र हृदय पग्लियो, दया आयो भित्रबाट, करुणा जन्मियो, अनि गरिरहेको छु। के को लागि गरिरहेको छु गर्ने मान्छेलाई स्पष्ट रूपमा थाहा हुन्छ, अरूले अनुमान गर्न सक्दैनन्। बाहिरबाट कसको मनमा के छ अरूको मन हेर्न सकिन्न, तर जसले गरेको छ उसले आफ्नो मन त हेर्न सक्छ नि। त्यसकारण आफूप्रति इमान्दार बनाऊ, आफू गरौँ। म त बार बार एउटा कुरा के भनिरहेको छु भने नि, मलाई भन्न मन लाग्छ, त्यसकारण भन्छु, हामी जे पनि गर्छौँ नि, दिनभरिमा जति काम गर्छौँ, एउटा काम के, एउटा काम चाहिँ निस्वार्थ गरौँ। जहाँबाट मलाई पाउनु केही पनि छैन, गर्नु मात्रै छ, गर्दै बस सकियो, उसबाट कुनै पनि प्रकारको अपेक्षा म राख्दिनँ, त्यस्तो एउटा काम गरौँ, मानसिक शान्ति आफै प्राप्त हुन्छ। त्यो पनि उसको लागि गरे होइन है, त्यहाँ पनि स्वार्थ छ, आफ्नो मानसिक शान्ति प्राप्त हुन्छ। मैले गरेँ उसबाट त अपेक्षा हुँदैन, तर आफैबाट अपेक्षा चाहिँ हुन्छ। मैले जसको लागि गरेँ उसबाट केही प्राप्ति होला भन्ने त हुँदैन, तर मेरो मन चाहिँ शान्त होला भन्ने हुन्छ, त्यो अपेक्षा चाहिँ आफैसँग हुन्छ, र आफूसँगको अपेक्षा चाहिँ पुरा हुन्छ। किनभने आफूसँगको अपेक्षामा सजिलो हुन्छ कि मेरो हो नि, मेरो कुरा म जान्दछु, अर्काको कुरा म जान्दिनँ, अरूले के गर्छ म भन्न सक्दिनँ, तर मैले के गर्छु म भन्न सक्छु। त्यसकारण सुख चाहने व्यक्तिले, खुसी चाहने व्यक्तिले, तनाव रहित भएर बाँच्न चाहने व्यक्तिले एउटा न एउटा काम, दिनमा ठिक छ थोरै होला, आधा घन्टाको काम होला, अथवा थोरै आफ्नो कमाइको आधा प्रतिशत मात्रै लगानी होला, जति गर्ने हो निस्वार्थ रूपमा गरौँ। एउटा मात्रै काम दिनमा म गरौँ, एउटा काम गरौँ, सानोभन्दा सानो काम पनि यस्तो होस् कि मलाई गर्व होस्, वाह आज मैले यति राम्रो काम गरेँ भन्ने भयो भने दिनभरिलाई ऊर्जा हुन्छ, यस्तो पुलक हुन्छ, यति प्रसन्नता हुन्छ, नकारात्मक विचारहरू सब स्वाहा हुन्छन्, राति मिठो निद्रा लाग्छ, भोलि उठ्दा पनि ताजगी फ्रेस, एकदमै कस्तो मजा आउँछ। एउटा मात्रै काम गर्यो भने जुन कामले मलाई गर्व लागोस् कि वाह मैले कति राम्रो काम गरेँ। तपाईँ हामी भन्छौँ जहिले पनि मेरो मनमा नचाहिने विचारहरू आउँछन्, यति चिन्ता छ, डिप्रेसन छ, लौ न के गर्ने होला, मनमा डाहा हुन्छ, केही गर्न सक्दिनँ। हेर्नुहोस् कारण यति नै हो, हामीले आफ्नो जीवनमा शुभ कर्मै गरेनौँ, गर्व हुने कामै गरेनौँ, आनन्द दिने काम गर्दै गरेनौँ। जहिले पनि केही पाउनलाई गऱ्यौँ अनि दिएन अनि रिसाएर बस्यौँ, दुःखी भएर बस्यौँ, चिन्तित भएर बस्यौँ, समस्या यति मात्रै हो। एउटा मात्रै काम छानौँ, एउटा सानो भन्दा सानो काम गरौँ अरूको सहयोगको लागि, अरूको भलाइको लागि, कि मलाई आनन्द आओस्, गर्व होस्, वाह मैले चाहिँ आज चाहिँ राम्रो काम गरेँ, वाह भन्ने होस्, आफैलाई धाप दिने स्थिति होस्, क्या बात, वाह गरेँ मैले आज त, ल आओस् त तनाव कसरी आउँदो रहेछ हेरौँ। अरूको हितमा, अरूको कल्याणको लागि काम गर्ने व्यक्तिको जीवनमा तनाव आउँदैन, तर अरूको कल्याणको लागि काम त गर्ने, तर त्यसको बदलामा त्यसले पनि मलाई केही दिनुपर्छ भनेर व्यापार गर्नेहरूको जीवनमा त तनाव आउँछ।
1: हुनुहुन्थ्यो जीवन विज्ञान केन्द्रका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री रमेश नेपालज्यू। हवस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौँ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म सृजना महर्जन बिदा हुन्छु। हरिओम।
3: झण्डु आयुर्वेद,
0: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
0: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
0: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 418।

0: श्रोताहरू, हृदयलाई नै तरङ्गित तुल्याइदिने सङ्कीर्तन अहिले भर्खरै यहाँले श्रवण गर्नुभयो। सङ्कीर्तनमा सङ्गीत पनि जगद्गुरु श्री कृपालुजी महाराजले नै प्रदान गर्नुभएको थियो। अब आदरणीय स्वामी श्री हरिदासजीबाट प्रवचन श्रवण गरौँ। श्रोताहरू, श्री स्वामीजी जगद्गुरु श्रीका एकमात्र नेपाली प्रचारक हुनुहुन्छ। वेद शास्त्रभित्रका मूल मर्मलाई गुरु आज्ञा अनुसार उजागर गर्नमा श्री स्वामीजी कति पनि कृपणता नगरी आफूलाई प्राप्त अनमोल ज्ञान रूपी रत्न जन जनमा वितरण गरिरहनु भएको छ। यहाँहरू पनि शास्त्रभित्रका गहन एवं जीवनोपयोगी ज्ञान मनोयोगका साथ श्रवण गर्नुहोला।
1: यस प्रवचन श्रृङ्खलामा मैले तपाईँहरूलाई बताएँ, मानव देह महत्त्वपूर्ण छ, वेद भन्छ, र वेद के हो? स्वयं भगवान। वेद स्वयं भगवान हो र वेदको बारेमा धेरै चिज मैले बताएँ र निष्कर्ष यो कि भूतं भव्यं भविष्यञ्च सर्वं वेदात् प्रसिद्धति मनुस्मृति। अर्थात चाहे भूतकालमा भइसकेको कार्य होस्, चाहे भविष्यमा हुने वाला, चाहे वर्तमानमा हुँदै गरेको, यो सब चिजमा कुनै पनि जिज्ञासा उत्पन्न भए निर्णय वेदबाट गर्नु, यो निष्कर्ष। त्यसैले वेदले भन्यो, उत्तिष्ठत जागृत प्राप्य बरा निबोधत, अर्थात उठ जाग हे मनुष्य हो, तुरंत आफ्नो लक्ष्य प्राप्ति हेतु प्रयत्न गर। भोली भोली न भन, किनकि भोली न आउन सक्छ तिम्रो मृत्यु, अवश्यम भावी छ। सब बताइयो डिटेल्स बा। साथमा यो पनि बताइयो कि यो मनुष्य देह देव दुर्लभ छ, देवताहरू पनि चाहन्छन्। कारण बताइयो कि मानव देहमै हामी जे चाह्यो त्यो प्राप्त गर्न सक्छौँ, यो सुविधा अन्य योनिमा छैन। त्यसैले देवताहरू पनि चाहन्छन्। जबकि देवताहरूको शरीर तेजस शरीर, हाम्रो मलमूत्रको पिटारा, तैपनि देवताहरू चाहन्छन्। कारण यही हो कि मनुष्य योनि नै कर्म योनि हो र यो मृत्यु लोक नै कर्म गर्ने अधिकार भएको स्थान हो, स्वर्गादिको भूमिमा हुन सक्दैन। यो कारण देवताहरू पनि चाहन्छन्। देव दुर्लभ तर क्षण भङ्गुर, यस मानव देहको परम चरम लक्ष्य के हो त? यस विषयमा बताइयो कि संसारका प्रत्येक जीव सुख चाहन्छन्, दुःख को ही चाहँदैन, सुख नै सबको लक्ष्य हो। यद्यपि यो देखिन्छ कि व्यक्तिहरू अनेक प्रकारको कार्य गर्छन्, अलग अलग अलग अलग लक्ष्य बनाउँछन्, तर त्यो देखिए तापनि परम चरम लक्ष्य चाहिँ सुख नै हो। यो पनि मैले हर प्रकारले सिद्ध गरे, सुख नै, हर कार्यको पछाडि उद्देश्य हो सुख। मैले बताएँ, फेरि सुखको परिभाषा गरियो, सुख त्यो हो जुन एक पटक प्राप्त भएपछि साधार रहोस्, हामीबाट कहिल्यै नखोसियोस् र प्रत्येक क्षण बढ्दै जाओस्, त्यो हो सुख। त्यसैले गीताको एक श्लोक छ प्रख्यात, अनन्याश्चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहम्, गीता 9:22। योग क्षेम यहाँ दुई शब्द प्रयोग गरेका छन् भगवान श्री कृष्णले। जो अनन्य भावले मनद्वारा मेरो शरणमा आउँछ, निरन्तर मेरो चिन्तन गर्छ, ध्यान दिनुहोस्, श्री कृष्णले यहाँ निरन्तर पूजा गर्ने, निरन्तर पाठ गर्ने, निरन्तर तीर्थयात्रा गर्ने भनेनन्। मेरो चिन्तन गर्ने निरन्तर, त्यसको म योगक्षेम वहन गर्छु बताए, अरूको गर्दिन, केवल त्यसको मात्र गर्छु योगक्षेम। त योग माने के हो, क्षेम माने के हो? योग माने जुन प्राप्त नभएको वस्तु प्राप्त गराइदिनु, जोडिदिनु, प्लस गरिदिनु, योग माने जोड्नु। तपाईँहरूले आयुर्वेदिक ओखती खानुभयो भने त्यो डिब्बामा लेखेको हुन्छ यसमा के चिज मिसाएर यो ओखती बनाएको हो भनेर, त्यहाँ योग भनेर लेख्या हुन्छ, यो वस्तुको योग गरियो, यानि कि जोडियो। त हामीले प्राप्त नगरेको चिज के हो? भगवान, भगवानको सुख। संसार त हामीलाई प्राप्त छ, यही संसारमा त बसेका छौँ, यही संसारको वायु श्वास प्रश्वास क्रियामा हामी लिन्छौँ, यो संसार त छ योग, तर यसबाट सुख भएन। त हामीलाई प्राप्त नभएको चिज के हो? सुख, वास्तविक सुख भगवान, त्यो योग गराइदिन्छु, प्राप्ति गराइदिन्छु। प्लस प्राप्ति हुँदैमा सधैँ रहन्छ यो ग्यारेन्टी छैन संसारको सामग्री। तपाईँहरूको संसारमा आज तपाईँको आफन्त छ साथमा, भोलि नरहन सक्छ, वियोग हुन सक्छ, आज प्राप्त भएर पनि। हेर्नुहोस्, कहाँको केटा कहाँको केटी पूर्व पश्चिमको जोडिन्छन् अनि आगोमा साथ फेरा लगाउँछन्, त श्रीमान श्रीमती अब तिमी बिना म बाँच्न सक्दिनँ, म बिना तिमी बाँच्न सक्दिनँ, होइन? तपाईँहरूको यो सम्बन्ध जुन छ त्यो सधैँ रहन्छ, रहँदैन? एक दिन एउटा मरेपछि वियोग भयो, यो वियोग प्राप्त भएर पनि वियोग हुन्छ। त्यसैले यहाँ भगवान भन्दैछन्, हेर्नुहोस्, एक त म तिमीहरूले प्राप्त नगरेको सुख जुन हो त्यो योग गराइदिन्छु, जोडिदिन्छु, प्लस क्षेम त्यसको रक्षा गरिदिन्छु सधैँको लागि, ग्यारेन्टी भयो मेरो, ठेक्का लिन्छु म, ठेक्का। त यो हो योग क्षेम, नपाएको सुख वास्तविक सुख प्राप्त गराइदिनु, फेरि कहिल्यै नखोस्छस् हामीबाट, रक्षा गरिदिनु सदाको लागि, यही हो योग क्षेमको अर्थ। त सुखको परिभाषा त्यही हो, सदा भगवानले त्यसको रक्षा गरिदिउन्, त्यो हो सुख। यो संसारको सुख सुख होइन। त निष्कर्ष यो कि सब सुख नै चाहन्छन्, सुख हेतु नै प्रयत्नशील छन्, र त्यो सुख के हो मैले बताए, भगवान आनन्दम ब्रह्म, आनन्द भगवान हो, सुख भगवान हो। त भगवानलाई प्राप्त गरेर नै हामी सुखी हुन सक्छौँ, नै संसार पनि भगवान पनि होइन। एक चिज भगवानद्वारा नै नै नै, भुस कुटेर पनि चामल निस्किन्छ, धान कुटेर पनि चामल निस्किन्छ, यो हुन सक्दैन। धान कुटेरै चामल निस्किन्छ, भुस कुटेर चामल निस्किँदैन, यही समान भगवानद्वारा नै। त यसको निमित्त भगवत प्राप्ति हेतु के गर्नु पर्यो? भगवानलाई जान्नु पर्यो। तपाईँहरूको दावा हुन सक्थ्यो हामीले मानेका छौँ, त्यो मान्नु होइन, सिद्ध गरे मैले हर प्रकारले, त मान्नु त परे जाओस्, तपाईँहरू जान्दा पनि जान्नुहुन्न, मैले सिद्ध गरे, वेद शास्त्रद्वारा पनि सिद्ध गरे, लजिकद्वारा पनि सिद्ध गरे, भगवानलाई कोही जान्न सक्दैन, वेद गीता रामायण सबद्वारा सिद्ध गरे। नजान्नुको कारण पनि बताए, हाम्रो साधन इन्द्रिय मन बुद्धि माइक छ, मायाको अन्डरमा, यसले हामी आफ्नै आत्मा जान्न सक्दैनौँ, परमात्मालाई कसरी जान्ने? स्वयं ब्रह्माजीले स्वीकार गरे म जान्दिन, र भगवान र हामी बीचमा तमाम भेदहरू छन् मैले बताएँ, भगवान दिव्य हामी माइक, भगवान प्रेरक हामी प्रेरिय, भगवान प्रकाशक हामी प्रकाश्य, भगवान धारक हामी धार्यमान, भगवान सर्वज्ञ हामी अल्पज्ञ। यो सब भेद छ, त्यसकारण हामी जान्न सक्दैनौँ। त जान्नलाई नजान्नुको कारणमा बताइयो कि भगवान विरोधी धर्मको अधिष्ठाता पनि हो। भगवानमा विरोधी धर्म लागु हुन्छ जुन हामीमा लागु हुँदैन। न तद्भासते सूर्यो न शशांको न पावक। जहाँ सूर्य चन्द्रमा आगोद्वारा प्रकाशित गर्नु पर्दैन त्यस्तो भगवानको दिव्य धाम छ, भगवान त्यहाँ पनि छ। भगवान सर्वम खल्विदम ब्रह्म, भगवान यहाँ संसारमा सर्वव्यापक पनि छ, एक साथ उसको धाममा पनि छ यहाँ पनि छ। यहाँ भयो उहाँ कसरी छ, उहाँ भयो यहाँ कसरी छ? यही त विरोधी धर्म हो। फेरि एको देवः सर्वभूतेषु गुणः, वेद श्वेतश्वेतर उपनिषद 6:11, हृदयमा पनि छ एक साथ, आफ्नो धाममा पनि छ, सर्वव्यापक पनि छ, सब जीवात्माको भित्र पनि छ। विरोधी धर्म, हामी कहीँ छैनौँ, यहाँ छौँ त यहीँ छौँ, न घरमा छौँ, न सर्वव्यापक छौँ, न श्रीमतीको हृदयमा छौँ, न छोराको हृदयमा छौँ, न श्रीमानको हृदयमा छौँ, कहीँ पनि छैनौँ। के सोचिरहेको छ श्रीमानले श्रीमतीप्रति थाहै छैन, न श्रीमतीलाई थाहा छ, न श्रीमानलाई थाहा छ। तमाम घटना विश्वमा घटिरहन्छन्, त हामीमा यो छैन जुन भगवानमा छ, विरोधी धर्मको अधिष्ठाता छ। त्यसैले कसलाई भगवान मान्ने? जुन धाममा छ त्यसलाई मान्ने, हाम्रो हृदयमा छ त्यसलाई मान्ने, कि हाम्रो टोयलेटमा पनि छ त्यसलाई मान्ने? कुन चाहिँ हो भगवान? त यो विरोधी धर्मको अधिष्ठाता छ, त्यसैले कोही जान्न सक्दैन। फेरि मैले बताएँ, जानेका त छन् इतिहासमा, तमाम महापुरुषहरूले जाने त उपाय छ। उपाय के हो? हामी आफ्नो बलले जान्दैनौँ, त्यसकारण जान्न सकिँदैन, यो पनि ठिक हो। तर भगवानले स्वयं जनाइदिए भने भगवानलाई जान्न सकिन्छ, यो पनि ठिक हो। जान्न सकिँदैन पनि ठिक हो, जान्न सकिन्छ पनि ठिक हो, दुवै ठिक हो। त जान्ने एक उपाय भगवानको कृपा, र त्यो कृपा प्राप्ति हेतु एक शर्त छ, त्यो शर्त हो शरणागति, शरणागत हुनु। अहिले हामी संसारको शरणागत छौँ, केही पर्यो भने बाउले गर्लान्, आमाले गर्लान्, श्रीमानले गर्लान्, श्रीमतीले गर्लान्, धनले गर्लान्, मेरो जनले गर्लान्, यो तपाईँहरू नाता देखाउनु पर्यो भने कहाँ कहाँ टाढाको फलानु मन्त्री छ नि, मेरै दाई हो भन्नुहुन्छ नि। यो बल आफन्तको, धनको बल। हेर्नुहोस्, एक व्यक्ति धन छैन निर्धन छ, उपचार गर्न धन छैन, के गर्छ? हे भगवान, भगवानलाई पुकार्छ। त भगवानले कोही न व्यवस्था गर्छन्, त्यही कारण त उहाँ विदेशीहरू पनि तमाम लिएर आउँछन्, यहाँ सेवा गर्न आइपुग्छन्, गरिब गरिबहरूको पनि। यहाँका व्यक्तिहरू जो धनवाला छ ऊ भगवान भगवान सम्झिँदैन, ऊ धन सम्झिन्छ, मेरो धन छ, यहाँ भए ठिक छ, नभए सहरमा जाउँला विराटनगर, त्यहाँ नभए काठमाडौँ, काठमाडौँ नभए अमेरिका, धन छ धन, भगवानलाई सम्झिँदैन। त यो बल जुन छ संसारको, यो बलबाट त्यो प्राप्ति हुँदैन, हामीसँग जे छ त्यसबाट हुँदैन। केवल एक उपाय, कृपा कृपा कृपा बस, र त्यो प्राप्ति शरणागति, शरणागत भएरै। र शरणागति केले गर्ने? हामीले अहिलेसम्म शरीरले गर्यौँ, भगवानको मूर्तिको अगाडि लम्पसार परेर लड्यौँ, साष्टाङ्ग दण्डवत गर्यौँ, पूजा पाठ गर्यौँ, यो सब चिज गरे तर केही प्राप्ति भएन, उल्टो नरक गए।
0: धारावाहिक रूपमा हुने समन्वयात्मक दार्शनिक प्रवचन भर्खरै श्रवण गर्नुभयो। जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीबाट यसको बाँकी भाग भोलि अवश्य सुन्नुहोला।

शरणागतिको भावयुक्त यो सुमधुर सङ्कीर्तनका साथै श्यामा श्याम धाम टिमीद्वारा सञ्चालित अध्यात्म सन्देश कार्यक्रम आजलाई यति नै। कार्यक्रमबाट बिदा लिनु अघि हाम्रो ठेगाना कार्यक्रम अध्यात्म सन्देश श्यामा श्याम धाम टिमी हनुमन्तीपुल भक्तपुर, इमेल ठेगाना info@ssdham.org। रक्षाबन्धनको शुभकामनासहित